0: 93.2 MHz Global Smart Plus Live को प्रस्मा बैंकिंग
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर बागमती प्रदेशको सत्ता समीकरण दिन प्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 3 गते भित्र प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको छ काठमाडौँमा शनिबार बसेको नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको प्रक्रिया भदौ 3 गते भित्र टुङ्ग्याउने निर्णय गरेको हो
4: अधिकांश सरकारी कार्यालयमा राखिएका गुनासो पेटिका प्रयोगविहीन जस्तै बनेका छन् सरकारी कार्यालयबाट प्रवाह हुने सेवामा देखिएका समस्या ढिला सुस्ती अनियमितता तथा कर्मचारीको व्यवहारबारे सेवाग्राहीले आफ्ना गुनासा र सुझाव राख्न पाउने व्यवस्था गरिए पनि बाराका अधिकांश सरकारी कार्यालयका गुनासो पेटिका खाली देखिन्छन्
3: दलित समुदायको थर सूचीकरणका विषयमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सुझाव माग गरेको छ राष्ट्रिय दलित आयोगले कानून बमोजिम दलित थरहरूको सूचीकरणका लागि पठाएपछि मन्त्रालयले सबै नागरिक सरकारवाला संघ संस्था र विज्ञ कराए सुझाव र प्रतिक्रिया माग गरेको हो
4: धानबालीमा गोडमेलसँगै युरिया मल हाल्ने मुख्य समयमै लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका किसानले रासायनिक मल सहज रूपमा पाउन सकेका छैनन् खेतमा मल हाल्ने बेला बित्न लाग्दा समेत सरकारी अनुदानको मल पर्याप्त मात्रामा उपलब्ध नहुँदा किसान पुनः पुरानै समस्याबाट गुज्रिन बाध्य छन्
3: नेपालबाट प्रत्येक 3 मध्ये 2 श्रमिक मेन पावर कम्पनी मार्फत वैदेशिक रोजगारीमा जान्छन् तर लाखौं युवालाई अन्तर्राष्ट्रिय श्रम बजारमा उपलब्ध रोजगारीसँग जोड्ने मेन पावर व्यवसाय भने सधैँ आलोचित भइरहनु परेको छ
4: पूर्वाधार क्षेत्रमा श्रमिकको कमी हटाउन सरकारले निजी क्षेत्रसँग मिलेर कम्पनी स्थापना गर्ने भएको छ पूर्वाधार क्षेत्रका लागि चाहिने श्रमिक कामदारहरू स्वदेशमै तयार गरी उनीहरूको उचित व्यवस्थापनका लागि निर्माण व्यवसायहरू समेतको संलग्नतामा सरकारले कम्पनी गठन गर्ने भएको हो

0: एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: यो हो नेपाली रेडियो,
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्मले बालबालिकामाथि पुर्याउन सक्ने हानिबारे सार्वजनिक रूपमा कुनै जानकारी नदिएको भन्दै अमेरिका स्थित न्यू मेक्सिको अदालतले सामाजिक सञ्जाल प्लेटफर्म निर्माता मेटालाई थप 56.70 करोड डलर जरिवाना तिर्न निर्देशन दिएको छ। बाल सुरक्षाका विषयमा कम्पनीलाई हालसम्मै ठूलो जरिवाना तोकिएको बीबीसीले उल्लेख गरेको छ।
5: अब खेल खबर। जापानको नागोया र आइचीमा हुने विश्व एसियाली खेलकुदको क्लोज क्याम्प शुरू भएको छ। यसअघि प्रशिक्षणमा मात्रै सीमित रहेका खेलाड़ी तथा प्रशिक्षकलाई सरकारले सेनामंगल स्थित रोयल बुटिक र गौशाला स्थित पशुपति बुटिकमा क्लोज क्याम्प राखेको हो। सरकारले चीनमा आयोजना भएको 19 एसियाली खेलकुद प्रतियोगिता सम्पन्न भए लगत्तै मिशन 26 शुरू गरेको थियो।
4: अब विचार विश्लेषणको पालो। शहरले चुड्दै आत्मीयता शीर्षकमा पवन बराइलीको विचार नयाँ पत्रिकामा छापिएको छ। 3-4 पुस्तासम्म सँगै बस्ने संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्यो। रोजगारी र अवसर खोज्दै सन्तान शहर पसेपछि गाउँमा वृद्ध वृद्धा एक्लिए। सन्तानको साथ खोज्दै आएका वृद्ध वृद्धा शहरमा पनि फेरि एक्लिएका छन्। परिवार संकुचनको ठूलो मार वृद्ध वृद्धा र बालबालिकामा परिरहेको छ। संस्कार संस्कृतिको पाठशाला मानिने हजुरबा हजुरआमाको काखबाट टाढा पुगेका बालबालिका परम्परागत ज्ञान संस्कार र विवेकबाट वञ्चित छन्। अधिकांश परिवारका बालबालिकाले आफ्ना हजुरबा हजुरआमालाई भेट्न 1 वर्ष कुर्नुपर्छ। भेट हुँदा पनि आत्मीय गफ भने हुँदैन। गाउँको खुल्ला वातावरण, छिमेकीसँगको आत्मीयता, चौतारीका गफ र पुराना दौतरीसँगको भेटघाट उनीहरूसँगको दैनिक जीवनको अभिन्न हिस्सा थियो। शहरमा यी सबैको अभावले उनीहरूलाई घेरिरहन्छ।
5: त्यस्तै राष्ट्रिय एकताबाटै पहिचान सुरक्षित शीर्षकमा विनोद न्यौपानेको विचार गोर्खापत्र दैनिकमा छ। एकछिनका लागि भाइरल हुन तथ्यहीन र पुराना भिडियो अपलोड गरेर समाजमा उशृङ्खल गतिविधि निम्त्याउनेबाट आम नागरिक सजग र सचेत हुनुपर्छ। समाज कस्तो बनाउने भन्ने व्यक्तिका क्रियाकलापमा भर पर्छ। हरेक व्यक्ति संयम र सन्तुलित हुने हो भने समाजमा उशृङ्खल गतिविधि हुँदैनन्। समाज व्यक्ति व्यक्तिको सामूहिक प्रयासले उन्नत बन्ने हो, आफै सभ्य र सुसंस्कृत हुँदैन।
4: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमको साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सांघिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: मान्छे चाहिँ बुढो, कुरा चाहिँ तन्नेरीले भन्दा बढी बुझ्न खोज्नु हुँदो रहेछ।
3: कुरा गर्छौ नानी, हाम्रो गाउँमा जन्डिसले चार पाँच जनालाई त टक्कै हाल्यो। अब कसैलाई पनि जन्डिसको कारणले मर्न नपरोस् भनेर बुझ्न खोजे नि।
2: हेर्नुहोस्, यो जन्डिस कलेजोको रोग हो, त्यसैले दूषित पानी, झिङ्गा बन्केको फोहोर खाना, धेरै चिल्लो तथा तारेको खानेकुरा खानु हुँदैन। प्रशस्त मात्रामा शुद्ध पानी पिउनु पर्छ, नियमित रूपमा व्यायाम गर्नुपर्छ। यिनै सामान्य कुरामा ख्याल गर्यो भने जन्डिसबाट बस्न सकिन्छ। सफा पानीले राम्रोसँग धोएर गाजर, काँक्रो, मेवा, उखु लगायतका फलफुलहरू खानुपर्छ। अनि अर्को कुरा, जाड रक्सीबाट टाढा रहनु पर्छ।
3: यो कुरा मलाई पहिल्यै थाहा भएको भए सारा गाउँलेलाई भनिहाल्थे, अहिले पनि ठिकै छ, सबैलाई भन्छु।
4: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
5: स्वदेश FM 93.2 MHz।
6: स्वदेश टाइम चेक।
7: इस समय सूचक का साथ में
8: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन CMC हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5569 5553 98550 7063 98550 7063।
9: 24 घंटा

0: इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 स्थित वन फोन 0564-93-440, 493-580 र 98-550-26-440
1: It's 6 o'clock अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 24 गते आइतबार, सन 2026 अगस्त 9 तारिक साउन कृष्ण पक्षको एकादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौ मुख्य खबर का शीर्षकहरुबाट।
1: खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति, विद्युतीय चुलोका लागि छैन सहुलियत, बिजुली खपतमा सरकार अनुदार,
0: नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौडा कपडा उद्योगमा लुम चल्न थाल्यो, प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी,
1: मनसुनमा अलनिनो प्रभाव नगण्य, रोपाई अन्तिम चरणमा, काठमाडौँ उपत्यका सहित धेरै जसो ठाउँमा वर्षा, तराईमा अब केही दिन गर्मी बढ्ने,
0: इरान र ओमान बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक, अमेरिकाबाट क्षतिपूर्ति पाउनु पर्ने इरानको मुख्य माग,
1: र एनपीएल को तेस्रो संस्करण आउँदो कार्तिकमा हुने।
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
7: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी।
0: एलपी ग्यासको अभाव छ, त्यसै कारण सर्वसाधारण दैनिक जीवनमा शास्ति खेप्न बाध्य छन्। बजारमा ग्यास सिलिन्डर सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको हो। वैकल्पिक इन्धनको प्रयोग बढे पनि त्यसले सबैको आवश्यकता पूरा गर्न भने सकिरहेको छैन। इन्डक्सन चुलो वितरणमा सहुलियत दिने र बिजुलीको उपयोगतर्फ सर्वसाधारणलाई आकर्षित गर्नेतर्फ सरकारको ध्यान पुगिरहेको छैन। उल्टै 50 युनिट भन्दा बढी बिजुली प्रयोग गरे 5% कर सरकारले थोपरेको छ। आर्थिक वर्ष 82-83 झन्डै 4 खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क छ। हरेक वर्ष पेट्रोलियम पदार्थ आयातमा 40 अरब रुपियाँ खर्च भइरहेको छ, तर स्वदेशमै उत्पादन भएको बिजुली भने प्रसारण पूर्वाधारको कमजोरी, सीमित आन्तरिक खपत र विद्युत खरिद व्यवस्थापनको कारण पूर्ण रूपमा उपयोग हुन सकिरहेको छैन। उद्योगहरूले पर्याप्त बिजुली नपाएको गुनासो गरिरहेका बेला बर्खायाममा उत्पादन भएको विद्युत समेत खेर जाने अवस्था देखिएको छ। एकातिर महँगो विदेशी इन्धन आयातमा निर्भरता बढ्दै जाने, अर्कोतर्फ स्वदेशी स्वच्छ ऊर्जाको उपयोगमा कडाई हुने वर्तमान अवस्था ऊर्जा नीतिको विरोधाभासका रूपमा देखिएको छ। विज्ञहरूले पेट्रोलियम पदार्थको आयात घटाउँदै विद्युतको आन्तरिक खपत बढाउने नीति अब अपरिहार्य रहेको बताएका छन्। ऊर्जा मन्त्रालयले भने सरकारले खपत बढाउन लागिरहेको बताएको छ। यी पानका अनुसार अहिले 4,300 मेगावाट विद्युत उत्पादन भइरहेको छ, जसमा 3,500 निजी क्षेत्रले उत्पादन गरिरहेको छ भने 800 मेगावाट सरकारी स्वामित्वका कम्पनीको योगदान रहेको छ। ऊर्जा मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा लगभग 600 मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिँदैछ, जसमा 40 मेगावाट सरकारी आयोजनाको हुनेछ भने बाँकी निजी क्षेत्रका आयोजनाको बिजुली थप हुनेछ। विद्युत खपत बढाउने तरिकासहित आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ। विद्युतीय गाडीको प्रयोग विस्तार गरी सार्वजनिक तथा निजी यातायातलाई विद्युतमा रूपान्तरण गर्ने, ग्यासको सट्टा विद्युतीय चुलो अर्थात् इन्डक्सन लगायतको प्रयोगलाई प्रोत्साहन गर्दै सहुलियत दर र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, उद्योगलाई भरपर्दो र निरन्तर विद्युत आपूर्ति सुनिश्चित गरी डिजलबाट चल्ने उद्योगलाई विद्युतमा रूपान्तरण गर्न प्रेरित गर्ने, प्रसारण लाइन सब स्टेसन र ट्रान्सफर्मरको क्षमता विस्तार गरी उत्पादित विद्युत खेर जान नदिने, बिजुली खपतमा सरकार अनुदार शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
1: साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योगको मर्मत सम्हार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि लुम अर्थात् तान सञ्चालन गरेर शनिबार हिजो प्रारम्भिक उत्पादन परीक्षण गरिएको हो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय काठमाडौँले उद्योग परिसर सरसफाई मेसिनहरूको प्रारम्भिक मर्मत गर्नका साथै उद्योगको लुम परीक्षण सञ्चालन गरेको हो। नेपाली सेनाको उत्पादन निर्देशनालयका झण्डै 40 प्राविधिक र विभिन्न दर्जाका सैनिक 40 दिनदेखि उद्योग सञ्चालनका लागि खटिएका छन्। हेटौँडा कपडा उद्योगको मर्मत सम्हार गरेर सञ्चालन गर्न नेपाली सेनालाई जिम्मेवारी दिएको उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले बताउनुभयो। उद्योगमा पुराना मेसिन मर्मत गरी हिजो सफल परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले बताउनु भएको छ। सरकारले असार 18 हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसै वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ। यसैबीच सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफा हुन थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमान्दार प्रयास, कानुन कार्यान्वयन र टिमवर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। आजका पत्र पत्रिकामा खबर छ।
0: प्रशान्त महासागरमा अल्निनो प्रणाली बलियो भइरहेका बेला नेपालमा त्यसको प्रभाव तत्कालका लागि नगण्य देखिएको छ। प्रशान्त महासागरमा अल्निनो प्रणाली बलियो वा कमजोर हुँदा त्यसको वातावरणीय रूपमा वैश्विक तथा क्षेत्रीय प्रभाव पर्ने गर्छ। मनसुन उच्च अवस्थामा रहेको नेपालमा अल्निनोको प्रभाव नगण्य रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमी धरिप्रसाद दाहालले मनसुनी वर्षाको अवस्था हेर्दा असारदेखि अहिलेसम्म सन्तोषजनक नै रहेको जानकारी दिनुभयो। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक छ। प्रशान्त महासागरमा बलियो बन्दै गएको अल्निनोको प्रभाव यता कम हुनुमा अरेबियन सागर र बंगालको खाडीबाट आइरहेको मनसुनी वायु र जलपाष्पको उच्चता कारण रहेको दाहालको अनुमान छ। युरोप र अमेरिका क्षेत्रमा भने अल्निनोको प्रभाव बढी परिरहेको अनुमान विश्व मौसम संगठन र अमेरिकाको क्लाइमेट प्रेडिक्सन सेन्टरले औल्याएको छ। आउँदा दिनमा अल्निनोले विभिन्न क्षेत्रमा अधिक प्रभाव पार्ने सम्भावना कायमै रहेको विगत केही दिन यता सार्वजनिक तथ्याङ्कले देखाएका छन्। मनसुनमा अल्निनोको प्रभाव नगण्य शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। यसैबीच रासायनिक मलको अभावका बीच यसपालिको धान रोपाई मैझाइरै हुन लागेको छ। कृषि विभागका अनुसार अस्ति शुक्रबारसम्म देशभर 96.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। अरू प्रदेशमा पनि रोपाई सकिने चरणमा छ। विभागका अनुसार कोशीमा 93.69, मधेसमा झण्डै 95%, बागमतीमा 97.87, गण्डकीमा 95.57, लुम्बिनीमा 97.37 र कर्णालीमा 96.82% रोपाई सकिएको छ। यसपालि कुल 13,70,062 हेक्टरमा रोपाई हुने अनुमान रहेकोमा अहिलेसम्म 13,16,039 हेक्टरमा रोपाई सकिएको विभागले जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: यस्तै अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा 100 धेरै इलाममा 67 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा केन्द्रित बनेको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको पहाडी भूभाग र लुनी प्रदेशको पहाडी र तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका साथै बागमती प्रदेशका पहाडी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको अनुमान छ। यो क्रम भोलिसम्म नै रहने अनुमान गरिएको छ, तर ठूलो वर्षा भने हुने देखिँदैन। यसैबीच मौसमविद उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ्ने अनुमान छ। काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकाले बाढी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ।
0: काया कैरनमा काठमाडौँ उपत्यका सहरी यातायात गुरु योजना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
12: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजे प्लेट दाना खुवाऊ, तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ।
13: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
14: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206 छ।
13: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: यो मैलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
15: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959।
0: युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति, विद्युतीय चुलोका लागि छैन सहुलियत, बिजुली खपतमा सरकार अनुदार, नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौडा कपडा उद्योगमा लुम चल्न थाल्यो, प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी, मनसुनमा अल्निनो प्रभाव नगण्य, रोपाई अन्तिम चरणमा, काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा गैराती वर्षा, तराईमा अब केही दिन गर्मी बढ्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक जाम सुधार तथा अव्यवस्थित यातायात व्यवस्थापनको लक्ष्यसहित सरकारले 25 वर्षे काठमाडौँ उपत्यका सहरी यातायात गुरु योजना तयार पारेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा तयार गरिएको यो काठमाडौँ उपत्यकाको चौथो सहरी यातायात सुधार योजना हो। यसअघि पनि जाइका र नेपाल सरकारको सहकार्यमा 3 यस्तै योजना बनेका थिए, तर ती योजना प्रभावकारी रूपमा कार्यान्वयन भने हुन सकेनन्। अहिलेको महत्वाकांक्षी योजना पनि व्यवहारमा लागू हुन्छ कि हुँदैन भन्नेमा धेरैको चासो र शंका छ। पछिल्लो नयाँ गुरु योजनामा के समेटिएको छ र कार्यान्वयनको आधार के छ भनेर साथी कृष्ण शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साललाई सोध्नु भएको छ।
16: यो गुरु योजना 25 वर्षको छ। 2026 2050 काठमाडौँ उपत्यकामा यातायात व्यवस्थामा सुधार गर्नको लागि ल्याइएको एउटा मसुदा पत्र अवधारणा हो। यस अन्तर्गत अल्पकालीन सन् 2030 मध्यकालीन 2040 र दीर्घकालीन 2050 लक्ष्यहरू निर्धारण गरिएको छ। उपत्यकाको समग्र यातायात व्यवस्था प्रणालीलाई सहज सरल छिटो छरिटो बनाउनको लागि ल्याइएको यो गुरु योजना जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी जाइकाको सहयोगमा निर्माण भइरहेको छ। यो मसौदा मात्र हो। अब यसमा सरकारवालाहरूसँगको अन्तर्क्रिया सुझावहरू संकलन गरेर आवश्यकता अनुसार परिमार्जन गरी मन्त्रालयबाट निर्णय गरी क्याबिनेटमा स्वीकृतिको लागि पठाइने कार्यक्रम रहेको छ।
17: यो कुराकानी सुनिरहँदा त्यो योजनामा चाहिँ सबैभन्दा बढी महत्वाकांक्षी उल्लेख्य योजना के छ, लक्ष्य के छ भन्ने पनि आउला, यसबारे पनि प्रश्न पारिदिनुहोस् न।
16: यसमा संक्षिप्तमा भन्दाखेरि यसमा काठमाडौँ उपत्यकाको पूर्वदेखि पश्चिमसम्मको एउटा र उत्तरदेखि दक्षिणसम्मको तीव्र गतिमा सञ्चालन गरिने साधनहरूको लागि व्यवस्था गरिने भन्ने खालको कुरा छ। त्यसै गरी उत्तरदेखि दक्षिणसम्म छ भने रिङ रोड, अहिले चलिराखेको रिङ रोडमा बिआरटी शीघ्र बस सञ्चालन सेवा ल्याएर त्यो एउटा सुधार गरिने कार्यक्रम पनि रहेको छ।
17: यो मेट्रो रेल सेवा सञ्चालन भन्ने प्रसङ्ग त्यसै अन्तर्गत जोडिएको हो कि? अर्थात्
16: मेट्रो पनि सञ्चालन भनेको त्यो पूर्वदेखि सूर्यविनायकदेखि यहाँ रत्नपाटसम्म मेट्रोको सम्भाव्यता अध्ययन गर्ने भन्ने खालको कुरा पनि यसमा रहेको छ।
17: हजुर, यसमा पक्कै पनि अत्याधुनिक प्रविधियुक्त र नयाँ तरिकाले योजना निर्माण गरिनेछ भन्ने कुरा बुझिन्छ। यसैमा पनि यस हिसाबले कार्यान्वयन हुन्छ नै भन्ने आधारहरू के छन्?
16: सर्वप्रथम त गुरु योजना मास्टर प्लान सबै सरकारवालाहरूको सल्लाह सुझाव अनुसार तयार गरिने हुँदाखेरि मन्त्रालयले यसलाई अन गरेर क्याबिनेटबाट यसको स्वीकृति भयो भने अब यसको लागि आवश्यकता अनुसार स्रोतहरूको खोजी गर्ने, दाता राष्ट्रहरू खोजी गर्ने, सङ्घ संस्था खोजी गर्ने, कुन मोडेलमा सञ्चालन गर्ने भन्ने खालको कुरा दोस्रो चरणमा रहेको छ। सरकारवाला तपाईँ हामी सबै सर्वसाधारण सबैले सुझाव दिन पाउने व्यवस्था गरिन्छ। त्यसमा अब इआइए जस्तै एउटा वातावरणीय प्रभाव मूल्याङ्कन जस्तै त्यस गर्दाखेरि पनि त्यसको प्रभाव के कति पर्छ भन्ने खालको हिसाबले हेरेर त्यसलाई सबैको सहयोग समर्थनमा सल्लाह सुझाव अनुसार अगाडि बढाएर स्वीकृति भयो भने पक्कै पनि लागू हुन्छ र उपत्यकाको समग्र यातायात प्रणालीमा सुधार हुने हामी
17: पक्कै पनि। यो सरकार समक्ष प्रस्ताव लैजानुभन्दा पहिला तयार पारिएको एउटा मस्यौदा हो, त्यसकारण यो तयार पार्दा पनि सम्भावित आर्थिक स्रोतहरू भनेर त्यस्तो केही छैन मन्त्रालयको तर्फबाट?
16: अहिले आर्थिक स्रोतको बारेमा यसमा खासै अध्ययन गरिएको छैन। पहिला आवश्यकता के हो, निड के हो, सन् 2050 काठमाडौँ उपत्यकाको सम्भावित जनसङ्ख्या 42 लाख जनसङ्ख्यालाई सहज हिसाबले यातायात प्रणाली यातायात सेवा सुविधा उपलब्ध गराउनको लागि तयार गरिएको जुन यो योजना छ तयार गर्न लागि त्यसमा बिस्तारै आवश्यकता अनुसार बन्दै जाँदा सन् 2050 यति बन्न सक्छ भन्ने खालको एउटा टार्गेट सहितको योजना हो र अहिले आर्थिक पाटोमा खास अध्ययन भएको छैन।
17: विगत सरकारको पालामा पनि यस्ता थुप्रै योजनाहरू आउने तर त्यो कार्यान्वयन नभएर कागजमै सीमित हुने हाम्रो तितो ऐतिहासिक यथार्थता छ। तर यसपटक आशाको आधार के छ?
16: अहिले ल्याइने गुरु योजनाले सबैको सहभागितामा निर्माण गरिने र यो समयको माग पनि भएकोले अहिलेको सरकारले यसलाई स्वीकृत गरे
0: उहाँ हुनुहुन्थ्यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साल। पूर्वाधारको यो विषयपछि अब समसामयिक राजनीतिक घटनाक्रम बारेका खबर। सर्वोच्च अदालतले काङ्ग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फुट तत्काललाई रोकिए पनि दुई समूहबीचको शक्ति सङ्घर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ्ने योजना छ। यस्तै साउनको 29 31 राष्ट्रिय भेला भने संस्थापनीतर पक्षले नरोक्ने भएको छ। भेला अब आन्तरिक रणनीति तय गर्ने समसामयिक राजनीति र अर्थव्यवस्थाको विषयमा धारणा बना बनाउने र संस्थापन पक्षमाथि एकताका लागि दबाव बढाउने रणनीतिमा केन्द्रित हुने नेताहरूको भनाइ छ। काङ्ग्रेस केन्द्रीय कार्यालयका पूर्व सचिव कृष्ण पौडेलका अनुसार भेलालाई पूर्व सभापति देउबाले सम्बोधन गर्नुहुनेछ। देउबा साउनको 28 गते दिउँसो 12:30 बजेतिर काठमाडौँ आइपुग्ने कार्यक्रम छ। यसअघि उहाँ साउनको 26 गते राति 9:45 बजेमा काठमाडौँ आइपुग्ने तालिका थियो।
1: विभिन्न 8 राजनैतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गरेका छन्। हिजो काठमाडौँमा जनता समाजवादी पार्टी जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल, संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुआन राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका हुन्। उनीहरूले संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाएका छन्। सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षणप्रति प्रतिबद्ध लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र र संघीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले बताउनुभयो। शर्माले पछाडि परेका वर्ग र समुदायको उत्थानलाई प्राथमिकतामा राख्दै सबै प्रकारका असमानता र विभेद अन्त्य गर्ने मोर्चाको उद्देश्य रहेको समेत उल्लेख गर्नुभयो। वर्तमान संविधानमा रहेका संरचनात्मक त्रुटि र अस्पष्टताका कारण संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न संविधान संशोधन र परिमार्जन र पुनर्लेखन गर्नुपर्ने उहाँले बताउनुभयो। मोर्चाको नेतृत्व अथवा संयोजक सहमतिको आधारमा चयन गरिने वा आवश्यक परे पालैपालो नेतृत्व प्रणाली अप्नाउन सकिने सहमति पत्रमा उल्लेख रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
0: यसैबीच आजको नयाँ पत्रिका दैनिकले एमाले र नेकपा बीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ भएको खबर छापेको छ। कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेकहरू प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भएका छन् तर मन्त्री परिषद विस्तार हुन सकिरहेको छैन। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: बर्खाको बेला बाढी पहिरोको डर,
19: बाढीवासीहरूका लागि खुसीको खबर।
20: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
21: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020235212।
22: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
23: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
22: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि 6:36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
23: 24 घण्टा इमर्जेन्सी सेवा,
22: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
23: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
22: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
23: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
22: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
23: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
22: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
23: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
22: भेन्टिलेटर सेवा,
23: होल बडी चेकअप जाँचको सुविधा
22: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
23: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल।
0: रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। विवाह, व्रतबन्ध, भोज भतेरदेखि दसैँ तिहार र ईद जस्ता पर्वसम्म विशेष अवसरमा पाक्ने पुलाउ, बिरयानी र अन्य परिकारमा बासमती चामलको मगमग बासनाले छुट्टै स्वाद र प्रतिष्ठा थप्छ। घरको भान्सादेखि होटल रेस्टुरेन्ट र स्टार होटलका बुफेसम्म बासमतीको प्रयोग बढ्दछ। तर यही बास्नादार बासमती अहिले विवादको केन्द्र बन्दै गएको छ। यसको उत्पत्ति भौगोलिक संकेत जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोडिएको बहस झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत पाकिस्तान र नेपाल बीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिदावी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक मार्फत जीआईलाई कानूनी मान्यता दिने तयारी अघि बढाएसँगै बासमती चामल इलामको चिया जुम्लाको सिमी भक्तपुरको जुजुदौ जस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। नेपालमा अहिलेसम्म भौगोलिक संकेत सम्बन्धी छुट्टै कानून पनि बनेको छैन। भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण एपिडाले नेपालमा प्याकेजिङ गरिएका बासमती ट्रेडमार्कमै आपत्ति जनाउँदै आएको छ। कति मुद्दा जितेको पनि छ। यही विवादकै बीच भौगोलिक संकेत जीआई कानून ल्याउने सरकारको तयारी छ। आजको कान्तिपुरमा खबर छ।
0: अब विदेशको खबर। इरान र ओमान बीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक रूपमा अघि बढेको ओमानले जनाएको छ। ओमानको विदेश मन्त्रालयका अनुसार इरानसँग जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल केन्द्रित छ। इरानी विदेश मन्त्री अब्बास रघाचीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हर्मुज जलमार्ग खोल्ने विषय अन्य केही शर्त पूरा हुनुपर्नेमा निर्भर रहेको बताउनु भएको छ। इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती शर्त मध्ये मुख्य रूपमा अघि सारेको छ। इरानले यसअघि भएको युद्धविराम तथा वार्ता अघि बढाउने समझदारी अमेरिकाले उल्लङ्घन गरेको आरोप लगाउँदै आएको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोलगद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनु पर्ने भन्दै हर्मुज तत्काल नखोलिने बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उहाँले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने लगायत माग अघि सारेको बताउनु भएको छ। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्ग मध्येको एक हो। सामान्य अवस्थामा विश्वभर प्रवाह हुने झण्डै 20% तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसार पसार हुने गर्छ। यसमा भइरहेको अवरोधले विश्व बजारमा तेलको मूल्य र ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पारिरहेको छ।
1: अब खेल खबर। नेपाल प्रिमियर लिग अर्थात् एनपिएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले हिजो प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपिएल कार्तिक 9 मङ्सिर 5 गतेसम्म सञ्चालन हुने जनाएको हो। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपिएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले तिहारका 2 बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसअघि एनपिएल तिहारपछि मङ्सिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाडीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाएका छन्। एनपिएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोर्ड्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो।
0: अब केही खबर संक्षेपमा। पवित्र धार्मिक स्थल कैलाश मानसरोवर दर्शनका लागि रसुवागढी नाका प्रयोग गर्ने पर्यटकको संख्या गत वर्ष उल्लेख्य रूपमा बढेको छ। अध्यागमन कार्यालय रसुवागढीले गएको आर्थिक वर्ष 82-83 तथ्याङ्क अनुसार एक वर्षमा 13,523 धार्मिक पर्यटक यो नाका हुँदै कैलाश मानसरोवर पुगेका छन्। आधा वर्ष सडक बन्द थियो तर मानसरोवर जाने पर्यटक भने 19% बढेका खबर कारोबार दैनिकले छापेको छ।
1: अभावका कारण सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चैया कटारी सडक खण्डमा निर्माणाधीन 4 पक्की पुल निर्धारित समयमै सम्पन्न नहुने भएका छन्। ठेक्काको म्याद थपिए पनि पर्याप्त बजेट नहुँदा पुल निर्माण सुस्त बनेको लोकमार्ग अन्तर्गतको मिर्चैया कटारी घुर्मी सडक आयोजना कार्यालयले जनाएको छ।
0: र जनप्रतिनिधि बीचको राजनैतिक टकरावका कारण धरान उपमहानगरपालिकाको बजेट प्रक्रिया बन्धक जस्तै बनेको छ। आर्थिक वर्ष 83-84 सुरु भएको महिना दिन बित्नै लाग्दा समेत धरान महानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट ल्याउन सकिरहेको छैन। काया कैरनमा अब पालो उखानको।
1: पूर्वतिरको होड, पश्चिमतिरको दौड।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति। विद्युतीय चुलोका लागि छैन सहुलियत। बिजुली खपतमा सरकार अनुदार।
0: नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग। हेटौँडा कपडा उद्योगमा लुम चल्न थाल्यो। प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालय। गरेको दावी।
1: मनसुनमा अलनिनो प्रभाव नगण्य, रोपाई अन्तिम चरणमा, काठमाडौँ उपत्यका सहित धेरै जसो ठाउँमा वर्षा, तराईमा अब केही दिन गर्मी बढ्ने।
0: इरान र अमेरिका बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक, अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने इरानको मुख्य माग।
1: र एनपिएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले केही दिन अघि बनाउनु भएको अनेक लाइनमा बस्नुपर्ने अहिलेको बाध्यतासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना छिमेकी या आफन्त यस्तै व्यक्ति एउटा घरमा भेटघाटका लागि पुगेका छन्। उनले गेटमै रहेको बेल अर्थात् घन्टी बजाएपछि गेटभित्रबाट आधा अनुहार देखिने गरी चिहाउँदै एक बच्चीले भन्दैछन्, कोही नि हुनुहुन्न, बाबा ग्यासको लाइनमा, मामु मलको, अनि दाई चाहिँ पासपोर्टको लाइन बस्न जानुभएको छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
2: 93.2 स्वदेश FM।
3: नमस्कार अनि श्रोता, आजको नेपाली बसबाट खिम्बोमा उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ भने डिजिटल प्लेटफर्ममा फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा त्यहाँबाट पनि प्रसारण भइरहेको छ। त्यसै गरी युट्युबमा गएर नेपाली नेटवर्क टिभी मार्फत पनि एकसाथ प्रसारण भइरहेको छ। डिजिटल हरेक प्लेटफर्महरूमा पनि हामी एकसाथ प्रसारण भइरहेका छौँ, आइरहेका छौँ। र धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्छौँ र विशेष गरी यतिखेर राजनीतिक बहस एकदमै गर्मागर्मी भएको छ, तातेको छ। नेपाली कङ्ग्रेसको आधिकारिकता फेरि एकपटक सर्वोच्च अदालतको पूर्ण इजलासमा प्रवेश गरेको छ र अब आधिकारिकता विवादलाई फेरि पुनरावलोकन गर्ने गरी सर्वोच्च अदालतले त्यो मुद्दालाई हेरिराखेको छ। सर्वोच्चको पुनरावलोकन पछि पनि नेपाली कङ्ग्रेसका दुवै पक्षहरू आमुने सामुने यतिखेर भएका छन्। संस्थापनले महाधिवेशन प्रक्रिया र इतर पक्षले राष्ट्रिय भेला नरोक्ने आफ्ना अडानहरू लिएका छन्। सर्वोच्च अदालतले कङ्ग्रेस नेतृत्वको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति दिएको भोलिपल्ट संस्थापन र इतर दुवै पक्षले पूर्व निर्धारित आफ्ना कार्यक्रम नरोक्ने घोषणा गरिसकेका छन्। संस्थापन पक्ष गगन थापाले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकताको कानूनी प्रतिरक्षा गर्दै तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जनाएको छ भने इतर पक्ष शेरबहादुर देउवाले 29 31 साउनसम्म हुने राष्ट्रिय भेला नरोक्ने भएको छ। पार्टी सभापति थापाले कङ्ग्रेस विशेष महाधिवेशन वैधानिक भएको दावी गर्दै यसको औचित्य फेरि पनि साबित गर्ने अवसर आएको र कानूनी प्रतिरक्षा गर्ने प्रतिक्रिया दिनुभएको छ भने यतापट्टि 27-28 हुने भनिएको राष्ट्रिय भेला 29-31 सारिएको छ र यसलाई चाहिँ नरोक्ने नेपाली कङ्ग्रेसको इतर पक्षले जनाएको छ। कङ्ग्रेसको विवाद अब के हुन्छ, फेरि एकपटक पुनरावलोकन हुँदैछ, यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्दैछौँ। आदरणीय श्रोता, प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूतसँग अब भेटवार्ता गर्ने बुझिएको छ। भारतीय र चिनिया राजदूतसँग सोमबार तथा अमेरिकी कार्यभाग राजदूतसँग मंगलबार भेट्ने कार्यक्रम रहेको बताइएको छ र अहिलेको पछिल्लो समय नेपालको भू राजनैतिक अवस्थालाई लिएर पनि धेरै चिन्ता र चासोको विषय पनि अगाडि आएको छ र प्रधानमन्त्रीले दुवै देशका राजदूतहरूसँग भेट्ने प्रक्रियाको आरम्भ गरेको विषय पनि छ। आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौँ र मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गर्दै सरकार मधेसको पछिल्लो तनावमा गोली प्रहारबाट 4 ज्यान गएर आलोचित हुन परेपछि गैर घातक हतियार खरिद सरकारको प्राथमिकतामा रहेको छ। नेपाल प्रहरी र सशस्त्रले माग गरेका गैर घातक सुरक्षा सामग्रीहरूमा राइट कन्ट्रोल गियर, ग्यास ब्ल्याङ्क फायर, रबर ब्लेड, मल्टिग्यास गन, वाटर क्यानन, पानीको फोहरा हान्ने सवारी, दमकल, गोताखोर उपकरण, रबर मोटर बोट, सुरक्षा गस्तीका सवारीहरू यतिखेर प्रहरी र सशस्त्र प्रहरीले खोजेका छन्। ड्रोनबाट अस्ट्रो ग्यास प्रहार र दङ्गा नियन्त्रण गर्ने उपकरण खरिद गर्दै सम्बन्धित ऐन कानून समेत संशोधन गर्ने मस्यौदाको तयारी भइरहेको गृहमन्त्रीले बताएका छन्। र आदरणीय श्रोता, आज नेपाली बसमा हामी चर्चा गर्छौँ किनभने मानिसको ज्यान एउटा ठुलो विषय हुन्छ। मानिस एकपटक धरतीमा जन्मिन्छ, छ, तर उक्त मानिसलाई विभिन्न बहानामा सरकारले होस् वा विद्रोही पक्षबाट होस् वा जहाँबाट भए पनि जुन किसिमले गोली चलाउने अहिले पछिल्लो समयको टेन्डेन्सी चलेको छ, त्यसले गर्दाखेरि यसले कुनै पनि राम्रो सन्देश गएको छैन। आफ्ना नागरिकहरूलाई भकाभक मार्ने वा हत्या गर्ने जुन किसिमको प्रक्रिया चाहिँ चलिरहेको छ त्यो कुनै पनि हालतमा राम्रो हुन सक्दैन। पाँच महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई दोहोरो दबाब यतिखेर छ, तपाईँलाई राम्रोसँग थाहा छ। राष्ट्रपतिका नेता मनिष झाले नै प्रधानमन्त्री बालेन्द्र शाहलाई सरकारमा केही एक्लै नभएको कोही पनि एक्लै नभएको जवाफ दिइसकेका छन्। प्रधानमन्त्री शाहले आफू एक्लै लड्नु परेको बताएपछि जवाफमा झाले आफू सरकारको साझामै रहेको पनि बताएका छन्। तर सुधार गर्नै पर्ने केही पक्ष भने रहेको उनको भनाइ छ। महानगरपालिका चलाए जस्तो होइन, यो चाहिँ सरकार चलाउने कुरा हो, देश चलाउने कुरा हो। यसका विषयमा धेरै खबरदारीहरू यतिखेर भइरहेका छन्। संविधानविद डाक्टर भीमार्जुन आचार्यले सत्तारूढ दलका नेता तथा सांसदहरूले आफ्नै सरकारका कामकारमै प्रति प्रश्न उठाउन थालेकोमा टिप्पणी समेत गरेका छन्। सत्तारूढ दलका नेताहरूले सरकारका कामबारे प्रश्न उठाउन थालेकोमा खुसी व्यक्त गर्दै उनले उनीहरूको दोहोरो चरित्रमाथि पनि प्रश्न उठाएका छन्। आफूले बनाएको सरकार, संसद, संविधान, दल र जनता कसैप्रति पनि जवाबदेही नभएको देखिएको हो र यसका कामकारमै प्रति साच्चै असन्तुष्टि बनेको हो भने यसलाई बदल्ने तागत सत्ता पक्षका नेता तथा सांसदहरूसँगै रहेको पनि भीमार्जुनको भनाइरहेको छ। र नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नो कार्यशैली बदल्न समेत आग्रह गरेका छन्। सरकारका आलोचनाहरू तीव्र रूपमा भइरहँदाखेरि अब बालेन्द्र सरकार कसरी अगाडि बढ्छ, यसमा जुन तरिकाले जनताको साथ यतिखेर रहेको छ महत्वाकांक्षा छ, अझै पनि धेरै असन्तुष्टिहरू छैनन्। किनभने भर्खरै आफैले मतदान गरेर पठाएको सरकारका बारेमा धेरै टिप्पणीहरू जनताले अझै गर्न खोजिरहेका छैनन्। चार महिना मात्र व्यतीत भएको छ, तर भित्रभित्र कुसमुकुस धेरै छ। ग्यासको लाइनदेखि लिएर सीमाका अभिव्यक्तिहरूदेखि लिएर वैदेशिक रोजगारीका निम्ति जानुपर्ने विषयहरूदेखि लिएर समयमा मल नपाउँदाखेरिका पीडाहरूदेखि लिएर धेरै पीडाहरू चाहिँ जनताले यतिखेर भित्रभित्र लुकाइरहेका छन्, गुम्साइरहेका छन्। राजधानी विभागमा देखिएको लाइनदेखि लिएर हरेक कुरामा जनताहरूले आफ्ना आक्रोशका पोकाहरू आफैसँग यतिखेर राखिरहेका छन्। तर यो आक्रोश पछि जब विस्फोट हुन्छ त्यस पछाडि फेरि देशले चाहिँ एउटा अर्को खालको मुभमेन्ट तय गर्दछ। आशा गरौँ देशमा त्यस्तो नहोस्। र जुन भारत 2324 जेएनजी विद्रोह चाहिँ नरसंहार थियो, त्यो नरसंहार अब नेपालले भोग्न नपरोस् हामी प्रार्थना गर्न चाहन्छौँ आदरणीय श्रोता नेपाली बस मार्फत। र विशेष गरी अब देश बदल्नुपर्छ, अब जनता सुसूचित हुनुपर्छ, जनताले आफ्ना प्रतिनिधिहरू कस्तो खालको प्रतिनिधि चुन्ने भन्ने खालका जुन आफ्ना मतदानका को डिसिजन गर्न सक्ने एउटा क्यापेसिटी र पावर यतिखेर राखेका छन्।
7: कसैलाई पनि अविचलित नभइकन नेपाली कङ्ग्रेस पार्टीलाई एक ठाउँमा एक ढिक्का राख्न, पार्टीको नीति निर्देशन अनुसार नेपाली कङ्ग्रेसका पार्टीका कार्यकर्ता त्यो अभियानमा हिँड्न र समयमै पार्टीको महाधिवेशन हुन्छ तोकिएकै मितिमा, त्यो महाधिवेशनका निम्ति सबै साथीहरूलाई अब त्यो अभियानमा जुट्नका निम्ति आजदेखि हाम्रो केन्द्रीय समितिको बैठक बस्दैछ। तोकिएकै मितिमा पार्टीको अधिवेशनको प्रक्रिया सुरु हुन्छ र त्यो अधिवेशनको प्रक्रियामा अगाडि बढ्न पार्टीका सम्पूर्ण साथीहरूलाई अपिल गर्छौँ। हामी राजनीतिक लडाइँ पनि लड्छौँ, यो लडाइँ हामी जसरी न्यायिक निरूपण मार्फत पनि सम्पूर्ण लडाइँ हिजो पनि जितेको आज पनि जित्छौँ भोलि पनि जित्छौँ।
3: हजुर, प्रक्रिया यहाँसम्म पुगिसके पछाडि अब क्रियाशील सदस्यता रिनु गर्नु पर्दैन भनेर आह्वान पनि हुन्छ होला, होइन?
7: हुँदैन,
3: किन हुँदैन?
7: क्रियाशील सदस्यता हुँदैन, हामी अध्यावधिको बाटोबाट पछाडि
3: जान्छौँ। क्रियाशील सदस्यता अध्यावधि नगरे नि हुन्छ, आउनुहोस् अब मिलौँ भन्ने खालको
7: अध्यावधिकको बाटोबाट महाधिवेशन, जसले अध्यावधिकमा सहभागी हुन्छ उहाँको महाधिवेशनमा सहभागी
3: हुन्छ भने अध्यावधिक नगरेको चाहिँ महाधिवेशन सहभागी हुन पाएन, तर त्यो अन्तिम पोइन्टसम्म चाहिँ अध्यावधिकको मिति चाहिँ तोकिन्छ, होइन? दोस्रो दिन महाधिवेशन हुँदैछ,
7: अध्यावधिकको मिति हामीले सबै कुरा मिति सकाइसकेका छौँ, अध्यावधिकको मितिलाई हामी समयलाई कसैले त्यस्तो अब निवेदन दिन चाह्यो भने अथवा अध्यावधिक हुन चाह्यो भने
3: निवेदन दिने भए त अहिलेसम्म अध्यावधि गरिहाल्थे नि भनेर निवेदन दिने त कुरै छैन।
7: त्यहाँ कोही मान्छे तपाईँ नेता मात्र हुनुहुन्छ, जनताको पार्टी हो, कोही जनताले म छुट्यो भनेर आयो भने उसको कुरा सुनवाई नहुने, नेताको मात्रै पार्टी हो यो, जनताको पार्टी होइन। तपाईँ नेतालाई मात्रै हेरेर बहस नगर्नु, जनतालाई हेरेर पनि बहस गर्नुपर्छ। कोही मान्छे मेरो छुट्यो भने पार्टी कार्यालयमा निवेदन दिन आयो भने त्यसका बारेमा हामीले सुनवाई गर्नु पर्दैन। यो दास र माली दास र नोकरहरूको पार्टी होइन कि, जनताले माथि बनाउने पार्टी हो।
3: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रकाश रसाइली स्नेहजी नमस्कार,
7: तपाईँलाई पनि
3: नेपाली कङ्ग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेह आदरणीय श्रोता नेपाली बसमा छोटो विषय पुनः उपस्थित हुनुहुन्छ।
10: अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्।

0: मुख दिफेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
3: हेलो आयन के छ
4: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
3: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
4: भिडियो अन गर न यार
3: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
4: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई टेकमाइन्डलाई
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
6: हाम्रो बेसमा वरिष्ठ अधिवक्ता बाबुराम दाल हुनुहुन्छ दालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
7: नमस्कार गुड मर्निङ
6: अब यो ढिला नगरीकन मैले नेपाली कङ्ग्रेसकै पुनरावलोकनको आधिकारिकता विवादमा गए नेपाली कङ्ग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतको अघिल्लो फैसला पुनरावलोकनका लागि जानुपर्ने कानुनी आधारहरू के हो
7: अब त्यहाँ के देखिन्छ अहिले भएको आदेशमा सर्वोच्च अदालतले गरेको आदेश भन्दा दुईटा नजिर उहाँहरूले कोट गर्नुभएको छ सर्वोच्च अदालतले इजलासले दुईटा नजिरमा के देखिन्छ भनेदेखि प्राकृतिक न्याय सिद्धान्त बमोजिम अर्को पक्षलाई छलफलमा भाग लिन नदिकन एकतर्फी गरेको निर्णय देखिएकोले अर्को पक्षलाई पूर्ण सुनवाईको मौका नदिएको देखिएकोले पुनरावलोकनको निस्सा प्रदान गरेको भनेको छ है अब यो नितान्त टेक्निकल कुरा हो टेक्निकल कुरामा निस्सा प्रदान गरे देखियो है यो यो चाहिँ तपाईँको दुई किसिमको हुन्छ एउटा टेक्निकल एउटा चाहिँ कार्यविधिगत कुरा हो यो है अनि अर्को सार्वान विधि भन्छ है सब्सटेन्सियल ल अब त्यो त्यो अनुसारको चाहिँ कुनै तपाईँको प्रश्न उठेको देखिँदैन सर्वोच्च अदालतले अहिले कस्तो देखिन्छ भने यो अर्को पक्षलाई सुनवाईको राम्ररी मौका नदिकन गरेको निर्णय भन्ने आधारमा मात्रै यो अहिले निस्सा दिएको देखिन्छ पुनरावलोकनको निस्सा है तर यसको कन्टेन्टमा गएर यो कन्टेन्टमा चाहिँ गल्ती गरेको देखियो भन्ने किसिमले गरेको देखिँदैन
6: भनेपछि यो मुद्दामा पुनरावलोकनको अनुमति दिनुपर्ने गरी कस्तो नयाँ तथ्य प्रमाण र कानुनी प्रश्न केही देखिएको छैन होइन त्यसो भए
7: नयाँ तथ्य कानुनी प्रमाणको विषय त्यहाँ लेखिएको हामीले अब फैसला आदेश हेर्दाखेरि त्यो देखिँदैन खालि त्यसमा के देखिन्छ त भन्दाखेरि अर्को पक्षलाई सुनवाईको उचित मौका नदिएको भन्ने आधारमा देखिन्छ र राजनीतिक दलसँग नियम 2073 दफा 51 हामीले हेर्दाखेरि के देखिन्छ भने कुनै पनि राजनीतिक दलको विधान त्यसको सेन्ट्रल कमिटी त्यसको चाहिँ अरू अरू विभिन्न किसिमका आधारभूत कुराहरू त्यहाँ परिवर्तन भयो महाधिवेशनबाट अथवा गर्नुपर्ने निकायको हो त्यसबाट परिवर्तन भयो भने निर्वाचन आयोगमा 30 दिनभित्र जानकारी गराउनुपर्छ र निर्वाचन आयोगले पनि त्यसलाई हेरेर अध्यावधि गरिदिनुपर्छ मात्रै लेखेको छ अर्को पक्ष विपक्षलाई सोधपुछ गर्नुपर्छ हेर्नुपर्छ भन्ने व्यवस्था त्यहाँ लेखेको देखिँदैन देखिँदैन है अब यसमा चाहिँ सर्वोच्च अदालतले अब पक्ष विपक्षको रूपमा हेरेर सर्वोच्च अदालतले आदेश गरेको देखिन्छ है एउटै पार्टीभित्र सेन्ट्रल कमिटीको निर्णय त्यसै गरी महाधिवेशनको निर्णय भनेको पार्टीमा दुईटा हुँदैन एउटै हुन्छ किनभने महाधिवेशन भनेको पनि दुइटै पक्षको महाधिवेशन हुने हो सेन्ट्रल कमिटी पनि दुवै पक्षको हुने हो अथवा तिनवटा चारवटा जतिवटा पक्ष भए पनि केन्द्रीय कमिटी त एउटै हुन्छ, महाधिवेशन पनि एउटै हुन्छ र एउटै महाधिवेशनलाई अर्को पक्ष विपक्ष भन्ने प्रश्न हुँदैन यसमा, हुँदैन। त्यस कारणले गर्दा अब यो नितान्त टेक्निकल कुरामा पुनरावलोकन निसाधिएको देखिन्छ। अब नेपाली काङ्ग्रेस पार्टी चाहिँ अरू कुनै कारणले नयाँ प्रमाण फेला परेको कारणले अथवा हिजो दिएको निर्णयमा गम्भीर त्रुटि भएको कारणले भन्ने कुरा चाहिँ त्यहाँ उल्लेख गरेको देखिँदैन।
6: सर्वोच्चले एकपटक आधिकारिकता टुङ्गाइसकेको विषय फेरि पुनरावलोकनमा लैजानु भनेको अदालतले आफैले फैसला गरेको माथि विश्वास नगर्नु हो त्यसो भए?
7: होइन, त्यसो त भन्न मिल्दैन। अब सर्वोच्च अदालतले के छ भने जस्तो सुनवाईको मौका भनेको चाहिँ प्राकृतिक न्याय सिद्धान्त हो, हाम्रो आधारभूत कुरा हो यो। अब आधारभूत कुरामै अर्को पक्ष जब पक्ष देखिराखेको छ, अर्को पक्षले विरोध गरिराखेको छ भनेदेखि तपाईँले किन अर्को पक्षको कुरा नसुनेको? सुन्नु भए हुन्थ्यो। त्यस कारणले अर्को पक्षले के भन्दो रहेछ हामी राम्ररी कुरा सुन्छौँ अनि फैसला गर्छौँ भन्न खोजेको देखिन्छ अहिले।
6: भनेपछि अघिल्लो फैसलाबाट आधिकारिकता पाएको नेपाली कङ्ग्रेस पक्षको कानुनी हैसियत अहिले के हुन्छ? पुनरावलोकन हुँदैमा त्यो हैसियतमा तत्काल केही असर पर्छ?
7: केही फरक पर्दैन। अहिले जुन नेपाली काङ्ग्रेसको जुन अवस्था छ, नुन गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेस छ, जसलाई चाहिँ सर्वोच्च अदालतको डिभिजन बेन्चले आधिकारिकता दिइसकेका छ, उहाँहरूले आफ्नो केन्द्रीय कमिटी महाधिवेशन गर्दै हुनुहुन्छ, उहाँहरू आरामले आफ्नो बाटो लाग्दाखेरि केही फरक पर्दैन। यो कसैले स्टे अर्डर दिएर रोकेको पनि छैन, है अदालतले रोकेको छैन। अब यो आफ्नो कोर्स लिन्छ, यसले यो समय लाग्छ, यो तुरुन्त हुँदैन यो। र यसमा चाहिँ अब फुल बेन्चले जुन पहिला हेर्ने न्यायाधीशहरू पाँचजना देखियो, अब अहिले पुनरावलोकन निशा दिने तिनजना, सुरुमा फैसला गर्ने दुईजना, गर्दा पाँचजना, पाँचजना न्यायाधीशहरूभन्दा बाहेक न्यायाधीशहरूले यो हेर्नुहुन्छ। अब तिनजना न्यायाधीशले पूर्ण इजलासले हेर्छ, पूर्ण इजलासले दिने निर्णय नै अन्तिम हुन्छ। तर त्यो चाहिँ अहिले तत्काल हुन्छ जस्तो मलाई लाग्दैन, त्यो समय लाग्छ, किनभने अब त्यो त नियमित कोर्समा गयो। अब पुरानो नयाँ मुद्दा भन्ने हुन्छ, पुरानो मुद्दा पहिला पालो आउँछ, नयाँ मुद्दा पछि पालो आउँछ, यसले टेक्स द टाइम, यो समय लिन्छ यसले। त्यस कारणले गर्दाखेरि नेपाली
6: काङ्ग्रेसमा ग्यारेन्टी
7: भन्न सकिँदैन, फुल बेन्च नभइकन हुँदैन। फुल बेन्च भनेको हप्तामा एक दिन मात्रै गठन हुन्छ अहिले सर्वोच्च अदालतमा। अब त्यो एक दिनमा अरू सबै मुद्दाहरू भन्दा यो नयाँ मुद्दा हो, भर्खर दर्ता भएको मुद्दा, दर्ता गर्ने प्रोसेसमै छ यो अहिले। त्यसले गर्दाखेरि यो चिज चाहिँ भइहाल्छ, तुरुन्त निर्णय हुन्छ भन्ने चाहिँ मलाई व्यक्तिगत रूपमा लाग्दैन। नेपाली काङ्ग्रेसले आफ्नो कोर्समा आफ्नो बाटोमा आरामले अगाडि हिँड्नलाई कसैले रोकेको चाहिँ अहिले छैन।
6: यदि पुनरावलोकनबाट अघिल्लो फैसला उल्टियो भने त्यसले पार्टीको नेतृत्व, निर्वाचन आयोगमा रहेको विवरण, पार्टीका निर्णयहरू वा यी सबै कुराहरूलाई चाहिँ कसरी नतिर रुजु गरिन्छ?
7: अब यस्तो हुन्छ, अब त्यो चाहिँ दफा 51 अनुसारको उहाँहरूले त्यसलाई अधिकारी के अरे अध्यावधिक मात्रै गर्नुभएको हो निर्वाचन आयोगले। अध्यावधिक गरेको गलत छ भने फेरि हेरेर अध्यावधिक गर, तिमीले पहिला गरेको अध्यावधिक भन्दा अलिकति गलत भएछ, दुवै पक्षको जानकारी लिएर गर भनेर निर्वाचन आयोगलाई जानकारी पठाउनु पनि सक्छ सर्वोच्च अदालतले, है। त्यो काम निर्वाचन आयोगको हो, सर्वोच्च अदालतको होइन। एउटा त्यो पनि गर्न सक्छ, तलै पठाउनु पनि सक्छ। अर्को चाहिँ होइन, यो त गलत भएछ यसरी गर्नु भनेर। अब तर यो आधिकारिकता विवाद होइन, यो नेपाली काङ्ग्रेस पार्टी शेरबहादुर देउवाको हुने कि गगन थापाको हुने भन्ने आधिकारिकता विवाद होइन। यो आधिकारिकता विवाद भनेको अर्कै दफा छ, त्यसको अर्कै कुरा छ। त्यस कारणले गर्दा यसमा अरू कुनै अप कुरा केही पनि हुँदैन। होइन, यसमा चाहिँ अध्यावधिक गरेको गलत छ भनेर अदालतले भनेछ भने पनि यसमा दुवै काङ्ग्रेसै हुनुहुन्छ, शेरबहादुर देउवा र गगन थापा पक्ष दुईटै काङ्ग्रेसै हुनुहुन्छ। उहाँले अब महाधिवेशन गर्नुहुन्छ, महाधिवेशनमा जसले जित्छ त्यसैले चाहिँ नेपाली काङ्ग्रेस चलाउँछ। त्यस कारणले यसले धेरै ठुलो तात्विक असर गर्छ नेपाली काङ्ग्रेसमा। एकदम शेरबहादुर देउवाले जितिहाल्छन्, यो गगन थापा पक्षले हारिहाल्छन् अथवा गगन थापा पक्षले जितिसके परिवारहरूले हारिसके भन्ने चाहिँ मैले भन्दिनँ। यो पहिला पनि त्यस्तो अवस्था थिएन, किनभने गगन थापा पक्षले त्यो आधिकारिकता पाएको मात्रै हो। भोलि महाधिवेशनमा त फेरि गगन थापाले जित्नुपर्छ नि, सधैँभरिलाई उहाँलाई चाहिँ पक्का ल तपाईँ चाहिँ आजीवन हुनुभयो भनेर दिएको त होइन निर्वाचन आयोगले गगन थापालाई। भनेपछि अब महाधिवेशन आउँदैछ, महाधिवेशनमा जित्नुपर्छ, जसले जिते पनि त्यसले जित्नुपर्छ, जितिसकेपछि त्यही आधिकारिकता हुन्छ।
6: अब एउटा अदालतले राजनीतिक दलको आन्तरिक विवादमा हस्तक्षेप गर्दा न्यायिक समीक्षा र पार्टीको आन्तरिक स्वायत्तता बीचको सीमा चाहिँ कहाँ हुन्छ? यतिखेर यो पनि बहस चल्या छ।
7: अब यस्तो छ, हेर्नु, अब यो चाहिँ एकदमै लामो छलफल बहस हुँदै आएको विषय हो। यहाँले भन्नुभएको कुरा यो जस्तो विभिन्न संसदहरू छन्, सङ्घीय संसद, प्रदेश संसदहरू छन्, उनीहरूले गर्नुपर्ने निर्णय, उनीहरूले गर्नुपर्ने बेलामा गर्नुपर्ने निर्णयहरू उनीहरूले नगर्ने अनि त्यसलाई सर्वोच्चले हस्तक्षेप गरिदिने, त्यसै गरी राजनीतिक दल सम्बन्धी आन्तरिक कुराहरूमा पनि उनीहरूले गर्नुपर्ने कुरा चाहिँ नगर्ने अदालतले, अब यो चाहिँ एकदमै तपाईँको अनलिमिटेड प्रोसेस हुन्छ। हेर्नुहोस्, यो अदालत सबै चिज गरेर लास्टमा अदालतमा गएर जोडिने, सबै चिजमा अदालत छ नि, के अरे यो के गर्छ अदालतले भनेर चाहिँ अदालतप्रति नै मान्छेको सबैको ध्यान चाहिँ त्यहाँ जाने अवस्था हुनु हुँदैन। वास्तवमा यो सबैको आफ्नो आफ्नो काम छ, निर्वाचन आयोगको आफ्नो काम छ, राजनीतिक दलको आफ्नो काम छ, सबै कामहरू उहाँहरूले आफ्नो ठाउँमा बसेर पर्फेक्टली काम गर्नुपर्छ। अदालतले चाहिँ यसरी हस्तक्षेप गरिरहनु पर्ने अवस्थाको स्थिति चाहिँ कायम गर्नु हुँदैन उहाँहरूले पनि भन्छु मैले।
6: होइन, जस्तो अब यो फैसलाको आदेशको कुरा हेर्ने हो भने चाहिँ हिजो आधिकारिकता कुन तहबाट टुङ्ग्याइएको थियो, कसरी टुङ्ग्याइएको थियो, बहुमत सदस्य कतातिर छन्, अनि त्यो भित्रको चाहिँ पार्टीको विधान होला, महाधिवेशन होला, केन्द्रीय समितिको हस्ताक्षर, बहुमत र निर्वाचन आयोगमा भएको अभिलेख, सबै कुरालाई, सबै प्रक्रियालाई हेरिला नि त, होइन? यसभन्दा पनि
7: हेरिन्छ हेरिन्छ त्यहाँमाथि अझै के पनि देखिन्छ भनेदेखि उहाँहरूले निर्वाचनमा भाग लिइसक्नुभयो, निर्वाचनमा उहाँहरूले टिकट वितरण गरिसक्नुभयो, त्यही निर्वाचनमा फागुन 21 गतेको निर्वाचनमा भाग लिएर गगन थापा पक्षले आफूलाई अगाडि बढाइसक्यो। उहाँहरूले पार्टीमा अहिले झन्डै 6,00,000 व्यक्तिहरू उहाँहरूले चाहिँ नवीकरण गर्नुभएको छ, अनलाइन नवीकरण पनि गरिसक्नु भएको छ। भनेपछि अब पार्टीले एउटा कोर्स लिएर अगाडि बढिसकेको अवस्था छ हगि, र सर्वोच्च अदालतले अहिले दिएको आदेशमा पनि टेक्निकल आधार मात्रै लिएको देखिन्छ। त्यस कारणले गर्दाखेरि यो धेरै ठुलो विवाद हो नेपाली काङ्ग्रेसभित्रको भन्ने लाग्दैन। अब हामी रेगुलर मुद्दा गरिरहने वकिलहरू भए हुनाले अब यस्ता मुद्दाहरू अदालतमा कति छन् तपाईँको 25,000-30,000 मुद्दा छन् होइन सर्वोच्च अदालतमा, त्यसमध्येकै एउटा मुद्दा मात्रै हो यो भन्ने मलाई लाग्छ। यसले कोही मान्छे धेरै उत्साहित हुनुपर्ने, कोही एकदमै निराश हुनुपर्ने मैले के पनि देखाएको छैन।
6: ए, भनेपछि निर्वाचनमा भाग लिएर अन्य प्रक्रियामा कङ्ग्रेस अगाडि बढिसकेको, महाधिवेशनको प्रक्रियामा अगाडि गइसकेका कारणले गर्दाखेरि यसमा धेरै ठुलो विवाद र धेरै ठुलो उछाल आउँछ, परिवर्तन आउँछ, ट्विस्ट आउँछ भन्ने कुरा चाहिँ यो नसोच्दा हुन्छ, होइन?
7: मलाई लाग्दैन, किनभनेदेखि अब त्यहाँ अर्को पक्षलाई सुनवाईको मौकाको विषय उठिया छ होइन, अब सुनवाई होला, अब सर्वोच्च अदालतमा 2-3 दिनसम्म पनि सुनवाई होला, उहाँहरूका धेरै वकिलहरूले आएर बहस गर्नु होला, ठिक छ, त्यो चाहिँ हुनसक्छ है। तर चाहिँ के छ भने सुनवाईको मौका हुँदा पनि हुने चाहिँ निर्णय त्यस्तै होला जस्तो मलाई लाग्छ है।
6: नेपाली कङ्ग्रेसको आधिकारिकता निर्धारण गर्दा पार्टीको विधान, राजनीतिक दल सम्बन्धी ऐन, संविधानका होइन अन्य प्रावधानहरू निर्णायक हुँदैनन् र?
7: हुन्छ हुन्छ हुन्छ, त्यसमा त सबभन्दा पहिलो त राजनीतिक दल सम्बन्धी विधानै हो, उहाँहरूको विधानै हो, नेपाली काङ्ग्रेसको विधान हो पहिलो तपाईँको आधार भनेको उहाँहरूको विधान हो, दोस्रो राजनीतिक दल सम्बन्धी ऐन 2073 हो। अब यो दुईवटा नै मुख्य कानुन हो, हेर्नुहोस् है, संविधानमा त धेरै लामो कुरा लेखिएको छैन, छोटो कुरा लेखिएको छ र त्यो नियमले ऐनले चाहिँ त्यसलाई इलाबोरेट गरेको छ है। त्यसले गर्दाखेरि यसमा कसैले एकदमै उत्साहित भएको म देखिरहेको छु अहिले बाहिर है, कोही चाहिँ अलिक खिस्रीको पर्न खोजिया हो कि जस्तो नि देखिन्छ,
6: होइन? कङ्ग्रेसमा त व्यापक छ नि अहिले, कङ्ग्रेसमा त एकतर्फ हर्ष बढाइ पनि छ नि अहिले,
7: त्यो बेकार कुरा हो, त्यो हर्ष बढाइ गरिरहनु पर्ने मैले कहीँ पनि देख्दिनँ। अब यस्तो अब यतातिर चाहिँ यत्रो चुनाव हारिरहेछ, उतातिर हर्ष बढाइ गर्ने, कोही खिचडीको पर्ने, मतलब यस्तो किसिमको टेक्निकालिटीमा नेपाली काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टी लाग्नु हुँदैन। र नेपाली काङ्ग्रेसले अब अहिले महाधिवेशन आयोजना गर्ने जसले जित्छ, शेरबहादुर देवा पक्षले जित्छ कि गगन थापा पक्षले जित्छ, त्यसलाई चाहिँ मानेर जाने उहाँहरूको चाहिँ कार्यकर्ताहरूले जसलाई स्वीकार गर्नुहुन्छ उहाँहरूले चाहिँ के अरे पार्टी चलाएर अगाडि जानुपर्छ। नेपाली काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले यस्तो टेक्निकल साथ दिनु कुरामा जोस्ने अथवा चाहिँ खिचडीको पर्ने अवस्था चाहिँ वास्तवमा हुनु हुँदैन, यो देशको लागि राम्रो होइन। यो
6: यो विवादमा निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको निर्णय बीच अधिकार क्षेत्रको प्रश्न उठ्छ कि उठ्दैन?
7: अधिकार क्षेत्रको किन उठ्दैन भने निर्वाचन आयोगको आफ्नै आफ्नै अधिकार छ, उसले अध्यावधि गर्ने आफ्नो अधिकार छ, दफा 51 बमोजिममा अध्यावधि गरिदिएछ होइन, त्यो उपर सर्वोच्च अदालतमा रिट लाग्छ, हेर्नुहोस् जसले पनि रिट हाल्न पाउँछ, सर्वोच्च अदालतमा रिट हाले होइन शेरबहादुर देवा पक्षले, र सर्वोच्च अदालतले हालेको रिटलाई चाहिँ उसले खारेज गरिदियो सर्वोच्च अदालतले, यो गलत हो, तपाईँहरूको चाहिँ रिट हामी मान्दैनौँ, निर्वाचन आयोगले गरेको सही छ, तपाईँहरूले दिएको रिट चाहिँ गलत छ भनेर भनिदिइसक्यो। अब डिभिजन बेन्चले भनिसकेको कुरा अहिले पुनरावलोकनमा गएर उल्टिने नउल्टिने भन्ने त होइन, तर मानिलिउँ उल्टे छ भने पनि नेपाली काङ्ग्रेसमा त्यत्रो ठुलो ड्रास्टिक चेन्ज किन आउँदैन भनेदेखि त्यो चाहिँ नि तपाईँको गगन थापा पछि आउट भएर शेरबहादुर देवा पछि इन हुने होइन, यसमा
6: जस्तो यो उल्टिने कुरा पनि त अघि तपाईँले भन्नुभयो नि त, यसको हस्ताक्षरको कुराहरू होला, बहुमतको कुराहरू होला, विशेष अधिवेशनको कुराहरू होला, सबै कुरा हेरिएला नि त होइन,
7: सबै हेरिन्छ, सबै डिभिजन बेन्चले सबै हेरेर गरेका छ होइन, त्यहाँको दुईजना न्यायाधीशले सबै हेरेर गर्नुभएको छ, निर्वाचन आयोगले

0: चाहिँ उहाँहरूको बचकना हो, उहाँहरू दुइटै पक्षले त्यो गर्नुपर्ने केही जरुरी छैन, मैले देखा छैन।
1: यो मुद्दालाई कानुनी भन्दा बढी राजनीतिक विवादलाई अदालतमा लैजाने प्रयास भनेर बुझ्न मिल्छ त्यसो भए?
0: होइन, मिल्छ। यो राजनीतिक कुरा अब तपाईँको चाहिँ नि हामी दुइटा पार्टीका सभापति हुने को हुने भन्ने चाहिँ नि विवादलाई लिएर जाने, अदालतमा लगेर विवादित बनाउने, यी सब कुराहरू गर्नुभन्दा पार्टीभित्रै आफूले बहुमत सिद्ध गर्ने र आफूले चाहिँ के अरे निर्णय गराउनेतिर मान्छे जानुपर्छ, राजनीतिक दलका मान्छेहरू जानुपर्छ, अदालतकै भर पर्ने, अदालतकै पछि लाग्ने, अदालतले जे निर्णय गरिदिन्छ त्यतिर लाग्ने भन्दा अदालतले यद्यपि विवाद आइसकेपछि निर्णय गर्नैपर्छ, अदालतले हेर्नुहोस् अदालतले नै भन्न सक्दैन, तर पनि चाहिँ राजनीतिक दलहरू भनेको आफै मिल्ने र आफैले गर्ने कुरा हो। हामीले विश्वमा ठुला ठुला राजनीतिक दलहरूले देश चलाइराखेका छन्, उनीहरूको आन्तरिक कुरामा यसरी यत्रो ठुलो अदालतमा गएर आन्तरिक कुरामा ठुल्ठुलो विवाद भएको हामीले देखेका छैन कि। त्यसैले यो राजनीतिक दलको आफ्नो मतलब चाहिँ आफ्नो हैसियत अनुसारको काम गर्न उहाँहरूले नसक्नु भएको, त्यहाँभित्र विश्वासको वातावरण नभएको, त्यहाँभित्र एकअर्कामा सही सुन्दा नभएको देखिन्छ। र नेपाली काङ्ग्रेस जस्तो यत्रो एउटा चाहिँ ऐतिहासिक पार्टी र एउटा डेमोक्रेटिक पार्टीले यस्तो किसिमको स्थिति नेपाली काङ्ग्रेसमा आउनु हुँदैन थियो, आएको छ। र उहाँहरू मिल्नुहोस्, मिलेर जसले जित्छ त्यसलाई मानेर जानुहोस् नेपाली काङ्ग्रेसका साथीहरू भन्न चाहन्छु।
1: होइन, तपाईँको कानुनी विश्लेषण अनुसार पुनरावलोकनले अघिल्लो फैसला उल्ट्याउने सम्भावना वा चाहिँ यथावत राख्ने सम्भावना कतिको देख्नुहुन्छ, कुन आधारमा?
0: अब हेर्नु, अब यसमा मैले तपाईँलाई अघि सुरुमै पनि निवेदन गरिसकेँ, यसमा टेक्निकल कुरा जस्तो अर्को पक्षलाई सुनवाईको मौका नदिएको रहेछ ल है भनेर चाहिँ पुनरावलोकन पनि साध्यको देखिन्छ। अब अर्को पक्षलाई सुनवाईको मौका दिने विषय मात्रै हो यो भन्ने देखिन्छ त्यो अहिलेको चाहिँ पुनरावलोकनको आदेशमा।
1: तर संस्थापन पक्षको त निकै ठुलो गम्भीर आशंका छ नि त, फेरि शेरबहादुर देउबाजी आउँदै हुनुहुन्छ होइन हङकङबाट ठुलै सन्देश बोकेर,
0: मान्छे एउटा व्यक्ति कोही कताबाट आउँदै हुनुहुन्छ है, अब कहाँ जाँदै हुनुहुन्थ्यो, कहाँबाट कता,
1: अघि नेपाली कङ्ग्रेसका सहमहामन्त्रीले मलाई भन्दै हुनुहुन्थ्यो रवि र बालिनले चाहिँ कङ्ग्रेस माथि खेले, न्यायालयमाथि खेल्न लाए भन्दै हुनुहुन्थ्यो होइन भर्खरै यसभन्दा।
0: अब रवि बालिनजीहरूले न्यायालयमा खेल्ने त्यो मैले कहीँबाट पनि देखेको
1: छैन है, तर उहाँले चाहिँ आरोप लाउनु भएको थियो क्या सहमहामन्त्रीले भर्खरै,
0: अदालतलाई यसरी आक्षेप नलगाऊ भन्छु मैले है, अदालतले यस किसिमको कसैको खेलाइमा लाग्ने,
1: अब गगन थापाको बढ्दो क्रेज देखेर चाहिँ कङ्ग्रेसमा सभापति शेरबहादुर देउवाललाई नै स्थापित गर्ने, नेकपामा प्रचण्डलाई गर्ने, एमालेमा ओलीलाई गर्ने रविको डिजाइन हो यो भन्नुभयो उहाँले भर्खर।
0: होइन, त्यो त कस्तो देखिन्छ भने अब त्यो कसैले मनको लड्डु घिउसँग खानुको अर्थ अर्कै होला है, तर मलाई लाग्छ कि तिनटै पार्टीमा अहिले चाहिँ यी तपाईँले अघि नाउँ लिनुभएका बुढा व्यक्तिहरू जो चाहिँ फेलियर भइसकेका छन्, अब उनीहरूको पक्षमा यी तिनटै पार्टीमा बहुमत छ भन्ने कुरामा मलाई चाहिँ विश्वास छैन है। मान्छे संसार कहाँबाट कहाँ पुगिसक्यो, तपाईँको चाहिँ नयाँ मान्छेले नयाँ सोचमा काम गर्नुपर्ने अवस्था छ, अब तपाईँ फेरि ब्याक टु मङ्गलमान भएर उही पुरानो चाहिँ तपाईँको बुढा नेतृत्वमा जाने उही पुरानो तरिकाले चाहिँ यी तिनवटा पार्टी चलाउने हो भने त त्यो पार्टीको औचित्य सिद्धिन्छ भन्ने लाग्छ मलाई।
1: भनेपछि जाँदा जाँदै यसको कानुनी जुन बहस अब होला पुनः इजलासमा त्यो जाला केही समयसम्म अदालतले यसमा चाहिँ डिस्कस छलफल चाहिँ गर्ला, दुई पक्षको चाहिँ बहसलाई सुन्ला, तर अन्ततोगत्तो नेपाली कङ्ग्रेसले चाहिँ लोकतान्त्रिक पद्धतिबाट महाधिवेशनले नै उसलाई चाहिँ कमजोर बनाउने कि बलियो बनाउने, को आउने को नआउने भन्ने कुरा क्लियर छ होइन यो अदालतभन्दा?
0: क्लियर छ, र नेपाली काङ्ग्रेस अहिले जुन अवस्थामा छ त्यही अवस्थामा महाधिवेशन हुन्छ, दुवै पक्ष मिलेर महाधिवेशनमा जानुको कुनै अर्थ छैन, त्यो जानै पर्छ, नजानुको कुनै अर्थ छैन, जानै पर्छ उहाँहरू दुवै पक्ष मिलेरै, र त्यहाँ गइसकेपछि झन्डै 6,00,000 मान्छेहरूले त्यहाँ चाहिँ रिन्यू गरेका छ, अहिले अनलाइन रिन्यू गरेका छ, त्यत्रो मान्छेले रिन्यू गरेको पार्टीमा यस किसिमको चाहिँ टेक्निकल विवाद चाहिँ उहाँहरूले उठाउनु हुँदैन, र त्यहाँ चाहिँ जसले जित्छ उसले चाहिँ महाधिवेशनमा जित्नेले पार्टी चलाउँछ, अर्को चाहिँ बस्छ, त्यस कारणले चाहिँ उहाँहरू जस्तो डेमोक्रेटिक पार्टीले अब यो पिटण्डा गर्ने, कसैलाई स्वागत गर्नेका नाउँमा चाहिँ हो हल्ला गर्ने, कसैलाई अनावश्यक आक्षेप लगाउने, यी सब कुराहरू चाहिँ उहाँहरू जस्तो एउटा डेमोक्रेटिक पार्टीका नेताहरूले गर्न सुहाउँदैन भन्छु मैले।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार। उहाँ आउनुहुन्थ्यो कानुनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहाल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिद चाहन्छु, नमस्कार।
2: नेपालीपनको आभास, नेपाली मनको आवाज,
3: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
2: स्वदेश FM 93.2 मेगाहर्ज।

0: टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 98 5570 2640
0: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: नपक्ष न विपक्ष
5: सदै निष्पक्ष स्वदेश FM 93.2 MHz
4: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। धार्मिक तथा सांस्कृतिक जागरणको उद्देश्य सहित बरुवा बुद्ध सोकबाट शुरूआत भएको माडी युवा भजन समितिको भजन कीर्तन अभियान शनिबार साँझ बसन्तपुरमा सञ्चालन भएको छ। भजन कीर्तन समितिको आयोजनामा साँझ 8 बजेदेखि राति 10 बजेसम्म बसन्तपुर स्थित शहीद चोकमा सामूहिक भजन कीर्तन कार्यक्रम सञ्चालन समितिले जनाएको हो। बरुवाबाट शुरू भएको अभियानमा स्थानीय धर्मावलम्बी तथा भक्तजनको उत्साहजनक साथ प्राप्त भएपछि अभियानलाई माडीका विभिन्न स्थानमा विस्तार गर्दै हरेक शनिबार नियमित भजन कीर्तन चालन गर्ने तयारी गरिएको हो। समितिका अनुसार अभियान केवल भजन कीर्तन गर्ने कार्यक्रम मात्र नभई धर्म संस्कृति संस्कार र आध्यात्मिक चेतनाको संरक्षण गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने साझा अभियान रहेको छ। नदीको बाढीले कटान गर्दा क्षति पुगेको माली नगरपालिका नम्बर 1 गर्दी स्थित चन्द्रपुरी तटबन्धन मर्मत तथा सुरक्षाका लागि स्थानीयवासीले श्रमदान गरेका छन्। माली नगरपालिकाले सहयोग स्वरूप उपलब्ध गराएको बाँस काट्ने तथा बोरामा बालुवा भरेर तटबन्धन गर्ने काममा माडी 1 का गर्दी र सेरुवा गाउँटोलका स्थानीयवासी जुटेका हुन्। बाढीका कारण कमजोर बनेको तटबन्धनलाई तत्काल संरक्षण गर्दै थप क्षति हुन नदिन स्थानीयले सामूहिक रूपमा काम गरेका छन्। यसअघि गत साउन 18 गते लगातारको वर्षासँगै रिउ नदीमा आएको बाढीले माडी 1 गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धनमा कटान भएको थियो। करिब 1 दशक अघि निर्माण गरिएको उक्त तटबन्धन लगातारको पानी र बाढीका कारण कमजोर हुँदै गएको थियो। चन्द्रपुरी तटबन्धनले रिउ नदीको बाढीलाई माडी 1 का गर्दी सेरुवा र बनकट्टा क्षेत्रमा प्रवेश गर्नबाट रोक्दै आएको छ। तटबन्धनमा क्षति पुगेपछि स्थानीय बस्ती तथा आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको थियो। तटबन्धनको मर्मत तथा सुरक्षाका लागि स्थानीयवासीको उत्साहजनक सहभागिता र श्रमदान रहेको माडी नगर प्रमुख तारा कुमारी काजी महत्तोले बताउनुभयो। राष्ट्रिय निकुञ्ज अन्तर्गत माडीको बनकटादेखि कसारासम्मको सुविधा प्राप्त बाटोको दुवैतर्फ झाडी फाड्न सुरु भएको छ। सडक डिभिजन कार्यालयको आर्थिक सहयोग तथा माडी नगरपालिकाको समन्वयमा शनिबारदेखि झाडी फाड्न सुरु भएको हो। अग्ला अग्ला झाडीका कारण सडक छेउमा जङ्गली जनावरहरू आवाजावत गर्ने तथा सर्वसाधारणलाई हिँडुलमा समेत बाधा हुने भएकाले मानव र वन जनावर दुवैको सुरक्षालाई ध्यानमा राखी अभियान सुरु गरिएको माडी नगर प्रमुख तारा कुमारी काजी महत्तोले बताउनुभयो। सडक डिभिजनकै सहयोगमा तत्कालीन निकुञ्जभित्रको सडक मर्मत कार्य पनि सुरु हुने नगर प्रमुख महत्तोले जनाउनुभयो। डिभिजनले ग्रेडर र रोलर प्रयोग गरी हुलाकी सडक मर्मत गर्ने गरेको छ। माडी नगरपालिका सहस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा कार्यरत करार कर्मचारीहरूले आफ्ना रोजगारी सुनिश्चितता तथा सेवा सुविधाको माग गर्दै सम्बन्धित निकायको ध्यानकर्षण गराएका छन्। शिक्षालयमा करारमा कार्यरत कर्मचारीहरूले श्रावण 6 गते शिक्षालय प्रमुख मार्फत केन्द्रीय कार्यालय प्रदेश कार्यालय तथा सम्बन्धित निकायलाई ध्यानकर्षण पत्र बुझाएका हुन्। करार सङ्घर्ष समितिको संयोजनमा बुझाइएको पत्रमा विगतदेखि जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै आए पनि आर्थिक वर्ष 2083-84 करार नियुक्ति 2 महिनाका लागि मात्र गर्न लागेको भन्दै असन्तुष्टि जनाइएको छ। करार कर्मचारीहरूले आफूहरूमा डर त्रास र चिन्ता उत्पन्न भएको उल्लेख गर्दै भयमुक्त वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न माग गरेका छन्। उनीहरूले माग सम्बोधन नभए कार्यालयको कामकाज ठप्प पार्दै केन्द्रीय कार्यालय केन्द्रित शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्। ध्यानकर्षण पत्रमा रोजगारीको सुनिश्चितता महँगी तथा प्रोत्साहन भत्ता सामाजिक सुरक्षाको व्यवस्था कार्यक्रम नभएका शिक्षालयमा कार्यरत कर्मचारीको उचित व्यवस्थापन तथा करार कर्मचारीको दरबन्दी मिलान गर्न माग गरिएको छ। करार कर्मचारीहरूले आफ्ना मागप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताएका छन्। ध्यानकर्षण पत्रको पदार्थ केन्द्रीय कार्यालय सिटिभिटी बागमती प्रदेश कार्यालय सिटिभिटी तथा जिल्ला प्रशासन कार्यालय चितवनलाई दिइएको छ। राष्ट्रिय युवा दिवस 2026 को अवसरमा माडीमा नगरस्तरीय वक्तृत्व कला प्रतियोगिता आयोजना हुने भएको छ। आगामी श्रावण 27 गते सोमेश्वर माध्यमिक विद्यालयमा अनुशासित र नैतिक युवा समृद्ध समाजका आधार विषयमा वक्तृत्व कला प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा नगरभित्रबाट विद्यालयबाट कक्षा 6 देखि 10 सम्म अध्ययनरत 2 जना विद्यार्थी सहभागी हुन पाउनेछन्। सहभागी मध्ये कम्तीमा 1 जना छात्रा अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगिता सोमेश्वर माध्यमिक विद्यालयमा बिहान 11:00 बजे
बजे शुरू हुनेछ। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता मार्फत युवामा अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्दै समृद्ध समाज निर्माणमा युवाहरूको भूमिकाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। विद्यार्थी संगठनहरूले ग्यास आपूर्ति सहज नभएको भन्दै विरोध प्रदर्शन गरेका छन्। अखिल क्रान्तिकारी चितवनले शनिबार भरतपुरको 24 कोठीमा खाली सिलिण्डर गुडाउँदै विरोध प्रदर्शन गरेको हो। जनतालाई चुलो बाल्न देऊ, भात पकाएर खान देऊ लगायतका नारा लगाउँदै उनीहरूले सरकारको विरोध गरेका हुन्। उनीहरूले ग्यास मात्र नभई किसानलाई समयमै मल उपलब्ध गराउनु पर्ने, अस्पतालहरूमा सहज रूपमा उपचार पाउनु पर्ने लगायतका नारा लगाएका थिए। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम व्यवस्थापन इकाइले स्थापनाको 10 वर्षमा वित्तीय प्रगति 70.25% हासिल गरेको जनाएको छ। सो अवधिमा सरकारबाट 56,35,92,32,000 रुपियाँ विनियोजन गरिएकोमा 39,58,80,90,000 रुपियाँ खर्च भएको छ। 10 वर्ष अघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नामबाट सञ्चालित उक्त कार्यालयले कृषि क्षेत्रको आधुनिकीकरणसँगै 23,83,000 भन्दा बढीलाई प्रत्यक्ष तथा आंशिक रोजगारी सिर्जना गरेको दावी गरेको छ। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाडौँमा सम्पन्न भएको छ। महासंघका अध्यक्ष ओम बहादुर घरती मगरको नेतृत्वमा साउन 23 गते सम्पन्न सम्मेलनले 23 बुधे काठमाडौँ घोषणा पत्र 2083 सर्वसम्मतले पारित गरेको छ। नेपाली कांग्रेसको भातृ संस्थाको रूपमा रहेको उक्त महासंघले पार्टीको राजनीतिक आदर्श, मूल्य र मान्यता अनुसार राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र समाजवाद आत्मसात गर्दै ऐतिहासिक रूपमा पछाडि पारिएका जनजाति क्षेत्र र लिङ्गलाई राज्य सञ्चालनको मुख्य मूलधारमा समाहित गर्न जोड दिएको छ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पछिल्लो समय विभिन्न 4 समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ पपुलिजमले लिन खोजेको विश्लेषण गर्नुभएको छ। तारकेश्वरमा आयोजित मिशन पार्टी जागरण 2083 तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीको पछिल्लो अवस्थाबारे यस्तो धारणा राख्नु भएको हो। भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापन बिना सरकारले हटाएको सुकुम्बासी बस्तीका प्रभावितहरूले शनिबार कोर सभा आयोजना गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल काठमाडौँ उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब 4 महिनापछि उक्त कोर सभा गरिएको हो। मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न माग गर्दै भदौ 12 गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह शुरू गर्ने घोषणा गरेको छ। वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले टेकुस्थित ग्यास वितरण डिपोको अनुगमन गर्नुभएको छ। शनिबार अनुगमनका क्रममा मन्त्री यादवले किर्तिपुर क्षेत्रमा बस्ने विद्यार्थीहरूलाई लक्षित गरी ग्यास वितरण गर्न निर्देशन दिनुभएको छ। किर्तिपुर शैक्षिक केन्द्र भएकाले त्यहाँ धेरै विद्यार्थीहरू डेरा गरी बस्ने र उनीहरूलाई ग्यासको अभाव हुन नदिन मन्त्रीले सबै ग्यास वितरकका कम्पनीहरूलाई सचेत गराउनु भएको छ। शनिबार सिन्धुलीको गोलाञ्चर गाउँपालिका 526 स्थित बिपी राजमार्गमा हाइस दुर्घटना हुँदा 4 घाइते भएका छन्। मोरङबाट काठमाडौँ आउँदै गरेको 2059/59 नम्बरको हाइस दुर्घटना हुँदा 4 घाइते भएका हुन्। दुर्घटनामा धनुषा गणेशमान नगरपालिका 7 बस्ने 22 वर्षीय रुबी शाह, मोरङ सुन्दर हरेचा नगरपालिका 12 बस्ने 19 वर्षीय समित भुजेल घाइते भएका छन्। यस्तै मोरङ सुन्दर हरैचा नगरपालिका 12 20 वर्षीय उज्जवल चौधरी तथा सुनसरी इटहरी उपमहानगरपालिका 17 बस्ने 42 वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएको प्रहरीले जनाएको हो। मधेसमा भएको दङ्गाका कारण स्थगित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको स्थगित भएको परीक्षा आगामी भदौ 15 गते सञ्चालन हुने भएको छ। टिनको कार्यालयले जारी गरेको जरुरी सूचना अनुसार गत साउन 15 गतेका लागि निर्धारित मास्टर अफ बिजनेस स्टडिज कार्यक्रमको बजार व्यवस्थापन विषयको परीक्षा तोकिएका केही परीक्षा केन्द्रहरूमा स्थगित गरिएको थियो। सो परीक्षा भदौ 15 गते 11:30 बजे पूर्व निर्धारित सोही केन्द्रहरूमा सञ्चालन गर्न लागि जनाइएको छ। व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले चालक तथा सहचालकहरूको सुरक्षाका लागि कडा कानून बनाउन माग गर्नुभएको छ। शनिबार काठमाडौँको तारकेश्वर यातायात प्रणालीको 7 साधारण सभा उद्घाटन गर्दै सिटौलाले प्रहरी र ट्राफिक सरहने चालक तथा सहचालकको सुरक्षा सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो।
पातला गाउँपालिका नम्बर 9 स्थित पातला अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र अभद्र व्यवहार गर्नुका साथै अस्पतालभित्र अनाधिकृत रूपमा प्रवेश गरी तोडफोड गर्ने 3 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार भएको उक्त घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीकारले कालीकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेश खत्रीले जनाउनुभयो। ग्यास प्रति सिलिन्डर 7,000 रुपियाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले 1 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चागुनारायण नगरपालिका नम्बर 2 दुवाकोट बारुद खाना चोकमा भाडामा बस्ने 57 वर्षीय तुलसीराम रहेका छन्। उनले सोही स्थानमा किराना पसल सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उपभोक्ताहरूलाई प्रति सिलिन्डर 7,000 रुपियाँका दरले ग्यास बिक्री गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो र उनलाई कारवाही गरिएको जनाइएको छ। वर्ष 2083 वैशाख 1 गतेदेखि साउन 23 गतेसम्मको अवधिमा देशभर कुल 4,408 विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको बुलेटिन अनुसार यस अवधिमा विपदका कारण कुल 205 जनाले ज्यान गुमाएका छन्। र काठमाडौँको मानेश्वर क्षेत्रबाट अवैध अनलाइन सट्टेबाजी र भौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियानमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। साउन 21 गते राति करिब 9 बजे जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष प्रहरी टोलीले शंकास्पद अवस्थामा भेटिएका उनीहरूलाई चेकजाँच गर्ने क्रममा उक्त गैर कानूनी कारोबार खुलेपछि नियन्त्रणमा लिएको हो। अवैध मुद्रा USDT लगायतको क्रिप्टो करेन्सी मार्फत 79,068.65 USDT अर्थात् नेपाली 1,20,00,000 51,881.10 रुपियाँ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: नमस्कार, म राजेन्द्र बानिया। हरेक बेलामा नेतृत्वदायी र अग्र पंक्तिमा रहेर भूमिका खेल्नुभएका डाक्टर भीम रावलसँगै आज हामी कुराकानी गर्छौँ। स्वागत छ तपाईँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: सबभन्दा पहिले त डाक्टर साहब, एउटा समय आउँदो रहेछ होइन, हामीले भदौ 22-23 अगाडिका दिन या तपाईँको नेकपा एमालेभित्रको असाध्य क्रियाशील दिन, सक्रिय दिन सम्झिने हो भने भीम रावल भनेको सञ्चार माध्यममा हेऱ्यो भने हरेक दिनको हरेक बुलेटिनमा काहीँ न काहीँ भीम रावलको अनुहार नआएको, भीम रावलको नाम नलिएको, भीम रावल समाचार नबनेको हुँदैन थियो। तर लामो समय नै कुर्न परेन, भीम रावलहरू समाचारमा देखिने, समाचारमा बोल्ने, समाचारमा सुनिने सबै ठाउँबाट छायामा परे। यस्तो पनि हुँदो रहेछ है।
2: धन्यवाद। सबभन्दा पहिले त तपाईँहरूको यो कार्यक्रम नेसन स्पिक्स अर्थात् देश बोल्छ मा यसरी कुरा गर्न आउँदा मलाई धेरै खुसी लागेको छ। तपाईँहरूको यो कार्यक्रमको म सफलताको हार्दिक शुभकामना दिन चाहन्छु। तपाईँले दार्शनिक प्रश्न गर्नुभएको छ मलाई। संसार परिवर्तनशील छ, कुनै कुरा पनि स्थिर हुँदैन र उस्तै रहँदैन। र मैले पार्टीमा काम गर्दाखेरि पनि हाम्रो नेतृत्वमा उच्च मभन्दा माथि रहेकाहरूलाई मैले पटक पटक भन्ने गर्थे, हामी सदा सर्वदा अमर छैनौँ, हाम्रा पदहरू चिरस्थायी छैनन्, देशको सर्वोपरि हितलाई ध्यानमा राखेर हामी आफ्नो कर्तव्य पथमा अगाडि जाउँ, राष्ट्रलाई प्रधानता दिउँ, जनतालाई प्राथमिकतामा राखौँ, किनभने हामीले एक दिन पद छोड्नुपर्छ। र प्रकृति, पृथ्वी, कुनै कुरा पनि स्थिर छैन भन्ने कुरा म भन्दै आएको हुँ। त्यो तपाईँको प्रश्न पनि त्यसैसँग सम्बन्धित छ। हो, तपाईँले भन्नुभएको भूमिकामा म कुनै बेला थिएँ, अहिले पनि म पूर्ण रूपमा छायामा त छैन, तर त्यसको तुलनामा तपाईँको शब्द अनुचित छैन। त्यो
1: भनेको म बारम्बार भन्थेँ नेतृत्वगणलाई या मेरा मित्रहरूलाई कि पृथ्वी त परिवर्तनशील छ, प्रकृति त परिवर्तनशील छ, हामीले प्राप्त गरेको पद, भूमिका या शक्ति यो पनि त परिवर्तनशील छ। भोलि हामी यो शक्तिबाट हामी फेरि शक्तिविहीन या यहाँबाट हामी ओर्लिनुपर्छ, घोडाबाट हामी तल झर्नुपर्छ। नेपालको हकमा चाहिँ नेताहरूलाई आर्यघाटमा पनि पदसहित जान पाए होइन, राजकीय सम्मान पाइन्थ्यो, त्यो लोभका कारण पनि मुलुक यो ठाउँमा पुग्या हो भन्छन्।
2: त्यो मानसिकता पनि हो, तर मेरो अनुभवले अर्को धेरै संवेदनशील कुरालाई पनि हेर्छ। त्यो के कुरालाई मैले अनुभूत गर्छु भने, कुनै पनि देशको प्रधानमन्त्री, पार्टीको प्रमुख या कुनै महत्त्वपूर्ण मन्त्रालय विभागहरू सम्हालिरहेको व्यक्तिले सबभन्दा पहिले आफ्नो देशको हित चिताएर काम गर्नुपर्ने हो। तर मैले 7 सालदेखिको नै घटनाक्रमलाई हेर्छु र विशेष गरी आफूले काम गर्दाका मेरा अनुभूतिहरू, अनुभवहरूलाई म हेर्छु, आफ्नो देशको सर्वोपरिहितभन्दा बाह्य शक्तिमा भर पर्ने एउटा पक्ष, जो खतरनाक पक्षलाई मैले खतरनाक पक्षको रूपमा म बुझ्छु र त्यसको म आलोचक बने हुनसक्छ, त्यसको पनि नकारात्मक प्रभाव पर्यो होला मेरो जीवनमा प्रहार खप्दाखेरि। अर्को कुरा तपाईँले भन्नुभयो जस्तो चरम स्वार्थ, जसलाई तपाईँले व्यङ्गात्मक भाषामा अन्तिममा आर्यघाटमा जाँदाखेरि पनि सत्ता र स्वार्थको माला जप्न
1: नछोड्ने
2: चरित्रले पनि त्यो गरेको हो जुन भन्नुभयो। यो दुइटैको सम्मिश्रणको फलस्वरूप आज ठुला राजनीतिक दलहरू र तिनका कतिपय नेताहरू जसरी जनमतको दृष्टिकोणबाट, राष्ट्रिय दृष्टिकोणबाट, अझ बाह्य शक्तिको दृष्टिकोणबाट समेत जुन स्थितिमा पुगे नि, त्यसको परिणाम त्यो हो।
1: भनेको त्यति बेला चाहिँ विवेक भन्ने चिज चाहिँ शून्य नै हुँदो रहेछ होइन, त्यो सत्ताले मान्छेको विवेक भन्ने चिजलाई चाहिँ कर्लप्पै खाइदिँदो रहेछ।
2: त्यो विवेक, अहम, स्वार्थ र सत्तामा टिकिरहने दाउँ पेचको अधीनमा गएर त्यहाँ किचियो त्यो, त्यस कारण त्यसलाई खर्लप्प खायो भन्नु पनि सकिने भयो।
1: जस्तै मसँगको कुराकानीमा एकचोटि माधव नेपालले भनेको म सन्दर्भ सम्झिन्छु क्या होइन, भूमिगत कालमा कम्युनिस्ट राजनीति गर्दाखेरिमा प्रहरीले पक्राउ गरेर गाडीमा डोरीले बाँधेर त्यो डोरीलाई गाडीमा बाँधेर घिसार्दै लगेको, आज हामीले सम्झिने हो भने त्यो कति पीडादायक। हामीले त त्यो त कसको मात्रै सुनेको भने त्यो अङ्गुर अमिलो छ भन्ने फ्याउरोको मात्रै सुनेको होइन, जसलाई चाहिँ डोरीले बाँधेर घिसार्दा उसले क्या मजा आयो भन्यो भनेर त्यस्तो कथा मात्र सुनेको, तर हाम्रा नेताले त त्यो त वास्तवमै आफ्नै जीवनमा भोगेका रहेछन्। त्यो त एउटा दृष्टान्त हो नि त। त्यस्तो दुःख पाएर राजनीतिमा आएकाहरू आज यति घृणाको पात्र बन्नु पर्ने ठाउँमा समाजमा हिँड्दा मुख चाहिँ मास्क पनि अलि यतिसम्म छोप्ने खालको लाएर हिँड्नुपर्ने भयो नि।
2: त्यो भयो किन भन्दाखेरि, तपाईँले जुन कुरा भन्नुभयो नि, पहिले गरेका त्याग बलिदान र निस्वार्थ जुन क्रियाकलापहरू थिए ती सिद्धान्तहीन गन्तव्यहीन आदर्शहीन बाटो पछ्याएपछि ती पहिलेका सकारात्मक योगदानहरू पनि के भए, ओझेलमा
1: फिका फिका भए,
2: ओझेलमा परे र कतिपय कुराहरूलाई जनताले पहिले यस्तो गरेका थियो भनेर आज गरेका गलत क्रियाकलाप ठिक छन् भन्न सक्दैन नि,
1: माफी गर्न पनि सक्दैन,
2: माफी गर्नु पनि हुँदैन, गर्न पनि सक्दैन। त्यस कारणले गर्दा ती विगतका जे जति योगदानहरू सकारात्मक कुराहरू थिए ती कुराहरू पनि गौण बने या मेटिए सरह पनि भए।
1: होइन, अचम्म हुँदो रहेछ। जस्तै तपाईँले एउटा स्ट्याटस हाल्नु भएको छ फेसबुकमा कि एक रुपियाँको डबलमा वर्तमान सरकारले सिक्कामा लोकगर गुम्बा होइन त्यो राख्ने, तपाईँले त्यसको पनि अलिकति पृष्ठभूमि भन्नुभएको छ, र नेपालको नक्सा हटाउने यस्तो निर्णय हुँदैछ भने यसको यथार्थ के हो तिमी भन। यदि यो निर्णय पनि यो राष्ट्रघाती कदम हो, हिजो प्रधानमन्त्रीले नेपालले पनि भारतको चाहिँ जमिन मेचेछ भन्ने कुरा
2: धेरै जग्गा मेचेको छ
1: होइन, र यो चाहिँ राष्ट्रघातको दिशातर्फ जाने बाटो हो भनेर तपाईँले भन्दा, त्यहाँ आएका कमेन्टहरू मैले हेरेको, हिजो भीम रावल भनेको चाहिँ अरू जेसुकै होस् तर राष्ट्रवादी नेता हो, राष्ट्रवादी छवि छ र उसले देशका लागि बोल्छ भन्नेहरू अहिले तपाईँलाई ए राष्ट्रघाती चुप।
2: त्यो मलाई के लाग्छ भने नि, जब मानिस आफ्ना गल्ती कमीहरूलाई ढाकछोप गर्ने प्रयास गर्छ तथ्य सत्य उसको पक्षमा हुँदैन, तर्क तथ्यमा टेकेर गर्न सक्ने अवस्था हुँदैन, त्यति बेला मेरो जीवनको अनुभवले के भन्छ भने, यो राजनीतिक जीवन मात्र होइन मेरो सम्पूर्ण जीवनको अनुभवले के भन्छ भने, त्यति बेला मानिस पहिलो चरणमा गाली गलौजमा उत्रिन्छ, त्यसबाट पनि उसको आवेग रिस शान्त भएन भने भौतिक आक्रमणमा उत्रिन्छ। मेरो यो जीवनको अनुभव हो। त्यसकारण आज त्यस्ता गाली गर्ने मान्छेहरू उनीहरूको सिद्धान्त नीति प्रष्ट छैन, जीवनको आदर्श पनि छैन, निहित स्वार्थबाट प्रेरित भएर जुन उनीहरू आवेगको आधी चलाइरहेका छन् उनीहरू तथ्य सत्य सुन्नै सक्दैनन्, मलाई त्यस्तो लाग्छ।
1: तपाईँ त्यसो भन्नुहुन्छ, म अलिकति थप्छु है, तर मलाई चाहिँ कस्तो लाग्छ भने, उनीहरू यो विषयको गहिराईमा प्रवेश गर्न चाहँदैनन्, यो विषयको गम्भीरतामा छलफल गर्न चाहँदैनन्, खालि यो कसले लेखेको छ, किनभने उनीहरूलाई तपाईँहरू भनेको चाहिँ यो 35 वर्षसम्मको लुटा हो, चुस्ता हो, देशको लाम्टो यसरी चुस्नुभयो, त्यो लाम्टो रगत पिच्छे भयो तर तपाईँको भोक भरिएन, यी लुटाले जे बोले नि रङ रङ, त्यो हो कि जस्तो लाग्छ।
2: त्यस्तो दृष्टिकोण राख्ने मान्छेले नि देशको इतिहासलाई बिर्सिन्छ। जो व्यक्तिले देशको इतिहासलाई बिर्सिन्छ नि, त्यसले वर्तमान बनाउने र भविष्यको सुरक्षा गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन। र मैले संसारको इतिहास, राजनीति, कानुन सम्पूर्ण मैले धेरै अध्ययन गरेँ, कयौँ देशहरू मैले भ्रमण पनि गरेँ, त्यो सम्पूर्ण कुरा हेर्दा म एकदम ढुक्कसँग केही निष्कर्ष भन्न सक्छु भने, जसले इतिहासलाई सम्झन्न, जसले इतिहासको अध्ययन गर्दैन, जसले इतिहासलाई मार्छ नि, तिनीहरूले देशलाई मार्छन्। म यो प्रसङ्गमा किन जोडेको भने, जब नेपाल कसरी अगाडि बढ्यो, 7 सालदेखि कसरी प्रयोगशाला बन्यो, इतिहासका प्रत्येक कालखण्डमा देश कस्ता कस्ता स्थितिबाट गुज्र्यो, त्यहाँ कुन कुन व्यक्तिले के भूमिका खेले भन्ने कुरा जसले हेर्न चाहन्न, बुझ्न चाहन्न, ती व्यक्तिहरूले यो शासन प्रणालीलाई हामी राष्ट्रको हितमा र जनताको हितमा लैजान्छौँ भन्ने कुरा अब यत्तिकै हावाको पछाडि कुद्नेहरूले त गर्लान्, तर गम्भीर रूपमा व्याख्या विश्लेषण गर्ने र सत्य तथ्यको पक्ष प्रश्न गर्ने व्यक्तिले त्यो पत्याउन सक्दैन। त्यस कारण उनीहरू त्यस्तो चिन्तनको शिकार भएका छन्। त्यो मात्र होइन, उनीहरू मात्र होइन, मैले अहिले देशको समग्र शिक्षा प्रणाली राजनीतिक सम्पूर्ण हेरिरहेको छु। अहिले के छ, इतिहासको अध्ययन गर्ने, देशको संस्कृतिको अध्ययन गर्ने, भाषाको अध्ययन गर्ने, व्यक्तिको जीवनको अध्ययन गर्ने, आजको पुस्तालाई त सिकाउने, नेपाल कस्तो चरणबाट गयो, हाम्रो विशिष्टता वैशिष्ट्य के हो, यो कुरालाई मारिँदैछ। त्यस कारण मैले समय समयमा भन्ने गरेका छु कि नेपालको नरम शक्ति जसलाई एउटा देशको रक्षाको लागि अत्यावश्यक हुन्छ भनेर कयौं राजनीति शास्त्री सुरक्षाविदहरूले भनेका छन् त्यसलाई नै समाप्त गर्ने दुष्प्रयास भइरहेछ र यो जुन तपाईँले अहिले भर्खर चर्चा गर्नुभएको जुन हावा हो नि त्यो हावा त्यतातिर परिलक्षित छ यो निष्पक्ष रूपमा हामीले विश्लेषण गर्यौँ
3: तपाईँले भन्नु खोज्नुहुन्छ चाहिँ अहिलेको सरकार या अहिलेको सरकारको संरक्षण सुरक्षा र तपाईँहरूमाथि जसरी दानवीकरण गरेर मान्छेहरू अघि बढिरहेछन् उनीहरू अन्तत यो देशलाई विघटन गर्न चाहन्छन्
2: म दुई तिनवटा उदाहरण दिन्छु यसमा एउटा कुरा म तिन चारवटा तथ्य राख्छु
3: ओके
2: यो सरकार आइसकेपछि उसले काम त देशको लागि गर्नु पऱ्यो नि देश सर्वे सर्वोपरि हो नि व्यक्ति भने त अहिलेको प्रधानमन्त्री भन्नुहोस् या मन्त्री कोही पनि परिवर्तन हुन्छ कुनै बेला यो त्यो त अवश्यम्भावी कुरा
3: तपाईँहरू पनि हिजो त्यहाँ
2: जो पनि परिवर्तन
3: अहिले मूल छानमा लुकेर बस्नु भएको छ उनीहरू पनि त्यही त होला
2: जसले पनि त्यो परिवर्तनको दिशातिर जानैपर्छ सरकार आयो सरकार आइसकेपछि सबभन्दा पहिले यो देशको हितको लागि गर्नुपर्ने जुन काम थियो जो धेरै बहसमा थियो देशको भौगोलिक अखण्डताको रक्षा अर्थात् जमिनको रक्षाको कुरा थियो प्रधानमन्त्रीले अघि तपाईँले चर्चा गरिसक्नुभयो प्रत्येक सभामुख बेरोवालले भन्नुभयो नेपालले भारतको धेरै जग्गा मिचेको छ तर देशको प्रधानमन्त्री जस्तो व्यक्ति जसले देशको माटो को रक्षा गर्नुपर्ने पहिलो जिम्मेवारी वहन गरेको छ निजले नै धेरै जग्गा मिचेको छ भन्ने त्यो कहाँ मिच्यो केही पनि नभन्ने तर त्यो भन्ने कस्तो बेलामा त लिम्पिया दुरा लिपुले कालापानी सुस्ता लगायतका कतिपय क्षेत्रहरू अतिक्रमणमा परेको छ भन्ने बहस भइरहेको बेला भारतसँग त्यो विषयमा वार्ता गर्नुपर्छ भनेर त्यो विषयमा बोलियो
3: एक तर पाउनुहोस् है म यसलाई स्पष्ट गरेर तपाईँले दोस्रो तेस्रो भन्नु अगाडि यसलाई स्पष्ट गर्दा राम्रो होला चितवनमा उहाँहरूको ऐतिहासिक महाधिवेशन भयो महाधिवेशनमा वरिष्ठ नेताका रूपमा प्रधानमन्त्रीज्यू जानुभयो र उहाँले संसदमा बोलेको कुरालाई हुन त त्यति बेलै सरकारको प्रवक्ता र परराष्ट्र मन्त्रालयले स्पष्ट गरिदिइसकेका थियो उहाँले पनि जवाब दिइसक्नुभयो तपाईँहरूले चाहिँ अहिले के चाहिएको छ भने यो 183 सिट प्राप्त गरेको सरकार जुन सरकारसँग चुनावमा जनताको अभिमतले त जुझ्न सक्नु भएन तपाईँहरूलाई त किन चौरिस मरिच भन्दा आफ्नै पिरोले बनाइदिए जनताले अब अहिले फेरि तपाईँहरू कसरी सकिन्छ भनेर खुट्टा तान्न मात्र खोज्नु भएको छ यो वास्तवमा हिजो तपाईँले नबोलेको कुरा कूटनीतिक रूपबाट समाधान गर्नका लागि बेलायत तान्ने कुरा होस् या भारतलाई तयार गराउने कुरा होस् दिस इज डिप्लोमेसी भन्छन्
2: डिप्लोमेसी होइन त्यो चिप्लोमेसी हो अब ठ्याक्कै उठ जवाब दिने भने कसरी म प्रमाणित गरिदिन्छु हिजो कुनै व्यक्तिले गल्ती गरेको थियो या शासन सञ्चालन गर्दाखेरि ढङ्ग पुर्याएको थिएन भनेर म त्योभन्दा दोब्बर तेब्बर ढङ्ग नपुर्याएर अगाडि जान्छु भन्ने कसैले धारणा राख्छ भने त्योभन्दा महामूर्ख संसारमा कोही पनि हुँदैन एक म दोस्रो यही कुरासँग तपाईँले महाधिवेशनबाट स्पष्टीकरण दिएको प्रसङ्ग कोट्याउनु भयो परराष्ट्र मन्त्रालयले दिएको कुरालाई पनि अलिकति भन्नुभयो परराष्ट्र मन्त्रालयले के भन्यो नेपालले उसले अङ्ग्रेजी शब्द प्रयोग गर्छ मैले मेरो जीवनमा यो राजनीति काम गर्दाखेरि एउटा गजबको कुरा भेटेको छु त्यो के हो भने जनतालाई नबुझ्ने अलिकति सन्देहमा राख्ने उनीहरूमा जिज्ञासा प्राप्त गरिदिने क्या हो भनेर आफूलाई कुनै मान्छेले विचित्र रूपमा प्रयोग गर्नु पऱ्यो भने खास गरी सरकारमा बस्ने उच्च तहका मानिसहरूले अङ्ग्रेजी भाषा प्रयोग गरेको मैले भेटेको छु
3: ओके
2: अनि परराष्ट्र मन्त्रालयले पनि के भन्यो त अरू सबै नेपाली भाषामा लेख्यो त्यो सिमानाको अतिक्रमणको प्रसङ्ग आउँदा के भन्यो क्रस बोर्डर अकुपेसन भनेर भनिदियो अब तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत नेपाली जनताको अगाडि म राख्न चाहन्छु कति जनताले क्रस बोर्डर अकुपेसन भन्ने कुरालाई कानुनी र राजनीतिक रूपमा प्रश्न रूपमा बुझ्छन् मैले यसको मतलब जनता बुझ्दैन भने होइन तर भाषाको ज्ञान त मेरो पनि कतिपय भाषाको ज्ञान छैन
3: क्रस बोर्डर अकुपेसन भन्ने टर्मिनोलोजी चाहिँ हाम्रो एउटा त्यो जोइन्ट टास्क फोर्स जुन थियो त्यसले पनि प्रयोग
2: होइन त्यसको त मलाई थाहा छ नि म रक्षा मन्त्रालय गृह मन्त्रालयमा बसेको व्यक्ति सिमानाको बारेमा धेरै चासो राख्ने राष्ट्रको स्वाधीनताको हातदेखि होइन म विद्यार्थी कालदेखिको मेरो यो एउटा प्रण हो त्यो के प्रण हो भने म राजनीतिक गर्छु कुनै पदमा जान्छु भने सबभन्दा पहिले मैले देशलाई सिरोपर गर्नुपर्छ भन्ने मैले बुझेको जानेको राजनीतिको मेरो निष्कर्ष हो त्यसैले मैले सिमानामा कहाँ के छ
3: तपाईँको भाषण गर्दा हो तर तपाईँको पार्टी तपाईँहरू बारम्बार सत्तामा जाँदा त त्यस्तो भएन
2: होइन सत्तामा जाँदा कतिपय कमी भए कमजोरी भए होइन
3: सुस्तामा एसएसबी आजदेखि बुट बजार थाल्यो हो सन्दुकपुरमा भारतले हामीलाई चाहिँ दुःख दिन थाले आजबाट हो कोशी गण्डकी जस्ता सम्झौता बालन नेतृत्वको सरकारले गरे हो काली नदीको विवाद टनकपुरदेखि महाकालीको त तपाईँहरू त्यसलाई त राष्ट्रघाती भन्छन् होइन त्यो जम्मै बालन सरकारले गरे हो, आफूले चाहिँ जम्मै बिगारेर त्यसलाई पिपाउने गाउँ बनाएर छोडिदिने, अहिले चाहिँ तपाईँलाई ठ्याक्क चाहियो।
4: म तपाईँलाई अलिकति यसमा सोच्याउँ, त्यो अघिको प्रसङ्ग धेरै महत्त्वपूर्ण छ। तपाईँले गण्डकी कोशी आदि गर्नुको प्रसङ्ग ल्याउनु भयो, ती त 70 सालभन्दा अगाडिका कुराहरू, त्यो कुनै
3: काङ्ग्रेसको सरकार थियो,
4: होइन काङ्ग्रेसको सरकार थियो, त्यो त काङ्ग्रेसको जुन व्यक्तिले गर्यो तिनीहरूलाई भन्नुपर्छ।
3: एउटा सुधार्नु भएन,
4: म त्यसमा
3: 35 वर्ष तपाईँलाई खायो भने त्यही भएर हुन्छ।
4: त्यस्तो होइन, कसरी होइन भने जस्तो कम्युनिस्ट पार्टीको कुरा गर्नुहुन्छ भने 6 सालदेखि पुष्पलालले जुन एउटा सङ्गठन र अभियान चलायो, त्यस्तै असमान सन्धि समुद्रबाट देशलाई मुक्त गर्नुको लागि चलाएको कुरा त जहाँ छ नि, जसले आफ्नो जिन्दगी नै
3: उपलब्धि भयो
4: होइन उपलब्धि। हेर्नुहोस् यस्तो हुन्छ, उपलब्धि हुने नहुने कुरा कहिलेकाहीँ मान्छेले चाहेर प्रयास गरेर पनि कहिलेकाहीँ हुँदैन, तर व्यक्तिले प्रयास गरेको कुरालाई तैँले केही पनि गरिनस् भन्नु पनि मिल्दैन।
3: एउटा चिज भन्नु,
4: अहिलेको
3: कुरालाई सजिलो हुन्छ, त्यो 2-3 बाँकी छ, तपाईँलाई नै सजिलो हुन्छ। तपाईँ कति सालदेखि सांसद हुनुभयो?
4: म 52 साल, 51 सालदेखि
3: 51 सालदेखि सांसद हुनुभयो, ठिक
4: हो।
3: कतिचोटि मन्त्री हुनुभयो?
4: म भएँ 4-5 चोटि।
3: उप प्रधानमन्त्री हुनुभयो?
4: एकपटक भए।
3: गृहमन्त्री हुनुभयो?
4: एकपटक।
3: रक्षा मन्त्री हुनुभयो?
4: एकपटक भए,
3: होइन त
4: हो।
3: यो सबै हुँदा नेकपा एमाले 51 सालमा सरकार बनायो, पछिल्लो पटक होइन, तपाईँ चाहिँ केपी ओली नेतृत्वमा, जति बेला तपाईँ एमालेमा हुनुहुन्थ्यो केपी ओलीकै नेतृत्वमा सरकार बन्यो। यो 35 वर्षमा त एमाले, भीम रावल, केपी ओली यी मान्छेहरू त सत्ताको वरिपरि नै थिए, यिनलाई त्यति बेला यो जम्मै चिजले पोलेन।
4: पोल्यो। यो कस्तो हो भने नि, जो व्यक्तिले, मैले इतिहासको कुरा गरेँ नि, जो व्यक्तिले इतिहासमा त्यति बेला मान्छेले के गरेका थिए, उनीहरू कुन स्थानमा थिए भन्ने कुरा अध्ययन गर्दैन ती व्यक्तिहरूले भन्ने कुरा।
3: तपाईँ डिसाइडिङ स्थानमा हुनुहुन्छ।
4: अब म हो थिएँ, म त्यही प्रसङ्ग तपाईँलाई कुरा गर्छु, 51-52 कुरा गर्छु अब म, है त अघिको महत्त्वपूर्ण मेरो बाँकी छ नि। 51-52 नेकपा एमालेको अल्पमतको सरकार थियो, मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो बेलाका लिएका कार्यक्रम हेर्नुहोस् त, जनता ब्याजको कुरा होइन नि, जुन व्यक्तिले जुन बेला जिम्मेवारी लिन्छ उसले त्यो बेलाको कुरा गर्ने, म तपाईँलाई
3: 51-52
4: सीमानाकै कुरा गर्छु,
3: तपाईँले मेरो प्रधानमन्त्रीलाई 51-52 बोलेको कुरा,
4: एकदम
3: प्रधानमन्त्रीको कुरा उठाए पछाडि मैले जवाफ माग्नु पाउनु परेन,
4: पर्यो, तर म एकदम संक्षेपमा भन्छु, किनभने तपाईँले जुन प्रश्न कोट्याउनु भयो नि त्यो जनतामा जिज्ञासा हुनसक्छ, म एकदमै संक्षेपमा भन्छु। 51-52 जुन बेला नेकपा एमालेको अल्पमतको सरकार थियो, त्यसले आफै कानुन बनाउन सक्ने अवस्था थिएन, तर पनि उसले, म तपाईँलाई, तपाईँ मार्फत, तपाईँको लोकप्रिय कार्यक्रम मार्फत सम्पूर्ण नेपाली जनताले स्मरण गर्न चाहन्छु, हाम्रो छिटछिटो बिर्सिने बानी पनि छ, त्यो बेलामा नेपालमा, नेपाल र भारतको असमान सन्धि जुन 1950 सन्धि हो, र त्यसले जन्माएका कतिपय हाम्रो अतिक्रमणका सारा प्रसङ्गहरू, दिल्लीमा उहाँको भ्रमण दलको सदस्य म पनि थिएँ, त्यति बेला भारतमा प्रधानमन्त्री पिपी नरसिंह रावल हुनुहुन्थ्यो, त्यहाँ प्रष्ट रूपमा मनमोहन अधिकारीजीले, प्रधानमन्त्रीले, यो सम्झौता असमान छ, यसका कयौँ प्रावधान असमान छन्, हामीले परिवर्तन गर्नुपर्छ, दुईटा देशको समानताको आधारमा र मित्रतालाई राम्रोसँग अगाडि बढाउनुको लागि पनि यी अवरोध छन् भनेपछि पिपी नरसिंह रावलजीले स्वीकार गर्नुभयो, संयुक्त वक्तव्यमा त्यो कुरा आयो, र त्यो बेला नेपाल भारतका जति पनि अहिले जुन प्रसङ्ग उठिरहेछन् नि ती सम्पूर्ण कुरामा प्रवेश गर्ने कुरामा सहमति भयो। तर मैले तपाईँ
3: सालमा,
4: यो 2052 सालको कुरा गर्दैछु म,
3: अहिले कति साल हो,
4: म होइन, तपाईँले के गर्नुभयो भने त मैले भन्नु पाउनु पऱ्यो नि,
3: त्यही त
4: म पाउनु एकदम
3: भयो, मैले अधिकारी राष्ट्रघाती भनेकै छैन,
4: होइन मैले त्यो भने
3: भयो,
4: त्यो होइन, तपाईँले
3: 30 वर्षमा कार्य
4: सुने, यस्तो कुरा जुन व्यक्तिले गरेर उनीहरूलाई भन्नु पऱ्यो नि, यो कहिलेकाहीँ कस्तो हुन्छ थाहा छ, यो कहिलेकाहीँ कस्तो गरिदिन्छन् मान्छेले भने, सबै नेता चोर हुन् भनेपछि के भयो, असल मान्छे र खराब मान्छे छुट्याउनु परेन नि, होइन सबै जस्तो सञ्चार क्षेत्रमा काम गर्ने सबै बदमास हुन् भनिदिएपछि के हुन्छ त, त्यसको असल पक्षलाई पनि, पक्ष पनि हत्या हुन्छ,
3: पीडित हुन्छ,
4: यो षड्यन्त्र कार्यले गर्ने काम हो। त्यसैले मैले 51-52 प्रसङ्ग तपाईँलाई एउटा कुरा अरू छुट, हेर्नुहोस् म वाणिज्य र पर्यटन मन्त्रालय सम्हालिरहेको थिएँ, त्यो बेला धमिजा प्रकरणमा कारवाही गर्ने, भ्रष्टाचारमा कारवाही गर्नुपर्छ, त्यो बेला कल्पना गर्नुहोस्, अहिलेको स्थिति होइन, त्यो बेला काङ्ग्रेस कति शक्तिशाली थियो, त्यसमा कारवाही गर्नलाई प्रक्रिया अगाडि बढाउने मान्छे हो नि म आफै,
3: तर गएन,
4: म राज्यमन्त्री मात्रै थिएँ, हामी नि सरकारबाट
3: हटेपछिको
4: कुरा भएन, त्यति बेला धमिजा प्रकरणको कुरा गर्दैछु, जब सरकारबाट हटेपछि त्यसको दोष त म टाउकोमा आउने कुरा भएन नि, त्यति बेलाको प्रवृत्ति त्यस्तो हुन्छ नि, कुनै कुनै व्यक्ति चोर हुन्छ परिवारभित्र पनि, त्यो सम्पूर्ण परिवार चोर हो भन्न मिल्दैन,
3: मिल्दैन
4: मिल्दैन,
3: जो व्यक्ति भोग्छ
4: त्यो प्रताडना त, हेर्नुहोस् यस्तो हुन्छ नि, आज जुन अहिलेको सरकारले गरिरहेछ नि, तपाईँलाई मैले भन्न बाँकी छ, दुई तिनवटा
3: दुईवटा बाँकी छ,
4: त्यसको प्रताडना त देशले भोग्न थालिसक्यो अहिले नै, र त्यति बेलाका जो शीर्ष तहमा बसेका थिए निर्णायक तहमा म त एउटा तह मुनि निर्देशनभित्रै काम गर्नुपर्ने व्यक्ति थिएँ म
3: यति
4: प्रधानमन्त्री अनि अर्को कुरा के थियो भने 51-52 अल्पमतको सरकार हो जसले 9 महिनामा तपाईँ कल्पना गर्नुहोस् त्यो बेलाका इतिहासका पाना पल्टाउँ त्यो कति लोकप्रिय थियो त्यसले देशको सर्वोपरि हितलाई काम गरेको कति थियो त्यो त मान्छेले चर्चा गर्दैन एउटा दोस्रो 55-56 जब माओवादी देशमा सशस्त्र विद्रोह भइसकेको थियो गिरिजा प्रसाद कोइरालाजीको चुनावमा 5 महिना हामीले एमाले चुनाव सम्पन्न गर्नुको लागि किनभने त्यो बेलाको विकराल स्थिति थियो त्यो त अहिलेको मान्छेले के विकराल स्थिति थियो के सामना गर्नु पर्यो उनीहरूलाई त त्यसले त्यति बेला कति कोही जन्मिया पनि थिएन होला कतिलाई थाहा पनि छैन इतिहास पढ्ने कष्टै गर्दैन त्यो स्थितिमा
3: हामी पढ्छ
4: अब तपाईँ 62-63 तपाईँले मलाई गृहमन्त्रीको कुरा गर्नु म त्यसमा धेरै लामो कुरा त गर्ने समय हुन्न म एकदम संक्षेपमा भन्छु त्यो बेला देशमा जसरी जनअधिकारमाथि हनन भएको थियो हेर्नुहोस् व्यक्ति कुरा म जान चाहन्न होइन व्यक्ति आफैलाई बढाइ चढाइ जस्तो हुन्छ म छोडिदिन्छु त्यो बेलामा 62-63 पछि जो म गृहमन्त्री भएँ म त्यो बेलाको जुन सरकार थियो 7 राजनीतिक दल थिए त्यो कुनै बहुमत प्राप्त सरकार थिएन देशमा संविधान थिएन शान्ति प्रक्रियामा देश थियो माओवादीका जति बेला पूर्व लडाकु भनेको थियो यो संयुक्त राष्ट्रसङ्घले अब जनयुद्धका जनमुक्ति सेना भन्नुहुन्छ माओवादीको भाषामा
3: जनयुद्ध संविधान
4: उहाँहरू शिविरमा हुनुहुन्थ्यो त्यो शिविरबाट बाहिर ल्याउनु पर्ने दायित्व थियो त्यो शिविरबाट बाहिर ल्याउने सरकारको मातहतमा ल्याउने र देशमा 109 त सशस्त्र समूह थिए म गृहमन्त्री हुँदाखेरि 109 सङ्गठित जसको काम फिरौती उठाउने जनतालाई दमन गर्ने हत्या यस्तो देश त्यस्तो थियो राजमार्ग कस्तो थियो एक ठाउँमा कुनै कुखुरा मऱ्यो भने घन्टौँ जाम हुन्थ्यो ती सम्पूर्ण कुरा क्लियर गरेर देशलाई एउटा सुनिश्चित दिशा दिनुपर्ने काम थियो त्यति बेला त्यो बेला कुनै बेला कहाँ पुल बनाउने कि कसलाई भ्रष्टाचारलाई कारवाही गर्ने त्यो स्थिति थिएन तर त्यो आजको पुस्तालाई त्यो इतिहास पढ्न दिइँदैन अनि त्यस कारण उनीहरूले अघि तपाईँकै शब्दमा भन्ने हो भने हामी जस्ता मान्छेहरू जुन त्यो बेला राष्ट्रलाई जोगाएर त्यति त्यस्तो सङ्क्रमण कालमा बाह्य हस्तक्षेप भारतको नाकाबन्दी थियो केपी ओली प्रधानमन्त्री हुनुभयो बेला त नाकाबन्दीको बेला भारत जस्तो शक्ति जो दक्षिणमा हाम्रो अन्तर्राष्ट्रिय कानुन बमोजिम नियमन नभएको सिमाना थियो त्यस्तो बेलामा अडेर जानु भनेको कुरा सामान्य थिएन आजका जस्ता प्रधानमन्त्रीका गोप्य रूपमा प्रधानमन्त्रीका सल्लाहकारलाई भारतको चाहिँ डोभाल अजित डोभाल उहाँको आफ्नो ठाउँमा देशको उहाँ सम्मानित व्यक्ति हुनुहुन्छ मेरो त्यसमा भन्नु
3: सल्लाहकार
4: सुरक्षा सल्लाहकारलाई गएर गोप्य भेट्ने अरू देशमा भयो भने फर्किने बित्तिकै हतगडी लाग्छ म अन्तर्राष्ट्रिय कानुन मलाई सबै थाहा छ नि विभिन्न देशमा के हुन्छ भन्ने कुरा हामीले कसरी सामना गर्यौँ भन्ने कुरा आजको पुस्तालाई पढ्न दिइँदैन गृह मन्त्रालयको अलिकति भन्नु सिमानाको
3: धेरै तानेर यो सीमा चाहिँ हिजो तपाईँहरू
4: सिमानासँग होइन म सिमानाकै कुरा गर्नुलाई अहिले म गृहमन्त्री हुँदाखेरि त्यति बेला यद्यपि त्यो बहुमतको सरकार उहाँहरूको जस्तो थिएन 7 राजनीतिक दल थिए मधेसी दलदेखि सबै थिए काङ्ग्रेस पनि थियो त्यस्तो बेलामा गृह मन्त्रालयबाट मैले एकैचोटि 3500 सशस्त्र प्रहरीमा भर्ना थपेर दरबन्दी थपेर सिमानामा सुरक्षा चौकीहरू थपेको थिएँ त्यस्तो प्रतिकूल स्थितिमा पनि
3: सुरक्षा भए त
4: सुरक्षा त त्यो त एउटा राज्य भनेको त अभिक्षण उत्तराधिक मैले जे सुरक्षा नीति ल्याएँ मैले हजुर त्यो सुरक्षा नीतिलाई त्यसपछि अहिले कार्यान्वयन गरेन बेग्लै कुरा हो त्यस कारण हामीले त्यति बेला केही पनि गरेका थिएनौँ अनि त्यसैले गर्दा अहिले हामीले भन्ने अधिकार पाउँदैनौँ भन्ने कुरा यो
3: लोकतन्त्र के थाहा जाँचमा फेल हुनुभयो
4: होइन होमवर्क होइन नि त्यति बेला यदि हामीले नगरेको भए राष्ट्र त्यस्तो प्रतिकूल स्थितिमा जोगिएर जान्थ्यो त भारतको नाकाबन्दी सामना गर्ने उहाँहरूका जस्ता प्रधानमन्त्रीको सल्लाहकार राति यहाँबाट चाहिँ गोप्य रूपमा अर्का देशको सुरक्षा कर्मीसँग राष्ट्रको शिर निहुराएर जाने स्थिति जस्तो हामीले काम गरिदिएको भए राष्ट्र त त्यही बेला जान्थ्यो
3: तपाईँ त्यसो
4: नाकाबन्दीको बेला जान्थ्यो
3: तपाईँ त्यसो भन्नुहुन्छ उहाँहरूको तर्क चाहिँ के छ भने जति बेला विक्रम मिर्सी नेपाल आउन चाहन्थे त्यति बेला हाम्रो प्रधानमन्त्रीको एउटा नीति थियो म कुनै पनि राजदूतलाई हिजो जस्तो गरेर मध्यरातमा बालुवाटारमा भेट्दिनँ होइन अझ हाम्रो त केसम्म दुःख छ भने अब तपाईँले महोर भन्नुहोला तर मलाई अहिले पनि याद छ द्वारिका होटलमा हाम्रा प्रधानमन्त्री भइसकेका मान्छेहरू पनि एउटा राजदूतलाई भेट्नका लागि लाइन लाएर जान्थे
4: तत्काल विरोध गरेका थिएँ मैले
3: होइन तर वर्तमान प्रधानमन्त्रीले त राजदूतहरूलाई लाइन लाएर एकै ठाउँमा भेट दिनुभयो होइन भारतीय विदेश सचिवलाई भेट्नलाई इन्कार गरिदिनु भयो त्यो सबैको बिचमा अब कम्तीमा पनि अलि व्यावहारिक भएर जानु पर्यो अब अलि छिमेकीहरूसँगको सम्बन्धलाई व्यवस्थित गर्दै जानु पर्यो भनेर आफ्नो इन्भोइ मार्फत उहाँलाई इन्फर्मल मिटिङ गरेर अब वातावरण सहजीकरण गर्दै हुनुहुन्छ तपाईँलाई चाहिँ किन चित्त दुखेको
4: चित्त दुखे होइन म कुटनीति शास्त्रको विद्यार्थी हेर्नुहोस् संयुक्त राष्ट्रको प्रणालीमा पनि म धेरै परिचित व्यक्ति हो। के हुन्छ भने कूटनीतिमा कुनै पनि देशले कुनै पनि ठाउँमा वार्ता गर्ने कुरा गर्ने भनेको आफ्नो राष्ट्रिय हितको साधना गर्नको लागि हो। कुनै भ्रमण पनि निश्चित कार्यसूची लिएर मेरो देशको लागि म यो गर्न जान्छु भनेर गर्ने हो। त्यो राजदूतलाई जहाँसम्म
3: सरकारको निर्णय गरेर गएको र
4: म अलिकति भन्छु, सरकारको निर्णय गरेर नजाने गोप्य रूपमा भेट्ने त झन् खतरनाक घातक कुरा हो। त्यो कुनै व्यक्ति पदमा बसेको राज्यका महत्त्वपूर्ण गोप्य सूचनामा पहुँच भएको व्यक्तिले गोप्य रूपमा गएर अर्का देशको सुरक्षा सल्लाहकारले भेट्न मिल्छ? त्यो त मैले अघि भनिहालेँ, देशको अभ्यास
3: अहिलेसम्म कुमार बेनले मैले भेटेको हुँ भनेर स्वीकार गर्नु भएको छैन,
4: खण्डन गर्नुहोस् न त।
3: अहिलेसम्म प्रधानमन्त्रीज्यूले कुमार बेन गएर अजित डोभालसँग मिटिङ गरे हो भन्नु भएको छैन।
4: म यहीँबाट भन्न चाहन्छु सरकारलाई चुनौतीका साथ, यदि होइन भने हामी गएका छैनौँ भनेर उहाँहरू प्रश्न पार्नुहोस्। किन मौन? के लोकतन्त्रमा यस्ता गम्भीर कुरा उठाइसकेपछि चुप लाग्ने अधिकार हुन्छ? कानुनले त्यो छुट दिन्छ दिन्न? म यही प्रसङ्ग एउटा कुरा जोड्न लाग्छु, महत्त्वपूर्ण रूपमा अघि जुट्यो त्यो बेला प्रसङ्गको कुरा, त्यति बेलाको देश कस्तो चरणमा थियो? 10 वर्षसम्म त देश सशस्त्र विद्रोहमा थियो। संयुक्त राष्ट्रसङ्घको जुन यहाँ शान्ति कायम गर्नुको लागि खटाइएको थियो, अनमिन खटाइएको थियो होइन, संयुक्त राष्ट्रसङ्घ सङ्क्रमणकालीन यो व्यवस्था गर्न हेर्नको लागि, त्यस्तो परिवेशमा यस्तै खालको कहिले यो देशले धेरै जग्गा अर्का कब्जा गरिरहेको छ भन्ने, कहिले आफ्नो गोप्य रूपमा मान्छे बाहिर भेट्न पठाउने, अनि कहिले उहाँ जाने तामझामका साथ हामीले भयङ्कर गऱ्यौँ भन्ने, अनि त्यो देशको त्यो पार्टीको सभापति प्रमुख व्यक्ति उहाँ रहेको बेला हाम्रो यहाँ देशभित्र त्यही देशका सुरक्षाकर्मीहरूले उनीहरूले परेड खेल्ने, अनि हाम्रो देशमाथि हाम्रो हवाईसीमा मिचिएर त्यो देशका सैनिकहरू उड्ने, अनि हाम्रो देशको एउटा महत्त्वपूर्ण निर्यात उत्पादन मध्ये चिया पनि हो, अनि त्यसको उत्पादन नै रोक लगाउने, अनि उहाँ बाजा के बजाउने भने त्यहाँ गएर हामीले गजब गऱ्यौँ। कूटनीतिमा यस्तो भनेको आत्मघाती, जसरी त्यो खेलाडी फुटबल खेल्दाखेरि आत्मघाती गोल हान्छ नि
3: साइड गोल,
4: त्यो आत्मघाती गोल जस्तो हो त्यो। त्यसकारण मेरो
3: तपाईँको मेरो कुरा यहाँ पनि रहेछ, रवि लामी छानेलाई भारतीय जनता पार्टीले जे प्रकारको सम्मान दियो, जे प्रकारको अनर गर्यो, र वास्तवमै भन्यो भने एउटा राजनेतालाई गर्नुपर्ने सम्मान गरेको भनियो, त्यसमा पनि तपाईँको आपत्ति? त्यसमा
4: शङ्का होइन, आपत्ति पनि होइन। म के भन्न चाहन्छु भने 7 सालदेखि अहिलेसम्म मोहन शमशेरलाई नेहरूले त्यति बेला कति तोपको मलाई चाहिन्छ सलाइ, म त श्री तिन महाराज हुँ भनेछ नि यहाँ 1950 सन्धिमा हस्ताक्षर गर्नु भने जे 100 तोपको पनि सलाइ मैले गरिदिनु
3: पढाइ
4: शेरबहादुर देउबाजी कोरको उदाहरण दिन्छु। अब रिसाउनु होला मैले यो भन्दाखेरि, तर इतिहासका तथ्यहरू साह्रै कटु र कठोर हुन्छन्। उहाँ भुटान जानुभयो, शरणार्थीहरू लाखौँ शरणार्थी, कति 1 लाख 1.5 लाख शरणार्थी झापा र मुरुङमा आएका थिए। म ती शिविर हेरेर गएको मान्छे हुँ, पञ्चायतकालमै हेर्नुहोस्
3: त्यहाँ धेरै शरणार्थीलाई मैले अमेरिकामा पनि गएर भेटेको, त्यो प्रसङ्ग
4: सुन्नुहोस् त्यहाँ आएका थिए। उहाँ त्यहाँ जानुभयो, उहाँको त्यहाँ स्वागत यस्तो स्वागत भयो
3: थिम्पूमा,
4: उहाँले यस्तो सम्झौतामा हस्ताक्षर गर्नुभयो, नेपाल फेरि कहिले पनि शरणार्थी कुरामा हातमाथि गरेर उठ्न नसक्ने अवस्थामा पुग्यो। त्यसकारण यो कसले कहाँ स्वागत गर्यो भन्ने होइन, मैले त्यो बोलेको होइन, मलाई मेरो एउटा मात्रै कुरा हो त्यसमा। मैले के भने तत्कालै मैले दिएको थियो प्रतिक्रिया, मैले के भने ठिक छ तपाईँको स्वागत भयो राम्रो भयो, त्यसमा कुनै केही भएन। तपाईँको त्यो स्वागत भनेको त्यो वास्तवमा नेपालको हितमा दुई देशको बिचमा समझदारी भएको र परिणाममा देखाउनुहोस् भनेको थिएँ मैले। परिणाममा के देखेँ त मैले भने सुस्तामा भारतीय सुरक्षाकर्मीले परेड खेलेको देखेँ, दार्चुलामा हेलिकप्टरले हाम्रो सीमा मिचेको देखेँ, पूर्वमा चिया निकासीमा रोक लगाएको देखेँ मैले। त्यसकारण के हुन्छ भने कुनै देशले तपाईँको घरमा आउँदा तपाईँले मलाई सद्भाव देखाउनु भएको छ भने त त्यो त व्यवहारमा देखिनु पर्यो भनायो मेरो, पोल्ने किन पोल्ने? हाम्रो देशमा 7 सालदेखि अहिलेसम्मका मैले यस्ता घटनाक्रमहरू हेर्दा गिरिजा प्रसाद कोइरालाजी भारत बनाउन के भयो, एसियाको महान नेता भनेर उहाँले गर्नु के भयो,
3: नोबेल शान्ति पुरस्कार दिनुपर्छ,
4: उहाँले गर्नु के भयो त भारतमा गएर टनकपुर सन्धि जस्तो घातक सन्धि गर्नुभयो। त्यसैले हेर्नुहोस् अब जाए चिन जाउन् भारत जाउन्, म कूटनीति शास्त्रको विद्यार्थी भएको हुनाले म के भन्छु भने कुनै पनि देशको परराष्ट्र मन्त्री नेता पार्टी सभापति जानु सक्छन्, जानु पनि पर्छ, त्यो जानुहुन्न भन्ने होइन, फेरि देशले राम्रो गर्ने सम्मान दिने कुरा हाम्रो राष्ट्रको लागि खुसीको कुरा पनि हो, तर त्यो दाउपेचो कि कुट भनेको नेपालीमा बिख भन्ने अर्थ पनि लाग्छ, त्यो कूटनीति भनेको माउरीको कुट, गुलियो कुट पनि हुन्छ असाई भाषामा मैले प्रयोग गरेँ, त्यो माउरीको कुट जस्तो कुट नभएर खाँदा मिठो पनि लाग्ने नभएर त्यो कुट बिख जस्तो कुट हो, यो नछुट्याउन सक्ने मान्छेले म देश हाँक्छु देशलाई माथि लगाउँछु भनेर दिने कुरा नि गफमा त होला, परिणाममा केही पनि हो
3: भनेको तपाईँको त तपाईँले त जनअभिमतको पनि यो त अपमानै भयो
4: होइन।
3: जनताले बालन शाहलाई यो विधिका हिसाबले संविधानका हिसाबले चाहिँ संसदबाट एउटा दलको संसद दलको नेताको रूपमा चयन गरेको हो, तर राजनीतिक रूपमा त उहाँलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको शैलीमा निर्वाचित गरी पठाएको। जनताको त्यो विश्वास गलत भयो
4: होइन। कसरी हेर्नुपर्छ भने नि हेर्नुहोस्, कुनै पनि कुरालाई त्यसको सतहमा के थियो तल गहिराईमा के थियो राम्ररी विश्लेषण गरेन भने मान्छे साह्रै छेपछिपे निष्कर्षमा पुग्छ। त्यस्तो कतिपय मान्छेहरूका जुन तर्कहरू आउँछन् नि त्यसले विगतमा जे कमी कमजोरी भयो राष्ट्रले जे क्षति बेहोर्यो अब हामीले पनि त्यो बेहोर्न पाउनुपर्छ भन्ने बिन्दुमा पुर्याउँछ। पहिलेका राजनीतिक दलहरू खास गरी नेकपाको बहुमतको सरकार बन्यो, नेपाली काङ्ग्रेस र नेकपा एमालेको बहुमतको झन्नै दुई त्याएको उहाँहरूले एकदम यस्ता यस्ता कुरा गर्नुभयो कि त्यो यहाँ भनेर साध्य नै छैन। म त उसै बेलाको म त आलोचक भएँ पार्टीबाट, त्यसैले त निष्कासनमा परेँ। मैले तथ्यमा बोलौँ यस्ता कुरा नगरौँ भनेर मैले देशको हितमा बोलौँ, राति तपाईँले 12 बजे भेट्ने यस्ता सम्पूर्ण मैले तत्काल आलोचना गरेको छु। अनि त्यो जुन व्यवहार भयो नि, सत्ताको जुन खेल भयो स्वार्थको, त्यसको विरुद्धमा जनताले विकल्पको रूपमा मत दिए, मेरो त्यसप्रति पूर्ण सम्मान छ, कतै पनि त्यो अपमान गर्ने भन्ने प्रसङ्ग पनि हुनै सक्दैन। तर जनताले कुनै पनि व्यक्तिलाई विगतका कतिपय कुराहरूबाट वाक्क भएर एउटा विकल्पको खोजी गरेर कसैलाई समर्थन गर्नुको अर्थ निजले देशको सिमाना पनि खतम पार्ने, सुरक्षा खतम पार्ने, राज्य प्रणाली भत्ताभङ्ग पारिदिने र राज्यका सबै कुरा मिचमास गरिदिने। म भन्छु तपाईँले कुन मिचो भन्नुहुने, म एक दुई दिन प्रमाणसहित अहिले भनिहाल्छु, म सबै मिच्ने, जे मन लाग्यो त्यही गर्ने। मन्त्री परिषदका निर्णयहरू, एउटा औपचारिक संसद छ, त्यहाँ मन्त्री परिषद छ, त्यसको प्रणाली छ, त्यो गर्नुभन्दा आफूले चाहिँ फेसबुकबाट पैसा पनि कमाइन्छ क्या मैले सुनेको होइन, अनि त्यसलाई अब अङ्ग्रेजी भाषाको कुरा आउँछ, मुद्रा आय आर्जन गर्ने प्रणाली, अनि त्यो म जनताले बोल्ने भाषामा बोलौँ भन्ने ठान्छु, अनि त्यो मुद्रा
3: डलर आउँछ,
4: अनि त्यो रकम कमाउने प्रणालीमा गएर अनि प्रधानमन्त्रीले आफ्नो पदको त्यहाँ प्रयोग गर्न थाल्ने, यस्तो गर्नु भनेर जनताको मत भनेको त्यो गर्न दिएको स्वीकृति पत्र हो र त्यो मतपत्र कदापि होइन। म अब अलिकति म यसै प्रसङ्ग जोड्छु। आज त हामी बालेन्द्र शाहजीको यो प्रसङ्ग तपाईँले हामीले गर्यौँ होइन, म तपाईँलाई म एउटा कुरा सम्झना दिलाउँछु, म शेरबहादुर देउबा र केपी ओलीजीले पनि कम मत ल्याएर जित्या हो र
3: होइन,
4: अनि उहाँहरूले जे राष्ट्रको हितमा जनता विधि सुशासन विपरीत जे क्रियाकलाप गर्नुभयो अनि जनताले मैले त सबभन्दा बढी मत ल्याएर थिएँ झापाबाट, मैले डोन्द्राबाट ल्याएको थिएँ अर्थात् भीमरावले मैले अछामबाट ल्याएको थिएँ, अब तिमीहरूले जनताको मतबाट मैले गरेको कामबाट आलोचना गर्न पाउँछौ, मेरो त सदाशर्माको लागि प्रमाणपत्र हो नि यो, अब जनताको स्वीकृति पत्र हो नि भन्ने उनीहरूले त्यस्तो भने भए के अहिलेको मान्छेहरू सहन गर्छन् त? त्यस कारण जुन कुरा केपी ओली, जुन कुरा शेरबहादुर देउबा, जुन कुरा भीमरावल या जो जो व्यक्ति पुष्पमल दाहाल प्रचण्ड जो जो छन् ती व्यक्तिहरूको हकमा मत भनेको राम्रो काम गर्नलाई दिएको हो, गलत काम गर्न दिएको लागि प्रमाणपत्र होइन, त्यो स्वीकृति पत्र होइन भनेर जसरी उहाँहरूमाथि आलोचनाको जनताको भावना मुखरित हुन्थ्यो, अनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र अनि अहिलेका प्रधानमन्त्रीमाथि हुँदैन?
3: हुन्छ। अब म तपाईँले मलाई सोध भन्नुभएको छ, सोध्छु होइन, जस्तै प्रधानमन्त्रीज्यूले समता कर शिक्षा र स्वास्थ्यमा लागेको चाहिँ अहिले प्रधानमन्त्रीज्यूको शैली परिवर्तन भइसक्यो क्या, तपाईँको चस्मा चाहिँ पुरानो भयो, उहाँ अब जनताहरूका माग सम्बोधन गर्ने, जनताका अपेक्षाहरूलाई पुरा गर्ने, अब सम्बन्धित क्षेत्रका मान्छेहरूसँग संवाद गर्ने, भेट्ने, उनीहरूको गुनासो सम्बोधन गरेर सरकार चलाउने बाटोमा जानुभयो। जब नागरिकले हामीलाई अस्पतालमा जाँदा पनि 3% कर, स्कुलमा जाँदा पनि 3% कर, हाम्रो ढाड भाँच्ने भनेपछि यो प्रविधिको युग हो सर, यो प्रविधिको युग हो क्या, यो हेरी औँलाको टुप्पोमा ट्याक्क गरिदिए पछाडि समाचार संसारभरि पुग्छ, उहाँले म यो हटाउँदैछु, दास गन। हेर्नुहोस् त, दिस इज द प्रम्प्ट रेस्पोन्स फ्रम द प्राइम मिनिस्टर।
4: मलाई हाँसो लाग्छ किन हाँसो लाग्छ भने
3: उहाँले दिएको तर्क मैले
4: जसले दिएको छ यसो त मलाई हाँसो लाग्छ। जनता र देशको हित चाहने, नेपाल त धेरै जस्तो गरिबीमा पीडित छ नि जनताको ठुलो सङ्ख्या, त्यो देशमा शिक्षा र स्वास्थ्यमाथि कर लगाउने सेवामा, अनि एकातिर देशलाई विद्युतीकरणमा लैजाने भन्ने प्रधानमन्त्रीको महावाणी के आयो, नेपाल विद्युतीकरणको युगमा प्रवेश गरेको छैन। म आश्चर्यचकित परे, नेपाल चन्द्र शमशेरको पालामा विद्युतीकरणको युगमा प्रवेश गरेको, दक्षिण एसियामा विद्युत उत्पादनको इतिहास हेर्ने हो भने नेपाल अग्रपङ्क्तिमा नै आउँछ। उहाँ के भन्नुहुन्छ भने अहिले भान्सामा विद्युत पाल्यो भने सबै ट्रान्सफर्मर पड्किन्छ। आफू लाग्यो यसको उचित खण्डन कुलमानजीले गर्नुभएको, मैले
3: गर्नुभयो,
4: उहाँ त्यसको क्षेत्रको काम गर्ने
3: होइन।
4: अनि घरको भान्सामा जबकि अब उहाँहरू चाहिँ पुँजीवादी बाटोबाट जाने भनेर घोषणा गर्नुभएको छ महाधिवेशनबाट, अब म पुँजीवादको यसैसँग जोड्छु। मलाई यी हाँस किन हाँस उठ्छ मलाई भन्दाखेरि, बेलायतमा भर्खरै नयाँ प्रधानमन्त्री नियुक्त हुनुभयो, भर्खरै त्यो नयाँ नियुक्त भइसकेपछि उहाँले पहिलो घोषणा के गर्नुभयो त भन्दाखेरि, घरेलु उपभोगमा विद्युतमाथि लागेको 5% कर यो सरकारले खारिज गर्नेछ। अब एउटा कुरा त्यो, अब उहाँहरूमा जनताप्रति माया रहेछ कि के रहेछ, मैले त्यो हेरेको तथ्यको आधारमा
3: 50 युनिट माथि बिजुली प्रयोग गर्दा 5% कर हो, सर्वसाधारण जनतालाई होइन, यो सर्वसाधारण जनताको घरमा 50 युनिटसम्म प्रयोगै हुँदैन।
4: कसले भन्यो हुँदैन भनेर?
3: हुँदैन, मेरो घरमा त हुँदैन।
4: सुन्नु न, 50 युनिट गरौँ, सायद 75 युनिट गरौँ,
3: 50 भन्दा तल त नियमित मात्रै लाग्छ।
4: होइन, त्यो मैले बुझेँ, 50 युनिटभन्दा बढी हुँदैन भनेर कसरी भन्ने, घरेलु प्रयोजनको लागि बेलायतमा त्यो 5% कर त्यहाँ कति युनिट प्रयोग,
3: बेलायतको कुरा नगरौ न, अछाम गोर्खा कुरा गरौँ।
4: मैले बेलायतको कुरा किन गरे भने उहाँहरू बेलायतका मात्रै कुरा गर्नुहुन्छ, उहाँका अर्थमन्त्री उहाँहरूको मैले बजेट हेरेँ, बजेटमा त्यो कापीमा अङ्ग्रेजी शब्द लेख्दै गएको, चार पाना भरिसक्यो,
3: उहाँहरूको जेनेरेसन त आधा आधी अङ्ग्रेजी नै बोल्छ क्या, उहाँहरूको जेनेरेसन त तपाईँ र म जस्तो बोल्दैन नि,
4: म अङ्ग्रेजी बोल्न जान्ने
3: होइन, ऊ भीमब्रो आयो भन्ने जेनेरेसन हो क्या
4: त्यो, के हो त भन्नु, त्यो के हो त, नेपालको संस्कृति, नेपालको आवश्यकता र नेपालको धरातललाई नबुझेर उडन्थ्यो भने त्यही त हो त, यतिसम्म गरेको
3: भाषामा
4: नजानुहोस् भन्दाखेरि के अर्थ आउँछ, जब मान्छेले आफ्नो पन गुमाउँछ नि त्यो देश नै रहन्न, किन यो संसारमा यत्रो आफ्नो संस्कृतिमा त्यत्रो लगानी गरिरहेको छ त, अनि आज नेपाली सेनाले सौम्य शक्ति बढाउँ किन भन्छ त, मैले त्यसलाई नरम शक्ति भन्ने बुझ्ने
3: भाषा सोधेको प्रश्न,
4: म त्यसैमा उत्तरमा जान्छु,
3: प्रविधिको युगमा तपाईँहरूको पालामा जस्तो पहिला मन्त्रीमण्डलमा प्रस्ताव लैजाने, त्यो प्रस्तावमा छलफल गर्ने, 3 दिनसम्म डिबेट गर्ने, यता जनता मरिसके, त्यस्तो होइन प्रविधिको प्रयोग गरे
4: भयो, त्यसो एउटा भनौँ, त्यसो भए यदि प्रविधिले प्रयोग गरे जुन व्यक्तिलाई जान लाग्छ तपाईँले ट्याकको बटन,
3: जुन व्यक्ति होइन प्रधानमन्त्री, त्यो त प्रधानमन्त्री पद्धति हो,
4: प्रधानमन्त्री
3: संसदमा 16 जना मन्त्री एकतिर उभिए पनि उहाँले लगेको पारित हुन्छ,
4: मैले बुझेँ प्रधानमन्त्रीले नि, ल त्यसो भए संविधान किन चाहियो देशमा, संसद किन चाहियो, मन्त्रालयहरू किन चाहिए, अनि सल्लाहकारका डफा के का लागि चाहिए, त उहाँको मनमा जे लाग्छ सुझ भए भयो नि त, त्यस्तो हुँदैन। राज्य प्रणाली भनेको यति संवेदनशील हुन्छ, यसका सुरक्षा, यसका प्रक्रियागत कुरा, यसको प्रणालीगत कुरा, यसलाई प्रधानमन्त्री र
3: यो जम्मै चिजलाई कहाँ असर गर्यो, पछि त मन्त्री परिषद बैठक बसेर त्यसलाई पारित गर्नुभयो त उहाँहरूले,
4: असर कसरी गर्दैन भन्दाखेरि, किन गर्छ भन्दाखेरि, यो त एउटा उदाहरण भयो, कुनै
3: तपाईँले संविधान चाहिँदैन, संविधान मिथ्या छ, विधि मिथ्या छ भन्नुभएको छ, त्यो पनि भन्नु न,
4: आफ्नो हातमा अधिकार आउने बित्तिकै जे मन लाग्छ त्यो म प्रयोग गर्छु, मेरो फाइदा जे हुन्छ मैले जुन बेला सोच्छु त्यो गर्छु भन्यो भने त्यो व्यवस्था प्रणाली भनेको
3: वर्तमान सरकारले
4: प्रधानमन्त्रीले गरेर संसदमा देशको विरुद्धमा नेपालले भारतको जग्गा धेरै मिसिया छ भन्नुभयो,
3: दुई
4: प्रतिनिधि सभाको नियमावली, नेपालको संविधान कानुन र यो संसदीय प्रणाली जुन हामी अप्नाएका छौँ नि, के त्यो खारिज गर्नु पर्यो, के संविधान खारिज गर्नु पर्यो, उहाँ संसदप्रति उत्तरदायी हुन उहाँले छोडिदिनु भयो, त्यहाँ गएर बोल्दा
3: जानुहुन्छ आजकल
4: त्यो गएर हुन्न, त्यहाँ चाहिँ संसदमा उठेका कुराहरू न त किन राखेको त, प्रश्नोत्तर किन राखेको, सुन्ने समय किन राखेको, त्यो जनउत्तरदायी प्रणाली हो, त्यो त्यो उहाँले किन गर्नु भएन, दुई। तेस्रो कुरा अघि भनिहालेँ, त्यो लामो गर्दिनँ, गोप्य रूपमा आफ्नो सल्लाहकारलाई पठाएर एउटा राष्ट्रको स्वाधीनता उहाँले किन त्यो गर्नुभयो, त्यो तेस्रो कुरा। चौथो, कुनै पनि देशको शासन प्रणाली, त्यहाँको कर्मचारी प्रशासन, त्यहाँको सुरक्षा निकाय, त्यहाँको गुप्तचर, यो सम्पूर्ण प्रणाली बलियो भयो भने मात्रै त्यो देश बलियो हुन्छ।
3: ओके,
4: अब उहाँहरू अहिले के नीति लिँदै हुनुहुन्छ भन्दाखेरि, जो अनुभवी कर्मचारी छन् नि त्यो कुनै पार्टीले नियुक्त गरे होइन नि, लोकसेवाबाट धेरै प्रतिस्पर्धाबाट मेहनत गरेर परीक्षा उत्तीर्णै गरेर आएका हुन् र जसलाई अधिकृत हुँदादेखि या कोही नासुबाट खडदारबाट पनि होला, उहाँहरूलाई प्रशिक्षण शिक्षा दिन देशले त्यहाँ धेरै ठुलो लगानी गरेको हुन्छ हेर्नुहोस् त्यो बिन्दुमा पुर्याउन त्यस्ता अनुभवी व्यक्ति चाहे विदेशसँग वार्ता गर्नु चाहे यहाँ कानुन निर्माण गर्ने अब तिनीहरूले सबै निकाल्दिने अरे त्यो कुनै राष्ट्र निर्माणको
5: किनभने तिनीहरू तपाईँले तिरेको कर मैले तिरेको करबाट तलब खान्थे तर तपाईँको पार्टीको कार्यक्रम गरेर जिन्दाबाद गर्थे नि त जनताको कर खाएपछि त जनताको सेवा गर्नु परेन
4: कर्मचारी जुन उहाँहरू सहसचिव लगायत कति व्यक्तिलाई निकाल्ने भनेको थियो कसले जिन्दाबाद गरिरहेको छ तिनीलाई त कारवाही गर्ने कानुन होला नि अनि के ती व्यक्तिहरू पार्टीले भर्ना गरेका हुन् र म लोकसेवाबाट आएका विधिवत उत्तीर्ण गरेर आएका व्यक्तिको कुरा गर्दैछु त्यो
5: कुनै घुनपिसियो त
4: त्यो घुनपिसिने कुरा होइन नि यो राज्यका महत्त्वपूर्ण सुरक्षा निकाय कर्मचारी प्रशासन र जुन प्रणाली हुन्छ नि राज्य भने यत्तिकै हावामा बलियो हुने होइन त्यसलाई कमजोर पार्नको लागि जसरी मातृका प्रसाद कोइरालाले 2007 सालको परिवर्तनपछि सेनाको एउटा ठुलो हिस्सालाई निकालिदिएर विदेशी शक्तिको इसारामा त्यहाँदेखि नेपाली सेना दक्षिण एसियामा कमजोर होइन नि कमजोर पारे पारे गर्यो
5: इतिहास हाम्रो सबभन्दा थियो
4: त्यहाँ हेर्नुहोस् हो यो अर्को हेर्नुहोस् यो कुनै देशको भक्ति पूर्ण रूपमा धारणा राख्ने व्यक्तिले यो गर्दैन अब अर्को कुरा भन्छु नेपाल चीन र भारत जस्ता विशाल देशहरूको बिचमा छ जसलाई हामी एकदम संवेदनशील भूराजनीति भन्छौँ यस्तो स्थितिमा नेपालले चीनसँग पनि सुमधुर सम्बन्ध कायम गर्नुपर्छ भारतसँग तर्केको आधारमा सार्वभौम समानताको आधारमा र पारस्परिक हित र सम्मानको आधारमा त्यो गर्नुपर्छ हाम्रो नेपालको संविधानको धारा 51 ड मा त्यो कुरा भनेर कि त्यो खारेज गर्नु पर्यो होइन भने त्यो मान्नु पर्यो नि अब के भयो उहाँले पहिलोचोटि नेपालको इतिहासमा अन्तरिम सरकारलाई पनि दलाइ लामाले बधाई दियो अनि यो सरकारलाई पनि दलाइ लामाले बधाई दियो 24 गते मैले दृश्य देखेँ तपाईँले मेरा भन्दा धेरै दृश्य देख्नु भएको छ किनभने तपाईँ यस्तो सञ्चार क्षेत्रको तपाईँ यति क्रियाशील व्यक्ति हो म धेरै अगाडिदेखि चिन्दछु त्यहाँ तिब्बतीयन मूलको रगत अङ्ग्रेजी टिओबी लेखेको थियो मैले नेपालीकरण गरेँ उनीहरूले त्यहाँ के गरे भन्ने कुराका ती दृश्यहरू म टेलिभिजनमा हेरिरहेको थिएँ हो अब त्यो दलाई लामाको जन्मदिन बनाउने यो सरकारले स्वीकृति दियो यहाँ कता लान लाग्यो त्यसलाई के नेपालको संविधानको धारा 51 ड खारिज भएको हो मेरो प्रश्न एक त्यति मात्र
5: हो
4: एउटा संवेदनशील कुरा म बिर्सियो।

0: गल्ती भयो भने उसै बेला प्रहार गरिरहेको छौँ। यो राष्ट्रको एकता, राष्ट्रको एक निर्माता भनेको कुनै पनि समाज, राज्य परिवर्तन हुन्छ, सरकार परिवर्तन हुन्छन्, तर आफ्नो इतिहास चिनमा हेर्नुहोस्, भारतमा हेर्नुहोस्, बेलायतमा हेर्नुहोस्, अमेरिका जहाँसुकै हेरौँ, हामी आफ्नो देशको इतिहास आउने पुस्ताको लागि सुरक्षित रहन्छ।
1: डाक्टर रावल, एउटा चिज अलिक स्पष्ट बनाइदिनुहोस्, तपाईँसँग यसको ज्ञान छ, मैले यो तपाईँ मार्फत दर्शकहरूलाई स्पष्ट गर्न खोजेको, यो दलाई लामा प्रकरण चाहिँ अहिले एकदमै सेन्सिटिभ भएर छ होइन? हामी हुन त नेपालमा टिबेटन शरणार्थीहरूले बेला बेलामा आत्मदाहको प्रयास गर्ने, उनीहरूलाई हामीले पोखरा लगायतका विभिन्न ठाउँमा शिविरमा राखेको, बेला बेलामा उनीहरूले प्रदर्शन गर्ने थियो। अलि बढी उनीहरू कहिले देखिए भने भदौ 23 र 24 परिवर्तनको बेलामा सामूहिक रूपमा देखिए भन्ने छँदैछ होइन? त्यो सँगै अहिले कुरा कहाँ छ डाक्टर साहब भने तपाईँले ठ्याक्कै भन्नुभयो, उनको जन्मदिन मनाउन दिनेदेखि लिएर सरकारकै कर्मचारीहरू सहितको संलग्नताको प्रसङ्ग पनि छ। र अझ अगाडि बढेर कुरा कहाँ छ भने भारतले दलाई लामाको धर्मशाला अब त्यहाँ राख्न नदिने र त्यो अन्तत नेपाली मूलको व्यक्ति, नेपाली मूलको इन द सेन्स यहीँ जन्मेको, उनै दलाई लामा बन्ने र नेपालमा धर्मशाला बन्ने यो बाटो गइरहेछ भन्ने जे विषय म सुनिरहेको छु नि, वाइ इज इट डेन्जरस? फेरि तपाईँलाई इङ्ग्लिस भएपछि आलोचना हुन्छ होला, यो किन खतरनाक विषय हो, यो किन खतरनाक विषय हो, यसलाई अलिक स्पष्ट भनिदिनु न।
0: के हुन्छ भने कुनै पनि देश जीवित हुनुको लागि त्यसको भूगोलको रक्षा, त्यसको जीवनशैली, साहित्य, संस्कृति, चलचित्र, सम्पूर्ण कुराको समुच्चय भएर त्यो राज्यको एउटा व्यक्तित्व बन्छ, राज्यको पनि व्यक्तित्व हुन्छ क्या अन्तर्राष्ट्रिय समुदायमा। हामीसँग आणविक परमाणविक शस्त्रशस्त्र त छैन, सेना पनि मातृकाको बेलादेखि नै कमजोर बनाइहाल्यो, देखिहाल्यो सबै। भनेपछि यो तपाईँले जे भन्नुभयो नि, यसले म यही कुरामा मेरो आपत्ति छ नि, घोर आपत्ति छ। मैले यही कुरामा केपी ओलीदेखि लिएर बाबुरामले जुन बेला प्रबुद्ध व्यक्तिसम्मको झोला बोकेर दिल्लीबाट यहाँ आउनुभयो नि,
1: एपीजी
0: मैले उसै बेला भनेको थिएँ, मनमोहन अधिकारीजीले 1950 सन्धिको पुनरावलोकन गर्ने जुन सहमति भएको थियो त्यसलाई सिद्ध्याउनुको लागि षड्यन्त्र हो भनेको थिएँ, अहिले त प्रष्ट भयो नि। त्यति बेला भीमरावले यतै विरोध गर्यो, मेरो विरोध होइन,
1: तपाईँको छवि नै विरोधी नै
0: होइन, होइन, अरू देशले मेरो देश महान हो, मेरो राष्ट्र बचाउनु पाउनुपर्छ भन्ने हामीले भन्न नपाउने, अनि यो हामीले भन्दाखेरि फलानु देशको विरोधी हो भने त्यो भाषा किन बनाइएको हो भने त्यसलाई चुप लगाउनुको लागि, पैसाले चुप लागेन, जेल हाल्दा चुप लागेन, मार्छु भन्दा चुप लागेन, अब के भन्ने त भन्दाखेरि त्यस्तै कुरा गर्ने। त्यसैले यो जुन दलाई लामाको प्रसङ्ग छ नि, कल्पना गरौँ हामी एकछिन, म यहाँबाट यो प्रसङ्ग,
1: यो जुन दलाई लामाको कुरा तपाईँले पनि उठाउनु भयो होइन, र पछिल्लो दिनमा यो विषय एकदम सेन्सिटिभ रूपमा उठाउने काम गरिरहेको छ, मैले त केसम्म पनि सुने डाक्टर साहब भने अमेरिकाको खास गरी संलग्नता, भारत अमेरिका र चिनको सम्बन्धको विषय पनि होला, र दलाई लामा जसरी धर्मशालामा भारतमा बसिरहेका छन् उनलाई चाहिँ त्यो धर्मशाला भारतले राख्न नदिने, किनभने अल्टिमेटली भारत र चिन उनीहरू व्यापारका लागि पनि एक ठाउँमा आउँछन् र पछिल्लो यो शताब्दी चाहिँ एसियाको शताब्दी हुनका लागि पनि उनीहरू एक ठाउँमा आउनुपर्छ। त्यसो हुँदा नेपालमै जन्मेको व्यक्ति या नेपालमै चाहिँ दलाई लामा हुर्काउने र नेपालमै धर्मशाला राख्ने सम्मको विषय आइरहेको बेलामा तपाईँले दलाई लामाको जन्मदिन मनाउन दिएको अनुमतिदेखि लिएर दलाई लामाको कार्यक्रम गर्ने सम्मको जे विषय भन्नुभएको छ, मैले नबुझेको या मेरो दर्शकलाई तपाईँले बुझाइदिनु पर्ने कुरा, दलाई लामा हाम्रो मुलुकका लागि यति धेरै संवेदनशील विषय किन हो भनेर सोधेको।
0: यो प्रश्न छ, हामी एउटा विशाल दुईवटा देशहरूको बिचमा छौँ। हाम्रो देशले धेरै लामो समयदेखि पञ्चशीलको सिद्धान्तको आधारमा, असंलग्नता, संयुक्त राष्ट्रको बडापत्रको आधारमा आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउने बाटो लिएको छ र नेपालको संविधानको धारा 51 ड मा त्यो कुरा अङ्कित छ। यसको विपरीत यो संविधान खारेज भएपछि हामी मन परी गर्छौँ, कसपूर्णी देशको एउटा पछि लाग्छौँ भनेर कसैले भन्यो भने त्यो त्यसै बेलाको कुरा सोच्ने कुरा हो, अहिले त्यो गर्ने छुट कसैले पनि हुन,
1: संविधानले दिँदैन,
0: त्यो दिँदैन र हाम्रो अभ्यास संविधान कुनै कुराले, इतिहास कुनै कुराले पनि दिन्न। अब यो किन संवेदनशील भयो भन्ने कुरा, जस्तो उदाहरणको लागि हामीले भारतको छेउमा बसेर पन्जाबका खालिस्तानलाई स्वतन्त्र पन्जाब बनाउने, नागाहरूको मिजोरममा आसाममा स्वतन्त्र देश बनाउने भन्यो भने भारतको प्रतिक्रिया के होला, अनि तिब्बत स्वतन्त्र देश चाहिन्छ भनेर यहाँका प्रधानमन्त्रीलाई शुभकामना दिने, प्रधानमन्त्रीले मुखमा पट्टी बाँधेर बस्ने, अनि दलाई लामाको यहाँ जन्मदिन मनाउने, यस्तो कुरा गर्नुको अर्थ भनेको के हुन्छ भने स्वतन्त्र तिब्बत अलग चिनबाट छुट्याउने कुरा हुन्छ। अब चीन जस्तो आज मैले भनिरहनु पर्दैन, संसारको यत्रो ठुलो शक्तिशाली देश, हाम्रो सिमानामा रहेको देश, जसले पञ्चायतकालदेखि आजसम्म हाम्रो देशको भौतिक संरचना हामीलाई आत्मनिर्भर बनाउनको लागि गरेको योगदानको कुरा गर्ने हो भने फेरि मलाई त चीन

0: तक भन्ने बेर छैन जसको सबभन्दा पछिल्लो उदाहरण त अहिले खण्डहर हुन लागेको छ अन्तर्राष्ट्रिय सभाभवन हामी कयौँ वर्षसम्म त्यसैमा सांसद भएर बसेर गुजारा
1: चलायौँ
0: म एउटा उदाहरण दिन्छु अरू पनि थुप्रै कुराहरू थिए त्यो त म जान चाहन्न अहिले अनि त्यस्तो शक्तिशाली मुलुकसँग भैरभाव गरेर तिम्रो तिब्बतलाई स्वतन्त्र बनाउने तिम्रो त्यहाँको शासक दलाई लामालाई यहाँ पाल्छौ भनेको नेपालले थ्याक्न सक्ने कुरा हो
1: फेरि एकचिन नीति हामीले मान्दै आएको
0: अनि एकचिन नीति भनेको त्यो ताइवान मात्र होइन तिब्बत समेत त्यसमा समावेश हुन्छ र चिनको अखण्डता सार्वभौम सत्ता भारतको अखण्डता सार्वभौम सत्ताको विरुद्धमा नेपाल जस्तो देश जो सैनिक दृष्टिकोणबाट सामरिक दृष्टिकोणबाट यसको अरू आर्थिक विकासको दृष्टिकोणबाट त्यो कुनै प्रतिस्पर्धा गर्ने स्थितिमै छैन अहिले अनि त्यो देशले त्यो देशसँग गम्भीर सुरक्षा सामरिक क्षेत्रमा प्रवेश गरेर अनि देशलाई सङ्कटमा लैजाने भनेको कुरा त राष्ट्रघाती कदम बाहेक त केही पनि हुन सक्दैन अनि दलाई लामा हाम्रो लागि महत्त्वपूर्ण के कारणले हुन्छ यदि कसैले मान्छ भने त्यो दुईवटा कारणले मात्रै हुन्छ एक दलाई लामालाई जुन जुन शक्तिले संरक्षण गरिरहेको छ र यहाँ गुम्बाको नाममा जसरी डलर पानी बगिसर बगिरहेछ कि त ती शक्ति राष्ट्रहरूको पिछा लग्गु हुनु पर्यो पिठो हुनु पर्यो
1: सरकारको सम्बन्धमा कुरा गर्यो
0: होइन म सरकारकै कुरा गर्दैछु त सरकारसँग जोडेर त हो त दलाई लामाको बारेमा जसरी त्यो मैले अघि भर्खरै भने विश्वविद्यालयमा काठमाडौँ विश्वविद्यालयमा सेमिनार गराउँदैछ यहाँ जन्मदिवस मनायो सरकारले स्वीकृति दियो विदेशी राजदूतहरू र सरकारका कतिपय कर्मचारीको संहिता भनेको यो घोर आपत्तिजनक र नेपालको राष्ट्रिय सुरक्षा नेपालको असंलग्न नीति नेपाललाई जोगाएर लैजाने कुराको विरुद्धमा छ यो त्यसैले दलाई लामाको कुरालाई यहाँ बढी उचालेर तिनलाई स्थान दिनु भनेको एकचिन नीति जुन नेपालले अप्नाउँदै आएको छ त्यसको विपरीत त हुँदै हो नेपालको संविधानको धारा 51 डको विरुद्धमा त हुँदै हो त्यसको साथसाथै सामरिक दृष्टिकोणबाट सुरक्षाको दृष्टिकोणबाट नेपाललाई नयाँ किसिमको शक्ति राष्ट्रहरूको कोपभाजनमा पारेर नेपाललाई सङ्कटग्रस्त बनाएर केही दलालहरू जो यो नेपाल सङ्कट आएपछि भागेर हैजा चढेर ती देशमा जाने कल्पना गरिरहेका छन् तिनीहरूको निहित स्वार्थ बाहेक यो केही पनि हुन सक्दैन
1: हो म कहीँ सुन्दै थिएँ होइन यी नेताहरू पुराना दलका नेताहरू चाहिँ असफल हुँदाखेरिमा हेलिकप्टर चढेर कहीँ लुकिने ठाउँमा पुगे तर अहिलेका सत्ता सञ्चालकहरू चाहिँ जुन दिन उनीहरू सत्ताबाट ओर्लिनेछन् त्यो दिनमा कम्तीमा पनि यो देशमा बस्ने छैनन् भनेपछि त तपाईँले भनेको र मैले सुनेको कुरा काहीँ न काहीँ मिल्यो
0: होइन त्यो त निश्चित हुन्छ किनभने कुनै पनि देशको सार्वभौम सत्ता स्वतन्त्रता अखण्डता स्वाधीनता इतिहास संस्कार को विरुद्धमा गएर कुनै शक्ति राष्ट्रको पिछल्लोको भएकाहरू चाहे भियतनाम युद्धमा देख्नुहोस् चाहे अफगानिस्तानको इतिहास हेर्नुहोस् कुनै पनि देशको इतिहास हेर्नुहोस् त्यस्तो व्यक्तिहरूले त देश छोड्नु भएकोहरूको विकल्प हुन्छ
1: बालेन सरकारलाई आजको दिनमा देशका विरुद्धमा काम गर्नुपर्ने कसैको पिछल्लो हुनुपर्ने कसैको गोटी हुनुपर्ने किन छ र 5 वर्षका लागि यति सेफ म्यान्डेटका साथ यो सरकार आछ यो सरकारले अर्काको आड भरोसा लिनुपर्ने अर्काको भित्तोमा टाँसिनुपर्ने के कारण छ
0: कति राम्रो कुरा गर्नु पर्यो नहुनुपर्ने हो तर तपाईँ र मेरो इच्छाभन्दा कहिलेकाहीँ के हुन्छ तथ्य पर हुन्छ क्या न तपाईँको भनाइले त्यो छोपिन्छ हामीले भने जस्तो ठाउँमा आउँछ न मेरो भनाइले म अघिदेखि भन्दैछु मैले कोट्याएको 2-3 कुरा फेरि यही प्रसङ्गमा साह्रै महत्त्वपूर्ण छन् अनि दलाई लामाको जन्मदिन मनाउनु स्वीकृति किन दिनु पर्यो के आइपऱ्यो त्यस्तो म पनि त गृहमन्त्री थिएँ त्यति बेला पनि त गर्न खोजेको थियो मैले त्यो गर्नेहरू सबलाई तपाईँहरू शरणार्थी हो हामीले माया गरेर राखेका छौँ त्यो बाहेक एउटा शरणार्थीले गर्ने अमेरिका रुस जहाँ शरणार्थी जान्छन् त्यहाँ अन्तर्राष्ट्रिय कानुन पनि त्यहाँको कानुन जे हो चटपटाउनु पाइँदैन भनेर मैले भने मान्छे त यहीँ छु त म के भयो त त्यसकारण मलाई पनि त त्यति बेला अमेरिकन भारत सबैले कुरा गरे होला नि मसँग मैले के भने मेरो देशमा मेरो देशको कानुन लागू हुन्छ तपाईँहरूको देशलाई जसरी तपाईँहरूकोलाई देशको माया छ तपाईँहरूको सार्वभौम सत्ता स्वतन्त्रता सामरिक सुरक्षाको जति तपाईँहरूलाई चिन्ता र सरोकार हुन्छ मलाई त्यति नै हुन्छ भनेपछि कुनै त्यसपछि वचन सब मैले सुन्नु परेन त्यसैले त्यो उहाँहरूलाई आवश्यक नहुनु पर्ने हो भन्ने म पनि ठान्छु तर सिक्काको चुच्चे नचका हटाउने अनि ल्याएर होइन आइसक्यो नि भनिसक्यो त सरकारको मान्छेहरूले राष्ट्र ब्याङ्कले प्रस्ताव पठाएको थियो अर्थ मन्त्रालय गएर प्रस्ताव आएको थियो अहिले क्याबिनेटले गरेन किन गरेन विरोध भयो नि त त्यो राष्ट्र ब्याङ्कदेखि अर्थ मन्त्रालयबाट त्यो आउनेको अनुसन्धान गरौँ न त सरकारले
1: कुरा बोलिदिनु भयो नि खास गरी जुन गुम्बा आजभन्दा तपाईँ हामीले मितिका हिसाबले हेर्ने हो भने त्यो झन्डै 1200-1300 वर्ष अगाडि बनायो हो
0: पशुपतिनाथ कति वर्ष अगाडि बन्यो
1: पक्नुहोस् न त्यो नेपालका बुद्धिस्टहरूको या नेपालको संस्कृतिको हाम्रो परम्पराको हिसाबले हेर्दा पनि विश्वमै त्यो अनुपम छ त्यसको प्रतिमूर्ति त्यहाँ राख्दाखेरिमा तपाईँलाई आपत्ति चाहिँ किन?
0: मैले आपत्ति त्यो दृष्टिकोणबाट गरेँ होइन, स्वयम्नाथ त्योभन्दा अनुपम छैन,
1: छ
0: रुमिनी छैन,
1: छ
0: अनि त्यो सिक्कामा राख्ने बुद्धि किन नआएको? र जति बेला
1: स्वयं राख पशुपतिनाथ पनि राख भन्नु मिल्यो,
0: होइन
1: त्यो नेपालको विश्वमै
0: होइन
1: कुनै पनि गुम्बा त्यतिको पुरानो छैन।
0: नक्सा किन हटाएको? नक्सा किन हटाउनु पर्यो?
1: त्यो त एउटा चिज राख्नु पर्यो नि त, अर्को चिज हटाउनु पर्यो
0: हो। त्यो अहिलेको प्रसङ्गमा जब नेपालको 24 गतिको घटनामा विभिन्न प्रसङ्ग उठिरहेको बेलामा सिंहदरबार सर्वोच्च अदालत जस्ता हाम्रो संसद जस्ता र कैयौँ हाम्रा राज्य प्रणालीका जुन खम्बाहरू हुन् तिनीहरूलाई ढाल्नको लागि रासायनिक समेत प्रयोग गरेर त्यहाँ आगजनी भएको छ भन्ने कुरा आएको छ। 24 गतिको घटनाको बारेमा कुनै छानबिन हुँदैन, मान्छेका घरहरू जलाइएका छन्, निर्दोष मान्छेको व्यापार व्यवसाय खतम पारिएको छ, राष्ट्रको अरबौँ क्षति भएको छ। यस प्रसङ्ग मा जुन गुम्बाको प्रसङ्ग आएको छ त्यो गुम्बामा जुन एउटा देशको कुन एउटा बाह्य शक्तिशाली देश अमेरिकाको संलग्नताको कुरा जुन आएको छ त्यही गुम्बा छान्न किन पर्यो? किन स्वयम्नाथ छान्नु परेन?
1: त्यहाँ प्रश्न छ,
0: प्रश्न उठ्छ,
1: प्रश्न छ
0: भनौँ न एकछिन,
1: तपाईँकै फेसबुकमा आएको
0: एकछिनमा
1: प्रश्न के?
0: रुमिनी किन आएन?
1: हिजोसम्म अमेरिकाले दिएका कुन कुन बजेट लिएर तपाईँहरूले चाहिँ कतिवटा परियोजना बनाउनु
0: सिक्कामा राखेको छ,
1: बनाउनलाई लिनुभयो,
0: नोटमा राखेको छ,
1: उदा अमेरिकाले दिएको डलर भत्ता खाएर कतिपटक अमेरिका जानुभयो?
0: यो मूर्खतापूर्ण
1: अहिले आएर अमेरिकाले त्यो गुम्बामा चाहिँ सहयोग गरेको छ भन्ने नाममा विरोध गर्नु चाहिँ
0: त्यो होइन,
1: आफ्नै आङ्कन्याएर छारो उडाउनु
0: होइन, त्यो चाहिँ एकदम सतही मूर्खतापूर्ण प्रश्न हो। त्यो किन हो भन्दाखेरि कुनै पनि देशले चिनको पनि ऋण लिएको छ अमेरिकाले, तर चिनको पैसा लिएको हुनाले चिनले जे गर्यो त्यो ठिक छ भन्छ अमेरिका? कुनै पनि दुई देशको
1: होइन,
0: त्यही गुम्बा किन छान्नु पर्यो? त्योभन्दा त पुरानो स्वयम्भू छ त, लुम्बिनी छ त, प्रश्न उठ्दैन। त्यस कारण मैले त्यो गुम्बाको अपमान गरेको होइन कि, म के भन्नु खोज्दछु भने
1: लेखाइ त होइन गुम्बाकै अपमान
0: होइन होइन, मेरो लेखाइले गुम्बाको अपमान गर्दैन। मैले के भनेको छु भने नेपालको सिक्काबाट जुन नेपालको भूभाग जमिनको रक्षाको लागि त्यसको सुरक्षाको लागि जनतामा चेतना जगाउनुको लागि जुन सिक्कामा राखेको छ त्यो हटाएर जुन यहाँ अमेरिकाको त एमसिसी तपाईँलाई थाहा छ, एसपिपी भनेको राज्य साझेदारी कार्यक्रम, मिलेनियम च्यालेन्ज कर्पोरेसनले दिएको रकम जहाँ नेपालको संविधान कान त्यसको लामो कुरा छ, मैले कैयौँचोटि बोलिसकेँ, अहिले यहाँ समय पनि छैन
1: छैन,
0: ती कुराहरूमा प्रवेश गरेर यहाँ विवादास्पद भइरहेको र दलाइ लामाको प्रसङ्ग आइराखेको, दलाइ लामाले यहाँ शुभकामना दिइराखेको, सरकारले मुखमा मौनता साँधिराखेको, नेपालको संविधानको धारा उल्लङ्घन भइराखेको प्रसङ्गमा त्यो आउँदाखेरि मैले त्यो प्रश्न उठाएको, जहाँसम्म विभिन्न देशले दिएको सहयोग किन लिएको भन्ने प्रश्न, रुसले दिएको छैन, चिनले दिएको छैन, भारत जापान अरू देशले दिएको छैन, अनि जजले जे सहयोग गरेका छ त्यो सहयोग गरेको सिक्कामा राख्दै जाने हो र? त्यो सिक्कामा
1: राख्नेका कारण राखे होइन, नेपालको एउटा विश्व सामु चिनाउनु पर्ने हाम्रो एउटा सम्पत्ति,
0: त्यस्ता चिनाउनु पर्ने त धेरै होला नि नेपालमा
1: बधा,
0: अनि नेपालमा सम्पदा होइन, म अथामको वैद्यनाथ क्षेत्र किन नराखेँ? म यहीँबाट प्रश्न गर्छु,
1: त्यो पनि आउला
0: आउन त आउला भनेर हुन्छ र? अहिले जुन प्रसङ्गमा जे कुरा राख्दाखेरि हाम्रो अहिले जे जनताको बिचमा जुन कुरा प्रश्न उठेको छ त्यसलाई प्रश्रय दिँदाखेरि जस्तो भनौँ दलाइ लामाको कुरा अहिले किन यति दलाइ लामासँग जोडेर आउँछ नि त यो त, अनि हो यो मैले किन उठाएको त भने नेपाललाई सामरिक रूपमा जब मुस्ताङमा त्यहाँ जुन युरेनियम छ त्यो युरेनियम समेत विदेशीहरूलाई दिनुको लागि षड्यन्त्र हुँदैछ भन्ने कुरा चर्चामा आइराखे, सिमानाको कुरा एकदमै संवेदनशील भएर आइराखे, दलाइ लामाका मान्छेहरू यहाँको आन्दोलनमा पनि लागेका कुरा हाम्रा सम्पत्तामा आगो लगाउन लागेको कुरा प्रसङ्गमा आइराखेको बेलाको प्रसङ्ग जोडेर अनि देशको सिमानामाको रक्षाको कुरा एकदमै संवेदनशील भइरहेको बेलामा त्यो नक्सा हटाइ हटाइ किन राख्नु पर्यो भन्ने प्रश्न उठ्दैन र भने त्यो प्रसङ्ग भने हो। अघि तपाईँ दलाइ लामाको कुराको एउटा प्रसङ्ग छुट्याएको छ, किन संवेदनशील भयो भन्दाखेरि नेपाल जस्तो देशले भारत वा चीन कुनै पनि देशको भूभाग स्वतन्त्र अलग राज्य हुनुपर्छ भन्ने व्यक्तिलाई यहाँ ल्याएर त्यसलाई पाल्नु
1: स्थापन गर्यो
0: पाल्नु
1: पाल्यो
0: त्यस्तो व्यक्तिलाई पाल्नु संरक्षण दिनु भनेको
1: सेलिब्रेट गर्नु
0: उसको समर्थन गर्नु उसलाई प्रश्रय दिनु भनेको के हो त? नेपालको सार्वभौम सत्ता नेपालको सुरक्षालाई सरासर खाल्डामा हाल्नु, त्यस कारण यो कुरा संवेदनशील छ, यो नेपाली जनताले बुझ्नुपर्छ, न त दलाइ लामाको त हामीलाई मतलबै राख्दैन थियो नि।
1: अब अर्को तपाईँलाई मेरो दुईटा कुरा छुट्या छ भन्नुभएको थियो, त्यो चाहिँ के छुट्या थियो
0: हो
1: के बिर्सिनु भयो?
0: होइन बिर्सेको छैन, मलाई त्यो प्रसङ्गमा अब ठ्याक्कै त मिल्छ कि मिल्दैन, नेपालमा जस्तो अहिलेको सरकारको प्रसङ्गमा कुरा गर्दा किन यो सरकारको यत्रो चाहिँ मत प्राप्त गरेर पनि किन यो कुरा उठाउनु पर्ने भयो भन्ने सन्दर्भमा राज्य भनेको एउटा उसको दुईटा महत्त्वपूर्ण काम हुन्छ, एउटा सिमानाको उसले सुरक्षा गर्न रक्षा गर्नुपर्छ र जनताको सुरक्षा गर्नुपर्छ। जनताका मूलभूत हित र सिमानाको रक्षा गर्न नसक्ने सरकारको औचित्य रहँदैन र यस प्रसङ्गमा यो सरकारका प्रधानमन्त्रीले बोलेका कुरा र यो सरकारका कतिपय महत्त्वपूर्ण यो राष्ट्रिय स्वतन्त्र पार्टीका निकट रहेका मान्छेहरूले गरेका व्यवहारहरू त्यो कुरासँग मेल खाँदैन, त्यसको विपरीत छन्। उहाँहरूले त्यो रोक्नुहोस्, जस्तै प्रधानमन्त्रीजीले धेरै ठाउँमा नेपालले भारतको जग्गा मिसेको छ भन्दाखेरि मैले अघि परराष्ट्र मन्त्रालयको प्रसङ्ग कुरा कोट्याएको थिएँ, उसले जुन क्रस बोर्डर अकुपेसन भनेर अङ्ग्रेजी भाषा घुसाएर एकले अर्को देशको सिमानाको भूभागलाई हडपेको या कब्जा गरेको
1: प्रयोग गरेको
0: भन्ने जुन भनेको छ त्यो कस्तो थियो भन्दाखेरि, मैले गृहमन्त्री भएर अध्ययन गरेको छु नि त, म त फेरि यो नक्सामा यसै पनि अध्ययन गरेको व्यक्ति हो, त्यो के हो भन्दाखेरि सिमानाको रेखाङ्कन जहाँनिर प्रष्ट छैन, जहाँनिर प्रष्ट नभएको वा रेखाङ्कन गर्दाखेरि थातिरहेको ठाउँलाई नेपालका मान्छेले भारतको भूमि भनेको भए तापनि खेतीपाती गरिराखे र भारतका मान्छेले नेपालको खेतीपाती गरेका कुरालाई त्यसलाई कब्जा र हडपेको भन्नु मिल्दैन थियो। त्यसकारण यदि परराष्ट्र मन्त्रालयको कुरा त्यो टालो थोत्रो टालो हो, मैले त्यसरी भनेको थिएँ, भङ परेको टालो त्यति बेला मैले भनेको थिएँ। किन भनेको भने यदि प्रधानमन्त्रीले भनेको कुरा त्यस्तो होइन भनेको भए परराष्ट्र मन्त्रालयले के भन्नु पर्थ्यो भने नेपालले कहीँ पनि जग्गा कब्जा गरेको छैन, यो रेखाङ्कन स्पष्ट नभएको ठाउँमा यताउता परेको हुनसक्छ भने उसको इमान्दार कुरा आउँथ्यो। त्यसकारण यसमा एकजना जेनजी भन्ने नै म त युवा पुस्ता भन्छु, यो फेरि यसको समाजशास्त्री अमेरिकाबाट कसरी यो धारणा आयो त्यसको बेग्लै कथा छ, किन यहाँको दिमागमा इन्जेक्सन हालेर यो औषधि जस्तो गरिँदैछ त्यसको बेग्ली कथा छ, म त्यतातिर जान चाहन्न। त्यसकारण परराष्ट्र मन्त्रालयले त्यो बोलेको कुरा र महाधिवेशनमा अघि तपाईँले बोलेको जुन कुरा छ त्यो कुरो स्पष्टीकरण होइन, त्यो थोत्रो टालो हालेको कुरा हो र ढाकछोप गर्ने कुरा मात्रै हो दोस्रो कुरा। तेस्रो, यो मैले राष्ट्रिय सुरक्षासँग सरकारको बाध्यता कुरा गरेँ, अब जनतासँग कुरा गरौँ। जुन सुकुम्बासीदेखि लिएर जे जति कुराहरू अहिले उठिराखेका छ, यो कस्तो हुन्छ भने कुनै सरकारी जग्गा सार्वजनिक जग्गा त्यहाँ कब्जा गर्ने अनि त्यहाँ चाहिँ मनपरी गर्ने कुराको म पनि सख्त विरुद्धमा छु, त्यो गर्न पाइन्न। तर
1: मैले
0: हामीले दिएको
1: छैनौँ
0: होइन, म तपाईँलाई उदाहरण दिन्छु, सानो उदाहरण दिन्छु, म नेपाली जनतालाई त्यो एउटा कुराले धेरै कुरा बुझ्न मद्दत पुग्ला भन्ने मलाई लाग्छ। जुन बेला म गृहमन्त्री थिएँ त्यो बेला कैलालीको डुँडेझारीमा झन्डै 15,000 व्यक्ति त्यहाँ सैकडौँ बिघा जमिन त्यहाँ एकदमै राम्रो तपाईँ जाँदाखेरि कर्णाली पुल तरेपछि हेर्नु होला, बल्चर पनि भनिन्छ त्यसलाई, दाहिनेतिर हेर्नु होला डुँडेझारी, अहिले त्यहाँ सस परि बसिया छ, मैले नि पठाएको त्यहाँ बस्न लाउनु। त्यति बेला 15,000 मान्छेले त्यहाँ कब्जा गरे र अरू त्यहाँबाट कैलाली दाङ कब्जा गर्ने कुरा गरे, मैले गृहमन्त्री भएर खाली गरिदिएँ नि, कहाँ कब्जा गर्नु चाहिँ पार्टीले अनि कब्जा गरे पनि हुन्छ, कुनै व्यक्तिले गरायो होला आफ्नो स्वार्थमा होइन, त्यसकारण त्यो खाली गर्न सकिन्छ, खाली गर्नुपर्छ। तर म भन्छु नि तर कतिपय हामीले पहिल्यैदेखि दिएका उत्तरदान त्यो बेलाको जुन अवस्थाले सिर्जना गरेको अवस्था हुन्छ, जनता त प्रथम जनता हो नि, त्यसकारण पहिले के गर्नु पर्थ्यो भने त्यहाँ अध्ययन गर्नु पर्थ्यो, किनभने होला ज जसले ल्याएर राखेको थियो पत्ता लगाएर उसलाई पनि कारवाही गरौँ न, म पछिमै छु त्यसको। तर केटाकेटी गर्भवती महिला बिरामी बुढाबुढीलाई बिचल्ली पारेर हुँदा हुँदा अहिले जुन संरक्षण गर्ने स्थलमा राखेको छ होइन, आश्रय स्थल
1: सेन्टर
0: आश्रय स्थल भन्नु छु म, आश्रय स्थलमा राखेको छ, त्यो आश्रय स्थलबाट तिमीहरू अब के भन्ने अरे भन्दाखेरि गइहाल भन्यो पहिले सरकारले, व्यापक विरोध भएपछि तिम्रो कुन जिल्लाबाट तिमी पहिले आएका थियौ त्यही पठाइदिने। अब तपाईँ यो के हो त
1: होल्डिङ सेन्टर भनेको, आश्रय स्थल भनेको त केही समयको लागि राख्ने हो नि त, त्यो सधैँको लागि घर बनाइदियो र
2: घर मैले सधैँको लागि बनाइदिए भने होइन, सरकारको जनताप्रतिको कर्तव्य पहिलो हुन्छ, जनतालाई मारेर बिचल्ली पारेर हेर्नुहोस् तपाईँ कतिपय पुँजीवादी भनिएका देशहरू पनि मैले हेरेको छु, मान्छे बिरामी भयो भने अस्पतालमा गयो भने पहिलो तर्फमा पैसा सकिन्छ भने सोध्दैन, पुँजीवादी देशमा मैले अमेरिकामा गएर हेरेको छु, पहिलो बुझा गर्छ अनि पछि बुझा भइसकेपछि अनि कहाँ हो के हो पैसा तिर्न सक्ने आफन्त को छ पछि,
1: अनि यो जम्मै ज्ञान चाहिँ अहिले किन आएको भने
2: आएको होइन, पहिलेदेखि आएको, पहिलेदेखि हामी गरिरहेछौँ, तर हामी
1: यो 4 महिना चाहिँ यति धेरै ज्ञान आउने र महाज्ञानी हुने त्योभन्दा अगाडि आफ्नो हातमा डाडु पनि हुँदाखेरि चाहिँ आँखा छिम छिम लिएर बस्ने,
2: मैले यही कुरा नगरौँ भन्दा त केपी ओलीले मलाई पार्टीबाट निकाले तपाईँले देख्नु भएको छैन,
1: होइन चुनाव लडाइ भएर निकालेको
2: कहाँ चुनाव,
1: केपी ओलीसँग जब तपाईँ न्यू खोज्न जानुभयो सिन जुदाउन जानुभयो नि सौराहामा,
2: त्यो लड्नुको त मैले यतिकै 15,000 गरेँ होइन, मैले के गरेको भन्दाखेरि यी राष्ट्रको राष्ट्रियता लोकतन्त्र विधि पद्धति सिद्धान्त आदर्श किताब हामी किताबमा नलेखौँ त्यो अनुसार चलौँ भन्दाखेरि नमानेपछि चुनौती दिएको मैले,
1: तपाईँलाई तपाईँ जसरी प्रस्तुत भइरहनु भएको छ या बाहिर जे प्रकारको विश्लेषण अहिले राजनीतिक रूपमा गरिँदैछ, यो सरकार चाहिँ अहिले तपाईँले भन्नुभएको थियो मन्त्री परिषदका निर्णयका कुरा या संविधान नमान्ने कुरा या विधि नमान्ने कुरा, उहाँका सहयोगीहरूका एक्टिभिटिजका कुरा, पार्टीका मान्छेहरूको अभिव्यक्तिका कुरा, यो हेर्दा यो सरकार पनि तपाईँहरूका पालाका सरकार जस्तै काम के भनेपछि सरकार फेर्ने भन्ने हालतमा पुग्ने भयो।
2: मलाई सबभन्दा चिन्ता के लागिरहेको छ भने, जसरी पहिले कतिपय व्यक्तिहरूले थुप्रो आलोचना हुँदा हुँदै हामीले पार्टीभित्र कयौँ मान्छेले सङ्घर्ष गरेका छन्, सबैले उस्तै ठिक छ भनेका छैन, त्यति भन्दा भन्दै पनि विदेशको अगाडि बसार पर्ने स्वार्थको लागि गोप्य गतिविधि विदेशसँग
1: गरिदिने
2: जुन कुरा एउटा देशभक्तले
1: गोयललाई मध्यरातमा एक्लै बालबाट
2: मैले त्यही
1: चिया बिस्कुट खुवाउने
2: होला नि, मैले कति ठुलो आलोचना गरेको थिएँ, मलाई कति प्रारम्भ थियो होइन, अनि मैले त्यो होली बहिनी कतो विरोध गरेको थिएँ तपाईँले सम्झना होला नि,
1: तर तपाईँकै नेताहरूले खाए,
2: त्यही त मैले
1: अहिले तपाईँसँगै छन्,
2: त्यही त मैले कति गलत भयो त्यो भनेको थिएँ,
1: तर तिनीहरूसँग गलतहरूसँग बस्ने पनि गलत हुन्छ भने
2: मैले भने यस्तो हुन्छ, यस्तो हुन्छ, यो देशमा कमी कमजोरी भयो भन्दैन, राष्ट्र छोडेर गइन,
1: देश छोड्नुहोस् भने हो र,
2: पार्टी भने कसैको कम्पनी होइन, व्यक्तिगत हो र कम्पनी, पार्टी भने
1: हुँदा हुँदा यत्रो आलोचना गर्नुहुन्छ, अहिले त ओलीसँगै घाँटी मिलाउनका लागि तपाईँहरू चाहिँ उतर्सिएर बस्नु भएको छ,
2: जुन त्यो घाँटी जोड्ने कुरा छ त्यसमा पनि मेरो एउटा भनाइ के छ भने, अहिले तपाईँले त्यो सरकारको सिद्धारीसम्म भन्छु, त्यो के छ भने सरकार यत्रो ठुलो हामी राम्रो काम गरेर आउँछ भनेपछि राष्ट्रिय सुरक्षा, राष्ट्रिय स्वयम्, स्वाधीनता सबभन्दा एक नम्बरमा आउँछन् ती कुरा, जनताको हित, जनताको सुरक्षा, राष्ट्रिय अर्थतन्त्र, देशमा औद्योगिकरण, यो दिशामा उनीहरूले जुन प्रतिज्ञा गरेका थिए त्यो दिशामा जाओस् म प्रशंसा गर्छु नि भन्ने त्यो, अनि नौजवानको कुरा गर्यो, धेरै जवान नयाँ जवान, म तपाईँलाई एउटा मात्र उदाहरण दिन्छु, त्यो त्यसले पर्याप्त उनीहरूको मनस्थितिमा कस्तो रहेछ भन्ने कुराको त्यसले छर्लङ्ग पार्छ नेपाली जनतालाई। नेपाल वायुसेना निगम भनेको त्यहाँ एकदम जवान, एकदम सक्रिय, फुर्ती, पर्यटन क्षेत्र भनेको
1: एनर्जेटिक चाहिन्छ,
2: त्यस्तो मान्छे चाहिने ठाउँ, त्यहाँको अध्यक्ष कति वर्षको लागि बना
1: 80 वर्ष,
2: अनि नेपाल वायुसेनामा चाहिँ 80 वर्षको मान्छे,
1: कहिले काहीँ 80 वर्षको मान्छे पनि यङ हुन्छ भने उमेरले मान्छे बुढो हुँदैन क्या,
2: अनि हामीलाई बुढो भयो किन भन्नु, किन भन्नु,
1: तपाईँहरूको त कर्म बुढो भएको,
2: अनि के कर्म बुढो, मैले देशको पक्षमा बोल्दा मेरो कर्म बुढो
1: होइन, तपाईँ व्यक्तिमा नजानु न,
2: व्यक्तिमा नजाने
1: तपाईँहरूको हिजोको कर्म के,
2: व्यक्तिमा नजाने हो भने अनि बालेन भन्ने मान्छे नै, रवि भन्ने मान्छे नै किन चाहियो त,
1: किनभने उनीहरू आजको दिनमा यो युग परिवर्तन गर्ने प्रवृत्ति हुन्,
2: त्यो युग
1: इनर्जी हुन्,
2: आज
1: तपाईँहरू उमेर जति सुके होस्, अडान जति सुके होस्, तपाईँहरू चाहिँ म्याद सकिएको औषधि हो खाँदा लाग्दैन,
2: युग परिवर्तनका, युग परिवर्तनको त्यो चरण ल्याएर उभिने धरातल कहिले थियो,
1: तपाईँहरूले त्यति धेरै गल्ती नगरे भए उनीहरू आउँदैन थिए,
2: गल्तीको कारण
1: मान्छेलाई ड्याङ ड्याङ गोली हान्दा, अनि
2: जो गल्ती जो जुन गल्ती गर्यो नि त्यो गल्ती गर्ने मान्छे जान्छ, बालेन्जीले आफ्नो मन्त्री निकाल्नु भएन, अनि त्यसले राष्ट्रपति मक्के कुहिएको हो त,
1: होइन तपाईँलाई जेल हाल्ने भनेको छैन नि त, तैँले गोली हालिस भीम रावल भनेको छैन नि त, तर मलेसियामा 92 वर्षको मान्छे युवा हुन्छ, 31 वर्ष त भयो जम्मा वायु सेवा निगमबाट उहाँ रिटायर भएको,
2: किन
1: तपाईँ 31 वर्षपछि फर्किया त हो,
2: सुन्नुहोस् तपाईँ व्यक्ति कुरा नगर भन्नु होला होइन, व्यक्ति कुरा नगर भने उहाँहरूको पनि गर्न पाइएन, यदि व्यक्तिलाई कारवाही गर्दा कुनै व्यक्तिमा खराब हुनसक्छ व्यक्ति भन्नु भन्यो भने उहाँहरूले मन्त्री निकाल्नु भएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी गठनको केही वर्षमा उहाँका सांसदहरूले घुस लिएर रङ्गे हात पक्रेर उहाँले निकाल्नु भएको छ, अनि उहाँहरूले
1: त निकाल्नुहुन्छ भने तपाईँहरू त कहीँ चेपेर भन्नुहुन्छ,
2: निकालेन नेपाल कम्युनिस्ट पार्टीको तपाईँले निकालेको सूची हेर्नुभयो भने दर्जनभन्दा बढी हुन्छ,
1: तपाईँको अहिलेको संयोजकलाई, तपाईँको हिजोको अध्यक्षलाई, सबलाई चाहिँ आरोप छ,
2: उहाँहरूको लागि आरोप छैन, राष्ट्रिय स्वतन्त्र पार्टीको त टाउकोमै दर्जन आरोप छ, एक होइन
1: कारवाही गरे भए हुन्थ्यो नि,
2: गरे
1: भए हुन्थ्यो नि, फागुन 21 अगाडि सरकार कसको थियो,
2: सरकारले गर्ने होइन नि, अदालतले गरिरहेछ,
1: अब अहिले त आफू अत्कडी लाग्न तयार भएर बस्ने हो, गए दिन
2: राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेले सुन्न नचाहने जहाँसम्म आरोपको कुरा छ नि, वर्तमान प्रधानमन्त्रीका सल्लाहकारको बङ्गलादेशको त्यति बेलाको चाहिँ त्यो भिओआइपी भनेको कल बाइपास गर्ने आरोप, अदालतबाट सजाय पाएको, हेर्नुहोस्
1: तपाईँ पनि केपी ढुङ्गाना लाइनमा हुनुहुँदो रहेछ,
2: केपी ढुङ्गाना कुरा
1: उहाँले लेख्या हो क्या, यो खोज सामग्री
2: जोसुकैले लेख्नुहोस् न, होइन भने खण्डन गर्नु न त, होइन भन्नु न, अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई कति आरोप लाग्छ, मैले एकचोटि भनेको थिएँ
1: सक्नु भएन कारवाही गर्न,
2: सक्ने न सक्ने व्यक्तिले कुरा हो, जुन मान्छेलाई आरोप लाउँदैमा कसैले भन्दैमा हुने भए,
1: त्यही त भने तपाईँले
2: सुन्नु हुने भए त्यो त उहाँहरूलाई पनि लागु हुनु पऱ्यो नि, त्यो हाम्रो हकमा मात्रै लागु हुने कुरा होइन, त्यस कारण हामी र उहाँहरू भन्ने प्रसङ्ग होइन, प्रसङ्ग के हो त भने नेपाली जनताले जेसुकै कारणले भए पनि यहाँ विगतकालीन गति गरेको यही कारणले गर्दा उनीहरूले त हटाइ नै सक्यो नि.
1: अब कम्ती पनि यसो गरौँ न, यसो गरौँ डाक्टर साहब.
2: उहाँहरूले जेसुकै कारणले भए पनि उहाँहरू त हटिसक्नु भयो. सत्तामा सत्ताको बाटो छैन, खालि भन्ने ठाउँमा
1: छैन, अब आशा नि छैन.
2: आशा होला नहोला भविष्य बताउनु
1: छैन,
2: त्यो भविष्यले देखाउनु. कुरो के हो त भन्दाखेरि अहिले नेपालको राष्ट्रिय सुरक्षा र राष्ट्र नीति, नेपालको स्वाभिमान,
1: यी कुरामा सहमत छु भने म तपाईँसँग.
2: ती कुराको विरुद्धमा क्रियाकलाप त गर्न पाइएन नि. अनि त्यो क्रियाकलाप गर्दा तिमीले पहिले 35 वर्ष के गर्यो म यो गर्छु भन्नु पाउँछ पाउँछ त्यस.
1: तिमीले के गर्यो भनेर सोध्नु पर्यो. म गर्दिन तर तिमीले किन गरे भन्नु पर्यो नि त.
2: म गर्दिन व्यवहारबाट प्रमाणित हुनु पर्थ्यो.
1: त्यही त, त्यो त तपाईँले अहिले भनिरहनु, यो अन्तर्वार्ता बजाइरहनु भनेको तिमी नगर भन्नु खोजा हो नि त.
2: दिन मनाउने नेपालले भारतको जग्गा मिचेको छ भन्ने सिक्काबाट नेपालको नक्सा हटाउने, अनि 80 वर्षका मान्छेलाई सत्तामा राखेर
1: 80 वर्षको मान्छे ल्याउन किन आपत्ति भने के.
2: अनि किन भनेको त नौजवान 16 वर्षको भन्दा बढ्दा पार्टीका मान्छेले बोल्छ.
1: तपाईँलाई फेरि तपाईँलाई अङ्ग्रेजी मन पर्दैन, तपाईँलाई अङ्ग्रेजी मन पर्दैन. तेजस्वर बाबु गङ्ग मलाई के भन्नुहुन्छ भने, नेभर आस्क द क्वेसन हाउ ओल्ड आर यु. कहिले पनि तिमी हाउ ओल्ड आर यु भनेर नसोध्नु भन्नुहुन्छ क्या. वाट इज योर एज, तिम्रो उमेर कति हो भनेर सोध्ने भन्नुहुन्छ. त्यो भएर यो मान्छे 80 छ कि 90 छ कि होइन क्या. 20 वर्षको मान्छे पनि बुढो हुन्छ भने
2: आपत्ति होइन. मान्छे कस्तो हुन्छ भने नि, कहिलेकाहीँ
1: तपाईँ यङ हुनुहुन्छ नि
2: सर, सुन्नुहोस् न, कहिलेकाहीँ 90 वर्षको मान्छे पनि नयाँ ठुल्ठुलो आविष्कार गर्न सक्छ. मेरो त होइन,
1: माथि 92 हुनुहुन्छ.
2: मैले एउटा समाज भनेको, देश भनेको वृद्ध वयस्क नौजवान किशोर बाल सबै मिलेर भनेको हुन्छ.
1: अब मेरिटोक्रेसीमा महेश्वरजी आउनुभयो त तपाईँलाई किन आपत्ति. तपाईँ त हेरी हेर झिक्नुहुन्थ्यो हिजोको दिन.
2: महेश्वरले आएर जानेको होइन नि, तपाईँले अर्कोतिर लानुभयो. मैले आपत्ति होइन नि, मैले भने के भने, उहाँहरूले अब हामी एकदम युवाले मात्रै देश सबै चलाउँछौँ, अर्को पुस्ता चाहिँदैन भनेर भनेको किन भन्ने कुरा पो भने.
1: त्यो त गलत भयो, त्यो त गलत
2: भन्ने. उहाँहरूले 80 वर्षको मान्छेले भन्दा सुहाउने. मैले आफ्नो क्षेत्रमा शिक्षा स्वास्थ्य प्रत्येक दृष्टिकोणले जब म देशको लागि काम गर्न सक्छु भनेपछि त 60 वर्षको भइस, तैँले 70 वर्ष अधिकार छैन भन्ने. त्यो
1: तपाईँहरू चाहिँ तपाईँहरू मान्छे त्यसरी ल्याउनु हुनुहुन्थ्यो नि त डाक्टर साहब. तपाईँहरू त पार्टीको सदस्यता हेर्नुहुन्थ्यो, अनि त्यो उसको हात दुइटै हात हेर्नुहुन्थ्यो, कुन हातमा ब्रिफकेस छ भनेर
2: हेर्नु भएको छ. ब्रिफकेस हेरेको छ कि म त्यो भन्न सक्दिनँ, किनभने आफूले
1: होइन, तपाईँहरू त हेर्नुहुन्थ्यो.
2: मैले आफूले देखेको,
1: पैसा नचढाइकन त मलाई एकजना चाहिँ ब्याङ्कको पूर्व ब्याङ्कको सिइओले उहाँको एउटा अनुभव भन्नुभएको थियो, बिचरा उहाँलाई विवादित बनाइयो. तर एउटा काहीँ उत्र 50 लाख प्रिपेड अरे क्या, मान्छे क्यापेबल छ त्योसँग, के को 50 लाख.
2: सरकारको विरुद्ध
1: तर सुध्रेन,
2: त्यसको
1: घाउ बाँदरको जस्तो भयो.
2: सुध्रिनु त भोग भोग्नु पऱ्यो नि बेसी. अनि उहाँहरू सुध्रिनु भने उहाँहरूले गर्नु,
1: उहाँले भोग्नुहुन्छ.
2: अनि उहाँहरूले त्यही कुरा उठाएको मैले, जस्तो जर्मनी र फ्रान्सको म राजधानी कुरा ल्याउँछु. हिजो अरूलाई भने होइन, अहिले के आएको
1: संवैधानिक अङ्गको मान्छेलाई लिएर गएर तपाईँ 13 घन्टा थुनेरै राख्यो नि.
2: एकछिन म भन्छु, फ्रान्सेली कम्पनीसँग एकदम हिमसिम गरेर जर्मन कम्पनीलाई त्यहाँबाट बाहिर राख्नु एउटा समूह लाग्यो भन्दा छ्याटी आइरहेको छ.
1: त्यो पनि सरकारी कम्पनी,
2: सरकारी कम्पनी आइरहेको छ. त्यसमा जर्मन जस्तो देशको राजदूतले
1: आफै उपस्थित भएर
2: प्रधानमन्त्री कार्यालयमा गएर घन्टौँ कुर्नु पर्यो भने त्यो कहाँको शिष्टता कुटनीतिको त कुरै छोड्नुहोस्
1: त. त्यो निर्णय त गर्नु भएको छैन,
2: निर्णय त विरोध भयो. त्यही पार्टीभित्रै विरोध भयो भने त मैले भन्नु खोजेको कुरा के हो भने, मैले
1: गल्ती नगर्नुहोस्, हिजो जो तपाईँहरूले गर्नुभयो उहाँहरूलाई यो गल्ती गर्न छुट छैन.
2: गर्न खोजेको मैले भन्नु खोजेको के हो भने, उहाँका घोषणा पत्रमा उहाँले जे जे कुराहरूमाथि प्रहार गर्नुको लागि जे जे कुरा उहाँहरूले भन्नुभयो त्यो कुरा उहाँहरू आज गर्दै हुनुहुन्छ. त्यस कारण अरूमाथि उहाँ ठडाउने मान्छेले सबभन्दा पहिले के गर्यो भने कुरा त्यो गर्न पाउँछ त.
1: होइन, त्यसो गर्नुभयो भने नेपाली जनता शक्तिशाली छन्, नेपाली जनता सार्वभौम छन्, 4.5 वर्षपछि फेरि चुनाव आउँछ, उहाँहरूले पनि देखाइदिने हो. तपाईँहरूलाई देखाइदिएको उहाँहरूले पनि देखाइदिने हो.
2: देखाइदियो, तर मलाई हेर्नुहोस् भाइले, मलाई चिन्ता के लाग्छ भने, जनताले देखाउनु त देखाउँछन्, हामीले साथसाथ देखिदिएको
1: हो.
2: तर यो देखाउने क्रममा देश
1: पछि नपरिसकोस्,
2: जनता त बर्बाद हुने
1: भएको.
2: मलाई चिन्ता त्यो कुरामा,
1: तपाईँको चिन्ता, तपाईँको चिन्ताप्रति मेरो 100% समर्थन छ. अब कार्यक्रम सकौँ
2: हुन्छ,
1: किनभने तपाईँहरूमा एउटै बिन्दुमा आयौँ कि सरकारले हिजो गरिएका जस्तो गल्ती नगरोस्, जनता र देशलाई शिरमा राखोस्. हामी त सरकारको विरोध गरेर होइन नि, क्रियाकलापको पो विरोध गरे त, जो जनघाती देशघाती हुन्छ औल्याएको. तपाईँहरू यो सुधार्नुहोस्, यस्ता गल्ती नगर्नुहोस्, यही भने होइन त. तपाईँलाई त राष्ट्रपाले यति स्वागत गर्छ होला,
2: होइन स्वागत गर्ने नगर्ने उहाँहरूको कुरा हो. म एउटा देशभक्त नागरिकको हैसियतले तथ्य सत्यको आधारमा यो राष्ट्रको हितलाई सर्वोपरि राखेर म भनिरहन्छु,
1: तपाईँको राष्ट्रवादी अडानप्रति हामी सबैको समर्थन छ,
2: कर्तव्य हो, त्यो मैले भनिरहन्छु, सबै नेपाली जनताले भन्नुपर्छ।
1: हस्, तपाईँलाई धेरै धन्यवाद। द नेसन स्पिक्समा आज हामीसँग डाक्टर भीम रावल हुनुहुन्थ्यो। भीम रावल साँच्चै राष्ट्रवादी विषयमा, राष्ट्रका पक्षमा बोल्ने विषयमा निरन्तर रूपमा उभिरहेको मान्छे। तर कतिपयले यसलाई के भन्छन् भने, फेरि बोल्ने बेलामा एउटा अनि खास्टो ओडेर घिउ खानै भन्छन्। यदि कसैप्रति उसको नियतमाथि तिमीलाई शङ्का छ भने कारवाही गर, होइन उसले भनेको कुरा राम्रो लाग्छ भने त्यसलाई अप्रिसिएट गर, त्यसलाई कम्ती पनि प्रोत्साहित गर, गल्ती काम नगर भन्दाखेरि त्यसलाई विरोध होइन, त्यसलाई स्वस्थ आलोचना सम्झ। अनि जसले तिम्रो आलोचना गर्छ त्यसलाई मित्रु सम्झ, जो तिम्रो चाकडी गर्छ नि, जो तिम्रो वरिपरि घुम्छ नि, त्यो शत्रु सम्झ, त्यति बेला तिमी सही निर्णयमा पुग्नेछौ। पूर्व उप प्रधानमन्त्री, गृहमन्त्री, नेपाली कम्युनिस्ट पार्टीका नेता डाक्टर भीम रावलसँगको आजको यो कुराकानी यही सकिन्छ।
3: यतिखेर हाम्रो बेसमा नेपाली कङ्ग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेही हुनुहुन्छ। रसाइली जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: गुड मर्निङ, नमस्ते।
3: नेपाली कङ्ग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चको पुनरावलोकन तर्फ गयो, पुनः इजलासमा गयो। अब यो प्रक्रिया चाहिँ अब सर्वोच्चले के आदेश गर्छ त्यो त कुर्न नै पर्छ। यो प्रक्रियालाई तपाईँहरूले कसरी हेर्नु भएको छ?
4: होइन, यो हामी स्वतन्त्र न्यायपालिकाको गरिमा, यसको मर्यादा र यसको न्यायिक निरूपणमा एकदमै स्वतन्त्रता, विधिको शासन, स्वतन्त्र न्यायपालिकाले जस्तो संविधान परिकल्पना गरेको छ त्यसलाई हामी स्वीकार गर्न चाहन्छौँ। तर रवि र बालनले पछिल्लो पटक उहाँको संरक्षकत्वमा जसरी न्यायालयभित्र कङ्ग्रेसका विरुद्धमा नाङ्गो नाच गर्ने र न्यायालयलाई रविको र बालेनको गोजीबाट टर चलाउने, घन्टी घरमा चलाउने र पार्टीमा विदेशमा बसेको नेतालाई रोक्सिन दिन्छु तिमीहरू सोधेछौ हामी दिलाउँछु भनेर जसरी भेला समेत उनीहरूको संरक्षकमा हुन गइरहेछ, यसका प्रति हाम्रो गम्भीर आपत्ति छ। हामी स्वतन्त्र न्यायपालिकाले
3: कसरी तपाईँ यो आरोप लगाउन सक्नुहुन्छ यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता र सभापतिमाथि चाहिँ उहाँले नै देउवालाई चाहिँ तपाईँका निवर्तमान सभापतिलाई नेपालमा बोलाएको, संरक्षण दिएको, रुख नै दिन्छौँ भन्ने खालको यसको आधिकारिकता के छ सभामन्त्रीज्यू?
4: रुख मात्र दिनु, अब उहाँहरूलाई औलो समेत ठड्याउँदैनन् यिनीहरूले। उनीहरूका हामी तपाईँको धर्मपुत्र जस्तै काम गर्छु भन्ने मनोविज्ञानले यो सबै उहाँहरूको संरक्षकमा 29 गते भेलाको डिजाइनर पनि रवि र बालेन, यसको उहाँहरूको भूमिका र हाम्रो पार्टीको आन्तरिक जीवनमा खेल्ने कुरा, यो कुरा हाम्रोलाई निम्ति स्वीकार छैन। संसदबाट, सडकबाट स्वतन्त्र न्यायपालिकालाई स्वतन्त्र न्यायपालिका राख्नु, राजनीतिबाट टाढा राख्नु, त्यसको म गरिमा जोगाउनका निम्ति नेपाली कङ्ग्रेस पार्टी जुनसुकै मूल्य सुकाउनु पनि तयार छ।
3: तर नेपाली कङ्ग्रेसको आफ्नै विवाद छ, भित्रभित्रै तपाईँहरू मिल्न सकिरहनु भएको छैन, अरूले टुटाइदिने, अरूले फुटाइदिने, अरूले मिलाइदिने, यो पनि पत्याउने कुरा हुन्छ र
4: रवि र बालनको बिचमा विवाद छैन। केपी ओलीलाई हटाउन खोज्दै गर्दा केपी ओलीको निर्देशनमा राज्यले के गर्यो, विश्व पौडेललाई समातेको होइन, रवि र बालिनको बिचमा पनि खेल्ने समय आउँछ। तर न्यायालयलाई कसैले दुरुपयोग गर्न पाइँदैन, म विमलेन निधिको जस्तो न्यायालयको फैसला मान्दैन भनेर भन्दैन, न्यायालयको मूर्तिहरूका प्रति शङ्का गर्दैन, तर न्यायमूर्तिहरूलाई जसरी थम्काउने, तर्साउने आफ्नो निर्णय गरेनन् भने हामी तिमीहरूलाई महाभियोग लाउँछु भनेर आफ्नो अनुकूल निर्णय गर्ने र कुनै पार्टीको चुनाव चिन्ह कसैलाई दिन्छु भनेर भन्ने, यसको महत्त्वपूर्ण कारण के हो भने रवि र बालेनको लोकप्रियता जसरी घट्दो छ पछिल्लो समय नेपाली राजनीतिमा, करण थापा, विश्व प्रकाश शर्माहरूको सुझुतपूर्ण र परिपक्व नेतृत्वले नेपाली कङ्ग्रेस पार्टी र उहाँको लोकप्रियता बढेपछि नेपाली कङ्ग्रेस पार्टीलाई त्यही पुरानो नेतृत्वमा राखेर कङ्ग्रेसमा देउवा नै, एमालेमा ओली नै, माओवादीमा प्रचण्डलाई राखेर आफ्नो नयाँ पुस्ताको नेतृत्व गर्ने गरिकन जसरी बालन रविहरूले पाना बना न्यायालय मार्फत हाम्रो पार्टीका विरुद्ध गुन्नु भएको छ, बुनिराख्नु भएको छ, पुन्नु भएको छ हो। ती हिजो जाने दुश्मन सोचेका नेताहरूले अहिले खुट्टामा तेल लाउने काम गरेका छन् रवि र बालनहरूले, जेएनजी विद्रोहका जसलाई खलनायक भन्छ अहिले उनीको खुट्टामा परिरहेछ दुवैजना, उनको विरुद्ध कानुनी, वैचारिक, संसदबाट, सडकबाट जुनसुकै मूल्य सुकाएर पनि नेपाली कङ्ग्रेस पार्टीले हामी विधि पद्धतिको सर्वोच्चताबाट नेपाली कङ्ग्रेस पार्टीलाई जोगाउँछ।
3: यसको मतलब नेकपा एमाले त्यसै गरी नेपाली कङ्ग्रेस तत्कालीन अहिलेको नेकपा उहाँहरूको पार्टीको चाहिँ केन्द्रमा केपी ओली शेरबहादुर देउबा र चाहिँ प्रचण्डलाई नै राख्ने डिजाइन हुँदैछ भन्ने कुरा तपाईँहरूको चाहिँ आशंका हो त्यसो भए
4: आशंका होइन यो रियल कुरा तथ्य हो तपाईँ र म कुनै दिन बसौँला गफ गरौँला मात्रै शेरबहादुर देउबा राख्छन् र के अरे रवि र बालिनको भविष्य छ गगन थापाको लोकप्रियता सुदृढ हुन तपाईँले मधेस आन्दोलन भयो मधेसमा आन्दोलन भयो गगन थापाले के बोल्नुभयो भने उहाँको सुदृढ परिपक्वता कोही पनि हिंसामा संलग्न नेपाली कङ्ग्रेस पार्टीको कार्यकर्ता हुनु छैन तपाईँ परिकल्पना गर्नुहोस् त प्रधानमन्त्रीको ठाउँमा गगन थापा प्रतिपक्षमा रवि र बालिन भएको भए ग्यालेनमा पेट्रोल बोकेर मधेसमा जान्थ्यो गगन थापाले के भन्नुभयो भने हिंसामा कोही पनि संलग्न भएको साम्प्रदायिकतामा धार्मिक सहिष्णुता फैलाउने साम्प्रदायिकता फैलाउने जातीय खलल पुर्याउने धार्मिक खलल पुर्याउनेलाई मेरो पार्टीको सदस्य रहन्न भन्ने बोल्नुभयो त्यो परिपक्व सुझुत नेपाली जनताले नजिकबाट हेरेका थिए अनि तमाम घटनाक्रमहरू संसदमा सरकारलाई आउनु ठडाउने ठाउँमा आउनु ठडाएको छ सरकारलाई सबैभन्दा राम्रो काम हामीले प्रशंसा गरेका छौँ एकदमै सायद नेपालको इतिहासमा यति धेरै परिपक्व रचना प्रतिपक्ष पनि संसदमा थिएन त्यसैले नेपाली कङ्ग्रेस पार्टीले त्यो कुराको हामी कानुनी पद लड्छ आज हाम्रो आजदेखि हाम्रो केन्द्रीय समितिको बैठक छ र रवि र बालिनहरूले जे सोच्नु भएको छ काङ्ग्रेसलाई त्यो कुरा जसरी काङ्ग्रेसलाई फुटाउँछौँ काङ्ग्रेसलाई कसलाई किन्न
3: दिन अरूले फुटाइदिएर अरूले जुटाइदिएर बन्ने कङ्ग्रेस कस्तो हो यतिखेर भने क्या यति कमजोर हो तपाईँहरू
4: राज्यको गलत मनसायका बारेमा जो पार्टी सत्तामा छ सत्तामा भएको पार्टीले द्वितीयको दम्बबाट स्वतन्त्र संवैधानिक निकायहरूलाई अदालतलाई अख्तियारलाई अन्य संवैधानिक निकायलाई जसरी आफ्नो गुजीमा राख्ने प्रयास गरेको छ त्यसको विरुद्ध नेपाली कङ्ग्रेस नबोले कसले बोल्छ डिपी कोइलाको कार्यकर्ता डिपी कोइलाको पार्टीले नबोले गगन थापा नबोले गगन थापाको कार्यकर्ताले नबोले कसले बोल्छ त्यसको विरुद्धमा हामीले बोल्छौँ
3: त्यसो भए एकताका चाहिँ एकताका एमालेलाई टुक्राइदिएर नेकपा एकीकृत समाजवादी बनाइदिए जस्तो तपाईँहरूले त्यही ढङ्ग रहेछ होइन यस्तै हुन्छ कि भनेर
4: हामीले त्यो फुटाउने कुराहरू
3: तत्कालीन नेपाली कङ्ग्रेसले एकीकृत समाजवादी बनाइदिए होइन त त्यो बेला
4: होइन हामीले फुटाएका होइन त्यो कुरा चाहिँ उहाँहरूभित्रको आन्तरिक कलह द्वन्द्वले तपाईँहरूले दुईपटक संसद विघटन गरेको त्यो संसद विघटनको दिवस माधव नेपाल प्रचण्ड झल्ला खनालहरू उभिएको तपाईँ हाम्रो अगाडि आँखा नि अगाडि छ नि हो तर जसरी आज न्यायालयमा कि न्यायालय कुर्सीमा थोपना न्यायमूर्तिहरूलाई मूर्ति होइन निर्जीव बनाउने काम गर्दैछ राज्यले त्यो कुराको खिलाफमा न्यायमूर्तिहरूलाई न्यायमूर्तिका रूपमा स्थापित गराउनु नै हामी लड्छौँ
3: होइन तर यो पुनरावलोकन गर्न पाउने एउटा व्यवस्था त छ नि त होइन संवैधानिक व्यवस्था
4: एउटा तपाईँहरूले हेर्नुहोस् त्यो हिजोका दुईजना श्रीमानहरूले गरेको फैसला हेर्नुहोस् न त्यो फैसलामा नेपाली कङ्ग्रेस विधानका बारेमा के लेख्नु भएको छ अनि के अरे निर्वाचन ऐनको बारेमा के लेख्नु भएको छ संविधानमा दल सम्बन्धी व्यवस्था के छ भन्दा नेपाली कङ्ग्रेस पार्टीले बोल्ने भन्दा पनि हिजोका पछाडि पछाडि बोल्ने भन्दा पनि त्यसमा पृष्ठ दुईटा श्रीमान लेख्नु भएको छ तपाईँले आज हामीले देखेका छौँ हामी पनि कानुन बनाउने ठाउँमा पुगेको मान्छे हामी कानुनको निर्माता हो कानुनको व्याख्या कसरी हुन्छ कानुनको न्यायिक निरूपण कसरी हुन्छ कानुन कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौँ यसमा एउटा महत्त्वपूर्ण पाठ के हो भने हामीले बुझ्नै पर्ने कुरा के हो भने उहाँहरूले जसरी व्याख्या गरिदिनु भएको छ आज कोही एउटा बलात्कारबाट पीडित महिलाले सर्वोच्च तिनै ठाउँमा न्याय नपाएपछि सर्वोच्च अदालतमा पुनरावलोकनको लागि दिएपछि त्यस्ता महिलाले न्याय नपाएको छ क्या हाम्रो देशमा
3: यसको मतलब चाहिँ तत्कालीन बेला न्यायाधीशद्वय सारङ्गा सुवेदी र निरपधोज निरौलाको संयुक्त इजलासले खासमा के कुरालाई स्पष्ट पारेको थियो
4: होइन त्यो कुरा भनेको कुरा के छ भने नेपाली कङ्ग्रेस पार्टीको इतिहासको कुरा जस्तै 14 सालमा विशेष महाधिवेशनबाट सुवर्ण संसदबाट के अरे नेपाली कङ्ग्रेस पार्टीको परम्परा हेरेको छ पार्टीको विधान हेरेको छ निर्वाचन ऐन हेरेको छ विशेष महाधिवेशनको प्रक्रिया हेरेर उहाँले स्पष्ट रूपमा उजागर गर्नु भएको छ त्यो दर्पित हुनुपर्ने निवेदन दर्तै नहुनुपर्ने निवेदन कसरी दर्ता भयो दर्ता भइसकेपछि कहाँ कहाँबाट सेटेलाइटबाट के के काम भयो हो त्यसलाई हामीले नजिकबाट न्याय दिएर हामी एउटै कुरा के चाहन्छौँ भने न्यायमूर्तिहरूप्रति हाम्रो शङ्का छैन त्यो फेरि पनि अहिले पनि त्यो अदालतकै के अरे विचाराधीन अदालतमै विचाराधीन मुद्दा छ हामी न्यायाधीशहरूको विवेकपूर्ण अधिकारलाई सुरक्षित राख्न नेपालको न्यायालय राज्यालय समेत पनि प्रचण्डको 2067 दुई तिहाईको करिब करिब जनमत हुँदा पनि संसदमा सङ्ख्या नभए पनि त्यतिखेरसम्म सर्वोच्च अदालतको लाई सर्वोच्च अदालतको मर्यादा गरिमा सोचौँ त न्यायपालिकालाई कसैले आउनु नछोड्न सकेको तर अहिले रवि र भालेनहरूले श्री न्यायालयलाई प्रयोग गर्न खोजेका छन् र न्यायालयले कसैले
3: तपाईँको त न्यायालयप्रति विश्वास छ भन्नुहुन्छ फेरि चाहिँ भालेन रविले न्यायालयलाई आफ्नो टोकरी बनाए पनि भन्नुहुन्छ होइन यो दोबासो कुरो भएन
4: होइन एउटा कुरा यसो छ अरू न्यायमूर्तिहरू पनि त हुनुहुन्छ नि त्यो न्यायमूर्तिहरूको र न्यायालयको गरिमा जोगाउनका निम्ति त्यसको मर्यादा जोगाउनका निम्ति हामीले पनि थप बल त पुर्याउनु पर्यो स्वतन्त्र न्यायको संविधान हामीले निर्माण गरेका हौ रवि र भालेन होइन हाम्रो रगत र पसिनाबाट हाम्रा रगत र पसिना अहिले पनि हाम्रो रगतको छाप रत्न पार्कमा छ रगन थापाको रगत र पसिना विश्व प्रकाशको रगत र पसिनाको छाप रत्न पार्कमा छ यो कानुनले निर्माण गरेको संविधान हो यो संविधानको स्वतन्त्र न्यायपालिकाको गरिमा जोगाउनका निम्ति राजनीतिबाट राज्य सत्ताबाट टाढा राख्नका निम्ति न्यायमूर्तिहरूको पनि मनोबल उच्च राख्नु जरुरी छ विचलित नहुन कसैबाट निर्देशित नहुन हामी छौँ संसद हामी पनि यही पृथ्वीको मान्छे हो पाँच वर्ष भनेको पाँच वर्षका लागि पचास वर्षका लोकसभाबाट कोही पनि पार्टी आएको होइन फेरि हामी पनि आउँछौँ हामी जोगाउँछौँ न्यायमूर्तिहरू गराउनु जरुरी छैन भनेर भन्ने मान्छे त्यसैले यो विषयमा चाहिँ हाम्रो गम्भीर आपत्ति छ जसरी हाम्रो पार्टीभित्र पार्टी बाहिरबाट हाम्रो पार्टीलाई फुटाउने हाम्रो पार्टीको चुनाव चिन्ह दिने कसैलाई अध्यक्ष सभापति बनाउने कसैलाई निकाल्ने कसैलाई राख्ने अधिकार राज्य तथा सङ्घ रवि बालनसँग छैन
3: तर अहिले नेपाली कङ्ग्रेसलाई जस्तो अब 29-31 गतिको भेला छ त्यो भेलामा सम्भवतः के भनिएको थियो भने कङ्ग्रेस इतर पक्षले चाहिँ एउटा नयाँ कङ्ग्रेसको गठन गर्दैछ नयाँ कङ्ग्रेस घोषणा गर्दैछ तर त्यो प्रक्रिया पनि त रोकियो नि त तपाईँहरू मिल्न सक्ने वातावरणको पनि त सिर्जना भयो नि त सकारात्मक वेबाट हेर्ने हो भने
4: अब कङ्ग्रेस मिल्न सक्ने वातावरण किन छैन भने रुक्सी दिन्छु भनेर विदेशमा सहर गरेर आएको मान्छेलाई नेपालमा बोलाएर
3: शेरबहादुर देउवालाई रुक्सी नदिन्छौँ भनेर चाहिँ विदेशबाट नेपाल ल्याइया हो यो कुरा चाहिँ प्रमाणित गर्नुहोस् त
4: एउटा कुरा
3: महामन्त्रीजी तपाईँ पार्टीको जिम्मेवार नेता हुनुहुन्छ
4: किन जिम्मेवार नेता के अरे एउटा कुरा के छ भन्यो भने यत्रो संसदीय व्यवस्थामा यत्रो लामो इतिहास लडेको मान्छे यो संसदको प्रक्रियामा यो संसदको प्रक्रियामा सहभागी भएर मतदान नगरेको मान्छे हो अनि चुनाव हुने 7 दिन अगाडि यिनीहरूको बहुमत आउँछ भनेर सर्वेक्षणको सूचना पाएर विदेश गएको मान्छेलाई त्यत्तिकै नेपाल आउँछ कोही पनि बुझ्छ
3: नेपाल त फर्किन पाइयो नि त भेलामा सहभागी हुन पाइयो फर्किन पाइयो होइन
4: हिजो जुन पार्टीलाई जुन नेतालाई रेड कलर नोटिस जारी गर्यो तर आज सुरुक्क नेपाल आउँदा सुरक्षा दिन्छु भनेर भनिरहेको छ तपाईँ यो प्रश्न रविर बालनलाई सोध्नुहोस् न जेएनजी आन्दोलनको मकसद के थियो जेएनजी आन्दोलनले कसलाई कारवाही गर्न खोजेको थियो जेएनजी आन्दोलनले कसलाई विस्थापित गर्न खोजेको थियो कसलाई स्थापित गर्न खोजेको थियो नेपाली राजनीतिमा कुन पुस्तालाई सम्बोधन गर्नु खोज्यो यो कुरा रवि बालन र गृहमन्त्रीलाई सोध्नुहोस् न तपाईँहरू त्यसैले एउटा कुरा के छ भने हामीले यी सबै सूचनाबाट हामी जानकार छौँ त्यो अनुसार नेपाली कङ्ग्रेस पार्टी आफ्नो राजनीतिक लडाइँ
3: होइन अब तत्कालीन बेलाका न्यायाधीशद्वारा अहिलेका 3 जना न्यायाधीशहरूले त मुद्दा हेर्न पाउनुहुन्न त्यसभन्दा अर्का विद्वान न्यायाधीशहरूले हेर्नुहुन्छ होइन यस पछाडि चाहिँ के हुन्छ भन्ने कुरा त्यो सर्वोच्चकै फोरममा
4: दिनु न्यायाधीशहरूको पनि विवेकपूर्ण निर्णय गर्नका निम्ति हामीले आवाज उठाउनुपर्छ न्यायमूर्तिहरूको क्षेत्राधिकारले हस्तक्षेप नगरोस् भन्नका निम्ति हामी संसदबाट सडकबाट हामी लड्न जरुरी छ
3: तर अहिले तपाईँका पार्टी सभापति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बिच त राम्रै केमिस्ट्री मिल्यो भनिन्छ नि त होइन
4: एउटा कुरा के छ हार्दिक त हुनसक्छ भेटघाट हुँदा हाइएलो हुनसक्छ तर एउटा कुरा के छ हामी सबैसँग हार्दिकता हाइएलो प्रधानमन्त्रीसँग सत्तासीन पार्टीको सभापतिसँग हामी राख्न चाहन्छौँ तर त्यो हाइएलोलाई एकदमै राम्रो सम्बन्ध छ भनेर तपाईँले व्याख्या गर्नुहोस् राम्रो सम्बन्ध भएको भए आजको यो परिस्थिति बन्थ्यो
3: चितवन जानुभयो होइन निमन्त्रणामा त्यसपछि चाहिँ सर्वदलीय बैठकमा पनि तपाईँको पार्टी सभापति उपस्थित हुनुभयो होइन अप्रत्याशित रूपमा चाहिँ अस्ति गोपालमान श्रेष्ठजीको निधनमा चाहिँ उहाँ समवेदना दिन पार्टी कार्यालय नै पुग्नुभयो भनेपछि त सौहार्दता त मित्रता त कायम राख्न खोजिया छ नि त होइन
4: होइन यस्तो प्रक्रिया त त्यो राजनीति एउटा कल्चर हो भोलि राष्ट्रभाव कोही नेता बित्नुभयो त्यस दुर्घटना भयो भने हामी पनि भेट्न जान्छौँ हामी पनि सहभागी हुन जान्छौँ त्यो नेपाली कङ्ग्रेस पार्टीबाटै सिकेको कल्चर हो हार्दिक त देखाउँछौँ सर्वदलीय बैठकमा जान्छौँ म जान्छु अर्को जानुहुन्छ तर राजनीतिभित्रका कुटिल खेलबाट नेपाली कङ्ग्रेस पार्टी जानकार छ हाम्रो पार्टीको भेलाको अप्रत्यक्ष रूपमा संरक्षक बन्न सक्छ कोही पार्टीका नेताहरू बन्न सक्छ कसले राख्न लगाएको 29-31 गतेको बेला त्यो हामी राम्रोसँग जानकार
3: उहाँहरूले नै राख्यो नि उहाँहरूले नै घोषणा गरे नि त्यो त राष्ट्रिय भेला
4: घोषणा त कहिले पनि गर्न सक्छ घोषणा गराउनेको डिजाइनरको त्यसैले त्यसको संरक्षकको अप्रत्यक्ष रूपमा त्यो राम्रोसँग हामी जानकार छौँ।
3: तर अहिले बालेन शाह नै म एक्लै छु सरकारमा भन्दै हुनुहुन्छ, रविजीको र बालेनको पनि त राम्रो सम्बन्ध छैन नि त अहिले।
4: अहिले एउटा कुरा थियो, हाम्रा विरुद्ध एक ठाउँमा हुनुहुन्छ गगन थापाका विरुद्ध, नेपाली कङ्ग्रेसका विरुद्धमा, उहाँहरू आफ्नो पार्टीभित्र प्रतिस्पर्धा त्यो दिन पनि आउँछ, जसरी हाम्रो पार्टीभित्र उहाँले खेलिराख्नु भएको छ अहिले, जसरी हाम्रा विरुद्ध राज्य संयन्त्र प्रयोग गर्नु भएको छ, चाहे न्यायालयमा आउँछ चाहे अख्तियारमा, अब उहाँहरूले कोही पनि भ्रष्टाचारले थुन्नुहुन्न, कसैलाई सम्पत्ति शुद्धिकरणमा हाल्नुहुन्न, किनभने हिजोका उहाँहरूका दाई भाउजू अब हाम्रा दाई भाउजू उहाँहरूका दाई भाउजू भइसक्यो, हिजोका उहाँहरूले दुश्मन सोचेका बाहरू अब उहाँहरूका बा भइसके, हाम्रा हुँदैन, हाम्रो त राजनीतिक संस्थाले अग्रज भन्ने सम्मान गर्ने गर्छ हामी।
3: त्यसो भए तपाईँ त सङ्गीत हुनुहुन्छ होइन, अब चार थारे झन्डा र के भन्छ रोक्सिन खुसी हो, त्यसो भए फेरि किन डराएको क्या, फेरि तपाईँ डराएको किन, फेरि
4: किन हामी किन डराउने भने, किन
3: डराइरहनु भएको छैन, तपाईँको अभिव्यक्ति हेर्दाखेरि डराइरहनु भएको छ नि त,
4: सत्य तथ्य कुरा कसले के गर्न खोजिरहेको छ, कङ्ग्रेस पार्टीका विरुद्ध नेपाली कङ्ग्रेसलाई फुटाउन, नेपाली कङ्ग्रेस पार्टीको सभापति यो हो त्यो भन्ने टोक्नका निम्ति जसले षड्यन्त्र गरे त्यो षड्यन्त्र बाहिर जनताका बिचमा ल्याउने कुरा डराउने कुरा भएन, त्यो त हामी ल्याउँछौँ, डर छैन, रगत बगाउन तयार छु, पसिना बगाउन तयार छु, जेल जान तयार छु, आन्दोलन गर्न तयार छु भने अरे
3: यसको मतलब अब तपाईँहरूसँग मिल्न सक्ने एउटा आधार पनि छैन भनिरहनु भएको छ। अर्को कुरा चाहिँ के छ भने पार्टीमा त बहुमत चाहिने होला नि त, अङ्गगढी चाहिने होला नि त, भोलि म नै सभापति हुन्छु भनेर हुनेवाला होइन, किनभने सचिवमा महाधिवेशन छ होइन,
4: उहाँहरूसँग वार्ता हुँदैन, उहाँको मालिकहरूसँग वार्ता हुन्छ, रविरो बाले
3: उहाँहरूको मालिकको
4: रविरो बाले
3: देउबाजीको मालिक, पूर्णबहादुर त खड्गाजीको मालिक अब रविरो बाले,
4: एउटा कुरा उहाँहरूले जिम्मा लिएछ उहाँलाई भन्नु,
3: सहमहामन्त्रीज्यू तपाईँ पार्टीको जिम्मेवार नेता हुनुहुन्छ है, फेरि सुनिरहनु भएको छ लाखौँ कार्यकर्ताहरूले नेताहरूले
4: सुन्नु पर्यो
3: होइन, पूर्णबहादुर खड्कासँग र हाम्रो शेरबहादुर देउबासीसँग वार्ता हुँदैन, सिधै रवि आलिनसँग वार्ता हुन्छ होइन कङ्ग्रेसका विषयमा,
4: होइन वार्ता भनेको कुरा हामी यी पोइन्टहरू उठाउँछौँ, यी मुद्दाहरू उठाउँछौँ,
3: होइन उहाँहरूले त तपाईँको पार्टीलाई किन फुटाइदिनु छ भने क्या, तपाईँ उहाँहरूलाई के खाँचो छ त्यत्रो, आफ्नै पार्टी मिलाउनु सक्नु भएको छैन, तपाईँहरूले फुटाउने के खाँचो राख्नु भएको भने,
4: हाम्रा विरुद्ध उहाँहरू ठाउँमा हुनुहुन्छ नि, हाम्रा विरुद्धमा नेपाली काङ्ग्रेसलाई फुटाउनका निम्ति, नेपाली काङ्ग्रेसको वैधानिक पाटोमा आफ्नो अनुकूल बनाउनका निम्ति उहाँहरू एक ठाउँमा हुनुहुन्छ, आज पनि हुनुहुन्छ, हिजो पनि हुनुहुन्छ, भोलि पनि हुनुहुन्छ, तर त्यसको हामी कानुनी लडाइँ, राजनीतिक लडाइँ, जनताका बिचमा हामी त्यो लड्छौँ,
3: तपाईँहरू मिल्दिए भएको त नि, किन नमिले
4: पार्टीको आधिकारिकताका विरुद्धमा, नेपाली काङ्ग्रेस केन्द्रीय समितिका विरुद्धमा भेला राख्ने, सभापतिले अनावश्यक रूपमा गाली गलोज गर्ने, गाली गलोज गर्ने, प्रतिस्पर्धा गर्ने, स्टन्ट गर्ने, अनावश्यक कुरा बोल्ने, झुट कुरा बोल्ने, कपोकल्पित कुरा बोल्ने, तथ्यमा नबोल्ने है, त्यसैले ती कुराहरू गर्न थालिसकेपछि कसरी एक ठाउँमा आउने वातावरण हुन्छ, त्यसैले नेपाली कङ्ग्रेसको सभापति गगन थापा हिजो पनि लडेर आएको, पार्टीभित्र पनि लडेर आएको, पार्टी बाहिर पनि लडेर आएको, परिपक्व सुजुसपूर्ण पार्टीको लिडरसिप छ, हामी राजनीतिक लडाइँ पनि लड्छौँ, सडकमा पनि लड्छौँ, न्यायिक लडाइँ पनि लड्छौँ, संसदबाट पनि हामी उठाउँछौँ।
3: अब एउटा कुरा चाहिँ के छ भने, कङ्ग्रेसभित्रको जुन विवाद अहिले अहिले सत्तामा आयो, अब तपाईँहरूले चाहिँ महाधिवेशनको प्रक्रिया नरोक्ने, अनि इतर पक्षले चाहिँ अहिले यो जुन भेला डाकिएको छ त्यो भेलाको प्रक्रिया नरोक्ने भइसके पछाडि त विभाजनको अन्तिम खाका त तयार भयो नै होइन, कङ्ग्रेस विभाजन त हुन्छ नै होइन, त्यसो भए टुक्रिन्छ नै होइन,
4: अब त्यो एउटा कुरा के छ भने, नेपाली कङ्ग्रेस पार्टीको नेपाली कङ्ग्रेस पार्टीले आफ्ना पार्टीका आन्तरिक क्रियाकलाप, महाधिवेशनको सेड्युल, भारतीय संस्था, स्वदेशी संस्थाका जे जति गर्नुपर्छ, देशभित्र हुन लागेका महाधिवेशनका सन्दर्भमा नेपाली कङ्ग्रेस पार्टीले कुनै पनि काम रोक्दैन, कुनै पनि प्रक्रिया रोक्दैन,
3: मिल्नका लागि त दुवै पक्ष सहमतिमा आउनु पर्ला,
4: पार्टीलाई स्वयं बिपी कोइरालाको दाजु बिपी कोइराला अगाडि प्रधानमन्त्री पार्टी सभापति भएको मान्छे पनि पार्टी छोडेर माथिका प्रसाद जानुभएको, तुलसी गिरी जस्ता, अश्वना चौधरी जस्ता मान्छेहरू विद्रोह गरेर
3: जानु,
4: छुट्टै छुट्छ नभए
3: ए, भनेपछि पार्टी अगाडि बढ्यो,
4: पार्टी अगाडि बढ्यो, यसबाट हामी कहीँ कतै दायाँ बायाँ केही पनि हुँदैन,
3: के हुन्छ अब यदि फैसला उल्टो भने, फेरि
4: होइन फैसला उल्टिने फेरि सम्भव नै छैन, त्यो पृथ्वी उल्टिने बराबर
3: उल्टिन सक्छ नि त, फैसला त नेपालमा
4: उल्टिने
3: पृथ्वी त उल्टिँदैन होइन, आकाश त खस्दैन अहिले तत्कालै,
4: त्यही
3: भएर फैसला चाहिँ उल्टिन सक्छ,
4: सभामन्त्रीज्यू फैसला पढ्नुहोस्, हिजोको फैसला पढ्नुहोस्, निर्वाचन आयोगले गरेको निर्णय, सर्वोच्च अदालत, त्यही सर्वोच्च अदालतका न्यायमूर्तिहरूले स्वतन्त्रतापूर्वक गरेको निर्णय, के अरे न्यायिक निरूपण गरेको फैसला हेर्नुहोस्, नेपाली कङ्ग्रेस पार्टीको विधान हेर्नुहोस्, निर्वाचन हेर्नुहोस्, त्यहाँबाट तपाईँहरूलाई प्रश्न हुन्छ,
3: पुनरावलोकनै किन हुन्थ्यो भने क्या, फैसला चाहिँ जे पनि हुनसक्छ नि त, पुनरावलोकनै किन हुन्थ्यो र नत्र होइन,
4: न्याय कुनै पनि श्रीमानहरूले विवेकपूर्ण स्वतन्त्रतापूर्वक निर्णय गर्यो भने नेपाली कङ्ग्रेस पार्टीको रमन थापाको नेतृत्वको नेपाली कङ्ग्रेस पार्टीको विरुद्धमा निर्णय हुन सक्ने सम्भावना छैन।
3: तर तपाईँहरू आफै हात्तिरहनु भएको छ।
4: किन हात्तिने? हामी किन हात्तिने? हामी हात्तेकै छैनौँ। जे नेपालमा भइरहेको छ, राज्य सत्ताले न्यायालयमाथि कसैले पार्टीका विरुद्ध प्रयोग गर्ने, स्वतन्त्र संवैधानिक निकायका विरुद्धमा आफ्नो ढङ्गले के त्यसलाई हस्तक्षेप गर्ने, आफ्नो गोजीबाट स्वतन्त्र न्यायपालिका आफ्नो के अरे अख्तियार अन्य संवैधानिक निकायहरूले चलाउने काम भइरहेको छ, त्यसको चाहिँ खिलाफ हामी बोल्छौँ। आजकैको
3: त्यसो भए देउबालाई नेपाल बोलाउनका निम्ति कसले फोन गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट?
4: तपाईँ त्यो कुरा केही समयपछि थाहा पाउनुहुन्छ। तपाईँहरू केही समय
3: भनिदिनुहोस् न, तपाईँसँग त सूचना पुग्यो होला नि त? अहिले सूचना पुगेको छ त?
4: सूचना पुगेर त बोलियो नि।
3: फोन कसले गर्यो? वाट्सएपबाट गरियो कि डाइरेक्ट कल गरियो कि होइन मेसेन्जरबाट कुरा भयो कि?
4: होइन, यो अहिले तपाईँहरू घटनाक्रमले हेर्नुहोस् न, निशा पाइसकेपछि नेपाल आउने, त्यो भन्छ अगाडि चुप लगाएर बस्ने,
3: ठुलै सन्देश लिएर आउँदै हुनुहुन्छ अरे नि त होइन निवर्तमान सभापतिले, ठुलो सन्देश लिएर ठुलो सन्देश लिएर आउँदै हुनुहुन्छ र क्या स्वदेशमा?
4: महेश बस्नेतले 5,000 मान्छे पठाइदिनु, ठुलो सन्देश लिएर आउने। अब राष्ट्रपा
3: महेश बस्नेतले मान्छे कहाँ पठाउने? एयरपोर्टमा
4: लेख्नु भएन, मान्छे पठाइदिन्छु भनेर भनेको महेश बस्नेतले।
3: महेश बस्नेतले
4: भनेको अब रवि र बालुले पनि आफ्नो मान्छेहरू एयरपोर्ट पठाइदिन्छन् स्वागतका लागि,
3: भनेपछि भव्य स्वागत हुन्छ होइन एयरपोर्टमा। तपाईँहरू जानुहुन्छ कि हुन्न?
4: के अरे,
3: तपाईँहरू जानुहुन्छ?
4: अनि अहिले त्यो जाने कुरा त पार्टीभित्र एकताको वार्ताबाट बन्यो भने जाने कुरा हुन्छ।
3: तर
4: त्यसका बारेमा सोच्न सकिन्छ, एउटा राजनीतिक संस्कार हो, त्यसका बारेमा अरू सोच्न सकिन्छ, तर राजनीतिक लडाइँबाट ठाडा भइँदैन।
3: तर एउटा कुरा नि, जस्तो उहाँलाई त सम्पत्ति शुद्धिकरणको मुद्दा पनि छ नि होइन?
4: फेरि अब त्यो मुद्दा शुद्ध उहाँलाई केही लाग्दैन, उहाँलाई बाबामा राखेर जस्तै राख्नुहुन्छ रविरो भाइले, उहाँलाई मुद्दा शुद्ध केही पनि लाग्दैन।
3: धरपकड होस् भन्ने पनि चाहनुहुन्छ तपाईँहरू त्यसो भए? आफ्नो
4: एउटा कुरा, धरपकड होस् भन्ने चाहेर भनेको होइन, उहाँहरूलाई केही पनि हुन। केपी शर्मा ओली शेरबहादुर देवबाट प्रचण्डलाई यो सरकारले आउनु पनि छोडाउँदैन, अभिभावकका रूपमा, आफ्ना अग्रजका रूपमा, बाका रूपमा, दाई भाउजूका रूपमा, अभिभावकका रूपमा राख्छ।
3: होइन, तपाईँहरू त
4: केही गर्नु,
3: बहुमत त गगन थापाकै पक्षमा छ नि त होइन पार्टीमा? सभापति भइसक्नु प्रक्रिया त धेरै अगाडि बढिसक्यो नि त।
4: होइन, बहुमत अल्पमतको कुरा होइन, मैले यो कुरा कसैलाई पनि केही गर्ने
3: आवश्यक। तर कङ्ग्रेसभित्र एउटा कुरा के छ भने, पहिला फुटौँ अनि जुटौँ, त्यसपछि सबै कुराहरू मिल्छ भन्ने पनि छ क्या एउटा तपकाको?
4: होइन, त्यस्तो पनि
3: होइन, कतिपयलाई त यसो पार्टीमा पद चाहिएको छ, बराबर यता चाहिएको छ, हैसियत चाहिएको छ, फुटेर मिल्दाखेरि राम्रै होला।
4: गगन थापाले पार्टी एकताका निम्ति के कति प्रयास गर्नुभयो, तपाईँहरूले सभापतिले गर्नुभएको प्रयास तपाईँहरू सबैले हेर्नु भएको हो, कति गाली गलोज सर्नुभयो, ती गाली गलोज गरेका कुराहरू, गाली गलोज गर्ने प्रक्रिया, के अरे प्रतियोगिताहरू हामीले जवाब दिन नसकेको होइन, जवाब दिन सकिन्थ्यो सभापति नदिएको, हामीले त्यसमा चाहिँ पार्टी एकताका निम्ति गरेको, केन्द्रीय समितिलाई पूर्णता नदिएको, कतिपय मान्छेलाई कारवाही गरेर पार्टीबाट पनि कारवाही गर्नुपर्ने थियो, हामीले प्रदेशका सरकारहरू जोगाउनु, प्रदेशका मुख्यमन्त्रीहरू जोगाउन, सांसदहरूलाई कसैलाई पनि हामीले एकजना मान्छेलाई पनि स्पष्टीकरण सोधिएन, त्यस्तो पार्टी एकताका निम्ति। तर त्यसलाई के भने कुटनीतिहरू दुरुपयोग गर्ने काम गर्यो, यो परिस्थिति निर्माण गर्यो, हामीलाई वार्ता र पार्टी एकतामा अल्झाएर अर्को बाटोबाट पार्टी कब्जा गर्ने जो रणनीति बनायो, त्यसमा चाहिँ अब हामी सचेत छौँ।
3: नेपाली कङ्ग्रेसका नेता कार्यकर्ताहरू यत्रो चाहिँ विरासत बोकेको पार्टी होइन, भोलि चाहिँ एउटा सामान्य एक ढङ्गले थोरै व्यक्तिहरूको समूहले आधिकारिकता पाउँदाखेरिका परिस्थितिहरू, अब महाधिवेशन आउँदैछ, त्यसपछि लडेर कब्जा गरे भइगयो नि पार्टी त होइन?
4: एउटा कुरा के छ भने, त्यो कब्जा गर्ने, पार्टी कब्जा गर्ने कुरा होइन, पार्टी नेताको पार्टी भन्दा पनि जनताको पार्टी बनाउने रहेछ, जुन नेताले यो यत्रो वर्ष 30-35 वर्षसम्म राज्य सत्तामा बसे, त्यसको सदुपयोग दुरुपयोग गरे, त्यो अर्को विषय हो, तर यो पार्टीलाई जनताको पार्टी बनाउनका निम्ति हामीले पार्टीभित्र ठुलो
3: महाधिवेशन आउँदैछ, महाधिवेशनमा के प्रतिस्पर्धा हुन्छ नै होइन, प्यानलगत प्रतिस्पर्धा हुन्छ, कङ्ग्रेसमा लोकतान्त्रिक ढङ्गले निर्वाचन त हुन्छ, त्यसपछि पाखा लगाइदिए भइगयो त, अनि त्यहाँ त देखिहाल्छ नि सकली र नक्कली अनुहार देखिँदैन?
4: एउटा कुरा के छ भने,
3: बाटो त छ नि त, क्लियर छ नि त, तपाईँलाई निकाल्ने होइन पार्टीबाट कारवाही गरेर आधिकारिकले पाइहाले पनि,
4: एउटा कुरा हामीले कसैलाई कारवाही गरेका पनि छैनौँ, आउनुहोस् पार्टीको वैधानिक बाटोबाट महाधिवेशन,
3: होइन भोलि कतै फैसला उल्टिहालेछ भने पनि ल, अब प्रोबेबिलिटी के सम्भावना नै गरौँ त, होइन
4: अरू सबै कुरा गर्नुहोस्, तपाईँ फैसला उल्टिने परिकल्पना, फैसला उल्टिने कुरामा चाहिँ तपाईँहरू बहस नगर्नु, यसका बारेमा म नेगेटिभ कुरामा बहस गर्नु, यो कल्पना हाम्रो कल्पनाभन्दा बाहिरको कुरा हो, यो पृथ्वी उल्टिने आकार खस्ने जस्तै कुरा हो, अर्को भूकम्प जान्छ नेपाली राजनीति व्यक्ति भयो भने,
3: त्यो त तपाईँहरूले सोच्ने कुरा हो, अदालतका फैसलाहरू त जे पनि हुनसक्छ नि, यस्तै आउँछ भन्ने कसलाई के थाहा छ र होइन?
4: होइन, त्यो तपाईँहरूलाई
3: थाहा होला, हामीले त फैसला हेरेका छौँ,
4: पहिलो कुरा दलहरू सम्बन्धी स्वतन्त्र संविधान निकाय
3: न्यायाधीशहरू पनि सिलेक्टिभ न्यायाधीशहरू बस्नु भएको कुरा देख्नु भने होइन
4: यति धेरै कुरा कहाँबाट आयो तर सिलेक्टिभ त्यही भएर त आयो नि तपाईँले भन्नु भने आफैले सिलेक्टिभ भनिराख्नु भएको भाइ
3: के चाहिँ कानुनप्रति त विश्वास मान्नुपर्छ है फेरि प्रकाश शैलजी न्यायालयप्रति विश्वास मान्नुपर्छ न्यायालयप्रति विश्वास
4: जे बोलिरहेको छु न्यायालयलाई स्वतन्त्र राख्न न्यायमूर्तिहरूको गरिमा मनोबल उच्च राख्न न्यायमूर्तिहरूको गरिमा जोगाउन पञ्चायतमा समेत न्यायमूर्तिहरू जसरी विधिको शासनका निम्ति न्यायिक निरूपणका निम्ति स्वतन्त्रताका निम्ति उच्च मनोबलका साथ लड्नु भएको थियो उहाँहरूको गरिमा राख्नका निम्ति मैले हामीले यो लडाइँ लड्दैछौँ. न्यायालयलाई कसैले प्रभाव पार्नु नै राज्य सत्ताको कुनै अङ्ग होइन, न्यायालयको छुट्टै अङ्ग हो. तिमीहरूले पनि गलत गर्यो भने तिमीहरूको निर्णय पनि उल्टिन्छ. दलहरू
3: उल्टिहाल्यो भने के हुन्छ, के गर्नुहुन्छ?
4: उल्टिने सक्ने सम्भावना छैन.
3: उल्टिहाल्यो भने
4: परिकल्पना
3: गरेन,
4: यो जुनीमा सम्भावना छैन. अर्को जुनीमा भयो भने त्यसपछि तपाईँ
3: धेरै कुराहरू यही जुनीमा भएको छ नि. तपाईँले देखिरहनु भएको छ नि राजनीतिमा होइन, नेपालमै
4: हेरौँ न.
3: धेरै कुराहरू यही जुनीमा भएको देख्नु भएन नेपालमा राजनीतिक कोर्स हेर्नु. आज कहाँ पुग्यो, यही जुनीमा देख्नुभयो नि होइन? जेएनजी विद्रोह देख्नुभयो यही जुनीमा, राष्ट्रवादले चाहिँ यत्रो छोटो समयमा चाहिँ यत्रो बहुमत ल्याएको यही जुनीमा देख्नुभयो. आफ्नै नेताहरू चाहिँ कुटिएको यही जुनीमा देख्नुभयो होइन? यत्र मान्छे मरेको यही जुनीमा देख्नुभयो. जुनीमा त धेरै कुराहरू आउँछन् नि, बाँच्नुपर्छ प्रकाशजी.
4: होइन, एउटा कुरा यस्तो छ, यो अहिले काल्पनिक बहस नगरौँ खेमजी, अरू केही छन् भने त्योतर्फ बहस गरौँ, उल्टिने कुरातिर नलगाउँ.
3: होइन, एउटा कुरा कहाँनिर आयो भने नि, यहाँ त धेरै श्रोताहरूले सुन्दै हुनुहुन्छ, उहाँहरूले के भन्दै हुनुहुन्छ भने अर्को पार्टीलाई फुटाउनका निम्ति रवि र बालनको किन टाउको दुखाइ, आफ्नै टाउको दुखाइ भइरहेको छ उहाँहरूलाई सरकार कसरी चलाउने, सत्ता कसरी चलाउने भनेर.
4: नेपाली कङ्ग्रेस र नेपाली कङ्ग्रेस सभापति गगन थापाका विरुद्धमा उहाँहरू आज पनि र भोलि पनि सधैँ ठाउँमा हुनुहुन्छ.
3: तर सभापतिले एकदिका बनाउन किन सक्नु भएन, एउटै छायामा किन ल्याउन सक्नु भएन यो सबै कङ्ग्रेसलाई चाहिँ?
4: त्यो रवि र बालनलाई सोध्नुहोस्, तपाईँ त कङ्ग्रेस फुटाउनु लाग्नु भएको छ अरे, तपाईँहरूले त अघोषित रूपमा तपाईँहरू भेलाको संरक्षक हुनुहुन्छ भनेर सोधिदिनुहोस्
3: न. आफू नमिल्ने अरूको टाउकोमा चाहिँ दोष थुपार दिने यो के पद्धति हो नेपाली नेपालको राजनीतिमा?
4: कङ्ग्रेस पार्टीबाट मिलाउन खोजेको कसले हो? नेपाली कङ्ग्रेस पार्टीको सभापति गगन थापाले
3: रवि र बालनले भनेर मान्छन् त पूर्णबहादुर खड्काजीहरूले, देउबाजीहरूले.
4: उहाँहरूको कुरा गरिराखेको छैन,
3: त्यही पक्षले अनि उहाँहरूको भन्या मान्छ र भनेर फुटाउनका निम्ति उहाँहरूले
4: हेर्दै जानुहोस् न, तपाईँहरू के के हुँदैछ त्यो हेर्दै जानुहोस्. हेरेपछि यो कुरा सत्य कति छ त्यो फेरि पनि बहस गर्छौँ नि.
3: के भन्न चाहनुहुन्छ देशभरका नेता कार्यकर्ताहरूलाई यतिखेर?
4: देशभरिका नेता कार्यकर्ताहरूलाई कसैलाई पनि अविचलित नभइकन नेपाली कङ्ग्रेस पार्टीलाई एक ठाउँमा एकदिखेर राख्न, पार्टीको नीति निर्देशन अनुसार नेपाली कङ्ग्रेसका पार्टीका कार्यकर्ता त्यो अभियानमा हिँड्न र समयमै पार्टीको महाधिवेशन हुन्छ तोकिएकै मितिमा त्यो महाधिवेशनका निम्ति सबै साथीहरूलाई अब त्यो अभियानमा जुट्नका निम्ति आजदेखि हाम्रो केन्द्रीय समितिको बैठक बस्दैछ. तोकिएकै मितिमा पार्टीको अधिवेशनको प्रक्रिया सुरु हुन्छ र त्यो अधिवेशनको प्रक्रियामा अगाडि बढ्न पार्टीका सम्पूर्ण साथीहरूलाई अपिल गर्छौँ. हामी राजनीतिक लडाइँ पनि लड्छौँ, यो लडाइँ हामी जसरी न्यायिक निरूपण मार्फत पनि सम्पूर्ण लडाइँ हिजो पनि जितेको आज पनि जित्छौँ भोलि पनि.
3: हजुर, प्रक्रिया यहाँसम्म पुगिसके पछाडि अब क्रियाशील सदस्यता रिन्यु गर्नु पर्दैन भनेर आह्वान पनि हुन्छ होला होइन? क्रियाशील सदस्यता अध्यावधिक नगरे नि हुन्छ, आउनुहोस् अब मिलौँ भन्ने खालको
4: अध्यावधिकको बाटोबाट महाधिवेशन, जसले अध्यावधिकमा सहभागी हुन्छ उहाँहरू महाधिवेशनमा सहभागी
3: हुन्छ भने अध्यावधिक नगरेको चाहिँ महाधिवेशन सहभागी हुन पाएन. तर त्यो अन्तिम पोइन्टसम्म चाहिँ अध्यावधिकको मिति चाहिँ तोकिन्छ होइन, दोस्रो दिन महाधिवेशन हुँदैछ.
4: अध्यावधिकको मिति हामीले सबै कुरा मिति सकाइसकेका छौँ. अध्यावधिकको मितिलाई हामी समयलाई कसैले त्यस्तो अब निवेदन दिन चाह्यो भने अध्यावधिक हुन चाह्यो भने
3: निवेदन दिने भए त अहिलेसम्म अध्यावधिक गरिहाल्थे नि भनेर निवेदन दिने त कुरै छैन. त्यहाँ
4: कोही मान्छे, तपाईँ नेता मात्र हुनुहुन्छ, जनताको पार्टी हो, कोही जनताले म छुट्यो भनेर आयो भने उसको कुरा सुनाइ नहुने. नेताको मात्रै पार्टी हो यो, जनताको पार्टी होइन. तपाईँ नेतालाई मात्रै हेरेर बहस नगर्छ नि, जनतालाई हेरेर पनि बहस गर्नुपर्छ. कोही मान्छे मेरो छुट्यो भने पार्टी कार्यालयमा निवेदन दिन आयो भने त्यसका बारेमा हामी सुनाइ गर्नु पर्दैन. यो दास र माली, दास र नोकरहरूको पार्टी होइन कि, जनताले माथि बनाउने पार्टी हो.
3: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. प्रकाश रसाइली स्नेहजी नमस्कार.
4: तपाईँलाई
3: पनि नेपाली कङ्ग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेह, आदरणीय श्रोता, नेपाली बसमा छोटो विषयमा छु, विषयमा पछि पुनः उपस्थित हुनेछौँ.

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5369 53 98550 77061 र 98550 77053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98550 26 440
3: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। खाना पकाउने ग्यासको अभाव कायमै यो महिना झन्डै 55,000 मेट्रिक टनसम्म आयात हुने उद्योग तथा डिलरमा अनुगमन तीव्र। तराईमा अबका केही दिन गर्मी बढ्ने पहाडी क्षेत्रमा भने पानी पर्ने अनुमान पहिरोले तातो पानी नाका अवरुद्ध हुँदा आयात निर्यात ठप। आज विश्व आदिवासी दिवस अधिकार र पहिचान संरक्षणमा जोड दिएर मनाइँदै मक्का रक्षा सम्झौता इरान विरुद्ध नरहेको टर्किएको भनाई सम्झौताप्रति इरानको आपत्ति र प्री सिजनको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पिएसजीले बराबरी खेले। नेपाल खबरमा अब पूरा खबर। साउन लागे यता अभाव सुरु भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिन्डर लिन घण्टौं लाइन बस्न बाध्य छन् तर नेपाल आयल निगमले सामान्य अवस्थाको खपतभन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झन्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टनसम्म ग्यास भित्रने गर्छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले आयात बढाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूला चाड पर्वमा ग्यासको अभाव नहोस् भनेर 3 महिनाका लागि ग्यासको आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनैतिक प्रयास पनि गरिरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी

0: यादवले ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनु भएको छ। यससँगै आधा सिलिन्डर दिँदै आएकोमा पूर्ण सिलिन्डर उपलब्ध गराउन थालेपछि बजारमा ग्यासको माग र आपूर्तिको असन्तुलन देखिएको छ। नेपालमा अहिले 58 एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगमा 10,166 मेट्रिक टन भण्डारण र दैनिक 1,75,00,000 सिलिन्डर दैनिक फिलिङ क्षमता रहेको छ। बजारमा ग्यास सहज बनाउन मन्त्रालयले उद्योग तथा डिलरको अनुगमनलाई तीव्र पारेको छ। हिजो मात्रै उद्योग मन्त्री सहितको टोलीले काठमाडौँ बालाजुमा रहेको नेपाल ग्यास उद्योग तथा टेकुको निगम परिसर नेपाल एसपी एभरेस्ट सुगम र श्रीराम ग्यासको बिक्री केन्द्रको निरीक्षण गर्नुभएको थियो। निगममा गठन गरिएको क्विक रेस्पोन्स टोलीले पनि ग्यास नपाएको भन्ने उपभोक्ताका 500 धेरै गुनासालाई सम्बोधन गरेको जनाएको छ। वाणिज्य मन्त्रालय निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी टोलीले उपभोक्ताको गुनासोका आधारमा ग्यास उपलब्धताका लागि सहजीकरण गर्दै आइरहेको आपूर्ति मन्त्रालयका शाखा अधिकृत दुर्गा दत्त भट्टले बताउनु भएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगमले आग्रह गरेको छ। तराईका क्षेत्रमा अबका केही दिन गर्मी बढ्ने भएको छ। पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि तराईका छिटपुट ठाउँमा मात्रै पानी पर्ने अनुमान छ। मौसम बारेका जानकार उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुने र गर्मी बढ्ने सम्भावना छ। यो क्रम आउँदो बुधबारसम्म रहनेछ। काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रमा मौसम बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकोले बाढी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका साथै कर्णाली प्रदेशको पहाडी भाग र लुम्बिनी प्रदेशको पहाडी र तराई थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ। एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ। यही क्रम भोलि र पर्सिसम्म रहनेछ। गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको थियो। विशेष गरी कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परेको हो। नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका अवरुद्ध भएको 3 हप्ताभन्दा धेरै भइसकेको छ। लामो समयदेखि नाका अवरुद्ध हुँदा नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोको कारणले नेपाल र चीनबीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनुभयो। यो नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीनको सिमाना कोदारीमा छ। सडक अवरुद्ध भएकोले चीनबाट मालवाहक सामान सहितका कन्टेनर भित्रन सकेका छैनन्। कोशी गाउँपालिका 40 किलो ओडा नम्बर 2 कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भाँसिएपछि अरनीको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका हुन्। यसै गरी चौतारा साँगाचोक गढी नगरपालिका 9 डुम्रेमा अरनीको राजमार्ग अवरुद्ध छ। यी सडक कहिलेदेखि खुल्छन् भन्ने अहिलेसम्म कुनै टुङ्गो नलागेको गिरीले बताउनु भएको छ। यस्तै पहिरोले तेह्रथुमको मध्यपहाडी लोकमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्यापुरवेसी सडक, रुकुम पश्चिमको भेरी करिडोर लगायत सडक खण्ड पनि प्रभावित छन्। इलाम नगर पालिका 9 राजदुवाली मेची राजमार्गमा यातायात अवरुद्ध भए पनि यो क्षेत्रमा वैकल्पिक सडकको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टेमा कटान भएपछि त्रिशुली मैलुङ स्यापुरवेसी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको आग्रह छ। नेपाल सहित विभिन्न देशमा आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1994 डिसेम्बर 23 राष्ट्रसङ्घ महासभाले हरेक वर्ष अगस्त 9 तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् 1982 जेनेभामा राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकोले त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। राष्ट्रसङ्घका अनुसार विश्वका 90 देशमा झन्डै 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसङ्ख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरिब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुमत भाषा बोल्छन् र झन्डै 5,000 फरक संस्कृति प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक विशेषता आफू बसोबास गर्ने बहुसंख्यक समुदायभन्दा पृथक छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लङ्घन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। दिवसको अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड दिइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। 19 पुस्तकालय दिवसको अवसरमा आउँदो भदौ 15 विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरिने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुरामणी पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा दिवस मनाउने निर्णय गरेको हो। बैठकले पुस्तकालय क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैर सरकारी संस्था, विश्वविद्यालय, पुस्तकालय क्षेत्रको छाता संगठन, शैक्षिक संस्था र सामाजिक संस्थाका पदाधिकारी तथा प्रतिनिधि सम्मिलित मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। मूल आयोजक समितिको उपाध्यक्षमा मन्त्रालयको योजना तथा अनुगमन शाखाका प्रमुख सहसचिव शिवकुमार सापकोटा र सदस्य सचिवमा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव प्रेमराज अधिकारी रहनु भएको छ। यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य बाल, युवा र वृद्ध पुस्तकालय सबैको गन्तव्य तय गरिएको छ। पुस्तकालय दिवस कार्यक्रम प्रदेश र पालिकाको शैक्षिक संस्था तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित संघ संस्था मार्फत सञ्चालन गरिनेछ। त्यसका लागि 7 प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ। अब विदेशको खबर। टर्कीले साउदी अरब र पाकिस्तानसँग मक्कामा भएको त्रिपक्षीय रक्षा सम्झौता इरान विरुद्ध लक्षित नरहेको जनाएको छ। टर्कीका विदेश मन्त्री हाकान फिदानले सम्झौतामा इरान वा अन्य कुनै देशलाई साझा सुरक्षा खतराका रूपमा उल्लेख नगरिएको बताउनु भएको छ। साउदी अरबको मक्कामा अस्ति टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, साउदी युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। सम्झौतामा तीन मध्ये कुनै एक देशमाथि आक्रमण भए त्यसलाई तीनै देशमाथिको आक्रमण मानिने व्यवस्था गरिएको छ। टर्कीका विदेश मन्त्री फिदानले यो व्यवस्था प्राविधिक रूपमा नाटोको धारा 5 अन्तर्गतको सामूहिक रक्षा प्रणालीसँग मिल्दोजुल्दो रहेको बताउनु भएको छ। तर आक्रमण भइहालेको अवस्थामा तत्कालै सैन्य हस्तक्षेप गर्नुपर्ने अनिवार्य व्यवस्था भने नरहेको उहाँको भनाइ छ। आवश्यक परेको खण्डमा त्यो देशले सहयोग माग्नुपर्नेछ र आफूलाई आवश्यक सहयोगको प्रकार समेत स्पष्ट गर्नुपर्नेछ। यसैबीच इरानका केही अधिकारीले भने सम्झौताप्रति आपत्ति जनाएका छन्। इरानी संसदको सुरक्षा तथा विदेश नीति समितिका सदस्यहरूले टर्की र पाकिस्तानसँगको सहकार्यले मात्र साउदी अरबको सुरक्षा सुनिश्चित नहुने बताएका हुन्। अब खेल खबर। स्वीडेनको गोथेनबर्गमा भएको प्रिसिजन मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन पिएससीले 1-1 गोलको बराबरी खेलेका छन्। खेलको दोस्रो मिनटमै इब्राहिम म्याविकले गोलमा पिएससीले अग्रता बनाएको थियो, तर युनाइटेडका ब्रायन एमुबोले 32 मिनटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन। यसअघि एथलेटिको मड्रिडसँगको खेलमा 2 गोल गरेका एम्बुमोले पिएससीसँगको खेलमा पनि गोल गरेका हुन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको अभाव कायमै, यो महिना झन्डै 55,000 मेट्रिक टनसम्म आयात हुने, उद्योग तथा डिलरमा अनुगमन तीव्र। तराईमा अबका केही दिन गर्मी बढ्ने, पहाडी क्षेत्रमा भने पानी पर्ने अनुमान, पहिरोले तातो पानी नाका अवरुद्ध हुँदा आयात निर्यात ठप्प। आज विश्व आदिवासी दिवस अधिकार र पहिचान संरक्षणमा जोड दिएर मनाइँदै। मक्का रक्षा सम्झौता इरान विरुद्ध नरहेको टर्किएको भनाई, सम्झौताप्रति इरानको आपत्ति। र प्रिसिजनको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पिएससीले बराबरी खेले।
2: सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै। नेपाल

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सिर,
3: मणि चूड को काख,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाढा,
3: शहर बाट नजिकै,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841549481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ परेका छन्। उपभोक्तालाई प्रति सिलिन्डर 7,000 रुपियाँका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाको आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका 2 दुवाकोटका 57 वर्षीय तुलसीराम तोयनालाई हिजो प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले सञ्चालन गरेको किराना पसलबाट 3 थान सिलिन्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब परीक्षक दीपक कुमार कार्कीले जानकारी दिनुभयो। पशुपति क्षेत्रमा भोलि साउनको 4 सोमबारको अन्तिम तयारी स्वरूप सरसफाई गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप विगत 5 हप्ता अघिको शनिबारदेखिको सफाई अभियान गर्दै आएको हो। सफाईको 5 हप्ता हिजो पनि पशुपति क्षेत्रका विभिन्न ठाउँमा सफाई गरिएको कोष सञ्चालक परिषद सदस्य समेत रहनुभएका स्थानीय बासिन्दा एवं पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिनुभयो। 5 हप्ताको सफाईका क्रममा दर्शनका लागि भक्तजन लाम बस्ने 4 ढोका अघिको क्षेत्र एवं मूल ढोका प्रवेश मार्ग क्षेत्रमा पनि सरसफाई गरिएको उहाँले बताउनु भएको छ। साउनको अन्तिम सोमबार भोलि भक्तजन धेरै हुने अपेक्षा अनुसार तयारी थालिएको छ। भोलि सोमबार बोलबम यात्रा पनि धेरै भएकोले पशुपति क्षेत्रमा विशेष व्यवस्था गरिएको कोषले जनाएको छ। बोलबम यात्रीलाई बासुकीती तीरबाट प्रवेश गराएर मूल मन्दिरको उत्तर ढोकाबाट जल चढाउने व्यवस्था मिलाएको पनि परिषद सदस्य भण्डारीले बताउनुभयो। महिलाको नेतृत्वमा दिगो चाडपर्व संस्कृतिको प्रवर्धन गर्ने हरित उत्सव अभियान हिजोदेखि शुभारम्भ गरिएको छ। चाडपर्वलाई वातावरण मैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यसहित हरित उत्सव परिवर्तनको नेतृत्व महिलाको हातमा अभियान हिजो ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा शुभारम्भ गरिएको हो। नेपाली काङ्ग्रेसका मुख्य सचेतक बासेना थापाले वातावरण संरक्षणका लागि पुनः प्रयोगको अभ्यासले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भूमिका श्रेष्ठले जलवायु परिवर्तनको कारण समाजका सबै वर्ग प्रभावित भइरहेका बताउँदै यो महिला वा अल्पसंख्यक समुदायको मात्रै सरोकारको विषय नरहेको उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक नीतिगत व्यवस्था तथा कानूनी प्रबन्धमा ध्यान दिँदै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार बन्जेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको अभाव कायमै, यो महिना झन्डै 55,000 मेट्रिक टनसम्म ग्यास आयात हुने, ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ। पशुपति क्षेत्रमा सोमबार लक्षित 5 हप्ताको सरसफाई, भोलि साउनको अन्तिम सोमबार भक्तजन धेरै हुने अपेक्षासहित तयारी थालियो। र महिलाको नेतृत्वमा दिगो चाडपर्व संस्कृतिको प्रवर्धन गर्ने हरित उत्सव अभियान शुभारम्भ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: रङ्ग छै
1: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
2: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
3: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
2: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
4: हेलो आयन के छ
5: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
5: भिडियो अन गर न यार
4: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
5: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
6: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई टेकमाइनलाई
3: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 93 440 493 580 र 98550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।
4: 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बजे बैठक बोलाइएको कार्यभाग मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। बैठकमा पार्टीभित्र देखिएको पछिल्लो विवाद, संस्थापनेतर समूहले आह्वान गरेको राष्ट्रिय भेला, आगामी महाधिवेशन तथा सर्वोच्च अदालतको पछिल्लो निर्णय लगायत विषयमा छलफल हुने बताइएको छ। संस्थापनेतर समूहले यही साउन 29 गते राष्ट्र भेला गर्ने घोषणा गरेपछि काँग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको हो। उक्त भेलालाई लिएर पार्टीभित्रको आन्तरिक विवाद थप चर्किन सक्ने देखिएपछि नेतृत्वले केन्द्रीय समिति मार्फत छलफल अघि बढाउन लागेको हो। इतर समूहले पार्टी नेतृत्वले आन्तरिक एकताका लागि उपचित पहल नगरेको आरोप लगाउँदै नयाँ दल गठन गरेर अघि बढ्ने तयारी समेत गरेको थियो, तर सर्वोच्च अदालतले काँग्रेसको आधिकारिकता सम्बन्धी विवादमा पुनरा अवलोकनको बाटो खुल्ला गरेपछि इतर पक्ष केही लचक बनेको देखिएको छ। बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे समीक्षा गर्दै विवाद समाधानका लागि आवश्यक पहल गर्ने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ। कम्तीमा 2 दिनसम्म चल्ने बैठकले आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको सांगठनिक अवस्थाबारे आवश्यक निर्णय लिन सक्ने काँग्रेस नेताहरूले बताएका छन्। खाना पकाउने ग्यासमा कालो बजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सृजना गरी

कालो बजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योग मन्त्री गौरी यादवले यस विषयमा गम्भीर चासो लिएको उहाँको सचिवालयले जनाएको छ। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गर्नुभएको थियो। आज बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा साधा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन शुरू गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालो बजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परि अन्य जिल्ला ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरिने र निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे देशव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले सोही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्र संघका अनुसार विश्वका 90 देशमा करिब 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। यो दिवसले विश्वभरका आदिवासी जनजातिको योगदान र उनीहरूले भोगिरहेका चुनौतीप्रति ध्यान आकर्षण गराउँदै उनीहरूको अधिकार तथा सम्मान सुनिश्चित गर्न सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्ने अवसर दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। झापामा मानव फाती द्वन्द्वका कारण एक वर्षमा करिब ₹2 करोड बराबरको क्षति भएको छ। डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष 2082-83 हात्ती पीड़ितलाई ₹1,99,90,686 राहत वितरण गरेको हो। कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा 6 जनाको मृत्यु भएको थियो भने 17 जना सख्त घाइते भएका थिए। मृतकका परिवारलाई जनहेर ₹10 लाखका दरले ₹60 लाख र सख्त घाइतेलाई ₹26,60,862 राहत दिएको कार्यालय प्रमुख कोइबार यादवले जानकारी दिनुभयो। त्यस्तै 15 पशुधनमा क्षति पुगे बापत ₹1,50,191 भण्डारण गरेको अन्नको क्षति भए बापत ₹15,20,264 घरगुटमा क्षति भए बापत ₹42,54,560 र अन्न बालीको क्षति भए बापत ₹54,05,000 क्षतिपूर्ति वितरण गरिएको कार्यालयले जनाएको छ। नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार 4 गुणा बढेको 105 प्रकारका औषधि उत्पादन गर्ने र 35 निशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति आभार व्यक्त गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले विगतमा आफूले ल्याएका सुविचारित नीति र योजनाकै जगमा संस्थाले गति लिएकोमा खुशी समेत व्यक्त गर्नुभएको छ। सर्ने रोग 30% घटाउन राष्ट्रिय आयुर्वेद रणनीति 10 वर्ष तथा 20 औषधिमा खुम्चिएको 370 वर्ष पुरानो वैद्यखानालाई 60% बजार हिस्सा र जीएमपी सहित पुनर्जीवन दिन प्राथमिकता प्राप्त 5 वर्षीय रणनीतिक योजना लागू गरिएको समेत उहाँले स्मरण गर्नुभएको छ। असल नीतिको निरन्तरताले मात्र समृद्ध राष्ट्र बन्ने भन्दै उहाँले सरकारका सकारात्मक कदममा सदैव साथ रहने समेत प्रतिबद्धता जनाउनुभयो। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आइसियू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना, स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98-550-58-369, 98-426-43-211 र 98-142-076-04।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0974 46 142 र 98 491 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651 54998।
6: मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो, तर
7: के डियर,
6: आजै गएर कहाँ बस्ने हो र?
7: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि।
8: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
9: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
8: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98451 75518 र 98027 75518।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। शुक्रबारदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको खोजीमा प्रहरीले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिम प्राप्त कुकुर झिकाएर परिचालन गरेको छ। साथै ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ। गोरुसिङ्गे क्षेत्रको जंगलमा खोजीमा सक्रिय कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले सो जानकारी दिएका हुन्। उनका अनुसार निरन्तर खोजी भइरहे पनि आज बिहानसम्म पनि पूर्व मेयर सिंहको अवस्था पत्ता लाग्न सकेको छैन। प्रहरीका अनुसार 65 वर्षीय सिंह अन्दाजे 2 बजेतिर कपिलवस्तु 3 स्थित घरबाट निस्किएका थिए। 3:30 बजेतिर उनले आफू निकटका केही व्यक्तिहरूलाई जंगलमा बाटो बिर्सिए भनेर मोबाइल मार्फत जानकारी दिएका थिए। त्यसपछि उनका आफन्तसहितको टोली खोजीमा निस्कँदा पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र 01013P7970 नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो। कपिलवस्तुको चेत दराई स्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा उनी शुक्रबार दिउँसो करिब 3:27 उनी रामराजपुरसम्म पुगेको देखिएको छ। त्यसपछि उनको अवस्था अज्ञात छ। सल्यानको कालीबाटी गाउँपालिका 3 जुगेना स्थित धागेछरा झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। केही वर्ष अघिसम्म स्थानीय बाहेक धेरैको पहुँच र जानकारीमा नरहेको यो प्राकृतिक सम्पदा पछिल्ला वर्षमा प्रचार प्रसार बढेसँगै पर्यटकको रोजाइमा पर्न थालेको हो। करिब 100 मिटर अग्लो भीरबाट अविरल रूपमा झर्ने धागेछरा झरनाले यहाँ पुग्ने पर्यटकलाई अनुपम प्राकृतिक सौन्दर्यको अनुभूति गराउँदै आएको छ। झरनाको गर्जन शीतल हावा र वरपरको हरियालीले प्रकृति प्रेमीलाई विशेष आकर्षण गर्ने गरेको छ। धागे छोरा झरनाको प्रमुख विशेषता वर्षभरि निरन्तर पानी बगिरहनु हो। गर्मी बर्खा हिउँद जुनसुकै मौसममा पनि झरनाको सौन्दर्य उस्तै मनमोहक रहने भएकाले यसलाई जिल्लाका अन्य मौसमी झरनाभन्दा फरक मानिन्छ। जिल्लामै यति अग्लो र 12 महिना पानी बग्ने झरना बिरलै रहेको स्थानीयको भनाइ छ। प्रचार प्रसारको अभावका कारण लामो समयसम्म ओझेलमा परेको यो झरना पछिल्ला वर्षमा सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत फोटो तथा भिडियो सार्वजनिक हुन थालेपछि व्यापक रूपमा चिनिन थाले। अहिले त्यहाँ बिदाका दिन परिवार साथीभाइ तथा प्रकृति प्रेमीको उल्लेख्य उपस्थिति देखिने गरेको छ। भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामान र मोटरसाइकल बरामद भएको घटनामा इलाका प्रहरी कार्यालय बोधे वर्साइनले घटनाको वास्तविक विवरणभन्दा फरक मुचुल्का तयार गरेको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले कार्यालयबाटै छाडेको दावी समेत स्थानीयले गरेका छन्। सूचनाका आधारमा गरिएको

गत तथा थप बुझाइका क्रममा स्थानीय बनाई र प्रहरीले सार्वजनिक गरेको विवरण बीच घटनाको समय स्थान र पक्राउ सम्बन्धी विषयमा फरक देखिएको हो। बोधे बर्साइन नगरपालिका पाँच स्थित बोधे बर्साइन गाउँमा गत 18 गते अपरान्ह करिब 3:30 बजे भारतबाट भन्सार छली गरी ल्याइएको सामान सहित एक व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरीकारीले बोधे बर्साइनमा बुझाएको स्थानीयको दावी छ। तर प्रहरीले भने घटनाको समय र स्थान फरक उल्लेख गर्दै 19 गते राति 12:30 बजे बोधे बर्साइन नगरपालिका पाँच स्थित शिव बाट नम्बर प्लेट नभएको हिरो कम्पनीको रातो रङको 160 सिसी एक्सट्रिम मोटरसाइकल तथा विभिन्न मोबाइलका सामान बरामद गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले 21 गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार प्रहरी टोलीलाई देख्ने बित्तिकै मोटरसाइकल र बोरा सोही स्थानमा छाडेर तस्कर फरार भएका थिए। प्रहरीले बोराहरू खाली चार्ज गर्दा विभिन्न मोबाइलका सामान फेला परेको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारले नेपालमा गर्न रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने भएको छ। आयोजक संस्था इन्टरनेशनल एसोसिएशन फर तिब्बेन स्टडिजको बोर्डले तोकिएकै समयमा अब भर्चुअल माध्यमबाट सम्मेलन गर्ने घोषणा गरेको हो। नेपालको तर्फबाट सह आयोजक काठमाडौँ विश्वविद्यालय अन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज सेन्टर फर बुद्धिस्ट स्टडिजले सम्मेलनबाट हात झिकेपछि आयोजकले यसलाई अनलाइनबाट भर्चुअल सम्मेलन अगस्त 23-29 नै घोषणा गरेको हो। अगस्त 7 आईटीएफ को संचालक समितिले सम्मेलनलाई कसरी अघि बढाउने भन्ने विषयमा आकस्मिक अनलाइन बैठक आयोजना गरेको थियो। बैठकले सम्मेलनको संयोजकको जिम्मेवारी आफैले लिने र 17 सेमिनार अब अनलाइन कार्यक्रमका रूपमा आयोजना गर्ने निर्णय गरेको छ। आईएटीएसले अन्तिम समयमा कार्यक्रम रोक्ने घटनाले नेपालमा भविष्यमा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम आयोजना गर्ने विषयमा प्रश्न उठाउने र नेपाललाई यसबाट आर्थिक तथा प्रतिष्ठामा समेत क्षति हुने दावी गरेको छ। तिब्बती मामिलाको संवेदनशीलताका कारण चीनले समेत सरकार राखेपछि नेपाल सरकारले गत साता यो सम्मेलन नेपालमा गर्न रोक लगाएको थियो। आईटीएसको 17 सम्मेलन रोक्नका लागि मुख्य सचिव गोविन्द बहादुर कार्की र परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले सह आयोजक काठमाडौँ विश्वविद्यालयलाई निर्देशन दिएका थिए। ओमानको मध्यस्थतामा इरान र पश्चिम राष्ट्रहरूबीच होर्मुज स्ट्रेटमा व्यापारिक जहाजहरूको सुरक्षित आवतजावतका लागि मध्यम करिडोर अथवा अस्थायी मार्ग बनाउने विषयमा सहमति नजिक पुगेको छ। इरान र उसका पवित्र मूल्य मान्यता विरूद्ध धम्की अन्त्य हुनुपर्ने, इरान र उसका क्षेत्रीय सहयोगीहरू विरूद्धका सैन्य कार्यवाही स्थायी रूपमा रोकिनुपर्ने, इरानको समुद्री नाकाबन्दीमा संलग्न अमेरिकी नौसेना र वायुसेना फिर्ता आउनुपर्ने लगायतका शर्त इरानले राखेको छ। इरानी विदेश मन्त्री अब्बास अराक्चीले नयाँ मार्गको भौगोलिक सीमाङ्कन अन्तिम चरणमा पुगेको पुष्टि गरे। हवस् त नेपाली खबर अहिलेलाई यति नै। मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119328 र 98653773687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र मङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200।
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

0: सांघिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042121343 र 98184929230।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडीनौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5569 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4 93 580 र 98550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ
4: प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले मध्याह्नको 12 बज्यो
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
4: राष्ट्रको शान किसान
5: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तातो पानी नाका ठप्प हुँदा चाड पर्वका बेला भाव बढ्ने जोखिम। काठमाडौँलाई हेटौडासँग जोड्ने कान्ति राजमार्गको स्तर उन्नति तीव्र। इलाममा अदुवाले भाव र बजार पाउन थाल्यो, किसानले पनि खेती विस्तार गर्न थाले। सुनको भाव तोलामा 3 लाख रुपियाँ नाग्यो, आज एकै दिन 4,800 रुपियाँले बढ्यो। फ्रान्समा डढेलो लगाएको आरोपमा 420 जना पक्राउ, पक्राउ पर्नेमा 166 जना नाबालिग। र लिग्स कपको समूह चरणमा मेस्सी बिना खेलेको इन्टर मियामी मोन्टेरेसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। वार्षिक झण्डै 1 खर्ब रुपियाँ बराबरको वस्तु तथा सामान आयात हुने चीनसँगको प्रमुख व्यापारिक नाटकका तातोपानी ठप्प हुँदा बजारमा चीनबाट आउने सर सामग्रीको मूल्य वृद्धि जोखिम बढेको छ। पहिरोका कारण नेपाल चीन बीचको महत्वपूर्ण व्यापारिक मार्ग अवरूद्ध छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोको कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापार समेत प्रभाव पारिरहेको बताउनुभयो। युनाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीनको सीमाना कोदारीमा छ। सड़क अवरुद्ध भएकोले चीनबाट मालवाहक सामान सहितका कन्टेनर भित्र नसकिरहेका छैनन्। चीनबाट नेपाल भित्रने तयारी पोसाक, जुत्ता, चप्पल, विद्युतीय सामग्री, फलफूल, मेसिनरी तथा विभिन्न उपभोग्य वस्तुको आयात हुन सकिरहेको छैन। तातोपानी नाका हुँदै नियमित रूपमा आउने सामान रोकिन थालेपछि व्यापारीहरूमा चाडपर्वको बेला भाव बढ्ने चिन्ता बढेको छ। विशेष गरी तीज, दशैं र तिहार जस्ता ठूला चाडपर्व नजिकै गर्दा चीनबाट हुने आयात प्रभावित भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामरी कार्कीले उज्यालोसँग बताउनु भएको छ। चाडपर्वको बेला कपडा, जुत्ता, विद्युतीय सामग्री, घरायसी उपकरण लगायत वस्तुको माग अरू बेला भन्दा धेरै हुने गर्छ। यही समयमा आपूर्ति नहुँदा बजारमा सरसामानको अभावसँगै मूल्य बढ्न सक्ने जोखिम देखिएको उहाँको भनाइ छ। नेपाल चीन व्यापारका लागि तातोपानी र रसुवागढी प्रमुख स्थल मार्ग हुन्। तातोपानी भन्सार कार्यालयका अनुसार सामान्य अवस्थामा यो नाका हुँदै दैनिक 30-40 मालवाहक ट्रक नेपालभित्रने गर्छन्। तर अहिले पहिरोका कारण सड़क अवरुद्ध भएपछि नेपालतर्फ दर्जनौ कन्टेनर रोकिएका छन् भने चीनतर्फ पनि ठूलो संख्यामा सामान बोकेका कन्टेनर अड्किएका छन्। चाडपर्वलाई लक्षित गरेर चीनबाट धेरै अगाडिदेखि नै सामान ल्याउने गरिन्छ। व्यापारीहरूले मगाएको सामान बाटोमै रोकिँदा नयाँ सामान बजारमा ल्याउन समस्या भएको छ। संघीय राजधानी काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको कान्ति राजमार्गको स्तरोन्नति कार्य तीव्र भएको छ। राजमार्गलाई फराकिलो बनाउने, कटिङ गर्ने र मोड सुधार गर्ने लगायतका कामका लागि कान्ति राजमार्ग सड़क योजनाले 3 खण्डमा विभाजन गरी निर्माण कार्य गरिरहेको छ। यो राजमार्गको कुल लम्बाइ 80 किलोमिटर रहेको छ। हेटौँडाको बुद्ध चोकबाट ललितपुरको एकान्त कुनासम्म फैलिएको यो सड़कको मकवानपुर खण्डमा 50 किलोमिटर र ललितपुर खण्डमा 30 किलोमिटर पर्छ। योजनाका इन्जिनियर उपेन्द्र महारानका अनुसार अहिले ललितपुरको लेलेबाट मकवानपुरको बकैयासम्मको 21 किलोमिटर सड़कको स्तरोन्नति कार्य भइरहेको छ। लेले बकैया खण्डको स्तरोन्नति

0: तथा पहिरो नियन्त्रणका लागि 2082 साल जेठ 21 गते ठेक्का सम्झौता भएको थियो। इन्जिनियर महारानले यो खण्डको भौतिक प्रगति झण्डै 50% पुगेको जानकारी दिनुभयो। निर्माणको जिम्मा पाएको कन्काई ब्राइट मल्टी दिव्य ज्योति जेबीका संचालक राजकुमार बुढाथोकीले विपदजन्य योजना भएकोले जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। सबै कुरा सहज भएको अवस्थामा यसै आर्थिक वर्षभित्र काम सकिने पनि उहाँको दावी छ। इलामको माङसेबुङ गाउँपालिका दुईका किसान देशराज लिम्बुले गएको वर्ष 3,15,000 रुपियाँ बराबरको अदुवा बेच्नुभयो। 5 रोपनीमा अदुवा खेती गरी 90 मन उत्पादन गर्नुभएका उहाँले 20 मन बिउ राखेर अरू बेचेको बताउनुहुन्छ। लिम्बुले 120 मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष 20 मन बिउ रोप्नु भएको छ। पोहोरकै जस्तो भाव पाएमा यस वर्ष 5,00,000 रुपियाँ भन्दा धेरै आमदानी हुने उहाँको अनुमान छ। माङसेबुङ दुईका अर्का किसान राजकुमार राईले पनि गएको वर्ष अदुवा बेचेरै 2,00,000 रुपियाँ भन्दा धेरै कमाई गर्नुभयो। यो कमाईबाट परिवारको खर्च र छोराछोरीको पढाई पुग्ने उहाँ बताउनुहुन्छ। अदुवाले बजार र भाव पाउन थालेपछि किसानहरूले धान र अन्य खेती छोडेर अदुवा खेती गर्न थालेका छन्। उत्पादनको बेला प्रतिमन 4,500 रुपियाँसम्म पुगेको अदुवाको भाव अहिले माउ प्रतिमन 7,000 रुपियाँसम्म पुगेको छ। अदुवाले उचित मूल्य पाएपछि किसान यो खेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको राष्ट्रिय समाचार समितिले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव एकै दिन तोलामा 4,800 रुपियाँले बढेको छ। भाव बढेर सुन तोलाको 3,00,000 रुपियाँ नागेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलामा 3,01,700 रुपियाँमा कारोबार भइरहेको छ। यससँगै हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रुपियाँ रहेको थियो। गएको बुधबार यता सुनको भाव निरन्तर बढेको छ। त्यस्तै आज चाँदीको भाव पनि बढ्यो। अघिल्लो हप्ता पनि लगातार बढेको चाँदीको भाव आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा 65 रुपियाँले बढेको हो। महासंघका अनुसार चाँदी आज तोलाको 4,645 रुपियाँ पुगेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले तातो पानी नाका ठप्प हुँदा चाड पर्वको बेला भाव बढ्ने जोखिम, काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्तिराज मार्गको स्तर उन्नति तीव्र, आज एकै दिन 4,800 रूपियाँले बढेको सुनको भाव, तोलामा 3,00,000 रूपियाँ नाग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित देशका 35 जिल्ला र ती जिल्ला आसपास क्षेत्रमा बाढ़ीको जोखिम छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, रामेछापमा बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी, रुकुम पूर्व र रुकुम पश्चिम, झाँझरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराईको थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ। एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। अब विदेशको खबर। फ्रान्स सरकारले आगलागी जन्ने कार्यमा संलग्न व्यक्तिमाथिको कार्यवाहीलाई तीव्र पारेको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार जानाजान वा दुर्घटनावश डढेलो शुरू गरेको आरोपमा 420 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 167 जना नाबालिग समेत रहेको बीबीसीले जनाएको छ। दक्षिण पूर्वी बहर क्षेत्रमा 23 वर्षीय एक व्यक्तिमाथि 5 दिनमा 10 वटा डढेलो जानाजान लगाएको आरोप छ। दोषी ठहरी उनलाई 15 वर्षसम्मको जेल सजाय र 1,50,000 युरोसम्म जरिमाना हुन सक्छ। त्यस्तै भोज क्षेत्रमा 3 वटा लगाएको आरोपमा एक व्यक्तिलाई 3 वर्षको जेल सजाय सुनाइएको छ। विज्ञका अनुसार अधिकांश घटना निर्माण कार्यबाट निस्कने झिलका, विद्युतीय उपकरणको खराबी, चुरोटका ठुटा र बारबेक्यू सहितका असावधानीका कारण हुने गर्छन्। यसैबीच ठूलो संख्यामा पक्राउ गरिएको भन्दै सरकारको कार्यवाहीमाथि पनि प्रश्न उठेको छ। कानून व्यवसायीहरूले समेत पर्याप्त अनुसन्धान बिनै कड़ा कार्यवाही हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। फ्रान्समा यस वर्ष गर्मीयाममा डढेलोले 3,00,000 एकड़ भन्दा बढी क्षेत्र जलेको छ। अब खेल खबर। लिग्स कपको समूह चरणमा इन्टर मियामी मोन्टेरेसँग पराजित भएको छ। यो खेलमा लियोनल मेस्सीले खेलेनन्। उनी पिता जर्ज ओर्खे मेस्सीको निधन भएपछि अर्जेन्टिना घर फर्किएका छन्। आज बिहान भएको खेलमा मोन्टेरेले इन्टर मियामीलाई 2-1 पराजित गरेको हो। लिग्स कपको पहिलो खेलमा एथलेटिको सान लुइससँग इन्टर मियामीले 4-2 जित निकाल्दा मेस्सीले 2 गोल गरेका थिए। सन् 2023 लिग्स कप विजेता इन्टर मियामी गएको वर्ष फाइनलसम्म पुगेको थियो, तर यसपटक समूह चरणमा एक खेल बाँकी रहँदा 3 अङ्क मात्रै जोडेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तातो पानी नाका ठप्प हुँदा चाड पर्वको बेला भाव बढ्ने जोखिम, काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्ति राजमार्गको स्तर उन्नति तीव्र, इलाममा अदुवाले भाउ र बजार पाउन थाल्यो, किसानले पनि खेती विस्तार गर्न थाले, सुनको भाव तोलामा 3,00,000 रूपियाँ नाग्यो, आज एकै दिन 4,800 रूपियाँले बढ्यो, फ्रान्समा डढेलो लगाएको आरोपमा 420 जना पक्राउ, पक्राउ पर्नेमा 166 जना नाबालिग, र लिग्स कपको समूह चरणमा मेस्सी बिना खेलेको इन्टर मियामी मोन्टेरेसँग पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: एकदमै भाचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइ हाल त।
1: पर्ख दीपक,
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
5: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइनलाई

0: 0061 र 98557053
1: चौबीसै घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0564 93 440 493 580 र 98550 26 440
2: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले जेएनजी आन्दोलनका क्रममा झलेका स्रोस्ता र कागजातबारे छलफल गर्न बैठक बोलाएको छ। समितिले आगामी मंगलबार बिहान 11 बजे सिंहदरबारमा बस्ने गरी बैठक तय गरेको हो। आन्दोलनका क्रममा कागजात जलेको जनाउँदै लेखा परीक्षण हुन नसकेका विषयमा छलफल गर्न लागि समिति सभापति भरत बहादुर खड्काले जानकारी दिनुभएको छ। बैठकमा छलफलका लागि अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिव र महालेखा परीक्षकलाई समितिमा बोलाइएको छ। सरकारले देशभरका 578 वटा अलपत्र तथा रुग्ण ठेक्का आयोजनाको अध्ययन गरी समाधानका उपाय सहितको प्रतिवेदन तयार पारेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नेतृत्वको कार्यदलले तयार पारेको सो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको चौमासिक प्रगति विवरणमा समावेश गरिएको छ। प्रतिवेदन अनुसार अध्ययन गरिएका मध्ये 122 वटा आयोजना अलपत्र परेका छन् भने 250 वटा ऋणी र 153 वटामा निर्माणको काम ढिलाइ भएको छ। विकास निर्माणका कामलाई अघि बढाउन र बजेट खर्च सहज बनाउन सरकारले सार्वजनिक खरिद ऐन तथा वित्तीय नियमावलीमा संशोधन गरी प्रक्रियालाई सरल बनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई नागरिकसँग नम्र व्यवहार गर्न र आर्थिक अनुशासनमा रहन निर्देशन दिनुभएको छ। ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रममा उहाँले केही प्रहरीले नियम उल्लङ्घन गर्नेसम्म पैसा लिएर छाड्ने गरेको उल्लङ्घन गर्नेसँग पैसा लिएर छाड्ने गरेको गुनासो आएकाले यस्तो गतिविधि रोक्नुपर्ने बताउनुभयो। उहाँले सड़क नियम पालना गराउन जरिवाना र प्रविधिको प्रयोगसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि सँगै लैजानुपर्नेमा जोड़ दिनुभएको छ। यस्तै ट्राफिक नियम उल्लङ्घनमा ठूलो रकम जरिवाना गर्ने विषयमा भने सर्वसाधारण र सरकारवालाहरूसँग छलफल गरेर मात्र निर्णय लिइने उहाँले स्पष्ट पार्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। शुक्रबार देखि हराइरहनु भएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर एवं नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिनु भएको छ। 65 वर्षीय सिंहको शव तौलीहवा गोरुसिंह क्षेत्रको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। शुक्रबार दिउँसो घरबाट निस्किनु भएका उहाँले जंगलमा बाटो बिर्सिएको भन्दै आफन्तलाई फोनबाट जानकारी गराउनु भएको थियो। त्यसपछि बेपत्ता हुनुभएका सिंहको खोजीका लागि प्रहरीले तालिम प्राप्त कुकुर र ड्रोन समेत प्रयोग गरेको थियो। प्रहरी र

स्थानीयको लगातारको खोजीपछि आज उहाँको शव जंगलभित्र फेला परेको हो। यस्तै कपिलवस्तुको बाणगंगा नदीमा नुहाउन गएका दुईजना बालक बेपत्ता भएका छन्। यशोधरा गाउँपालिका आठ सिहोर खोर स्थित नदीमा नुहाउने क्रममा 13 वर्षीय सरफराज मुसलमान र 11 वर्षीय उबैद मुसलमान बेपत्ता भएका हुन्। उनीहरूसँग गएका अर्का एक बालक भने सकुशल घर फर्किएका छन्। बेपत्ता भएका बालकहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली खटेको स्थानीय जनप्रतिनिधिहरूले जानकारी दिएका छन्। र क्यानाडा पठाइदिने भन्दै 37 लाख रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रे प्लान्चोको मण्डन देवपुरका 42 वर्षीय अच्युत दुलाल रहेका छन्। क्यानाडामा राम्रो रोजगारी दिलाउने प्रलोभन देखाएर 37 लाख रुपियाँ लिई सम्पर्कविहीन भएको पीड़ितको उजुरीका आधारमा उनलाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको हो। वैदेशिक रोजगार विभागबाट पक्राउ पर्ची जारी भएपछि नियन्त्रणमा लिएका दुलाललाई थप अनुसन्धान र कारवाहीका लागि विभागमा पठाइएको प्रहरी बताएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000 मा।
0: घडेरीका विशेषताहरू:
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
3: जग्गा धनी सिधा सम्पर्क 9812-88254 र 9846-90042।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9842-21343 र 9814-29230।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: हेलो
4: हेलो बुढी, के छ खबर?
3: ठिकै छ, चलेकै छ।
4: ल भिडियो अन गर्दा तलाई हेरौँ।
3: भिडियो अनै छ त, देख्नु भएन र?
4: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
3: माडीको नेट यस्तै त हो नि।
4: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल्छ।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86।
5: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइनलाई। टेकमाइनलाई
6: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
8: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
10: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको सकस बढेपछि प्रहरी आफै बिक्री डिपोमा खटिएर वितरण गराउन थालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले उपत्यकाका 55 डिपोमा टोली परिचालन गरी सिलिण्डर बाँड्ने प्रबन्ध मिलाएको हो। प्रहरीको प्रत्यक्ष निगरानीमा हिजो मात्रै 7736 सिलिण्डर ग्यास सर्वसाधारण र व्यावसायिक क्षेत्रलाई उपलब्ध गराइएको छ, जसमध्ये 3189 सिलिण्डर सर्वसाधारणले पाएका छन् भने 3039 सिलिण्डर विभिन्न व्यावसायिक प्रतिष्ठानलाई पठाइएको छ। खास गरी होटल तथा ठूला प्रतिष्ठानका लागि सुकेधाराको श्री ग्यास डिपोबाट 2800 सिलिण्डर र टोखाको जय कालिका डिपोबाट सर्वसाधारणका लागि 234 सिलिण्डर बाँडिएको प्रहरीले जनाएको छ। ग्यास जोहो गर्ने पहानामा उपभोक्ता ठग्ने, महँगोमा बेच्ने र लुकाएर राख्ने जस्ता अनियमितता रोक्न प्रहरीले बजारमा अनुगमन र निगरानी समेत बढाएको छ। काठमाडौँ सहित देशभर विविध कार्यक्रम गरी आज 32 विश्व आदिवासी दिवस मनाइएको छ। प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्याय नेपाल निर्माणमा न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा विभिन्न कार्यक्रम गरिएका हुन्। दिवसका अवसरमा काठमाडौँको भिरकुटी मण्डपबाट विभिन्न आदिवासी समुदायका मानिसहरू आफ्नो मौलिक वेशभूषा, बाजागाजा र सांस्कृतिक झाँकी सहित रयालीमा सहभागी भए। भद्रकाली सुन्धारा हुँदै निकालिएको प्रभात फेरी खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत भएको थियो। कार्यक्रममा नेवार, मगर, तामाङ, शेर्पा, गुरूङ, थकाली लगायतका विभिन्न समुदायले आफ्नो परम्परागत नृत्य, गीत र सांस्कृतिक प्रस्तुति देखाएका थिए। यसै गरी खुल्ला मञ्चमा रैथाने परिकार, हस्तकला तथा परम्परागत सामग्रीहरूको प्रदर्शनी पनि गरिएको छ। कार्यक्रममा वक्ताहरूले संविधानमा व्यवस्था गरिएका अधिकारहरूको पूर्ण कार्यान्वयन, मातृभाषामा शिक्षा र प्राकृतिक स्रोत साधनमाथिको अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व नामको दुई चरणको संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ। राजनीतिलाई थप जनउत्तरदायी र पारदर्शी बनाउने सोचसहित यो पहल शुरू गर्न लागि राष्ट्रपाले जनाएको छ। नयाँ व्यवस्था अनुसार सरकारमा रहेका पार्टीका मन्त्रीहरू महिनाको कम्तीमा एकपटक केन्द्रीय कार्यालय पुगेर सर्वसाधारण तथा कार्यकर्तासँग प्रत्यक्ष संवादमा बस्नुपर्नेछ। साँझ 5 देखि 6 बजेसम्म चल्ने पहिलो चरणको छलफलमा आम नागरिकले आफ्ना पीर मरका अपेक्षा र सुझाव सोझै मन्त्री समक्ष राख्न पाउनेछन्। त्यसै गरी दोस्रो चरणमा साँझ 6 बजेपछि मन्त्री, केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बस्नेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। शुक्रबारदेखि हराइरहनु भएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर एवं नेपाली कंग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिनु भएको छ। 65 वर्ष सिंहको शव ताउली हावा गोरुसिंह क्षेत्रको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। शुक्रबार दिउँसो घरबाट निस्किनु भएका उहाँले जंगलमा बाटो बिर्सिएको भन्दै आफन्तलाई फोनबाट जानकारी गराउनु भएको थियो। त्यसपछि बेपत्ता भएका सिंहको खोजीका लागि प्रहरीले तालिम प्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेको थियो। प्रहरी र स्थानीयको लगातारको खोजीपछि आज उहाँको शव जंगलभित्र फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

र दोलखामा रहेको 456 मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको जलाशय थुप्रिएको जलाशयमा थुप्रिएको गेग्रान र बालुवा सफा गर्न आज बिहानैदेखि विद्युत उत्पादन बन्द गरिएको छ। अविरल वर्षा र बाढीका कारण जलाशयमा लेदो र गेग्रान फरिएर जाली टालिएकाले सफाईका लागि बाँधका दुईवटा ढोका खुला गरिएको आयोजनाले जनाएको छ। आज दिनभर जलाशय सफा गरी साँझ 6 बजेदेखि पुनः विद्युत उत्पादन थाल्ने तयारी छ। जलाशय खाली गराउँदा तामाकोशी नदीमा पानीको बहावमा उतार चढाव आउने भएकाले नदी तटीय क्षेत्रमा नजान माछा नमार्न र उच्च सतर्कता अपनाउन केन्द्रका निमित्त प्रबन्धक पूर्ण गोपाल रञ्जितले आग्रह गर्नु भएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: किन डोलाउ केबिट भयो
1: मुंगुर पाल्ने घाटै लायो त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजे प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512200
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
6: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
7: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
6: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
5: सम्पर्क 97625073099094446182 र 9841952225

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
2: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653 73687।

0: पाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष संवाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपा सह महामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्नेछ। भुइँ मान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतु काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक संवाद हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझावहरू मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने राष्ट्रपाले जनाएको छ। सरकारले भरि सिलिन्डर ग्यास बिक्री गर्न थालेपछि सुरु भएको ग्यास अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावको कारण आपूर्तिमा समस्या आएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात् 14.2 किलोकै सिलिन्डर बिक्री गर्न थालेको हो। त्यसको केही दिनमै मुख्य सहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला, सोलुकुमु जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो 1 हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ, तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा 1 सिलिन्डर ग्यासको 7,000 रुपियाँमा बेचेको भन्दै प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले सङ्घीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रहरूमा अनुगमन समेत गर्नुभयो, तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँका 55 वटा डिपोमा प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिँदैछ। हिजो पनि प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढी सिलिन्डर ग्यास बिक्रीमा साथ दिएको थियो। ग्यासको कालोबजारी रोक्न काठमाडौँ उपत्यकाका सबै डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न उपभोक्तालाई निगमले आग्रह गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डाक्टर भट्टले विगतमा नीतिगत हस्तक्षेप र पुनर्निर्माणका क्षेत्रमा लगानी बढ्दा लगातार 3 वर्षसम्म झन्डै 7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुभयो। नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर 4% मात्रै रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि पुँजी वृद्धि, दक्ष श्रमशक्ति निर्माण र प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभयो। नेपालको कुल कारक उत्पादक तो 0.2% मात्र रहेकोले शिक्षा, स्वास्थ्य र सिप विकासमा लगानी बढाउन दक्ष जनशक्तिलाई देशभित्र रोक्नुपर्ने उहाँको भनाइ छ। उहाँले आर्थिक वृद्धिका लागि सुशासन, बलियो संस्थागत संरचना, डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजिएको क्रममा आज दिउँसो गोरुसिङ्गे जङ्गलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रमा हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली काङ्ग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ्नुभएको मोटरसाइकल पूर्व पश्चिम राजमार्गबाट झन्डै 8 किलोमिटरभित्र जङ्गल क्षेत्रमा रोकिरहेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार गौतम बुद्ध विमानस्थलमा रहेका तालिम प्राप्त कुकुर समेत परिचालन गरेर उहाँको खोजी गरिएको हो। यसैबीच कपिलवस्तुकै यशोधरा गाउँपालिका वडा नम्बर 8 रहेको बाण गङ्गा नदीमा नुहाउने क्रममा 2 बालक बेपत्ता भएका छन्। हिजो घरबाट गाईवस्तु चराउन गएका 13 वर्षका सरफराज मुसलमान र 13 वर्षकै ओभेद मुसलमान बेलुकी पख खोलामा नुहाउने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ। बालकहरू बेपत्ता भएको खबर पाएपछि सशस्त्र नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको

0: Malan College of Agricultural Sciences and Technology HICAS
1: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस HICAS कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी HICAS किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
2: सुन त मेरो कपडा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333-493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ काठमाडौँको भिरकुटी मण्डपबाट सुरु भएको ऱ्याली खुल्ला मञ्चमा पुगेर कार्यक्रममा परिणत भएको छ देशका अरू ठाउँमा पनि कार्यक्रमहरू भइरहेका छन् सन् 1994 December 23 संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष August 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो सन् 1982 जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक August 9 भएकाले त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका 90 देशमा झन्डै 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्छन् उनीहरू विश्वको कुल जनसङ्ख्याको 6% कम भए पनि विश्वका सबैभन्दा गरिब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन् आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन् अब विदेशको खबर ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ समाचार संस्था रोइटर्सका अनुसार मन्त्री परिषदले सन् 2027 लागि रक्षा बजेट 16% बढाउने तयारी गरेको हो बजेट वृद्धि भएसँगै ताइवानको रक्षा बजेट इतिहासमै पहिलो पटक 1 trillion Taiwanese dollars नाग्नेछ यो बजेट ताइवानको कुल गृहस्थ उत्पादन जिडिपीको 3% बढी हुने बताइएको छ चिनले ताइवानलाई आफ्नै भूभाग दावी गर्दै सैन्य तथा रणनीतिक दबाव बढाउँदै लगेपछि ताइवानले सैन्य आधुनिकीकरणलाई प्राथमिकतामा राखेको हो पछिल्लो समय अमेरिकाले ताइवानलाई प्रतिरक्षा खर्च बढाउन आग्रह गर्दै आएको छ जसलाई ताइवानी राष्ट्रपति लाई चिङ तेले उत्साहपूर्वक स्वीकार गर्नुभएको छ यही August 20 सार्वजनिक हुने बजेटमा तटीय सुरक्षा बल पूर्व सैनिक र स्वदेशमै निर्मित पनडुब्बी विकास लगायत विशेष परियोजनाहरूका लागि रकम छुट्याएको छ चिनले ताइवानी राष्ट्रपतिलाई पृथकतावादी भन्दै उहाँसँग वार्ता गर्न स्वीकार गर्दै आएको छ भने ताइवान वरिपरि दैनिक जसो सैनिक गतिविधि र अभ्यास सञ्चालन भइरहेको छ ताइवानले भने चिनको दावीलाई अस्वीकार गर्दै अहिले आफ्नो वार्षिक हान कुआङ सैन्य अभ्यास जारी राखेको छ अब खेल खबर फिफाले आफू र आफ्ना अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर पार्ने उद्देश्यले गरेको भनिएको सुनियोजित र निरन्तर प्रयासको कडा आलोचना गरेको छ डेली टेलिग्राफको प्रतिवेदनले इन्फान्टिनियो महासचिव रहँदा उनको सम्बन्ध रहेकी भनिएकी महिलालाई युरोपेली फुटबल महासङ्घ UEFA सेवा समाप्ति बापतको रकम भुक्तानी दिएको दावी गरेको छ तर इन्फान्टिनोले आफूमाथि लागेका आरोपलाई अस्वीकार गरेका फिफाका एक प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ फिफाले टेलिग्राफको दावीको आलोचना गर्दै अड्कलबाजी र सङ्केतहरूलाई तथ्यको रूपमा प्रस्तुत गर्न नहुने उल्लेख गरेको छ रद्द भएको विश्वकप लगायतका प्रतियोगिताको सेयर निजी लगानीकर्तालाई बेच्ने विवाद प्रस्तावलाई लिएर इन्फान्टिनोमाथि युईए युईएफ र युरोपेली फुटबल सङ्घहरूको दबाव बढ्दै गएको छ. युईएफएले इन्फान्टिनोमाथिको विश्वास गुमेको बताउँदै फिफाका कार्यक्रमहरू बहिष्कार गर्ने चेतावनी कायमै राखेको छ. साथै युईएफएले एफएएफई योजनालाई लिएर फेरि बिउतार्न नसके सुनिश्चितता प्राप्त नभएको पनि जनाएको छ. इन्फान्टिनोको विरोध मुख्यतया युरोपभित्रैबाट भइरहेको छ. उनी सन् 2016 फिफाको अध्यक्ष छन्. चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्ने राष्ट्रपतिको घोषणा. मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा पुगेर नागरिक र पार्टी नेतृत्वसँग संवाद गर्ने. देशभर ग्यासको अभाव कायमै. काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी प्रचालन. तिन दिनदेखि बेपत्ता कपिल वस्तुका पूर्व मेयरको शव जङ्गलमा भेटियो. कपिल वस्तुकै बाणगङ्गा नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता. आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ्न सक्ने. तटीय सुरक्षा बल, पूर्व सैनिक र विशेष परियोजनाका लागि रकम समावेश. र अध्यक्ष इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आलोचना.
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर.
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप.
6: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा.
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न.
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि.
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर.
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह.
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्.
6: शर्तहरू लागू हुनेछन्.
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति.
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै.
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट.
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4566 र 9841-5481. वेबसाइट झुले.com.np.
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा. म पनि यस्तै चाहन्छु. मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले.
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ.
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ. फोन नम्बर 44-28-242, 44-28-242.
14: Come once, you will certainly be benefited.
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ. सङ्घीय राजधानी काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग कान्ति राजमार्गको स्तर उन्नति कार्यले तीव्रता पाएको छ. ललितपुरको लेलेदेखि मकवानपुरको बकैयासम्मको 21 किलोमिटर खण्डमा अहिले धमाधम काम भइरहेको छ. योजनाका इन्जिनियर उपेन्द्र महारानका अनुसार बाढी पहिरो नियन्त्रण सहितको काम भइरहेको यस खण्डको भौतिक प्रगति 50% पुगिसकेको छ. निर्माणको जिम्मा पाएको कन्काई ब्राइट मल्टी दिव्य ज्योति जेबीका सञ्चालक राजकुमार बुढाथोकीले मुख्य चुनौती मानिएका छपेली र टाकु र चे पहिरो नियन्त्रणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो. सरकारका तर्फबाट समयमै भुक्तानी र निर्माण सामग्रीको आपूर्ति सहज भए निर्धारित समयभित्रै काम सम्पन्न हुने व्यवसायीको दावी छ. राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौँ र हेटौँडा बीचको यात्रा निकै सहज र छोटो हुनेछ. अगस्त 11 अर्थात् आउँदो मङ्गलबारदेखि सुरु हुने दोस्रो मोबिलिटी एक्सपोमा 55 ब्रान्डहरू हेर्न पाइने भएको छ. नेपाल अटोमोबाइल इम्पोर्ट्स तथा म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले भ्रिगुटी मण्डपमा आयोजना गर्न लागेको एक्सपोमा गएको वर्ष 42 ब्रान्ड सभाइ भएको, यस वर्ष सङ्ख्या बढेर 55 पुर्याएको नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले जानकारी दिनुभयो. उहाँका अनुसार भ्रिगुटी मण्डपमा स्टल र ह्याङ्गर निर्माणसहित तयारी अन्तिम चरण पुगेको छ. 6 दिनसम्म चल्ने एक्सपोमा 44 नयाँ गाडी तथा मोडल लन्च गरिनेछ. एक्सपोमा सवारी प्रदर्शनीको साथै दैनिक रूपमा तालिम समय सञ्चालन हुने अध्यक्ष वैद्यले बताउनुभयो. काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्रेले सडक दुर्घटना न्यूनीकरणको लागि प्रविधि मैत्री प्रणाली आवश्यक रहेको बताउनु भएको छ। ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयको अन्तर्क्रियामा उहाँले सिटी फुकेर मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने स्पष्ट पार्नुभयो। एसएसपी काफ्रेले सडक सुरक्षाका 3E अर्थात् इन्जिनियरिङ, शिक्षा र इन्फोर्समेन्टलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै ट्राफिक शिक्षा विद्यालयको पाठ्यक्रममै समेट्नुपर्ने बताउनुभयो। नेपालमा दैनिक औसत 8 जनाको सडक दुर्घटनामा ज्यान जाने र 75 जना घाइते हुने गरेको तथ्य सार्वजनिक गर्दै उहाँले ट्राफिक प्रहरीको प्राथमिकता जरिवाना असुल्नु नभई दुर्घटना घटाउनु रहेको उल्लेख गर्नुभयो। साथै उहाँले नागरिकसँग रुख व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो। र आदिवासी जनजाति आयोगले 32 विश्व आदिवासी दिवसको अवसरमा सङ्घीय राजधानी काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ। आयोगले अगुवाई गरेर काठमाडौँको खुल्ला मञ्चमा विशेष समारोह आयोजना गरी दिवस मनाएको हो। दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रस्तुत गरेका छन्। सहभागीले आफ्नो जातीय पहिचान अनुसारका मौलिक वेशभूषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन्। आदिवासी जनजातिहरूको हक, अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। खुल्ला मञ्चमा आयोजित समारोहमा विभिन्न समुदायको उल्लेख्य सहभागिता रहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन। काठमाडौँ हेटौँडा जोड्ने कान्ति राजमार्ग स्तरोन्नतिको काम तीव्र, भौतिक प्रगति 50% पुग्यो। र भिरकुटी मण्डपमा पर्सि मङ्गलबारदेखि सुरु हुने दोस्रो मोबिलिटी एक्सपोमा 55 ब्रान्डका गाडी हेर्न पाइने। अहिलेलाई 4 भन्ज्याङभित्र खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पर्थरी सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

नेपाली कंग्रेसले प्रदेश सभाहरूलाई प्रतिपक्षविहीन बनाउने प्रयास रोकिएको जनाएको छ। ललितपुरको सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा सभापति गगन थापाले प्रदेश सरकार गठन र राजनैतिक गठबन्धनबारे पार्टीको स्पष्ट अडान प्रस्तुत गर्नु भएको हो। सबै राजनैतिक दलहरू एउटै सरकारमा सहभागी भएर प्रतिपक्ष नै नहरने स्थिति बनाउन खोजिएको भन्दै कंग्रेसले त्यसमा असहमति जनाएको जानकारी उहाँले दिनुभयो। लोकतन्त्रमा सशक्त प्रतिपक्षको उपस्थिति अनिवार्य हुने उल्लेख गर्दै सभापति थापाले सत्ताको भागभण्डा भन्दा पनि संसदीय प्रणालीको मर्यादा जोगाउन कंग्रेसले यो सैद्धान्तिक कदम चालेको बताउनु भएको छ। उहाँका अनुसार पार्टीले लिएको यही अडानका कारण अन्य दलहरूबीच नयाँ ढंगले सहमति बनेको छ। बैठकमा प्रदेशका पछिल्ला राजनैतिक घटनाक्रम, शक्ति सन्तुलन र आगामी रणनीतिका विषयमा पनि छलफल भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन IME गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अवैध लागू औषध को ओसार पसार बिक्री वितरण नियन्त्रण गर्ने प्रहरी कारवाहीमा गत आर्थिक वर्ष उल्लेख्य वृद्धि भएको छ। वर्षभरिमा 993 मुद्दा दर्ता हुँदा 1,768 जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पक्राउ परेका मध्ये 1,325 जना विरूद्ध अदालतमा अभियोग पत्र दर्ता गरिएकोमा 84% प्रतिवादी पूर्वपक्षका लागि कारागार चलान भएका छन्। बरामद गरिएका अवैध पदार्थको बजार मूल्य 85,77,00,000 रुपियाँ भन्दा बढी आकलन गरिएको छ। र नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको नीतिगत सुधारका क्रममा प्राथमिक पुँजी बजार विकास सम्बन्धी श्वेत पत्र 2083 सार्वजनिक गरेको छ। शेयर बजारलाई पारदर्शी निष्पक्ष र प्रविधि मैत्री बनाउने सोचका साथ बोर्डले यो रणनीति अघि सारेको हो। श्वेत पत्रमा धितोपत्र बजारको वर्तमान अवस्था, देखा परेका चुनौती र त्यसको समाधानका उपायहरू समेटिएका छन्। प्राथमिक बजारको गुणात्मक विकासका लागि बोर्डले 3 चरणको कार्य योजना तयार गरेको छ, जस अनुसार पहिलो वर्षभित्र कानूनी सुधार, दोस्रो वर्षसम्म संस्थागत सुदृढीकरण र 5 वर्षभित्र आधुनिक बजार प्रणालीको विकास गरिनेछ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा समीक्षा मोतेको नमस्कार। जेएनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि देशभरका 179 सरकारी कार्यालयको 1.47 अर्ब 90 करोड रुपियाँ भन्दा बढीको लेखा परीक्षण रोकिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार कागजात र सुरक्षा जलेकाले तीनवटै तहका निकायको आयव्यय विवरण पेश हुन सकेको छैन। यसै कानूनी तथा व्यावहारिक अन्यल सुल्झाउन संसदको सार्वजनिक लेखा समितिले पहल बढाएको छ। समिति सभापति भरत बहादुर खड्काका अनुसार आगामी मंगलबार बिहान बस्ने बैठकमा अर्थमन्त्री, अर्थ सचिव, मुख्य सचिव र महालेखा परीक्षकलाई बोलाइएको छ। नियम अनुसार प्राकृतिक प्रकोप वा दुर्घटनामा नष्ट भएका कागजात मूल्याङ्कन गरी मन्त्री परिषद वा तोकिएको समितिले मिनहा दिन सक्ने प्रावधान छ। तर सुरक्षा जल्नु र वित्तीय दायित्व छुट हुनु फरक विषय भएकाले कानून सम्मत निकास खोज्न यो बैठक महत्वपूर्ण मानिएको छ। संसद विकास कोषका नाममा जनप्रतिनिधिलाई सोझै विकास बजेट उपलब्ध गराउन संवैधानिक व्यवस्था विपरीत हुने सर्वोच्च अदालतले स्पष्ट पारेको छ। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको संयुक्त इजलासले यस्तो परिपाटीले कानून निर्माण गर्ने निकायको अधिकारमा गम्भीर असर पुग्ने ठहर गरेको हो। मध्य प्रदेश सरकारले कार्यपालिकाको निर्णय मार्फत प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यलाई 5 करोड र समानुपातिक सदस्यलाई

मन्त्रीहरू महिनाको कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय कार्यालय पुगेर नागरिक तथा पार्टी पंक्तिसँग सिधा कुराकानी गर्नेछन्। पार्टीका महासचिव पार्टीका सह महामन्त्री असीम शाहका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा मन्त्रीहरूले साँझ 5 देखि 6 बजेसम्म आम नागरिकका समस्या र सुझाव सुन्नेछन्। त्यसपछि दोस्रो चरणमा मन्त्री सांसद र केन्द्रीय सदस्यहरूबीच बैठक बसे प्राप्त सुझाव र नीतिगत विषयमा छलफल गरिनेछ। नागरिक सरकार र पार्टी संगठनबीच समन्वय बढाउँदै मन्त्रीहरूलाई जनताप्रति पारदर्शी र जवाफदेह बनाउन यो अभ्यास थालिएको राष्ट्रपतिले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनि बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। भक्तपुरको सूर्य विनायक स्थित उत्साहित सुधार केन्द्रमा राखिएका एक पुरुषको ज्यान गएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ। मादक पदार्थ छुटाउन चार दिन अघि भर्ना गराइएका उमेश शाहीको आज मृत्यु भएपछि आफन्त र स्थानीय प्रदर्शनमा उत्रिएका हुन्। पीड़ित पक्षले शाहीको शरीरमा नीलडाम देखिएको भन्दै कुटपेट गरी हत्या गरिएको आरोप लगाएका छन्। आक्रोशित समूहले सुधार केन्द्रमा तोडफोडको प्रयास गरेपछि स्थिति साम्य पार्न प्रहरी तथा सशस्त्र प्रहरीको टोली खटाइयो। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आफन्तको किटानी जाहेरी दर्ता गरी घटनाको निष्पक्ष अनुसन्धान अघि बढाइएको छ। र कालीकोटको पथाला गाउँपालिका 9 थिर्पु स्थित पथाला अस्पतालमा कार्यरत पलाता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि कुटपिट र तोडफोड भएपछि स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। अस्पतालको बहिरङ्ग कक्ष अगाडि बसेर वाइफाई चलाइरहेका स्थानीयलाई स्वास्थ्य कर्मीले बाहिर जान आग्रह गर्दा विवाद उत्पन्न भएको थियो। मेडिकल अफिसर डाक्टर अली हैदर रयन र स्टाफ नर्स शान्ता गिरीमाथि शुक्रबार दिउँसो र बेलुकी क्वार्टरमै पुगेर स्थानीय व्यक्तिहरूले हातपात गर्नुका साथै अस्पतालका उपकरण समेत तोडफोड गरेका छन्। पलाता गाउँपालिकाका स्वास्थ्य संयोजक धन प्रसाद नेउपानेका अनुसार भोलि सोमबार जनप्रतिनिधि सहितको सर्वपक्षीय बैठक बसेर घटनाका विषयमा छलफल तथा आवश्यक निर्णय गर्ने तयारी भइरहेको छ। हौस् त नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सिएमसी अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
5: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
7: हेलो आयन, के छ?
8: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
7: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
8: भिडियो अन गर न यार।
7: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
8: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-452-0-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
9: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइललाई, टेकमाइललाई।
3: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
4: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
3: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
4: सम्पर्क 98-457-31-034 र 97-443-43-915।

0: आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
4: माडीवासीहरूका लागि खुसीको खबर।
5: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020235212।
7: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
8: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
7: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5853 9855 7071 र 9855 7073
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4 93 580 र 9855 26 4 40
3: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: भदौदेखि रासोपाका मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने, काङ्ग्रेसको महाधिवेशन नसर्ने सभापति गगन थापाको भनाई।
0: देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालो बजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन, ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह।
1: चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झन्डै 3 हप्तादेखि ठप्प, चाड पर्व नजिकिँदै गर्दा बजारमा सामान अभावसँगै मूल्य वृद्धिको जोखिम।
0: हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी, जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्ताउन सक्ने वैज्ञानिकहरूको चिन्ता।
1: र सुदूरपश्चिम रोयल्सले इङ्ल्यान्डका सेफ अली जेबलाई फेरि भित्र्यायो।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएम

0: कोही मान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपतिले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक संवाद हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझाव मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री, पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बसेर नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने राष्ट्रपतिले जनाएको छ।
1: यसैबीच प्रतिनिधि सभामा सांसदहरूको उपस्थिति कम हुँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो दलका सांसदहरूको हाजिरी जाँच गर्ने भएको छ। रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुल्ला कोटीले प्रेस नोट सार्वजनिक गर्दै सांसदहरूको हाजिरी कापी झिकाएर विश्लेषण गरी प्रतिवेदन पेश गर्न सचेतक प्रकाश चन्द्र परियार र क्रान्ति शिखालाई निर्देशन दिएको जानकारी गराउनु भएको हो। उहाँका अनुसार असार 30 र 31 तथा 14, 18 र 22 गतेको हाजिरी विश्लेषण हुनेछ। संसद सचिवालयबाट हाजिरी झिकाएर 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको प्रेस नोटमा उल्लेख छ।
0: यसैबीच सरकारप्रति सत्तारूढ दल राष्ट्रपतिकै सांसदहरूले टिप्पणी गरिरहेका बेला सभापति रवि लामिछानेले पनि सन्तुष्ट नरहेको संकेत गर्नुभएको छ। 4 महिनामा सुधारको स्पष्ट छनक देखिनुपर्नेमा त्यसो नभए पनि अहिले नै असफल भन्ने नभएको उहाँले बताउनुभयो। केही तलमाथि भए पनि आत्तिहाल्ने अवस्था नरहेको र सरकार लक्ष्यबाट बहकिए त्यसलाई पुनः सही लिखमा ल्याउने क्षमता आफ्नो दलसँग रहेको उहाँको दावी छ। सरकारले आफ्नो वाचा र लक्ष्य अनुसार काम नगरे कान समातेरै भए पनि सही बाटोमा ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारको विरोधलाई जहाजमा बादल छिर्दा आउने सामान्य टर्बुलेन्ससँग तुलना गर्दै उहाँले दुर्घटनाको कुनै डर नलिन आग्रह गर्नुभयो।
1: काङ्ग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा पार्टीका सबै पक्षलाई समेटेर लैजान आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। तर पार्टी महाधिवेशनलाई लिएर तर्साएको, दबाएको र फकाएको कुरा नमान्ने उहाँको भनाइ छ। काङ्ग्रेस केन्द्रीय समितिको आज सुरु भएको बैठकको सुरुमा सभापति थापाले विधानको सीमाभित्र रहेर नै महाधिवेशन सम्पन्न गर्न तयार रहेको भन्दै महाधिवेशनको व्यवस्थापनका लागि समिति बनाउन र त्यसमा असन्तुष्ट नेताहरूलाई समेट्न तयार रहेको बताउनु भएको छ। विशेष महाधिवेशनमा भाग लिने र नलिने सबैको पार्टी रहेको भन्दै उहाँले असन्तुष्ट पक्षलाई समेट्ने बताउनु भएको छ। काङ्ग्रेस महाधिवेशन आउँदो असो 16 देखि 19 गतेसम्म तोकिएकै समयमा सम्पन्न हुने सभापति थापाले बताउनुभयो। अदालतमा आफ्ना कुरा स्पष्टसँग राख्ने भन्दै सभापति थापाले सर्वोच्च अदालतको पछिल्लो आदेशले महाधिवेशनमा कुनै परिवर्तन नहुने बताउनुभयो। यसैबीच नेपाली काङ्ग्रेस क्रियाशील सदस्य 8 लाख पुगेको छ। सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेलले केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्य 8 लाख पुगेको जानकारी गराउनु भएको हो। काङ्ग्रेसले छुटेका नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता अध्यावधिकलाई जारी राख्नु परेकाले केही दिन वडा अधिवेशन लगायत अधिवेशन तालिका हेरफेर गर्ने तयारी पनि गरेको छ।
0: यसैबीच बैठकमा सभापति गगन कुमार थापाले देश अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनु भएको छ। सरकारले विधि सम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाग्न थालेको आरोप लगाउँदै उहाँले कार्यपालिकाले न्यायपालिकाको सीमा समेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोर्याएको भन्दै यस्ता कुरामा छुट दिन नहुने टिप्पणी गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले भनेको एक्सप्रेस वेमा सरकार बिना ब्रेक चल्न सक्ने तर लेन मिच्न नपाउने उहाँको टिप्पणी छ। उहाँले गृहमन्त्री सुदन गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाउनु भयो। अहिले दिनदिनै मन्त्री र सत्तारूढ दलका सांसदहरूले हप्की धप्की दिने गरेको कुराहरू बाहिर आइरहेको भन्दै उहाँले देशलाई ठिक दिशातिर लैजान नसक्ने बताउनु भयो।
1: सर्वोच्च अदालतले निर्वाचन क्षेत्र विकासका नाममा सांसदहरूलाई प्रत्यक्ष बजेट दिनु गैर संवैधानिक हुने ठहर गरेको छ। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले सांसदलाई बजेट खर्च गर्ने अधिकार दिनु विधायकी अधिकारको गम्भीर विचलन भएको व्याख्या गरेको छ। फैसलाको पूर्ण पाठमा बजेट स्वीकृत गर्ने व्यवस्थापिकाका सदस्य स्वयंले योजना छनौट र रकम खर्च गर्दा गम्भीर स्वार्थको द्वन्द सृजना हुने उल्लेख छ। यसले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको संवैधानिक सिद्धान्तलाई समेत उल्लङ्घन गर्ने अदालतको निष्कर्ष छ। मध्य प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित

0: सदस्यलाई 5 करोड़ र समानुपातिकलाई 1 करोड़ 50 लाख रुपैयाँ दिने तयारी गरेपछि सर्वोच्चमा रिट परेको थियो। औपचारिक निर्णय नपाइएकाले रिट खारेज भए पनि सर्वोच्चले सांसदको मुख्य दायित्व कानून निर्माण, सरकारको निगरानी र जनताको प्रतिनिधित्व गर्नु मात्र रहेको स्पष्ट पारेको छ। भारत तथा बेलायत जस्ता देशहरूले अभ्यास उद्धृत गर्दै सर्वोच्चले सांसदको भूमिका विकास योजना सिफारिस गर्नेमा मात्र सीमित हुने र बजेट कार्यान्वयन गर्ने दायरा कार्यपालिका र स्थानीय तहकै हुने फैसला गरेको छ। 2081 पुस 12 गते भएको फैसलाको पूर्ण पाठ अहिले सर्वोच्चले सार्वजनिक गरेको हो।
1: सरकारले भरी सिलिन्डर ग्यास बिक्री गर्न थालेपछि सुरु भएको ग्यास अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावको कारण आपूर्तिमा समस्या भएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरी अर्थात् 14.2 किलोकै सिलिन्डर बिक्री गर्न थालेको थियो। त्यसको केही दिनमै मुख्य सहरी क्षेत्रमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला सोलुखुम जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो 1 हप्ता सरकारले प्रयासलाई बनाएको छ तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा एउटा सिलिन्डर ग्यासको 7,000 रुपियाँमा बेचेको भन्दै प्रहरले एकजनालाई पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले सङ्घीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रहरूमा अनुगमन पनि गर्नुभयो। तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँ 55 वटा डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगमले आग्रह गरेको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। चाडपर्व नजिकै गर्दा तातो पानी नाका अवरुद्ध भएकाले त्यसबाट पर्ने प्रभाव बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, ₹2 करोडसम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न।
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भदौदेखि राष्ट्रपतिका मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने, सांसदहरू संसद बैठकमा कम उपस्थित भएपछि राष्ट्रपतिले हाजिरी विश्लेषण थाल्यो, महाधिवेशनमा सबैले समेटेर लैजाने तर तर्साएर नतर्से सभापति गगन कुमार थापाको भनाई, सरकारको कार्यशैलीको आलोचना, देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालो बजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन, ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह, सांसदहरूलाई प्रत्यक्ष बजेट दिनु गैर संवैधानिक हुने सर्वोच्च अदालतको ठहर लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग, चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झण्डै 3 हप्तादेखि बन्द छ। नाका बन्द हुँदा चीनबाट नेपाल आउने ठूलो परिमाणको सामानको आयात प्रभावित भएको छ। यो नाका हुँदै विशेष गरी लत्ता, कपडा, जुत्ता, चप्पल, विद्युतीय सामग्री, फलफूल लगायत विभिन्न प्रकारका उपभोग्य वस्तु भित्रिने गर्छन्। तातोपानी नाका पूर्ण क्षमतामा सञ्चालन हुँदा वर्षमा झन्डै 1 खर्ब रुपैयाँ बराबरको माल वस्तु आयात हुने र त्यसबाट सरकारलाई झण्डै 15-20 अर्ब रुपैयाँ राजस्व प्राप्त हुने गरेको छ। तर वर्षायाममा पटक पटक सडक अवरुद्ध हुने समस्या यस वर्ष पनि दोहोरिएको छ। अझ तीज दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा आयात प्रभावित हुनु उपभोक्ताका लागि थप चिन्ताको विषय बनेको छ। चाडपर्वका बेला बजारमा सामानको माग सामान्य समय भन्दा बढी हुन्छ, तर माग बढ्ने समयमा नै चीनबाट हुने आयात प्रभावित भए बजारमा केही वस्तुको अभाव हुन सक्ने व्यवसायहरू बताउँछन्। यसको प्रत्यक्ष भार भने अन्तत उपभोक्ता माथि नै पर्ने देखिन्छ। यस्तो संवेदनशील समयमा बाटो खुलाउने काम नहुनुमा कसको कमजोरी हो भनेर साथी हृदय रिमालले नेपाल हिमालय सीमा पार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीलाई सोध्नु भएको छ।
6: 48 करोड 49 लाखको पैसा पनि परेको थियो बजेट, त्यो बजेटबाट काम गर्दै भन्दा भन्दै अब नेपाल हाम्रो प्रक्रिया अब ठेक्का अब उनका लगाउनु पर्दै गर्नु पर्दै टेन्डर खोल्नु पर्दै गर्दाखेरि त्यो प्रक्रिया अलिकति ढिलोको हुन त ढिलोको रहेपछि पछि चाहिँ चाहिने सरकार चाहिँ त्यो बाटो त्यो पहिलो चाहिँ बनाइदिने भनेर एउटा सहमति भएपछि नेपाल सरकारले त्यो ठेक्का तोड्दियो। त्यो अवस्था थियो तोड्दैपछि अहिले चाहिँ नेपाल सरकारले नि ठेक्का तोड्यो चाहिने सरकारले बनाउने भन्ने र नेपाल सरकारले पनि अब चाहिने सरकारले चाडपर्व
7: नजिकै छ, तीज त्यसै गरी दशैं तिहार जस्ता महत्वपूर्ण बजारमा चाहिँ मूल्य वृद्धि हुने अथवा सामान अभाव हुने समस्यालाई कसरी लिन सकिन्छ यहाँ के छ?
6: अवश्य नै मूल्य त वृद्धि हुन्छ। तपाईँको चाइनिज कस्टम भएर नेलामबाट खिचेका गाडीहरू त्यो बिचमा 80-90 गाडी त्यो गाडी चाइना फर्काएर उता केरुङ अथवा अन्तर्लादी अवस्था पनि छैन र त्यहाँ अब बाटो खोल्ने अहिले तत्काल बाटो खोल्ने अवस्था पनि नभएको कारणले त्यो सामानहरूको त्यो भोलि ग्यारेन्टी पनि नहुने अब त्यहाँ जताततै पहिरो आइरहेछ, त्यो पहिरो आएर चाहिँ त्यो सामानहरू के बगाउने हो कि भनेर अब त्यसमा पनि एउटा चिन्तित छ हामी सधैँछौँ। लागत अब अटोमेटिक बढ्ने भयो, चाडपर्व सबै नजिक हुँदैछ, तपाईँले भने जस्तो अब तिज भयो दसैँ तिहार अब हाम्रो तपाईँ मुख्य मुख्य चाडहरू नजिकै छ, अब यो बाटो खोल्नु त अब सम्भावना तातो पानीको छैन, त्यो कारणले अब रसुवामा अब चाप एकदमै बढी 3 लाख रुपियाँसम्म भाडा पुगेको अवस्था छ, त्यसले गर्दा अब समयको लागतले गर्दाखेरि पनि अलिकति सामानको भाउहरू चाहिँ आकर्षणीय हो कि अब अहिले त अरू नै सामान पनि खाद्यान्नहरू नै पनि तपाईँको अहिले 10-15% बढेको अवस्था छ, अब लागत त बढ्ने नै भयो, हामी पनि कति पर्सेन्ट बढ्ला भन्ने 15-20% भन्दा बढी माथि जाला कि भन्नेमा हामी पनि चिन्छौँ कि त्यो चाहिँ यो सामान ल्याउने व्यवस्था गर्नु पर्यो भनेर चाहिँ हामी अस्ति भन्सार विभागमा पनि यो अब जुन मैले अहिले यहाँलाई अनुरोध गरेँ त्यो बाटोमा अड्किया सामानहरू चाहिँ बोकाएर भए पनि ल्याउने व्यवस्था गरिदिनु पर्यो भनेर हामी अनुरोध गर्न गएको छौँ। अनि उहाँहरूसित बसेर एउटा भन्सार विभागमा एउटा त्यो बाटोको सामान त एउटा तत्काल त केही न केही त नगरिकन त अब त्यो भोलि जहाँ राखेको छ त्यो नै भौगोलिक अवस्था काहीँ पनि राम्रो छैन, त्यसले गर्दाखेरि त्यो सामानहरू पनि बगाएर लैजान्छ कि तोर पनि अब रसुवामा 22-23 गाडी बगायो अब यसपालि त्यो पनि नहोला भन्न सकिँदैन भनेर त्यो सामानको लागि पनि हामी पहल गर्दैछौँ। रेटहरू चाहिँ अलिकति महँगुने सम्भावना चाहिँ प्रबल देखाएको छ।
7: पटक पटक वर्षाको समयमा बाढी पहिरो लगायत अन्य स्थानीयहरूको केही मागहरूका कारण पनि यस्ता समस्याहरू आइरहँदा सरकारले त्यहाँ दीर्घकालीन रूपमा कस्तो खालको काम गर्नु पर्यो यसको समाधानका लागि?
6: हामीले भनेको पनि बारम्बार यही छ, अब भन्सार लक्ष्य 25 अरब रुपियाँ चाहिँ तातोपानीबाट उठाउने भनेर दिएको छ। 10 वर्षदेखिको समस्या एउटै समस्यालाई कतिचोटि हामीले राज्यलाई गुहार्ने त्यत्रो राजस्व पाउँछ राज्यले त्यो नाकाबाट दीर्घकालीन चाहिँ असर नपर्ने गरेर लोडमै बनाइदियो भने भलोबाट काम सुरु आइदियो भने मङ्सिर वैशाख जेठसम्म त बाटो कम्प्लिट गर्न सक्छ, धेरै ठाउँमा छ, जम्मा 3 ठाउँमा छ, बस्ती पनि जोखिम पनि तत्काल समाधान गर्नुपर्ने छ। त्यस कारणले पनि अब हामीलाई चाहिँ यो भेलैमा यो नाका चाहिँ सुचारू गर्न चाहिँ राज्यले चाहिँ विशेष पहल गर्न विशेष प्याकेज ल्याएर पहल गर्नुपर्छ भन्ने नै लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की। नेपाल दर्पणमा खबरकै सिलसिला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डाक्टर भट्टले विगतमा नीतिगत हस्तक्षेप र पुनर्निर्माणका क्षेत्रमा लगानी बढ्दा लगातार 3 वर्षसम्म झण्डै 7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुभयो। नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर 4% मात्र रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि पुँजी वृद्धि, दक्ष श्रम शक्ति निर्माण र प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभयो। उहाँले आर्थिक वृद्धिका लागि सुशासन, बलियो संस्थागत संरचना, डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स AIबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
0: सगरमाथाको 8,500 मिटरमा पर्ने डेथ जोनमा बितेको 30 वर्षदेखि रहेको चर्चित सब ग्रीन बुट्सलाई घर फर्काउने अभियान सुरु भएको छ। सन् 1996 ऐतिहासिक आरोहणका क्रममा ज्यान गुमाएका भारतीय आरोही दोर्जे मेरुपको शव फिर्ता ल्याउन भारत सरकारले विशेषज्ञ टोलीको खोजी सुरु गरेको BBCले जनाएको छ। हरियो र पहेँलो रङका बुट लगाएका कारण ग्रीन बुट्स नाम दिएको सब सगरमाथा चढ्ने धेरै आरोहीहरूका लागि 3 दशकदेखि चुचुरो पुग्ने बेलाको एउटा भयावह र परिचित सूचक बन्दै आएको थियो। सुरुमा त्यो सब सहकर्मी सेवाङ पाल जोरको मानिए पनि लुगा र पर्वतारोहणका सामग्रीको पछिल्लो अध्ययनपछि भारतीय सुरक्षा फौजले त्यो सब दोर्जे मेरुपकै भएको निष्कर्ष निकालेको हो। -40 डिग्री सेल्सियस तापक्रम र न्यून अक्सिजन रहने चीनतर्फको अति नै अप्ठ्यारो र भिरालो बाटोबाट हिउँमा जमेको सब तल ओह्राल्नु असाध्यै चुनौतीपूर्ण र खर्चिलो मानिन्छ। यसका लागि अनुभवी शेर्पाहरूको टोली परिचालन गरी आउँदो सेप्टेम्बरसम्ममा सब भारत पुर्याउने र DNA परीक्षण पछि परिवारलाई बुझाउने योजना बनाइएको छ। आफ्ना पति कहिले नफर्कने खबर पाए पनि 30 वर्षदेखि प्रतीक्षा गरिरहेकी उहाँकी श्रीमती र परिवारका लागि यो अभियानले ठूलो राहत दिनेछ। लद्दाखमा रहेको घरमा रहेका मुरुपका परिवारले उहाँको शव ल्याएर अन्तिम संस्कार गर्ने र उहाँले लगाएका ती ऐतिहासिक ग्रीन बुट्सलाई सम्झना र गर्वको प्रतीकका रूपमा सुरक्षित राख्ने बताएका छन्।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
9: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
8: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। अहिले सबै प्रदेशको केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै दैलेखको लोहार खोला तल्लो ढुङ्गेश्वर क्षेत्रमा सबैभन्दा धेरै 78 मिलिमिटर वर्षा मापन भएको छ। तराईमा थोरै ठाउँमा मात्र वर्षा भएको छ। पानी पर्णिक्रम केही कम भए पनि मनसुन फेरि सक्रिय हुने मौसमविदहरूले जनाएका छन्। आज रातिदेखि भोलिसम्म केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ भने यो हप्ता सबै ठाउँमा पानी पर्ने त्रिभुवन विश्वविद्यालयका मौसम विभागका मौसमविद विनोद पोखरेलले जानकारी दिनुभएको छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।
4: शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तुको कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजीका क्रममा आज दिउँसो गोरुसिङ्गे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रबाट हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली काङ्ग्रेस तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ्नु भएको मोटरसाइकल पूर्वपश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटर भित्र जंगल क्षेत्रमा रोकिरहेको अवस्थामा भेटिएको थियो।
5: यसैबीच कपिल वस्तुको यशोधरा गाउँपालिका वडा नम्बर 8 मा रहेको बाण गंगा नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्। हिजो घरबाट गाई वस्तु चराउन गएका 13 वर्षीय सर्फराज मुसलमान र 13 वर्षकै उबेद मुसलमान बेलुकी पख खोलामा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। बालकहरू बेपत्ता भएको खबर पाएपछि सशस्त्र नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्।
4: आज विश्व आदिवासी दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। काठमाडौँको भिरकुटी मण्डपबाट सुरु भएको र्याली खुल्ला मञ्च पुगेर कार्यक्रममा परिणत भएको छ। यस्तै देशका अरू ठाउँहरूमा पनि कार्यक्रमहरू सम्पन्न भएका छन्। सन् 1994 डिसेम्बर 23 मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 मा जिनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्त 9 भएकाले त्यही दिनलाई दिवसको रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका 90 देशमा झण्डै 47.60 करोड आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसङ्ख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरिब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्।
5: चितवन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा नयाँ विद्युतीय तार भूमिगत गर्ने काम शुरू भएको छ। नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको छ। झण्डै 17.86 करोड रुपियाँको लागतमा शारदा एन्ड सुम्निमा भिस्यान जेवीले 25 मेगावाट विद्युत प्रवाह क्षमताको नयाँ केबुल बिछ्याउन लागेको हो। यसअघि बिछ्याइएको 8 मेगावाटको तारमा पटक पटक समस्या आउने र मर्मतमा लामो समय लाग्ने गरे पनि पुरानै मार्ग छाडे बाँधेर नयाँ ठाउँबाट विद्युतीकरण गर्न लागिएको डिभिजन प्रमुख जितेन्द्र कुमार झाले जानकारी दिनुभयो। निकुञ्ज र जङ्गलले घेरिएको माडी क्षेत्रमा 11,700 ग्राहकलाई भरपर्दो विद्युत सेवा पुर्याउन यो आयोजना सुरु गरिएको हो।
4: काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्रेले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधि मैत्री प्रणाली आवश्यक रहेको बताउनु भएको छ। ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयको अन्तर्क्रियामा उहाँले सिट्ठी फुकेर मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने स्पष्ट पार्नुभयो। एसएसपी काफ्रेले सडक सुरक्षाका 3E अर्थात् इन्जिनियरिङ, शिक्षा र इन्फोर्समेन्टलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै ट्राफिक शिक्षा विद्यालयको पाठ्यक्रमै समेट्नुपर्ने बताउनुभयो। नेपालमा दैनिक औसत 8 जनाको सडक दुर्घटनामा ज्यान जाने र 75 जना घाइते हुने गरेको तथ्य सार्वजनिक गर्दै उहाँले ट्राफिक प्रहरीको प्राथमिकता जरिवाना असुल्नु नभई दुर्घटना घटाउनु रहेको उल्लेख गर्नुभयो। साथै उहाँले नागरिकसँग रुखो व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देश दिनुभएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर अर्थात् तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाडी र ओमानको खाडी बीचको महत्त्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। यो प्रतिवेदन बायोलोजिकल इन्भेसन्स नामक जनरलमा प्रकाशित छ। वैज्ञानिकहरूका अनुसार ठूलो संख्यामा जहाजहरू धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन्। यस अवधिमा समुद्री जीवहरू र अन्य गैरस्थानीय प्रजातिहरूले जहाजको संरचनामा टाँसिनका लागि असामान्य रूपमा लामो समय पाइरहेका छन्। प्रतिवेदनका अनुसार यी जहाजहरूले विश्वका विभिन्न देशहरूतर्फ पुनः यात्रा सुरु गर्दा ती जीवहरू नयाँ क्षेत्रहरूमा पुग्न सक्छन्। यसले समुद्री पारिस्थितिकीय प्रणालीमा ठूलो स्तरमा उल्लेखनीय असर पार्न सक्ने र सुपर स्प्रेडर जैविक अतिक्रमण जस्तै अवस्था सृजना गर्न सक्ने वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। प्रतिवेदनका अनुसार गएको फेब्रुअरीदेखि पर्सियन र अरबिक खाडीमा झन्डै 1,500 जहाजहरू अलपत्र परेका छन्। यसै गरी ओमानको खाडीमा पनि 100 जहाजहरू रोकिएका छन्। लामो समयसम्म एकै ठाउँमा स्थिर रहने जहाजहरूमा धेरै समुद्री सूक्ष्मजीव, लेउ र मेरुदण्डविहीन जीवहरू छिटो टाँसिन्छन् र त्यहाँ हुर्कन थाल्छन्। यसलाई बायोफाउलिङ भनिन्छ।
4: नेपाल दर्पणमा अब खेल खबर। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणका लागि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। एनपिएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिमबाट खेलेका जैबले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनका साथै 12 विकेट लिएका थिए। बायाँ हाते ब्याटर उनले टी20 क्रिकेटमा 112 खेलबाट 140 स्ट्राइक रेटमा 1,792 रन बनाएका छन्। यस्तै उनले 23 विकेट लिएका छन्। सुदूरपश्चिमले कप्तान दिपेन्द्र सिंह एरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो। यस्तै अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई टोलीमा भित्र आएको थियो। तेस्रो संस्करणको एनपिएल आउँदो कार्तिक 9 गतेदेखि मङ्सिर 5 गतेसम्म हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भदौदेखि रासोपाका मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने। काङ्ग्रेसको महाधिवेशन नसर्ने सभापति गगन थापाको भनाई।
4: देशभर ग्यासको अभाव कायमै। काठमाडौँमा कालो बजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन। ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह।
5: चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झन्डै 3 हप्तादेखि ठप्प। चाड पर्व नजिकिँदै गर्दा बजारमा सामान अभावसँगै मूल्य वृद्धिको जोखिम।
4: हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी। जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने वैज्ञानिकहरूको चिन्ता।
5: र सुदूरपश्चिम रोयल्सले इङ्ल्यान्डका सेफ अली जेबलाई फेरि भित्र्यायो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
3: स्वदेश FM 93.2 MHz।
6: नम्बर तपाईको समुदायको अनि तपाईको सरोकारको
7: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
8: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडीमा 25 मेगावाटको विद्युत ल्याउन निकुञ्जमा तार भूमिगत गरिँदै माडीको वनकटादेखि कसरासम्मको सुविधा प्राप्त बाटोको दुवैतर्फ झाडी फाट्यो। चितौरमा लागु औषधसहित 5 जना पक्राउ। हुलाक कार्यालय चितौनले हुलाकबाट 1 करोड राजस्व संकलन। राप्ती 10 किरणटारमा चेपाङ समुदाय लक्षित वृहत निशुल्क स्वास्थ्य शिविर। 500 भन्दा बढी लाभान्वित। भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्दै रासपा कार्यक्रम 2 चरणमा हुने। जेएनजी आन्दोलनमा श्रेष्ठा जले भएन 1 अर्ब 47 अर्बको लेखा परीक्षण। प्रतिनिधि सभामा 4 नयाँ विधेयक प्रस्तुत गरिने। परराष्ट्र र मन्त्रीसँग प्रश्नोत्तर। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चितौन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ। नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अगाडि बढेको हो। करिब ₹17.86 करोड लागतमा 25 मेगावाट विद्युत प्रवाह हुने गरी शारदा एन सुम्निमा भिसान जेबीले काम अगाडि बढाएको हो। अहिले भएको भूमिगत विद्युतीकरणमा पटक पटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ। पहिलाको भूमिगत विद्युतीकरणमा राखिएको तार 8 मेगावाटको हुँदा समय समयमा समस्या आउने गरेको कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले बताउनुभयो। उहाँका अनुसार पुरानो ठाउँबाट नभई नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको हो। चितौन राष्ट्रिय निकुञ्जको अन्तर्गत माडीको वनकटादेखि कसरासम्मको सुविधा प्राप्त बाटोको दुवैतर्फ झाडी फाड्न सुरु भएको छ। सड़क डिभिजन कार्यालयको आर्थिक सहयोग र माडी नगरपालिकाको समन्वयमा शनिबारदेखि झाडी फाड्न सुरु भएको हो। अग्ला अग्ला झाडीका कारण सड़क छेउमा जंगली जनावरहरू आवजावत गर्ने तथा सर्वसाधारणलाई हिण्डुलमा समेत बाधा हुने भएकाले मानव र जनावर दुवैको सुरक्षालाई ध्यानमा राखी सो अभियान सुरु गरिएको माडी नगर प्रमुख तारक कुमारी काजी महतोले बताउनुभयो। सड़क डिभिजनकै सहयोगमा अब तत्कालै निकुञ्जभित्र को सड़क मरम्मत कार्य पनि सुरु हुने नगर प्रमुख महतोले जनाउनुभयो। डिभिजनले ग्रेडर र रोलर प्रयोग गरी हुलाकी सड़क मरम्मत गर्ने गरेको छ। चितौन प्रहरीले विभिन्न स्थानबाट लागु औषधसहित 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितौनका अनुसार खैरनी र भरतपुरका छुट्टा छुट्टै घटनामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा खैरनी नगरपालिका 9 सुर्तनीबाट साउन 15 गते 30 वर्षे सुरज चौधरी पक्राउ परेका छन्। उनको साथबाट ड्रामा डोल 250 पीस बरामद भएको प्रहरीले जनाएको छ। यस्तै सोही ठाउँका 28 वर्षे विशाल चौधरी र 26 वर्षे सुभाष चौधरीलाई प्रहरीले साउन 22 गते पक्राउ गरेको हो। उनीहरूको साथबाट पनि ड्रामा डोल 345 पीस र 50 ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो। यता भरतपुर महानगरपालिका 2 पोखरा बस पार्कबाट पनि साउन 22 गते उदयपुरको मगरखोला घर बताउने 32 वर्षीय दिनेश परियार पक्राउ परेका छन्। उनको साथबाट डाइजोपाम 32 पीस, नोफ्रिन 32 पीस र फेनारागन 32 पीस गरी 96 पीस लागु औषध ना 65 प 13 37 नम्बरको स्कुटर र 65,700 नगद रुपियाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। सोही दिन भरतपुर महानगरपालिका 15 खैरनी नगरपालिका 6 घर भई हाल भरतपुर महानगरपालिका 25 शुक्रनगर बस्ने 22 वर्षीय दिनेश लामालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट ड्रामाडोल 60 पीस बरामद भएको जनाइएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरू विरुद्ध लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। जिल्ला हुलाक कार्यालय चितौनले गत आर्थिक वर्षमा ₹1,09,17,000 राजस्व संकलन गरेको छ। कार्यालयले हुलाक टिकट बिक्री काउन्टर अटोमेसन पार्सल तथा रोयल्टी जस्ता विभिन्न सेवा शुल्कबाट उक्त राजस्व संकलन गरेको हो। कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा संकलित कुल राजस्व मध्ये हुलाक टिकट बिक्रीबाट ₹58,72,000 तथा काउन्टर अटोमेसन पार्सल र रोयल्टी जस्ता अन्य सेवा शुल्कबाट ₹50,44,000 संकलन भएको हो। चितौनका युवा उद्यमी तथा वैष्णवका सञ्चालक कृष्ण सापकोटा नेपाल युवा उद्यमी मञ्चको राष्ट्रिय गभर्निङ काउन्सिलको द्वितीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। काठमाडौँस्थित सोल्टी होटलमा 2083 साउन 23 गते सम्पन्न नेपाल युवा उद्यमी मञ्चको राष्ट्रिय साधारण सभाबाट सापकोटा द्वितीय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
बारिसी लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको आयोजनामा सामाजिक सचेतनामूलक भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम चितवन युवा भेला सम्पन्न भएको छ। शनिबार हाकिम चौक स्थित सीएनटी होटेलमा आयोजित कार्यक्रममा युवाहरूलाई सामाजिक सेवामा सक्रिय हुन आह्वान गरिएको थियो। कार्यक्रमको अध्यक्षता बारिसी लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय अध्यक्ष विजय जङ बस्नेतले गर्नुभएको थियो। चितवनको राप्ती नगरपालिका 10 किरणटारमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविरबाट 500 भन्दा बढी सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्। विशेष गरी विपन्न चेपाङ तथा तामाङ समुदायलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। संघीय संसद प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो 1 बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने सांसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गर्नुभयो। नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैली पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा केन्द्रीय कार्य समितिको बैठकले शुरूमा सभापति थापाले वर्तमान सरकारको कार्यशैली र पार्टीभित्रको आन्तरिक अवस्थाप्रति कडा आलोचना गर्दै आगामी 15 महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान सार्वजनिक गर्नुभएको हो। नरेन्द्र शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटघाट गर्ने भएका छन्। सामूहिक रूपमा एकपटक सबैसँग भेट गरिसक्नुभएका उहाँले अब भने एक्ला एक्लै भेटघाट गर्न थाल्नुभएको हो। यसअघि प्रधानमन्त्री बालिनले विदेशी राजदूतसँग छुट्टा छुट्टै भेट गर्न अस्वीकार गर्दै आउनुभएको थियो। सोमबारदेखि उहाँले विभिन्न देशका राजदूतसँग छुट्टा छुट्टै भेट गर्दै आउनुभएको छ। सर्वोच्च अदालतले सार्वजनिक खरिद प्रक्रियामा पत्रदाताहरूको मन्जुरी बिना म्याद थप गर्ने र सोही आधारमा धरौटी जफत गर्ने कार्यलाई स्वेच्छाचारी र गैर कानूनी हुने ठहर गरेको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीबीच झण्डै 14 वर्षदेखि जारी विवादको अन्तिम किनारा लगाउँदै सर्वोच्चले उक्त फैसला गरेको हो। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश निरपधोष निरौलाको संयुक्त इजलासले टेलिकमलाई जफत गरिएको 45 लाख रुपियाँ धरोटी र थप 1 लाख रुपियाँ क्षतिपूर्ति गरी कुल 46 लाख रुपियाँ फिर्ता गर्न आदेश दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागि राजसपाले जनाएको छ। राजसपाका अनुसार कार्यक्रम अन्तर्गत सरकारमा सहभागी पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्। यस मार्फत नागरिकका समस्या गुनासा अपेक्षा र सुझावलाई राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म जोड्ने लक्ष्य राखिएको छ। आर्थिक वर्ष 2081-82 169 कार्यालयको लेखा परीक्षण हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखाको 63 प्रतिवेदन अनुसार 169 कार्यालय तथा निकायले 1,47,90 करोडको लेखा परीक्षण हुन नसकेको हो, जसको कारणमा 23 र 24 गते भदौ 2082 जेएनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीलाई देखाइएको छ। उदाहरणका लागि केन्द्रीय मत्स्य प्रबन्धन तथा संरक्षण केन्द्र काठमाडौँको 4,06,00,000 श्रेष्ठता पेश नभएका कारण लेखा परीक्षण हुन नसकेको विवरण प्रतिवेदनमा प्रस्तुत गरिएको छ। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 65% मापन गरिएको छ। माडीमा 25 मेगावाटको विद्युत ल्याउन निकुञ्जमा तार भूमिगत गरिँदै माडी कटादेखि कसरासम्मको सुविधा प्राप्त बाटोको दुवैतर्फ झाडी फाड्न सुरु। चितवनमा लागू सहित 5 जना पक्राउ। कार्यालय चितवनले हुलाकबाट 1 करोड राजस्व संकलन। राप्ती दशका चेपाङ समुदाय लक्षित वृहत निशुल्क स्वास्थ्य शिविर 500 भन्दा बढी लाभान्वित। भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्दै राजसपा कार्यक्रम 2 चरणमा हुने। र जेएनजी आन्दोलनमा श्रेष्ठता जले भएन 1,47,00,000,000 लेखा परीक्षण। प्रतिनिधि सभामा 4 नयाँ विधेयक प्रस्तुत। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5358 7070 61 र 98 5570 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 5880 र 98 5570 26 44
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। साँझ 7 बजे को समाचारमा स्वागत छ म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। विश्व आदिवासी दिवस का अवसर में नेपाल मा पनि विभिन्न कार्यक्रम को आयोजना आदिवासी को विशिष्ट पहचान र संस्कृति नै नेपाल को राष्ट्रीय गौरव भएको राष्ट्रपति रामचन्द्र पौडेल को भनाई राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै ग्यास को कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र आयात बढ्दै गएकाले अनावश्यक सञ्चय नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह र समुद्री आँधी डल्फिनका कारण चीनको सांघाईमा 1300 उडान रद्द

0: 77, 差啲差啲。
1: आसी कालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक 36.8% रहेको स्पष्ट पार्नुभयो। त्यसै गरी नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयद्वारा आज काठमाडौँको टुँडी खेलमा 32 विश्व आदिवासी दिवसको अवसरमा आयोजित मूल समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नयाँ पुस्ताले आफ्नो मौलिक भाषा संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा विज्ञान र प्रविधिको आधुनिक प्रयोग मार्फत अगाडि बढ्नुपर्ने बताउनुभयो। उहाँले प्रकृतिसँग मिलेर बाँच्ने आदिवासी समुदायको परम्परागत ज्ञान सिप र संस्कृति जलवायु परिवर्तन तथा वातावरणीय सन्तुलनका लागि आज विश्वकै लागि अनुकरणीय बनेको उल्लेख गर्नुभयो। त्यसै गरी दिवसका अवसरमा धनकुटाको पाखरीवासमा विभिन्न जात जातिका सांस्कृतिक झाँकी सहित र्याली निकालिएको छ। र्याली पाखरीवास बजारको परिक्रमा गरी संसारी सिमसार क्षेत्रमा पुगेर समारोहमा परिणत भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ। रासोपाका सहमहामन्त्री असीम शाहले आज विज्ञप्ति जारी गरेर

0: नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक बहुआयामिक र नीतिगत नागरिक सरकार मन्त्री व्यवस्थापिका संसद र संगठन केन्द्रीय समिति बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी कंग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आजदेखि शुरू केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कंग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरूको जिम्मेवारी भएको बताउनुभयो। सभापति थापाले 15 महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टीको सम्पन्न विशेष महाधिवेशन पूर्ण रूपमा विधान सम्मत आवश्यक र औचित्यपूर्ण रहेको दावी गर्दै सभापति थापाले महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीका केही नेताहरूले असहमति व्यक्त गर्नुभएको विषय पुनः अदालतमा प्रवेश गरेको बताउनुभयो। बैठकमा सभापति थापाले समसामयिक राजनीतिक प्रस्ताव र केन्द्रित विषयवस्तुका बारेमा जानकारी गराउनु भएको थियो भने महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नु भएको छ। केन्द्रीय कार्य समिति बैठक भोलि दिउँसो 1 बजे पुनः बस्नेछ। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भनी उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि आज बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन शुरू गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ। विभिन्न सुविधा, अवसर, शिक्षा तथा रोजगारीका लागि ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा बसाइसराई गर्ने क्रम बढ्दै जाँदा दुर्गम तथा दूरदराजका कतिपय गाउँठाउँ सुनसान बन्दै गएका छन्। यसै क्रममा बागलुङमा पनि बसाइसराई बढ्दै गएपछि बढ्दो बसाइसराई रोक्न बागलुङका स्थानीय तहहरूले भने कृषि, रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अगाडि सारेका छन्। बागलुङबाट संवाददाता कोपिला खनेलको रिपोर्ट।
1: बढ्दो बसाइसराई रोक्न बागलुङका सबै स्थानीय तहले कृषि, रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अगाडि सारेका छन्। बढ्दो बसाइसराई यहाँका स्थानीय तहको चुनौती नै बनेको छ। वैदेशिक रोजगारका कारण गाउँघर रित्तिने तथा खेतीयोग्य जमिन बाँझिँदै जान थालेपछि बसाइसराई रोक्न यहाँका स्थानीय तहले विशेष नीति तथा कार्यक्रम निर्माण गरेका हुन्। बसाइसराई रोक्न स्थानीय तहले कृषि, पशुपालन, उद्यमशीलता प्रवर्धन, उत्पादनमा आधारित अनुदान लगायतका कार्यक्रमलाई प्राथमिकता दिएका हुन्। काटेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलक।
2: यहाँका युवाहरूलाई रोक्नको लागि विशेष त हामी आर्थिक विकास समिति मार्फत उत्पादनमा आधारित अनुदानका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, शीतवर्गका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, सिपमूलक कार्यक्रमहरू सञ्चालन गरेका छौँ। उहाँहरूलाई चाहिने तत्कालीन पूर्वाधारका कार्यक्रमहरू जस्ता मौरी पालन तालिम गर्यो भने तौलेतमा मौरीको घरहरू दिने, बाख्रा पालन तालिम गर्यो भने उसलाई बाख्राहरू उपलब्ध गराउने, उहाँहरूले उत्पादन गरेको चिजलाई बिक्री वितरण गर्नको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमहरू हामी सञ्चालन गरेका छौँ।
1: विदेश पलायन रोक्नका लागि विदेशबाट फर्केर गाउँ घरमै केही गर्न चाहने युवाका लागि घुम्ती कोष मार्फत कर्जा दिने तथा युवा मैत्री, कृषि मैत्री कार्यक्रम निर्माण गरेको बताउनुहुन्छ बागलुङको चैमनी नगरपालिकाका उपाध्यक्ष हरिहर शर्मा।
3: वैदेशिक रोजगारीबाट फर्केर यही केही गर्न चाहने युवाहरूका निम्ति हामीले घुम्ती कोषका मार्फत उहाँहरूलाई बढीमा 3 लाख कर्जा दिने कार्यक्रम पनि बनाएका छौँ भने बाहिरबाट बसाइ सरेर आउनेहरूका निम्ति जैमिनी प्याकेजको एउटा मानिसलाई बस्नका निम्ति चाहिने न्यूनतम पूर्वाधारहरू व्यवस्थापन हुने त जैमिनी प्याकेजको कार्यक्रम पनि बनाएका छौँ। युवा मैत्री, कृषि मैत्री कार्यक्रम एम्बुलेन्स निर्माण गरेर स्थानीय उत्पादनलाई बजारसम्म सजिलै लैजाने आय आर्जन गर्नका निम्ति कृषि एम्बुलेन्स पनि हामीले सञ्चालन गरेका छौँ।
1: बढ्दो बसाई सराई प्रति यहाँको स्थानीय सरकार मात्र नभएर निजी संघ संस्थाले पनि चिन्ता व्यक्त गर्दै आएका छन्। आत्मनिर्भर हुनका लागि स्वदेशमै विकल्प खोज्नु पर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य बताउनुहुन्छ।
4: हामीले आत्मनिर्भर हुनुपर्छ, तर निर्भर हुनु भएन, हामीले देशमै उत्पादन हुने चिज

0: उत्पादन गरेर कसैले केही खेती गर्ला, कसैले व्यापार गर्ला, कसैले उद्योग चलाला, कसैले बाख्रा पाल्ला, सबै लाग्नु पर्यो। एउटाको कमाइले सबैले खान्छ भन्दा घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन।
1: बसाई सराई पूर्ण रूपमा रोकिन सम्भव छैन, तर गाउँ घरमै सेवा सुविधा थप गर्दै स्थानीय तह तथा यहाँका निजी संघ संस्थाले बनाएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके बढ्दो बसाई सराई न्यूनीकरण गर्न सकिने सहज अनुमान गर्न सकिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
2: हुलाकी सड़क अन्तर्गत जनकपुर भिट्टा मोड जोड्ने सड़कमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका एक पर्सा स्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु शास्तिपूर्ण यात्रा गर्न बाध्य छन्। सड़कको अधिकांश भाग निर्माण भइसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन, जसका कारण स्थानीयवासी र यात्रुले दैनिक रूपमा शास्ति खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सड़कको अधिकांश खण्डले पूर्णता पाइसकेको छ, तर विगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीयले बताएका छन्। बैतडीमा 76% आमाले पूर्ण स्तनपान गराउने गरेको तथ्याङ्क रहेको छ। बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्ने भए पनि 24%ले अझै पूर्ण स्तनपान नगराएको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
3: बैतडीमा गएको आर्थिक वर्षमा 3,540 जना आमाले बच्चा जन्माएकोमा 2,691 जनाले मात्र पूर्ण स्तनपान गराएको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्की,
4: 76%
3: आमाको दुधमा बच्चाका लागि आवश्यक सबै पोषक तत्त्वहरू पाइने भएकाले 6 महिनासम्म उसलाई आमाको दुध बाहेक अन्य खानेकुरा खुवाउन नहुने बताउनुहुन्छ श्री अहेब मोहन कलौनी। बच्चा जन्मेको 1 घण्टाभित्र आमाको बिगौती दुध र 6 महिनासम्म आमाको दुध मात्रै खुवाउनु पर्ने बताउनुहुन्छ पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा। बच्चाको वृद्धि र विकासमा आमाको दुध अमृत समान हुने भएकाले 6 महिनासम्म आमाको दुध मात्रै खुवाउनु पर्ने स्वास्थ्य कर्मीहरूको भनाइरहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: रेडियो नेपालका पूर्व कर्मचारी महेन्द्र राई माझीको 49 वर्षको उमेरमा निधन भएको छ। विगत 5 वर्षदेखि अस्ट्रेलिया बस्दै आउनुभएका राई माझीको आज बिहान आफ्नै निवासमा हृदयघातका कारण निधन भएको उहाँको परिवारले जनाएको छ। विक्रमसम्म 2076 सालमा अवकाश लिनुभएका राई माझी अङ्ग्रेजी समाचार सम्पादक एवं वाचकका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँ सङ्गीत क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो। उहाँको निधनमा रेडियो नेपालले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। समुद्री आँधी डल्फिन पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका 2 प्रमुख विमानस्थलले आज 1,300 भन्दा बढी उडान रद्द गरेका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4,00,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। आँधीको बाहिरी घेराले हिजो ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। ताइवानका केही वायु सेवा कम्पनीले पनि आज चीनतर्फका उडान रद्द गरेका छन्। आँधीको अधिकतम निरन्तर हावाको गति प्रति घण्टा करिब 162 किलोमिटर रहेको अनुमान गरिएको थियो। आँधीका कारण भारी वर्षा भइरहेको र बाढी तथा पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन्। आँधी आइतबार अबेर झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। मौसमविदहरूले आगामी केही दिनमा ती क्षेत्रमा 200 देखि 400 मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। झेजियाङको ताइझोउ सहरबाट हिजो साँझसम्म करिब 390,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्व नेत्री आङ सान सू कीको पूर्ण तथा निशर्त रिहाईका लागि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले गरेको आह्वान अस्वीकार गरेको छ। म्यानमारको विदेश मन्त्रालयले आसियानको विशेष दूतको आवश्यकता पनि नरहेको जनाएको छ। राष्ट्रपति मिन आङ ह्लाइङले सन् 2021 सू की नेतृत्वको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि म्यानमारले आसियानसँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएको छ। आसियानले सन् 2021 म्यानमारमा हिंसा अन्त्य गरी सम्बन्धित पक्षबीच संवाद सुरु गराउने उद्देश्यले 5 बुधे सहमति गरेको थियो। विशेष दूत मार्फत उक्त सहमति कार्यान्वयन गराउने प्रयास भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै मिन आङ लाइङलाई आसियानका उच्च स्तरीय बैठकमा सहभागी हुन रोक लगाइएको छ। 81 वर्षीय सुकीले राजधानी नेपितावमा अज्ञात स्थानमा अझै नजरबन्दको सजाय भोगिरहनु भएको छ। उहाँमाथिका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित रहेको उहाँका समर्थक तथा मानवाधिकारवादी संस्थाहरूले बताउँदै आएका छन्। सन् 2021 सत्ता कब्जा गरेपछि म्यानमारमा सैन्य शासन विरूद्ध सशस्त्र विद्रोह र द्वन्द्व जारी छ।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई अतिरिक्त ग्यास खरिद गरी सञ्चय नगर्न अनुरोध गरेको छ। संघका अध्यक्ष दिवान बहादुर सन्तले एक विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गर्नु भएको हो। ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूमा अनावश्यक रूपमा सिलिन्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकता भन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सृजना भइरहेको परिप्रेक्ष्यमा ग्यास अत्यावश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौडधुप गर्नुपर्ने अवस्था सृजना भएको विज्ञप्तिमा उल्लेख गरिएको। तसर्थ उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्काल समाधान हुने देखिन्छ, संघको विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी दिनमा पनि एलपी ग्यास आपूर्तिमा समस्या नहुने भएकोले ग्यासको अभाव हुने सम्भावना नै नरहेको अध्यक्ष चन्दको भनाइ छ। नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनेरीहरूबाट सहजै हाल एलपी ग्यासको आयात करिब 15% बढेको संघले उल्लेख गरेको छ। त्यसै गरी सहज रूपमा एलपी ग्यासको आयात सँगै ग्यास उद्योगबाट सिलिन्डर फिलिङ गरी बजारीकरण गर्ने कार्य पनि निरन्तर भइरहेकोले सञ्चय नगर्न संघले उपभोक्ताहरूलाई आग्रह गरेको छ। नेपालको अर्थतन्त्रमा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। मुलुकभित्र नगद कारोबारको विकल्पमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्दै गएको हो। यसै क्रममा क्युआर कोडमा आधारित भुक्तानी प्रणालीमा करिब 92% वृद्धि भएको छ। आर्थिक वर्ष सन् 2024-25 डिजिटल भुक्तानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ। मुलुकभर डिजिटल वालेट प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढेर 2,67,65,000 भन्दा बढी पुगेको छ। त्यसै गरी मोबाइल बैंकिङका ग्राहकहरूको संख्या पनि 2,77,41,000 नागेको छ। डिजिटल वालेट र मोबाइल बैंकिङको यो फड्कोले सर्वसाधारणमा वित्तीय साक्षरता र प्रविधि प्रति विश्वास बढ्दै गएको स्पष्ट देखाएको छ। आर्थिक वर्ष सन् 2024-25 क्युआर कोड मार्फत हुने भुक्तानीको संख्या र मूल्य दुवैमा ऐतिहासिक रेकर्ड निर्माण भएको छ। क्युआर भुक्तानीको संख्या 92.5% र कुल कारोबार मूल्यमा 91.8% वृद्धि भएको छ। दैनिक उपभोग्य वस्तुको खरिददेखि ठूला व्यापारिक तथा सेवामूलक क्षेत्रमा समेत सर्वसाधारणले क्युआर स्क्यान गरेर सहजै भुक्तानी गर्न थालेका छन्। आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। यस दिन सुनको मूल्य तोलामा 4,800 रुपियाँले बढेर 3,01,700 रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गएको शुक्रबार तोलामा 900 रुपियाँले बढेर सुनको भाव 2,96,900 रुपियाँमा कारोबार भएको थियो। त्यसै गरी आइतबार चाँदीको मूल्य पनि तोलामा 70 रुपियाँले बढेर 4,600 रुपियाँमा कारोबार भएको छ। गएको माघ 15 गते सुनको भाव तोलामा 20,500 रुपियाँले बढेर 3,39,300 रुपियाँमा कारोबार भएको थियो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
6: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट प्रतियोगिता कार्तिक 9 गतेदेखि मङ्सिर 5 गतेसम्म हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार सार्वजनिक गरेको मिति अनुसार एनपीएल दशैं लगत्तै सुरु हुने भएको हो। दशैंको पूर्णिमाको भोलिपल्ट सुरु हुने एनपीएलका लागि सहभागी 8 फ्रेन्चाइज टोलीले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेका छन्। टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी रहेको छ। एनपीएलमा साबिक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, कर्णाली एक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन्। क्यानले मिति तय गरे पनि खेलको तालिका भने सार्वजनिक गरेको छैन। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग एनपीएल 2026 लागि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनका साथै 12 विकेट लिएका थिए। राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इङ्ल्यान्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। स्लो लेफ्ट आर्म बलरका रूपमा समेत प्रभावशाली रहेका जैबले T20 क्रिकेटमा 23 विकेट लिएका छन्। जैबले हालै भाइटालिटी ब्लास्ट र द 100 समेत सहभागिता जनाइसकेका छन्। सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। सुदूरपश्चिम रोयल्सले कप्तान दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो। यस्तै सुदूरपश्चिम अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई अनुबन्ध गरेको छ।
2: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति देशका पहाड़ी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेसका साथै कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 1.8 मिलिमिटर। काठमाडौँको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस, वर्षा 9.4 मिलिमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 15.3 मिलिमिटर। दिपालको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विश्व आदिवासी दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। आदिवासीको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्दै। ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र। आयात बढ्दै गएकाले अनावश्यक सञ्चय नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। र समुद्री आँधी डल्फिनका कारण चीनको सांघाईमा 1300 उडान रद्द। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
9: तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार। हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
10: बिना ऑपरेशन पाइल्स फिस्टुला को 100% ग्यारेन्टी का साथ सफल उपचार हरेक मंगलवार बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
9: नारायणी सामुदायिक अस्पताल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिक का डाक्टर बाट माडीमै पाइल्स फिस्टुला को ग्यारेन्टेड उपचार।
10: सम्पर्क 98-454-31-034 र 97-443-43-915।
11: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
9: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
11: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
9: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440।
11: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
12: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98-550-58-369 98-426-43-211 र 98-142-076-04।
9: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
12: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
9: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
13: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
14: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
13: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
12: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
9: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
12: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98-042-21-343 र 98-184-29-230।
15: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
16: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
17: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
18: ओहो, भसेरिका हाथ खुट्टा दुवे भाचे जस्तो होस पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
19: पर्ख दीपक
18: किन
19: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
18: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
20: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
21: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
22: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
21: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
22: 24 घण्टा इमर्जेन्सी सेवा
21: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
22: एडभान्स पेडियाट्रिक जनरल वार्ड
21: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
22: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
21: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
22: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
21: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
22: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
21: भेन्टिलेटर सेवा
22: होल बडी चेकअप जाँचको सुविधा
21: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
22: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
24: अहिले बेलुकीको 7:30 बजेको छ सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढी बाँदर, व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र, कालो बजारीलाई कारवाही गरिने।
1: गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँडिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
0: आज देशभरमै गर्जन सहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी। सुस्तामा बढ्दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग।
2: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
0: उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदै 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाई।
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो, आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौँ। हामी सबैले चित्त बुझाएका थियौँ, यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो, सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो।
0: र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना अस्वीकार। एनपीएल खेल, सुदूरपश्चिम क्रिकेट खेल्न इङ्ल्यान्डका जैव अनुबन्धित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न मन्त्रालय र निकायबीच समन्वय नहुने समस्या वर्षौं देखेको छ। एउटै स्थानमा फरक फरक निकायले योजना बनाउँदा दोहोरोपन बढ्ने गरेको छ र सीमित स्रोतको अनावश्यक खर्च भइरहेको छ। यस्तो अवस्थाले विकासको गति मात्रै होइन गुणस्तरमा समेत नकारात्मक प्रभाव पर्दै आएको छ। सुधारका लागि एकीकृत योजना प्रणाली, स्पष्ट जिम्मेवारी निर्धारण र सूचना आदान प्रदानको प्रभावकारी संयन्त्र बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: खाना पकाउने ग्यासको अभाव र आपूर्तिमा कालोबजारी भइरहेको गुनासो आएपछि गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रूपमा बजार अनुगमन तीव्र बनाएका छन्। मन्त्रालयहरूले प्रहरीको सहयोगमा अनुगमन तीव्र बनाएका हुन्। आज काठमाडौँका 55 ग्यास डिपोमा प्रहरी परिचालन गरी उपभोक्तालाई ग्यास वितरण सहज बनाएको छ। हिजो मात्रै प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढी सिलिन्डर बिक्रीमा सहजीकरण गरेको थियो। भक्तपुरमा भने एउटा सिलिन्डर 7,000 रुपियाँमा बिक्री गरेको आरोपमा एकजना पक्राउ परेका थिए। उद्योग मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले ग्यासको आपूर्ति सहज हुँदै गए पनि उपभोक्तालाई समस्या पार्ने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइएको सीआईएनसँग बताउनुभयो।
1: ग्यासको आपूर्ति विदेशबाट राम्रै भइरहे पनि भित्रपट्टि चाहिँ नेपालभित्रको वितरणमा केही समस्याहरू देखिएको थियो र यो समस्यालाई पहिचान गरेर समाधान गर्न हामीले यो क्युआरटी भन्छ नि, क्विक रेस्पोन्स टिम सञ्चारमा ल्यायौँ। आज चाहिँ 4th दिन हो यो रेस्पोन्स टिमले काम गरिरहेको, जो चाहिँ साह्रै निडी छ, खाँचोमा छ, अरू वैकल्पिक उपाय छैन भने उसलाई चाहिँ तुरन्त उपलब्ध गराउने गरी त्यो टिमले काम गरिरहेछ। गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँडिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
5: नेपाल आयल निगमले भने ग्यासको आपूर्ति निरन्तर भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। लुम्बिनी प्रदेशका 44 गाउँपालिकामा गरिएको अध्ययनमा 20,000 भन्दा बढी बाँदर रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर हरि शर्मा नेतृत्वको टोलीले गरेको अध्ययनमा रातो बाँदर, पहरे बाँदर र लङ्गुर गरी 3 प्रजातिका बाँदर भेटिएका छन्। अध्ययन अनुसार किसानलाई सबैभन्दा बढी दुःख रातो बाँदरले दिने गरेको छ। बाँदरका कारण बाली नालीमा क्षति बढ्नुका साथै मानव वन्यजन्तु दण्ड समेत बढेको अध्ययनले देखाएको छ। बाँदरको संख्या व्यवस्थापनका लागि लागि वन्ध्याकरण हिरालु राख्ने र क्षति भएका किसानलाई क्षतिपूर्ति दिने लगायतका उपाय अपनाउन सुझाव दिएको छ। वन्यजन्तुको वासस्थान स्थानीय तहको सीमा भन्दा बाहिरसम्म फैलिने भएकाले समस्या समाधानका लागि समग्र क्षेत्रलाई समेटेर योजना बनाउनु पर्ने अनुसन्धानकर्ताको भनाइ छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारेको मस्यौदाका बारेमा आएका जाहेज सुझाव र सार्वजनिक भइरहेका विचारलाई समावेश गरेर अघि बढ्ने बताएको छ। विधेयकका वातावरण निरीक्षण र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि भएको भन्दै देशभरका विश्वविद्यालय केन्द्रीय विभाग तथा आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पस सरकारवालाले संयुक्त रूपमा ध्यान आकर्षण गराउँदै आएका छन्। सिआइएनसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकाल,
6: मस्यौदामा छलफल चलिरहेको छ, फाइनल निर्णय भएको अवस्था होइन। होइन, जुन यसभन्दा अगाडि मस्यौदामा चाहिँ वातावरण विषय नपरेको मान्छेहरूलाई पनि यस्तो दिने गरी आयो भन्ने जुन गुनासो भन्नुभयो, अब त्यो गुनासो स्वाभाविक छ। होइन, हामीले सुझाव कलेक्सनहरू गरिरहेको अवस्था छ मन्त्रालयले, अब सुझाव आयो भने त्यस्तो सुझावहरूमा सम्बोधन गरेर जाने सरकारको पनि छ, मन्त्रालयको पनि छ, त्यसमा त्यसमा संशोधन गरेर सुझावहरूलाई समेटेर जान सकिन्छ। मस्यौदा तयार गरेर जुन कुरो बाहिर आएछ नि त्यो चाहिँ त्यो एकदम राम्रो पक्ष हो भन्ने लाग्छ। किन भन्नुहुन्छ भने मन्त्रालयले पनि ऐन संशोधन गर्दैछ भन्ने जानकारी भयो एउटा कुरा, अनि अर्को कुरो यसको ऐन नीति निर्माण गर्दा पारदर्शी तरिकाले गर्नुपर्छ भन्ने कुरा छ। सरोकारवाला साथीहरूले कन्सर्नहरू भनौँ न सम्बन्धित सरोकारवालाहरूले राख्नु भएको छ, उहाँले लिखित रूपमा मन्त्रालयमा सुझावहरू दिनुभएन भने उहाँहरूको सुझावहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ, हामी गर्छौँ भने फेरि।
5: यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक तह गरेका र 2 स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था सच्याउन माग गरेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले नदी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने र विपद व्यवस्थापन कोषबाट समेत बजेट उपलब्ध गराउने स्पष्ट पार्नुभयो।
7: सुस्तावासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन मान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्ने छ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौँ।
5: सुस्ता क्षेत्रमा नदी कटान बढ्दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका हिमाली पहाडी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ भने पहाडी तथा तराई भूभागका धेरै स्थानमा समेत मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, कर्णाली प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले सिआइएनसँग बताउनुभयो।
8: सुदूरपश्चिम प्रदेश है रातिको हकमा चाहिँ त्यस्तै गण्डकी प्रदेशको पहाडी भूभागमा सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक स्थान त्यस्तै हाम्रो यो कोशी प्रदेशको तराई भूभागको एक स्थानमा चाहिँ भारी वर्षा सम्भावना छ बाँकीतिर औसत वर्षा अनुसार देखिन्छ ठुलो खालको झरी टाइपको छैन वर्षा भए पनि रोकिने खालको देखिन्छ त्यही नै हो यतिकै अब मनसुन चाहिँ मनसुनको समयमा छौँ हामी होइन त्यसरी नै बुझ्नुपर्ने हुन्छ अब ठ्याक्कै होइन तर पहाडी भूभागहरूमा चाहिँ मनसुनको समयमा जलवाष्पहरू आइराखेका हुन्छ पहाडी भूभागमा अब त्यसले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा हुन्छ कतिपय अब सबै वर्षा भएको ठाउँ पहाडी भूभागहरू छ भने त्यहाँ पहिरो जान्छ
5: कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी पानी पर्ने सक्ने पूर्वानुमान गरिएको र ती क्षेत्र र भूभागमा बाढी पहिरोको जोखिम रहेको महाशाखाको भनाइरहेको छ संघीय संसद प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन् दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ दिउँसो एक बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्न उत्तरको कार्यक्रम रहने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न उत्तरको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको गिरीले सिआइएनलाई जानकारी दिनुभयो
2: परराष्ट्र मन्त्रालयको सन्दर्भमा दुईटा प्रश्नहरू छन् भने युवा श्रम र रोजगारको सन्दर्भमा भोलिका लागि एउटा प्रश्न छ प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत भोलि दर्ता भएर बसेका तिनटा विधेयकहरू सभामा प्रस्तुत हुन्छन् यानि पेश हुन्छन् अथवा यसलाई टेबल भएको रूपमा पनि बुझ्न सकिन्छ यस्ता तिनटा विधेयकमा चाहिँ कर्मचारी सञ्चय कोष दोस्रो संशोधन विधेयक 2083 छ त्यसले गर्दा मेल मिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ त्यो चाहिँ विधि निर्माणको क्रममा त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ
5: नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिएको बताउनु भएको छ पार्टी केन्द्रीय कार्यालय सानिपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले पार्टीका कामहरू विधान सम्मत भएकाले डराउनु पर्ने अवस्था नरहेको बताउनुभयो
3: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो आदरणीय नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ उहाँको नेतृत्वमा पछि हामीले छानबिन समिति बनायौँ हामी सबैले चित्त बुझाएका थियौँ यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो सबै कुराहरू बसेर छलफल गर सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो यो जिम्मेवारी पुरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छैन यो कुरा गर्ने कुरामा संवाद गरिरहेको सब संवाद गर तर एउटा कुरा चाहिँ म ख्याल गरिदिनु सबैलाई आग्रह गर्न चाहन्छु तर्साएर चाहिँ म तर्सिन्न दबाएर पनि म दबिन्न फकाएर पनि फके विधानको सीमाभित्र म बस्नुपर्छ विधानको सीमाभित्र बस्छु
5: नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभएको छ आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धि दर भएको बताउनुभयो साझा खबरमा अब विदेशका खबर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजाबाट सेना फिर्ती सम्बन्धी 15 बुधे योजना अस्वीकार गर्नुभएको छ उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नु भएको छ नेतन्याहुले इजरायलले 15 बुधे दस्तावेज अस्वीकार गरेको बताउनुभयो तर हमासले इजरायलले गाजामा जारी सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्र आफ्ना भारी हतियार हस्तान्तर गर्ने शर्त राखेको छ अब खेल खबर सुदूरपश्चिम रोयल्सले आगामी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटका लागि इङ्ल्याण्डका अलराउन्डर सेफ अली जैवलाई अनुबन्धन गरेको छ जैव पहिलो संस्करणमा पनि सुदूरपश्चिमबाट खेल्नु भएको थियो त्यति बेला उत्कृष्ट प्रदर्शन गर्नुभएका उहाँ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो सरकारी कार्यालयलाई बिचौलिया र भिडभाड रहित बनाउन चालिएको कदमबाट सेवाग्राही खुसी
9: केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिचौलियाहरू अब दलालीहरू हुन्थ्यो नि दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरितो ढङ्गले लिन पाउने अवस्था भएको छ
0: स्थानीय सरकार र प्रशासनको पहलबाट देखिएको नतिजा अरू प्रशासन कार्यालयका लागि पनि अनुकरणीय रिपोर्ट बर्खाको समयमा बालबालिकालाई झाडा पखालाबाट बचाउने कसरी संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अन्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
10: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य
12: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर संघीय स्तरमा सिंहदरबारको काम कारवाहीमा परिवर्तन गर्न खोजिए जस्तै जिल्लामा प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ सुधारका लागि धेरै जिल्लामा काम पनि सुरु भइसकेको छ त्यसै मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने एउटा कामका लागि पटक पटक विभिन्न कोठा चहार्नुपर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनु पर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ
14: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भिडभाड झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन् सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात् पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ
15: अहिले यताउति दौडिनु पर्ने नि त एउटै कोठाबाट त्यहाँ अब टोकन सिस्टम
14: सेवा कक्षमा पुगेपछि कर्मचारीले सुरुमा सेवाग्राहीका कागजात रुजु गर्छन् आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ पालै पालो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ जुगल गाउँपालिकाबाट आउनुभएका टङ्क बहादुर सिलवाल
9: अब हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै बिजुलीहरू दलालीहरू हुन्थ्यो नि दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरितो ढङ्गले लिन पाउने अवस्था भएको छ
14: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाइफाईको समेत व्यवस्था गरिएको छ नयाँ नागरिकता नागरिकताको प्रतिलिपि राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे
16: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौँ उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरुरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौँ
14: सेवा प्रवाहलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालय कार्यालयमा सञ्चालन गरिएको छ। चौतारा साँगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्ने सम्मका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खयामा बालबालिकालाई झाडा पखालाको उच्च जोखिम,
17: बच्चाको हात पनि राम्रोसँग खाने पानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने।
0: बालबालिकालाई झाडा पखालाबाट जोगाउने उपाय के होला? विज्ञको सुझाव सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
0: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
18: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 314 खण्डमा छौं। बर्खाको समयमा बालबालिकामा देखिन सक्ने झाडा पखाला र यसबाट बस्नका लागि के कसरी सावधानी अप्नाउने, हाम्रो पालोको आजको अङ्कमा हामीले यसै विषयमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको कुराकानी सुनाउँदैछौँ।
17: झाडा पखाला लाग्ने त्यो पनि समय अनुसारले नै हुन्छ, जस्तो जाडो महिनामा धेरै जसो भाइरल डायरिया भन्छौँ हामीले, भाइरल इन्फेक्सनले गर्दा
0: चिसोका कारण हुने,
17: चिसोमा हुने भाइरसको कारणले हुन्छ। पानी पर्ने सिजनमा चाहिँ नि फोहोरले गर्दाखेरि हुन्छ, कहिले कहिले यो कोलेराले गर्दाखेरि पनि हुन्छ। फोहोर पानी भयो भने, पानी उमालेर खाएन भने अरू संक्रमण गर्ने ब्याक्टेरियाले
0: अलि बढी चाहिँ जाडो मौसममा जोखिम हुन्छ झाडा पखाला लाग्ने कि गर्मी मौसममा अलि बढी हुन्छ?
17: फरक फरक हुन्छ, त्यो कारण चाहिँ फरक हो होइन। गर्मी महिनामा चाहिँ नि पानी दूषित भएर हुने धेरै, खाना र पानी दूषित भएर हुने हुन्छ। जाडो महिनामा चाहिँ यो भाइरसले गर्ने भएको भएर वातावरणमा जुन भाइरसको इन्फेक्सन हुन्छ त्यसले गर्दाखेरि हुन्छ, उसलाई रुगा खोकी पनि लाग्छ, झाडा रन्ता पनि लाग्छ, त्यो हुनसक्छ।
0: बालबालिकालाई लाग्ने जुन झाडा पखाला छ यो गर्मी याममा, त्यो पनि मनसुनका समयमा हुने झाडा पखालालाई चाहिँ कसरी रोक्न सक्छन्?
17: सरसफाई नै होइन, शिशु बालबालिकालाई खाना खुवाउनु अगाडि हात धुन लगाउने, आफूले पनि हात धुने खुवाउने बेलामा पानी जहिले पनि उमालेर खुवाउने। हामीले पानी चाहिँ उमालेर खान्छौँ अनि अरू कुरा चाहिँ त्यो खाने पानीले सफा गर्दैनौँ होइन, धाराको पानीले गर्छौँ। त्यो गर्दाखेरि पानी त उमालेर खाएको छौँ तर अब हात धुँदाखेरि पनि पानी यतिकै हामीले त्यति राम्रोसँग हात नधुने र सफा पानीले हात नधुँदाखेरि पनि त्यसले गर्दाखेरि पनि समस्या हुन सक्छ। झिँगा बन्केको कुराहरू नखान दिने होइन, खानेकुराहरू छोपेर राख्ने, ताजा खानेकुरा खाने, घरमै पकाएको तातो तातो खानेकुरा खायो भने चाहिँ संक्रमण हुने चान्स कम हुन्छ।
0: अभिभावकले चाहिँ ख्याल गर्नुपर्ने कुराहरू, जस्तो यो गल्ती गर्दाखेरि चाहिँ बालबालिकालाई, अझ विशेष गरी सहर केन्द्रित बालबालिकाहरूलाई चाहिँ झाडा पखाला लागिरहेछ भन्ने के छ यहाँको अनुभव?
17: एउटा त पानीकै भयो होइन, पानी उमालेर नखुवाउने, प्रशोधन गरेर नखुवाउने एउटा भयो, अर्को कुरा चाहिँ नि बजारको खानेकुराहरू खुवाउने होइन, अब किनेर ल्याएर अब अलिक कहाँ पकाउने किनेर ल्याएर खुवायो भन्दाखेरि अब त्यो कस्तो हुन्छ, बासी खानेकुरा हुन्छ, त्यसमा चाहिँ नि कीटाणु भइसकेको खानेकुरा खाँदाखेरि बढी हुन्छ, बच्चाले रुन्छ त्यसैले खुवाइदिउँ भन्ने त्यसैले त्यसैले खाना र पानीबाटै सर्ने भएको भएर त्यतातिर चाहिँ अलिक बढी नै ध्यान दिनुपर्छ।
19: विद्यालयमा अब पानी अब घरबाट कतिपय घरैबाट बोतलमा लिएर जानुहुन्छ होइन, कतिपयले विद्यालयमा पनि भरेर खानुहुन्छ, अनि त्यो बोतलको पानी खाँदै गर्दाखेरि चाहिँ बोतलको मुख गाडेर खाने र मुखमा भएको केही खानेकुराहरू चाहिँ बोतलमा पनि खस्ने पनि हुँदो रहेछ कि, त्यसले चाहिँ कतिको जोखम
17: गर्दाखेरि पनि हुनसक्छ, त्यो कीटाणु नै त्यसमा त्यो बोतल हामीले राम्रोसँग सफा गरेन भने त्यसैमा कीटाणु बढ्छ अनि त्यसले गर्दाखेरि पनि हुन सक्छ संक्रमण।
19: खानपानमा चाहिँ के ध्यान दिने झाडा पखाला नलागोस् भनेर?
17: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने सकुबल होइन, ताजा खाने, बासी सडेगलेको नखाने, फलफुलहरू खाँदाखेरि पनि खाने पानीमा राम्रोसँग पखालेर खाने,
19: खाने पानीमै पखाल्नु पर्यो,
17: पानीमै पखाल्नु पर्यो, एकछिन एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानीले पखाल्यो भने चाहिँ नि त्यसमा भएको अब कहिले कहिले किटनाशक औषधिहरू पनि हाले हुन्छ र त्यसमा झिङ्गा सिङ्गा भन्केको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ।
19: यदि बच्चालाई झाडा पखाला लागिहाल्यो भने सुरुवाती चरणमा के गर्ने?
17: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने, हामीले चाहिँ ऊ गर्छौँ नि खानापिना सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुनसक्छ, त्यसैले उसले उसले खाने हामीले पकाएर दिने खाना एकदम पचाउन गाह्रो हुने होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने, अनि एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने, बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले, तर बिचबिचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो, त्यसैले बिचबिचमा चाहिँ नि जीवनजल पानी जसरी हामीले एक लिटरमा बनाउँछौँ त्यसरी नै बनाउने, सादा पानी र त्यो बिचबिचमा गरेर खुवाउन सकिन्छ।
19: कति पटक भयो भने चाहिँ अस्पताल कुद्दै हाल्नुपर्छ?
17: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै गएपछि बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्तै हुँदै जान्छ, सुरुमा एकदमै पानी खान खोज्छ अनि बिस्तारै पानी खान छोड्छ, लठ्ठ हुन्छ होइन, त्यसैले अब सकभर सधैँ भइरहने भन्दा एकदम धेरै भयो, बच्चा पहिलाको जति चङ्खा एक्टिभ छैन भने पनि लानु पर्यो, पिसाब कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्त जस्तो देखियो भने तुरन्तै लानुपर्छ, त्योभन्दा अगाडि बच्चा दिसा गरिरहेछ खाइरहेछ खेलिरहेछ भने पानी प्रशस्त खुवाउन सकिन्छ।
19: झाडा पखाला भइसकेपछि अब निको भयो, निको हुने चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के बार्न लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिल्लो पिरो अमिलो खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त, यो सही हो कि गलत हो त?
17: अब दालको झोल मात्रै सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्त्वको
19: पचाउन सक्दैन भनेर चाहिँ
17: एकैचोटि खाना पच्न गाह्रो हुने कुराहरू खुवाउने भन्दा बिस्तारै उसको जिउ शरीरले नै माग्न थाल्छ नि, बच्चाले खान खोजेको छ भने खुवाउन सकिन्छ आफैले पकाएर राम्रोसँग पकाएर, अनि दाल खुवाउँदाखेरि चाहिँ हाम्रो त्यो रसमा मात्रै त धेरै प्रोटिन नै हुँदैन,
19: छोक्रा
17: गरेर खुवाउनु पर्छ दाल खुवाउँदाखेरि,
19: मुसुरीको दाल अलि बढी खुवाउने, मुङको दाल खुवाउने, अनि मासुको दाल खुवाउनु हुँदैन, कालो दालहरू हुन्छ नि खुवाउनु हुँदैन भन्ने पनि छ,
17: सबै थोक खुवाउन सकिन्छ।
19: तपाईँको सुझाव के छ अभिभावकलाई यो मनसुनको समयमा?
17: मनसुनको समयमा सरसफाइमा सबभन्दा ध्यान दिनुपर्छ, पानी उमालेर खाने, बच्चाको हात पनि राम्रोसँग खाने पानीले पखाल्ने, आफूले पनि गर्ने, खानेकुराहरू छुँदाखेरि हात मात्र भएर पकाउने ठाउँ भाँडा सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने र बच्चालाई झाडा पखाला लागिहाल्यो भने जीवनजल पानी खुवाउने, धेरै भयो भने अस्पतालमा सल्लाह लिने।
18: बर्खाको समयमा बालबालिकामा झाडा पखालाको जोखिम र बस्नका लागि गर्नुपर्ने पूर्व तयारीका बारेमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीसँगको यो कुराकानी सकिएसँगै आजलाई हाम्रो पालोको समय सकिएको छ। विपद वा अन्य कुनै पनि संक्रामक रोग र यसको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार भए साझा खबर @gmail.com इमेल गर्नुहोला। सिआइएनको सामाजिक सञ्जाल मार्फत पनि तपाईँले प्रश्न तथा विचार पठाउन सक्नुहुनेछ। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
20: लुम
0: लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढी बाँदर भेटिएका छन्। व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव रहेको छ। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र पारिएको छ। कालो बजारी गर्नेलाई कारवाही गरिने भएको छ। आज राति देशभर मेघ गर्जन सहित वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षाको चेतावनी समेत जारी भएको छ। सुस्तामा बढ्दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता रहेको छ। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग गरिएको छ। उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक रहेको छ। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदैछन्। 2 मन्त्रीसँग सांसदको प्रश्न उत्तर कार्यक्रम पनि तय भएको छ। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाइ छ। र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना अस्वीकार गर्नुभएको छ। एनपीएल खेल्न सुदूरपश्चिम क्रिकेटमा इङ्ल्यान्डका जैव अनुबन्धित हुनुभएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: देश सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको गगन थापाको आरोप, सरकार असफल भइ नसकेको रवि लामिछानेको जवाफ।
0: सिट्ठी फुकेर सडक दुर्घटना न्यूनीकरण नहुने ट्राफिक प्रहरीको भनाई, नागरिकसँग गर्ने व्यवहार सुधार्न पूर्वाधार विकास समितिका सभापतिको आग्रह।
1: रासोपाले भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्ने, आगामी महाधिवेशनमा केन्द्रित काङ्ग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु।
0: इरानका सर्वोच्च नेता मोस्तबाको पहिलो पटक भिडियो सार्वजनिक, साउदीको लाल सागर तट स्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दावी।
1: र इन्फाको निलम्बन लगायत विषयमा छलफल गर्न राखेपाको बोर्ड बैठक आह्वान, इङ्ल्यान्डका क्रिकेटर सेफ अली जैबले सुदूरपश्चिमबाट एनपिएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनु भएको छ। पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाग्न थालेको टिप्पणी गर्नुभएको हो। उहाँले कार्यपालिकाले न्यायपालिकाको सीमा समेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोरिएको भन्दै यस्तो कुरामा छुट दिन नहुने टिप्पणी गर्नुभयो। उहाँले प्रधानमन्त्री पालेन्द्र शाहले भनेको एक्सप्रेस वेमा सरकार बिना ब्रेक चल्न सक्ने तर लेन मिस्न नपाउने बताउनुभयो।
3: प्रधानमन्त्रीले के भन्नुभयो, मेरो गाडी एक्सप्रेस वेमा हिँडेको, मेरो गाडीमा ब्रेक छैन, ब्रेक राख्नुहोस् नराख्नुहोस् तपाईँको छनौटको विषय, एक्सप्रेस वेमा हिँड्नुहोस् स्पिडमा हिँड्नुहोस् तपाईँको छनौटको विषय हो, तर स्पिडमा हिँड्ने हो एक्सप्रेस वेमा जाने तपाईँको छनौट हो, तर लेन भन्दा बाहिर जान्छु भन्ने तपाईँको छनौटको विषय।

0: आए पनि आफूहरूले संवैधानिक व्यवस्था र विधिको शासनमा मात्र प्रश्न उठाउने गरेको बताउनुभयो। लोकतन्त्रमा अख्तियारका प्रमुखलाई सिंहदरबारमा बोलाएर बन्धक बनाउन नमिल्ने थापाले तर्क गर्नुभयो।
1: पासपोर्टको काण्डको बारेमा तपाईँ हामी सबैलाई थाहा छ। पासपोर्टको काण्ड कुन देशले किन्छ, कुन देशले बेच्छ, यो कार्यकारीको विषय हो। हामी त्यो जान्दैनौँ। हाम्रो त्यसमा कुनै मत पनि छैन। हामीलाई विश्वास पनि छ सरकारले यसमा राम्रो ठिक ढङ्गले काम गर्छ भन्ने कुराको सन्दर्भमा गरेन भने त्यसका बारेमा प्रश्न उठ्छ, उठि नै रहेको छ। संसदमा हाम्रो साथी उठाइराख्नु भएको छ। तर आजको दिनमा हामीले उठाउने प्रश्न भनेको कहाँनिर हो भने, प्रधानमन्त्रीको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखलाई सिंहदरबारको कोठाभित्र राखेर थुन्न पाइन्छ, बन्धक बनाउन पाइन्छ? हाम्रो संविधानले यो दिन्छ?
2: विपक्षी दलले चर्को आलोचना गरिरहँदा सत्तारूढ दल रासोपाका सभापति रवि लामिछाने समेत सरकारका कामकारवाहीबाट खासै सन्तुष्ट नरहेको पाइएको छ। शुक्रबार रासोपाकै सांसदहरूले संसदमा सरकारको विरोध गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहले राति सामाजिक सञ्जालमा आफू एक्लै परेको भन्दै स्टाटस लेख्नु भएको थियो। त्यसको भोलिपल्ट हिजो बेलुकी काठमाडौँमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले पनि सरकार गठनको 4.5 महिनाको कार्य सम्पादनमा जनअपेक्षा अनुरोध सार परिवर्तनको स्पष्ट आवाज सुन्न नसकेको स्वीकार गर्नुभएको हो। उहाँले सरकार बाटोबाट विचलित भए नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउन हस्तक्षेप गर्ने चेतावनी दिनुभएको छ। सभापति लामिछानेले सरकार असफल भइ नसकेको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको बताउनुभयो। सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा बाह्य कारणले उत्पन्न हुने अवरोधबाट नआत्तिन आग्रह गर्नुभयो।
3: सरकारले आफ्नो बाचा आफ्नो लक्ष्य अनुसार काम गर्छ। सरकारले काम गरेनछ भने हामीसँग राजनैतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समाउन सक्ने क्षमता पोलिटिकल पार्टीले जहिले पनि राख्छ। त्यस कारणले त्यो अवस्थामा पुगेको पनि छैन, पुग्न हामी दिँदा पनि दिँदैनौँ। पुगेको खण्डमा लिगबाट बाहिर गयो भने पुनः लिगमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौँ। एज आई सेड अर्लियर, अलिकति टर्बुलेन्सहरू कहिलेकाहीँ आइरहन्छन् यो यात्रामा। हिँडिरहँदाखेरि बाटोमा कहिलेकाहीँ बादलका टुक्राहरूमा जहाज छिर्दाखेरि जहाज हल्लिन्छ, तर जहाज हल्लियो भन्दैमा लौ दुर्घटनामा पर्ने भयो कि छसिने भयो कि भनेर डर मान्नु पनि पर्दैन। एज आई सेड अर्लियर, सिट ब्याक एन्ड रिल्याक्स। हामी सही ढङ्गले असल नियतका साथ यो जहाजलाई गन्तव्यमा पुर्याउँछौँ।
2: पूर्व उप प्रधानमन्त्री लामिछानेले आफूहरूका बाचा तथा घोषणा अनुसार नागरिकका सुझाव र गुनासाहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै आफूहरूलाई फेल हुने सुविधा नभएको बताउनु भएको छ। पछिल्लो समय खासै सार्वजनिक कार्यक्रममा नदेखिने लामिछाने नेपाली युवा उद्यमी मञ्चको 22 वार्षिक साधारण सभामा पुगेर वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गर्नुभएको हो।
3: आज पनि सरकारले वाचा गरेको छ कि हामी धेरै मानिसलाई रोजगारी दिन्छौँ। हामीले भनेका भिडियोहरू यत्र तत्र छन्। भनेको समयमा भनेका वाचाहरू पुरा नभएको हुन सक्दछन्, तर हामी हार मान्दैनौँ नि। किन हार मान्दैनौँ भने हामीलाई हार मान्ने छुटै छैन। इतिहासले कुनै पनि देशलाई कुनै पनि समाजलाई सधैँ यस्तो मौका नै दिँदैन। तपाईँ हामीलाई समाजले इतिहासले एउटा यस्तो मौका दिएको छ, हामी त त्यसको सम्भाग मात्रै हौँ, रिप्रेजेन्टेटिभ, वी रिप्रेजेन्ट यु। तर रियल्ली साँच्चै नै परिवर्तन गर्न सक्ने त तपाईँहरू हो।
2: रवि निकट मानिने सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले भने सरकारको बचाउ गर्दै परिणाम देखिन केही समय लाग्ने दावी पनि गर्नुभएको छ। उहाँले मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा धारणा राख्दै देश एकैपटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने बताउनुभयो। त्यसका लागि दीर्घकालीन सोच, निरन्तर प्रयास र नागरिकको विश्वास आवश्यक भन्ने उहाँको भनाइ छ।
4: परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ नाम परिवर्तन मन्त्रीले हिजो एक्लै भन्नुभएको छ, गरे एक्लै हामी हाम्रो कार्यकालमा सबैभन्दा ठुलो चिज विश्वास जगाउनु पर्ने छ। एकैचोटि देश धनी बन्दैन, एकैचोटि सुशासन आउँदैन। साउन सकिएर बर्सात सकिसके पछाडि त्यो कोशी गण्डकी कर्णाली सङ्लो हुनलाई असोज अन्तिम पुग्नुपर्छ। साउनमा सकिएको प्रसाद, भदौमा सकिएको प्रसादलाई त्यो नदी सङ्लिन नि त कार्तिक कुर्नुपर्छ, असोज अन्तिम नै कुर्नुपर्छ।
2: प्रधानमन्त्री बालिन शाहको नेतृत्वतर्फ संकेत गर्दै ढकालले वर्तमान सरकार वा प्रधानमन्त्रीलाई एक्लै जिम्मेवार ठहर गर्ने भन्दा पनि सामूहिक रूपमा परिणाम देखाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो।
0: अपरिपक्व र असान्दर्भिक अभिव्यक्ति दिएर चर्चामा आउने ढकाल

0: सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने अभिव्यक्तिका कारण फेरि विवादमा पर्नु भएको छ। ढकालले आज ललितपुरमा आयोजित एक कार्यक्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा राख्नु भएको हो। राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र कार्यालयको नाम परिवर्तन गरिए पनि प्रशासनिक केन्द्रको नाम नफेरिएको भन्दै उहाँले सिंहदरबारको नयाँ नाम समेत सुनाउनु भयो।
1: परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ कहाँ कहाँ नाम परिवर्तन भयो। त्यो सिंहदरबार भन्ने चाहिँ सिंह न हामीसँग सिंह छ, हामीसँग सिंह छैन। त्यो सिंहदरबार भन्ने चिजको नाम चाहिँ परिवर्तन भएन, त्यसलाई अनामनगर दरबार राखिदिए भए हुन्थ्यो होला। त्यो परिवर्तन पछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा हामीसँग सिंह नै छैन, त्यसको नाम चाहिँ सिंहदरबार नै छ र त्यसको केही हाउभाव भागभङ्गीहरू त्यो भाषा जस्तै छ, त्यो चिर्न पर्ने छ।
0: नाम मात्र नभई सिंहदरबारको कार्यशैली र हाउभावमा समेत सुधारको आवश्यकता रहेको उहाँको आशय थियो। सिंहदरबारको नाम फेर्ने असान्दर्भिक अभिव्यक्ति लगत्तै ढकालको चर्को आलोचना भइरहेको छ। राजावादी दल रापरपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ढकाललाई पनि आफ्नो नाम फेर्न सुझाव दिनुभएको छ। श्रेष्ठले ढकाललाई उपबुज्रुकको संज्ञा दिँदै जसको मनमा हरि छैन उसकै नाम गोबर राखे हुन्न भनेर सोध्नु भएको छ। कलाकार दीपक राज गिरीले सिंहदरबारमा जो जान्छ उसैले आफूलाई सिंह जस्तै ठान्छ भन्दै कटाक्ष गर्नु भएको छ।
2: नेपालमा दैनिक औसत 8 जनाको सड़क दुर्घटनामा मृत्यु हुने गरेको छ। करिब 75 जना गम्भीर घाइते हुने अवस्था रहेको छ। गत वर्षको तुलनामा सड़क दुर्घटनामा करिब 20% कमी आएको प्रहरीको तथ्याङ्क छ। आगामी वर्ष दुर्घटना अझ घटाउने लक्ष्यका साथ ट्राफिक प्रहरीले काम गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश प्रसाद काफ्रेले बताउनु भएको छ। आज आयोजित ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रममा उहाँले सड़क दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रविधि मैत्री फेसलेस ट्राफिक प्रणालीतर्फ जानुपर्नेमा जोड़ दिनुभयो। एसएसपी काफ्रेले ट्राफिक प्रहरीले सड़कमा सिटी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सड़क दुर्घटना न्यूनीकरण गर्न नसकिने बताउनु भएको छ।
3: मादक पदार्थ सेवन गरेर सड़कमा आइदिने, लागु पदार्थ सेवन गरेर सड़कमा आइदिने, तीव्र गतिमा सवारी साधनहरू सड़कमा प्रयोग गर्ने, जसको कारणले अरू जसले सड़क नियम पालन गरिरहनु भएको थियो उहाँहरूको जीवन चाहिँ खराबपूर्ण अथवा क्षति हुने अवस्था जुन छ, यो अवस्थालाई न्यूनीकरण गर्नको लागि अब ट्राफिकले सिटी फुकेर मात्र यो सम्भव हुँदैन, त्यसैले हामी फेसलेस ट्राफिकिङको कन्सेप्टमा जानुपर्छ भन्नु।
2: सड़क नियम पालना नगर्ने चालकका कारण नियम पालना गरिरहेका अन्य सड़क प्रयोगकर्ता समेत जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो। सड़कको डिजाइन तथा पूर्वाधार सुधारसँगै ट्राफिक शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समेट्नु पर्ने उहाँको भनाइ छ। एसएसपी काफ्रेले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सड़क दुर्घटना न्यूनीकरण गर्नु रहेको स्पष्ट पार्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजरेलले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार्न आवश्यक रहेको बताउनु भएको छ। कतिपय ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने नागरिकलाई चिट नकाटी पैसा लिएर छाड्ने गरेको गुनासो आएको उल्लेख गर्दै गजरेलले संगठनमा अब यस्ता गतिविधि अस्वीकार्य हुने बताउनुभयो। ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिनुभएको छ।
4: बोलाइमा शुद्धता हुनु पर्यो, व्यवहारमा नम्रता हुनु पर्यो र आर्थिक सुशासन हुनु पर्यो। त्यो भनेको हामीले चाहिँ कसैसँग चाहिँ आर्थिक प्रलोभन पर्ने होइन, आर्थिक लाभ लिने होइन, यी तिनवटा कुरामा चाहिँ हामी स्पष्ट हुनुपर्छ। यदि यी कुराहरू हामी मान्न तयार छैनौँ, यो जागिर हाम्रो लागि होइन रहेछ भन्ने कुरा बुझ्नुभयो हुन्छ।
0: नेपाल परिवेशमा भक्तपुरको एक सुधार गृहमा युवकको मृत्युपछि अवस्था तनावपूर्ण लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
6: मार्बल का सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको

0: होइन, ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: भक्तपुरको एक सुधार गृहमा युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ। सूर्यविनायक नगरपालिका एक सिरुटारमा रहेको उत्साहित सुधार गृहमा राखिएका युवकको आज बिहान मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको हो। युवकको स्वाभाविक मृत्यु नभई हत्या भएको भन्दै उनका आफन्तले सुधार गृह परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले दोषीलाई कारवाहीको माग गर्दै नाराबाजी गरेका हुन्। घटनामा संलग्न रहेको आशंकामा पाँचजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक कार्कीले जानकारी दिनुभयो। आज बिहान करिब 4 बजेतिर सूर्यविनायक नगरपालिका एक सिरुटारमा रहेको सुधार गृहमा उपचाररत पुरुषको मृत्यु भएको थियो। डीएसपी कार्कीका अनुसार मृतक सोही ठाउँका करिब 42 वर्षीय उमेश खड्गी रहेका छन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष संवाद गराउन नयाँ कार्यक्रमको घोषणा गरेको छ। रासोपाले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व नामक कार्यक्रम सुरु गर्न लागेको हो। यो कार्यक्रम अन्तर्गत सरकारमा रहेका रासोपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनै पर्ने रासोपाका सहमहामन्त्री असीम शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ। भूमान्छेका आवाजलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले पुलको काम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। यो कार्यक्रमलाई 2 चरणमा विभाजन गरिएको छ, जसमा साँझ 5 बजेदेखि 6 बजेसम्म नागरिक संवाद अन्तर्गत नागरिकका लागि खुल्ला रहनेछ। यस अवधिमा मन्त्रीले सिधै सर्वसाधारणका गुनासा, समस्या र अपेक्षा र सुझाव सुन्नेछन्। साँझ 6 बजेपछि नेतृत्व संवादमा मन्त्री, पार्टीका केन्द्रीय सदस्यहरू र सांसद बीच संयुक्त बैठक बस्नेछ। यस बैठकमा नागरिकबाट प्राप्त सुझाव र देशका समसामयिक एवं नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने बताइएको छ।
4: नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरू भएको छ। बैठकमा सभापति गगन थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि नगर्ने वचन दिनुभएको छ। संस्थापन इतर समूहले पार्टीको राष्ट्रिय भेला बोलाइसकेको अवस्थामा थापाले आगामी असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको प्रश्न पार्नु भएको हो। पूर्व सभापति शेरबहादुर देउवा फर्कन लागेको र नयाँ पार्टी खोल्ने तयारी भइरहँदा सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सामान्य रूपमा लिएको बताउनु भएको छ। पार्टीको विधानसम्मत भएको विशेष महाधिवेशनले यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनु पर्ने अवस्था नरहेको थापाको भनाइ छ। बैठकमा महामन्त्री प्रदीप पौडेलले 15 महाधिवेशनको तयारी, सरकारको 100 दिने समीक्षा र समसामयिक राजनीतिक परिस्थिति सहितका विविध एजेण्डा प्रस्तुत गर्नुभएको छ। पौडेलका अनुसार महाधिवेशनको तयारीका लागि आवश्यक नियमावली र निर्वाचन निर्देशिकाका बारेमा पनि बैठकमा छलफल हुनेछ। साथै क्रियाशील सदस्यता अध्यावधिक र नयाँ सदस्यता वितरणको प्रक्रियालाई अन्तिम रूप दिने र महाधिवेशन तयारी समिति गठन गर्ने विषय पनि एजेण्डामा समेटिएको छ।
3: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धि दर भएको बताउनु भएको हो। नेपालको दीर्घकालीन आर्थिक वृद्धि दर औसतमा 4% रहेको उल्लेख गर्दै उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण केही वर्षमा 7% आर्थिक वृद्धि हासिल भएको बताउनु भयो। उहाँले अहिले पनि लगानी विस्तार र नीतिगत हस्तक्षेप र पोलिसी रिफर्म गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
5: हाम्रो उच्च आर्थिक वृद्धिका लागि 3 कुरा महत्त्वपूर्ण हुन्छ। लङ रन ग्रोथ अहिले हेर्नुहुन्छ भने हाम्रो 60 वर्षको 50 वर्षको तथ्याङ्क यहाँले हेर्नुहुन्छ भने औसतमा हाम्रो आर्थिक वृद्धि 4% छ र कतिपय वर्षहरूमा हामीले 7% आर्थिक वृद्धि हासिल गरिरहेछौँ। त्यो 7% आर्थिक वृद्धि हासिल गर्नुका पछाडि कतिपय अवस्थामा नीतिगत हस्तक्षेप छन्, कतिपय अवस्थामा हामीले लगानी बढाएका छौँ। र अब आजको आवश्यकता के हो त भन्दा नीतिगत हस्तक्षेप र लगानी दुइटैलाई सँगसँगै लानु पर्नेछ। लगानी पनि बढाउनु पर्नेछ, नीतिगत हस्तक्षेप पोलिसी रिफर्म पनि गर्नुपर्नेछ।
4: प्रतिनिधि सभाको भोलिको बैठकमा 4 विधेयक प्रस्तुत हुने भएका छन्। 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि सम्भावित कार्यसूचीमा राखिएको छ। दिउँसो 1 बजी बस्ने बैठकको शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय गरिएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। कानून न्याय तथा संसदीय मामिला मंत्री सुविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083, युवा श्रम तथा रोजगार मंत्री रामजी यादवले पाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै प्रधानमन्त्री बालिन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मंत्री सुविता गौतमले अरू 2 प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समावेश छ। यस्तै प्रधानमन्त्रीको तर्फबाट कानून मन्त्री गौतमले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो था संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। तीन दिनदेखि हराइरहनु भएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह गुरु सिंहे जंगलमा मृत फेला पर्नु भएको छ। शुक्रबारदेखि तिलोराकोट सामुदायिक जंगलमा हराइरहनु भएका सिंह आज मृत भेटिनु भएको हो। 65 वर्षीय सिंह शुक्रबार अन्दाजी 2 बजेतिर कपिलवस्तु तीनस्थित घरबाट निस्किनु भएको थियो। केही पछि आफू निकटका केही व्यक्तिलाई जंगलमा बाटो बिर्सिए भनेर फोन गर्नुभएको थियो। त्यसपछि उहाँका आफन्त सहितको टोली खोजीमा निस्किँदा पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटरभित्र जंगल क्षेत्रमा उहाँ चढ्ने गरेको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो। थप विवरण संकलन र अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो।
3: काभ्रेको भोमलो गाउँपालिका 8 स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका दम्पति मध्ये वृद्धाको शव फेला परेको छ। मण्डन देवपुर गाउँपा नगरपालिका 7 निवासी 67 वर्षीय तिल कुमारी पराजुलीको शव ओखलढुङ्गा स्थित हर्कपुरको सुनकोसी किनारमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार सुनकोसी नदीमा फेला परेको शवको हुलिया काभ्रेम मा आफन्तलाई पठाइएको छ। आफन्तले सब पहिचान गरेको उहाँले बताउनुभयो। तेलकुमारीलाई पिठ्युमा बोकेर तोलाल घाटबाट नदीमा हाम फालेका उनका श्रीमान 68 वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ।
4: 32 विश्व आदिवासी दिवसका अवसरमा आज राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। आदिवासी जनजाति आयोगको अगुवाईमा काठमाडौँको खुला मञ्चमा विशेष समारोह आयोजना गरी यो दिवस मनाइएको हो। दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचान झल्किने झाँकीहरू प्रस्तुत गरेका थिए। सहभागीहरूले आफ्नो जातीय पहिचान अनुसारका मौलिक वेशभूषा र सांस्कृतिक प्रदर्शन गर्दै दिवस मनाएका हुन्। आदिवासी जनजाति को हक अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
3: चितवन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ। नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो। करिब 17.86 करोड रुपियाँको लागतमा 25 मेगावाट विद्युत प्रवाह हुने गरी शारदा एन्ड सुम्निमा भिसान जेबीले काम अघि बढाएको हो। अहिले भएको भूमिगत विद्युतीकरणमा पटक पटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको सर्वोच्च नेता बनेता मुस्तफा खामेनीको पहिलो पटक भिडियो सार्वजनिक भएको छ। इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडियोमा मुस्तफा भुइँमा बसेर मानिसहरूसँग कुरा गरिरहेको देखिन्छ। सर्वोच्च नेता बनेता उहाँ अहिलेसम्म देखिनु भएको थिएन, यद्यपि यो भिडियो पनि कहिले रेकर्ड गरिएको भनेर मिति खुलाइएको छैन। केही दिनदेखि मुस्तफाको स्वास्थ्यबारे विभिन्न अनुमान भइरहेका छन्। इजरायली संचार माध्यमले मुस्तफाको अवस्था गम्भीर रहेको र उहाँलाई अस्पतालमा भर्ना गरिएको दावी गरेको थियो।
3: हुती समूहले साउदी अरबको लाल सागर तटस्थित जिनानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको दावी गरेको छ। साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिए लगत्तै हुती समूहले आक्रमणको दावी गरेको हो। हुती समूहका सैन्य प्रवक्ता याहिया सारीले जिनान स्थित साउदी अरबको रिफाइनरीलाई ड्रोन मार्फत लक्षित गरिएको बताउनु भएको छ। उत्तर पश्चिम यमनमा साउदी ड्रोनको घुसपेटको जवाबमा उक्त कार्यवाही गरिएको उहाँको दावी छ। साउदी अरबको ऊर्जा मन्त्रालयले यस अघि जिनान स्थित रिफाइनरीको एक केन्द्रमा आज बिहान आगलागी भएको र औद्योगिक सुरक्षा तथा अग्नि नियन्त्रण टोलीले आगो नियन्त्रणमा लिएको जनाएको थियो। घटनामा कोही पनि घाइते नभएको मन्त्रालयले जनाएको छ। आगलागीको कारण भने खुलाइएको छैन।
4: नेपाल परिवेशमा अब खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राकेपले बोर्ड बैठक बोलाएको छ। राकेपका सदस्य सचिव रामचरित्र मेहताले यही साउन 28 गते बिहिबार शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेशन हलमा बस्ने गरी 125 बोर्ड बैठक बोलाएका हुन्। राकेप बोर्ड बैठक 8 महिनापछि बस्ने भएको हो। गत पुष 9 गतेपछि राकेपको बोर्ड बैठक बस्न सकेको थिएन। लामो समयपछि आह्वान गरिएको बैठकले 10 राष्ट्रिय खेलकुदको मिति तोक्नेदेखि अखिल नेपाल फुटबल संघ इन्फाको निलम्बनको सम्बन्धमा समेत छलफल गर्ने भएको छ। बैठकका लागि 9 मुख्य एजेण्डा तय गरिएका छन्, जुन एजेण्डा राखेपले बोर्ड सदस्यलाई पठाइसकेको छ।
3: र नेपाल प्रिमियर लिग एनपीएलमा इङ्ल्याण्डका क्रिकेटर सेफ अली जैबले सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। सुदूरपश्चिमले एनपीएलको तेस्रो संस्करणका लागि जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो। एनपीएलको पहिलो संस्करण सुदूरपश्चिमबाट खेलेका जैब त्यति बेला प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए। जैबले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनुका साथै 12 विकेट हात पारेका थिए। उत्कृष्ट लयमा रहेका जैबले हालै भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा समेत सहभागिता जनाएका थिए। सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। यो सिजनको एनपिएल आगामी कार्तिक 9 गतेदेखि सुरु हुँदैछ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: देश सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको गगन थापाको आरोप, सरकार असफल भइ नसकेको रवि लामी छानेको जवाफ,
3: सेठी फोकेर सड़क दुर्घटना न्यूनीकरण नहुने ट्राफिक प्रहरीको भनाई, नागरिकसँग गर्ने व्यवहार सुधार्न पूर्वाधार विकास समितिका सभापतिको आग्रह,
4: राष्ट्रपाले भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने, आगामी महाधिवेशनमा केन्द्रित कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि शुरू,
3: इरानका सर्वोच्च नेता मुस्तफाको पहिलो भिडियो सार्वजनिक, साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथी समूहको दावी,
4: र इन्फाको निलम्बन लगायत विषयमा छलफल गर्न राखेपको बोर्ड बैठक आह्वान, इङ्ल्याण्डका क्रिकेटर सेफ अली जैबले सुदूरपश्चिमबाट एनपिएल खेल्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
7: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
8: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
7: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
9: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
7: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
9: 24 घण्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
9: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
9: जनरल डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
9: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच, फेट हस्पिटल लिको कार्डियोग्राफी सेवा
8: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
7: भेन्टिलेटर सेवा
8: होल बडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
9: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18 853 5 18 953
5: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
6: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ न्यायको लागि एकजुट हौ
5: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
10: सबै जना ओखती भन्छन् यो ओखती भनेको के रहछ नातिनी
11: ए हजुर बुवा रुगा खोकी लागेको नाक बन्द भएको टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती
10: ओहो यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहछ किनेर ल्याएको भयो भने नि
11: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा ल लिनुहोस् यो ओखती नि हजुरबुवा सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ यति मात्र कहाँ हो र हजुरबुवा यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि
10: भनेपछि नामै ओखती कामै ओखती
12: जडीबुटीको शक्ति ओखती उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ
13: 93.2 स्वदेश एफएम

0: रमेश मट्टा। सुरुमा प्रमुख समाचार। विश्व आदिवासी दिवस का अवसर में नेपाल में पनि विभिन्न कार्यक्रम को आयोजना। आदिवासी को विशिष्ट पहचान र संस्कृति नै नेपालको राष्ट्रीय गौरव भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै। ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र। आयात बढ्दै गएकाले अनावश्यक सञ्चय नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। र समुद्री आँधी डल्फिनका कारण चीनको सङ्घाईमा 1300 उडान रद्द। समाचार अब विस्तारमा। विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा आदिवासी जनजाति आयोगद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको बताउनुभयो। राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक 36.8% रहेको स्पष्ट पार्नुभयो। नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयद्वारा आज काठमाडौँको टुटीखेलमा आयोजित मूल समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नयाँ पुस्ताले आफ्नो मौलिक भाषा संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा विज्ञान र प्रविधिको आधुनिक प्रयोग मार्फत अगाडि बढ्नुपर्ने बताउनुभयो। यसैगरी दिवसका अवसरमा धनकुटाको पाखरीवासमा विभिन्न जात जातिका सांस्कृतिक झाँकी सहित रयाली निकालिएको छ। रयाली पाखरीवास बजारको परिक्रमा गरी संसारी सिमसार क्षेत्रमा पुगेर समारोहमा परिणत भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ। रासोपाका सहमहामन्त्री असीम शाहले आज विज्ञप्ति जारी गरी भूमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरूको जिम्मेवारी भएको बताउनुभयो। सभापति थापाले 15 महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टीको सम्पन्न विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत आवश्यक र औचित्यपूर्ण रहेको दावी गर्नुहुँदै सभापति थापाले महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीका केही नेताहरूले असहमति व्यक्त गर्नुभयो भएको विषय पुनः अदालतमा प्रवेश गरेको बताउनुभयो। बैठकमा सभापति थापाले समसामयिक राजनीतिक प्रस्ताव र केन्द्रित विषयवस्तुका बारेमा जानकारी गराउनु भएको थियो भने महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको छ। केन्द्रीय कार्य समिति बैठक भोलि दिउँसो 1 बजे पुनः बस्नेछ। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भनी उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि आज बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। विभिन्न सुविधा, अवसर, शिक्षा तथा रोजगारीका लागि ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइसराई गर्ने क्रम बढ्दै जाँदा दुर्गम तथा दूरदराजका कतिपय गाउँठाउँ सुनसान बन्दै गएका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
1: बढ्दो बसाइसराई रोक्न बागलुङका सबै

0: पूर्वाधारका कार्यक्रमहरू जस्ता मौरी पालन तालिम गर्यो भने तौलियतमा मौरीका घरहरू दिने, बाख्रा पालन तालिम गर्यो भने उसलाई बाख्राहरू उपलब्ध गराउने, उहाँहरूले उत्पादन गरेको चिजलाई बिक्री वितरण गर्नको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमहरू हामी सञ्चालन गरेका छौँ।
1: विदेश पलायन रोक्नका लागि विदेशबाट फर्केर गाउँ घरमै केही गर्न चाहने युवाका लागि घुम्ती कोष मार्फत कर्जा दिने तथा युवा मैत्री कृषि मैत्री कार्यक्रम निर्माण गरेको बताउनुहुन्छ बागलुङको चैमनी नगरपालिकाका उपाध्यक्ष हरिहर शर्मा।
2: वैदेशिक रोजगारीबाट फर्केर यही केही गर्न चाहने युवाहरूका निम्ति हामीले घुम्ती कोषका मार्फत उहाँहरूलाई बढीमा 3 लाख कर्जा दिने कार्यक्रम पनि बनाएका छौँ भने बाहिरबाट बसाई सरेर आउनेहरूका निम्ति जैमिनी प्याकेजको एउटा मानिसलाई बस्नका निम्ति चाहिने न्यूनतम पूर्वाधारहरू व्यवस्थापन हुने त जैमिनी प्याकेजको कार्यक्रम पनि बनाएका छौँ। युवा मैत्री कृषि मैत्री कार्यक्रमहरू निर्माण गरेर स्थानीय उत्पादनलाई बजारसम्म सजिलै लैजाने आय आर्जन गर्नका निम्ति कृषि एम्बुलेन्स पनि हामीले सञ्चालन गरेका छौँ।
1: बढ्दो बसाई सराई प्रति यहाँको स्थानीय सरकार मात्र नभएर निजी संघ संस्थाले पनि चिन्ता व्यक्त गर्दै आएका छन्। आत्मनिर्भर हुनका लागि स्वदेशमै विकल्प खोज्नु पर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य बताउनुहुन्छ।
3: उत्पादन हुने चिजहरू उत्पादन गरेर कसैले केही खेती गर्ला, कसैले व्यापार गर्ला, कसैले उद्योग चलाला, कसैले बाख्रा पाल्ला, सबै लाग्नु पर्यो। एउटाको कमाइले सबैले खान्छ भन्दाखेरि घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन।
1: बसाई सराई पूर्ण रूपमा रोकिन सम्भव छैन तर गाउँ घरमै सेवा सुविधा थप गर्दै स्थानीय तह तथा यहाँका निजी संघ संस्थाले बनाएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके बढ्दो बसाई सराई न्यूनीकरण गर्न सकिने सहज अनुमान गर्न सकिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
4: अब बाँकी समाचार। हुलाकी सडक अन्तर्गत जरापुर भिट्टा मोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका एक पर्सा स्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु शास्तिपूर्ण यात्रा गर्न बाध्य छन्। सडकको अधिकांश भाग निर्माण भइसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन जसका कारण स्थानीयवासी र यात्रुले दैनिक रूपमा शास्ति खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भारत को व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ तर बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीय बताउँछन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
5: हेलो,
6: के गर्दै छौ?
5: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
6: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
5: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
6: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
5: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।

0: अब बाँकी समाचार। शान्ति सद्भाव र आपसी भाइचारा कायम राख्न विभिन्न धार्मिक सम्प्रदायका धर्मगुरू तथा सामाजिक अगुवाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज आयोजित संयुक्त भेलामा सहभागी हिन्दू मुस्लिम इसाई र बौद्ध धर्मका अगुवाहरूले समाजमा शान्तिपूर्ण वातावरण कायम गर्न आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार देवानगंज गाउँपालिका 3 कप्तानगंजमा यही साउन 10 गते भएको घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै बैठक आयोजना गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। समुद्री आधी डल्फिन पूर्वी चीनतर्फ अघि बढेपछि सांघाईका 2 प्रमुख विमानस्थलले आज 1,300 भन्दा बढी उडान रद्द गरेका छन्। आधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4,00,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। आधीको बाहिरी घेराले हिजो ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। ताइवानका केही वायुसेवा कम्पनीले पनि आज चीनतर्फका उडान रद्द गरेका छन्। म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्व नेत्री आङ सान सुकीको पूर्ण तथा निशर्त रिहाईका लागि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले गरेको आह्वान अस्वीकार गरेको छ। म्यानमारको विदेश मन्त्रालयले आसियानको विशेष दूतको आवश्यकता पनि नरहेको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: नेपाली एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई अतिरिक्त ग्यास खरिद गरी

0: सञ्चय नगर्न अनुरोध गरेको छ। संघका अध्यक्ष दिवान बहादुर सन्तले एक विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गर्नु भएको हो। ग्यास सभापनि आशंकामा उपभोक्ताहरूमा अनावश्यक रूपमा सिलिन्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकता भन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सृजना भइरहेको परिप्रेक्ष्यमा ग्यास अत्यावश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौडधुप गर्नुपर्ने अवस्था सृजना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। तसर्थ उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्काल समाधान हुने देखिन्छ, संघको विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी दिनमा पनि एलपी ग्यास आपूर्तिमा समस्या नहुने भएकोले ग्यासको अभाव हुने सम्भावना नै नरहेको अध्यक्ष चन्दको भनाइ छ। नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनेरीहरूबाट सहजै हाल एलपी ग्यासको आयात करिब 15% बढेको संघले उल्लेख गरेको छ। त्यसै गरी सहज रूपमा एलपी ग्यासको आयात सँगै ग्यास उद्योगबाट सिलिन्डर रिफिलिङ गरी बजारीकरण गर्ने कार्य पनि निरन्तर भइरहेकोले सञ्चय नगर्न संघले उपभोक्ताहरूलाई आग्रह गरेको छ। नेपालको अर्थतन्त्रमा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। मुलुकभित्र नगद कारोबारको विकल्पमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्दै गएको हो। यसै क्रममा क्युआर कोडमा आधारित भुक्तानी प्रणालीमा करिब 92% वृद्धि भएको छ। आर्थिक वर्ष सन् 2024-25 डिजिटल भुक्तानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाएको छ। मुलुकभर डिजिटल वालेट प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढेर 2,67,65,000 भन्दा बढी पुगेको छ। त्यसै गरी मोबाइल ब्याङ्किङका ग्राहकहरूको संख्या पनि 2,77,41,000 नागेको छ। डिजिटल वालेट र मोबाइल ब्याङ्किङको यो फड्कोले सर्वसाधारणमा वित्तीय साक्षरता र प्रविधि प्रति विश्वास बढ्दै गएको स्पष्ट देखाएको छ। आर्थिक वर्ष सन् 2024-25 क्युआर कोड मार्फत हुने भुक्तानीको संख्या र मूल्य दुवैमा ऐतिहासिक रेकर्ड निर्माण भएको छ। क्युआर भुक्तानीको संख्यामा 92.5% र कुल कारोबार मूल्यमा 91.8% वृद्धि भएको छ। दैनिक उपभोग्य वस्तुको खरिददेखि ठूला व्यापारिक तथा सेवामूलक क्षेत्रमा समेत सर्वसाधारणले क्युआर स्क्यान गरेर सहजै भुक्तानी गर्न थालेका छन्।
1: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट प्रतियोगिता कार्तिक 9 गतेदेखि मङ्सिर 5 गतेसम्म हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार सार्वजनिक गरेको मिति अनुसार एनपीएल दशैं लगत्तै सुरु हुने भएको हो। दशैंको पूर्णिमाको भोलिपल्ट सुरु हुने एनपीएलका लागि सहभागी 8 वटै फ्रेन्चाइज टोलीले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेका छन्। टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी रहेको छ। एनपीएलमा साबिक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, कर्णाली एक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र जनकपुर बोल्ड्सले प्रतिस्पर्धा गर्नेछन्। क्यानले मिति तय गरे पनि खेलको तालिका भने सार्वजनिक गरेको छैन। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग एनपीएल 2026 लागि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनका साथै 12 विकेट लिएका थिए। राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इङ्ल्यान्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। स्लो लेफ्ट आर्म बलरका रूपमा समेत प्रभावशाली रहेका जैबले T20 क्रिकेटमा 23 विकेट लिएका छन्। जैबले हालै भाइटालिटी ब्लास्ट र द 100 समेत सहभागिता जनाइसकेका छन्। सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। सुदूरपश्चिम रोयल्सले कप्तान दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो। यस्तै सुदूरपश्चिम अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई अनुबन्ध गरेको छ।
2: अब मौसम। आज राति देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेस साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। विश्व आदिवासी दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना आदिवासीको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र आयात बढ्दै गएकाले अनावश्यक सञ्चय नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह र समुद्री आधी डल्फिनका कारण चीनको सांघाईमा 1300 उडान रद्द हवस् त राति 9 बजेको समाचार सकियो 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ नमस्कार

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
4: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
4: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: Monster. Suada ini Spokcha. Suadis FM, Tirana Bithuplu, 2 MHz. Khabar, tapai ko samudai ko, ani tapai ko sarokar ko.
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। पार्टीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ। नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अगाडि बढेको हो। करिब रु 17.86 करोड़ लागतमा 25 मेगावाट विद्युत प्रवाह हुने गरी शारदा एन सुम्निमा भिसान जेबीले काम अगाडि बढाएको हो। अहिले भएको भूमिगत विद्युतीकरणमा पटक पटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ। पहिलाको भूमिगत विद्युतीकरणमा राखिएको तार 8 मेगावाटको हुँदा समय समयमा समस्या आउने गरेको कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले बताउनुभयो। उहाँका अनुसार पुरानो ठाउँबाट नभई नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको हो। चितवन राष्ट्रिय निकुञ्जको अन्तर्गत माडीको बनकटादेखि कसरासम्मको सुविधा प्राप्त बाटोको दुवैतर्फ झाडी फाड्न सुरु भएको छ। सड़क डिभिजन कार्यालयको आर्थिक सहयोग र माडी नगरपालिकाको समन्वयमा शनिबारदेखि झाडी फाड्न सुरु भएको हो। अग्ला अग्ला झाडीका कारण सड़क छेउमा जंगली जनावरहरू आउजाउत गर्ने तथा सर्वसाधारणलाई हिण्डुलमा समेत बाधा हुने भएकाले मानव र जनावर दुवैको सुरक्षालाई ध्यानमा राखी सो अभियान सुरु गरिएको माडी नगर प्रमुख तारा कुमारी काशी महतोले बताउनुभयो। सड़क डिभिजनकै सहयोगमा अब तत्कालै निकुञ्ज को सड़क मरम्मत कार्य पनि सुरु हुने नगर प्रमुख महतोले जनाउनुभयो। डिभिजनले ग्रेडर र रोलर प्रयोग गरी हुलाकी सड़क मरम्मत गर्ने गरेको छ। चितवन प्रहरीले विभिन्न स्थानबाट लागु औषध सहित 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरनी र भरतपुरका छुट्टा छुट्टै घटनामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा खैरनी नगरपालिका 9 सुर्तनीबाट साउन 15 गते 30 वर्षीय सुरज चौधरी पक्राउ परेका छन्। उनको साथबाट ड्रामा डोल 250 पीस बरामद भएको प्रहरीले जनाएको छ। यस्तै सोही ठाउँका 28 वर्षीय विशाल चौधरी र 26 वर्षीय सुभाष चौधरीलाई प्रहरीले साउन 22 गते पक्राउ गरेको हो। उनीहरूको साथबाट पनि ड्रामा डोल 345 पीस र 250 ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो। यता भरतपुर महानगरपालिका 2 पोखरा बस पार्कबाट पनि साउन 22 गते उदयपुरको मगर खोला घर बताउने 32 वर्षीय दिनेश परियार पक्राउ परेका छन्। उनको साथबाट डाइजोपाम 32 पीस नोफ्रिन 32 पीस र फेनारागन 32 पीस गरी 96 पीस लागु औषध ना 65 प 13 37 नम्बरको स्कुटर र 65,700 नगद रुपियाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। सोही दिन भरतपुर महानगरपालिका 15 खैरनी नगरपालिका 6 घर भई हाल भरतपुर महानगरपालिका 25 शुक्रनगर बस्ने 22 वर्षीय दिनेश लामालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट ड्रामाडोल 60 पीस बरामद भएको जनाइएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरू विरुद्ध लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा ₹1,09,17,000 राजस्व संकलन गरेको छ। कार्यालयले हुलाक टिकट बिक्री काउन्टर अटोमेसन पार्सल तथा रोयल्टी जस्ता विभिन्न सेवा शुल्कबाट उक्त राजस्व संकलन गरेको हो। कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा संकलित कुल राजस्व मध्ये हुलाक टिकट बिक्रीबाट ₹58,72,000 तथा काउन्टर अटोमेसन पार्सल र रोयल्टी जस्ता अन्य सेवा शुल्कबाट ₹50,44,000 संकलन भएको हो। चितवनका युवा उद्यमी तथा वैष्णवका सञ्चालक कृष्ण सापकोटा नेपाल युवा उद्यमी मञ्चको राष्ट्रिय गभर्निङ काउन्सिलको द्वितीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। काठमाडौँ स्थित सोल्टी होटलमा 2083 साउन 23 गते सम्पन्न नेपाल युवा उद्यमी मञ्चको राष्ट्रिय साधारण सभाबाट सापकोटा द्वितीय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। व्यवहारिसी लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको आयोजनामा सामाजिक सचेतनामूलक भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम चितवन युवा भेला सम्पन्न भएको छ। शनिबार हागिमचोक स्थित सीएनटी होटलमा आयोजित कार्यक्रममा युवाहरूलाई सामाजिक सेवामा सक्रिय हुन आह्वान गरिएको थियो। कार्यक्रमको अध्यक्षता व्यवहारिसी लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय अध्यक्ष विजय जङ बस्नेतले गर्नुभएको थियो। नगरपालिका 10 किरणटारमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविरबाट 500 भन्दा बढी सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्। विशेष गरी विपन्न सेपाङ तथा तामाङ समुदायलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।
अब केही राष्ट्रिय खबरहरू। संघीय संसद प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो 1 बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने सांसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गर्नुभयो। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैली पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा केन्द्रीय कार्य समितिको बैठकले शुरूमा सभापति थापाले वर्तमान सरकारको कार्यशैली र पार्टीभित्रको आन्तरिक अवस्थाप्रति कडा आलोचना गर्दै आगामी 15 महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान सार्वजनिक गर्नुभएको हो। नरेन्द्र शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटघाट गर्ने भएका छन्। सामूहिक रूपमा एकपटक सबैसँग भेट गरिसक्नुभएका उहाँले अब भने एक्लै एक्लै भेटघाट गर्न थाल्नुभएको हो। यसअघि प्रधानमन्त्री बालिनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट गर्न अस्वीकार गर्दै आउनुभएको थियो। सोमबारदेखि उहाँले विभिन्न देशका राजदूतसँग छुट्टाछुट्टै भेट गर्दै आउनुभएको छ। सर्वोच्च अदालतले सार्वजनिक खरिद प्रक्रियामा पत्रदाताहरूको मन्जुरी बिना म्याद थप गर्ने र सोही आधारमा धरौटी जफत गर्ने कार्यलाई स्वेच्छाचारी र गैर कानूनी हुने ठहर गरेको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीबीच झण्डै 14 वर्षदेखि जारी विवादको अन्तिम किनारा लगाउँदै सर्वोच्चले उक्त फैसला गरेको हो। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश निरपधोष निरौलाको संयुक्त इजलासले टेलिकमलाई जफत गरिएको 45 लाख रुपियाँ धरौटी र थप 1 लाख रुपियाँ क्षतिपूर्ति गरी कुल 46 लाख रुपियाँ फिर्ता गर्न आदेश दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागि राजसपाले जनाएको छ। राजसपाका अनुसार कार्यक्रम अन्तर्गत सरकारमा सहभागी पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्। यस मार्फत नागरिकका समस्या गुनासा अपेक्षा र सुझावलाई राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म जोड्ने लक्ष्य राखिएको छ। आर्थिक वर्ष 2081-82 169 कार्यालयको लेखा परीक्षण हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखाको 63 प्रतिवेदन अनुसार 169 कार्यालय तथा निकायले 1 खर्ब 47 अर्ब 90 करोडको लेखा परीक्षण हुन नसकेको हो, जसको कारणमा 23 र 24 गते भदौ 2082 जेएनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीलाई देखाइएको छ। उदाहरणका लागि केन्द्रीय मत्स्य प्रबन्धन तथा संरक्षण केन्द्र काठमाडौँको 4,06,00,000 श्रेष्ठता पेश नभएका कारण लेखा परीक्षण हुन नसकेको विवरण प्रतिवेदनमा प्रस्तुत गरिएको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Żadej niespoczcia.
1: Suodis FM, Tirana Bytoklu, 2 MHz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.5

0: केटाले फकाउन नसके जस्तो छ है
1: गाउँदिन म।

राम्रो मान्छे।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट्टाडा तल थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

0: आज विक्रम सम्बत 2083 साल साउन 25 गते सोमबार श्रावण कृष्ण द्वादशी 10 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आफ्नै व्यवहारले एकृदै प्रधानमन्त्री राज्यसभाका मन्त्रीहरू हरेक महिना पार्टी कार्यालय जानै पर्ने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम संविधान विपरीत भएको सर्वोच्चको ठहर सतर्कता केन्द्रद्वारा 9,000 कर्मचारी कारवाहीमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको सीमाले छुट्याएका सम्बन्धले जोडिएका बस्ती शीर्षकको शुभ समाचार।
0: नेपाल भारत सीमामा धेरै ठाउँमा विवाद र असुरक्षाका खबर सुनिन्छन् तर सीमाका सबै कथा त्यस्ता छैनन्। कञ्चनपुरको कृतिया कवर र इलामको श्री बुङमा सीमा स्तम्भले दुई देश छुट्याए पनि दैनिकी संस्कृति र सम्बन्धले मानिसलाई जोडिराखेको छ। यहाँ खेतीपातीदेखि बिहेबारी किनमेल विपद व्यवस्थापन र सामाजिक संस्कारसम्म दुवैतर्फका बासिन्दा एक अर्काको भरपर्दा छिमेकी मात्र होइनन् आफन्त झैं बनेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका 10 को कृतिया कवर महाकाली र जोगबुढा नदी पारी भारतको उत्तर प्रदेश स्थित पिलीभीत जिल्लाको नौजलिया क्षेत्रको कृतिया कवर बंगाली बस्तीसँग जोडिएको छ। पारीको कृतिया कवरमा बंगाली समुदायको बसोबास भएकाले यहाँ उक्त बस्ती बंगाली बस्तीका नामले चिनिन्छ। महाकाली किनारको 21 नम्बर र जोगबुढा किनारको 20 नम्बर सीमा स्तम्भले दुई देशको सीमा छुट्याउँछन् तर 10 गजाले छुट्याएको भूगोलले यहाँका मानिसको सम्बन्ध टुटेको छैन। कृतिया कवरका स्थानीय खड्के बुढाका अनुसार केही वर्ष अघिसम्म गाउँमा विद्यालय थिएन, जोगबुढा नदीमा पुल थिएन, त्यसैले गाउँका बालबालिका पढ्न भारतकै बंगाली बस्ती जान्थे। त्यति बेला कृतिया कवरको बस्तीमा बाढ़ी पस्दा नेपालीले भाग्ने ठाउँ समेत पाउँदैनथे। उनीहरू सुरक्षित स्थानको खोजीमा भारततर्फै जाने गर्थे। अहिले झोलुङ्गो पुल बनेपछि र गाउँमै बाल विकास केन्द्र खुलेपछि त्यो अवस्था बदलिएको छ तर दुवै मुलुकका बस्ती बीचको सामाजिक सम्बन्ध उस्तै छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार मध्यरातमा व्यक्त गरेको एक्लोपनले राष्ट्रपाभित्र र बाहिर नयाँ तरङ्ग ल्याएको छ। उनले सामाजिक सञ्जालमा लेखेका थिए, कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन। प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति राष्ट्रपाकै नेताहरू फरक फरक कोडबाट चर्चा गरिरहेका छन्। 5 महिना अघिको चुनावमा 51,85,000 लोकप्रिय मतसहित प्रतिनिधि सभामा झण्डै 2/3 बहुमतको सरकार बनाएका प्रधानमन्त्री एक्लै लड्नुपर्ने स्थिति कसरी आयो? यसले राष्ट्रपा र सरकार बीच खटपटको संकेत गरेको छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिको वरिपरि रहेर पार्टी सभापति रवि लामिछानेले सरकारले काम नगरे दलले कान समात्ने क्षमता राख्ने टिप्पणी गरेका थिए। काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले सरकार लिगबाट बाहिर गए पुनः लिगमा ल्याउने बताए। सोही क्रममा लामिछानेले भनेका थिए, सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गर्छ, सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ। सरकारका सबै कामको बचाउ गर्दै आएका सभापति लामिछानेले पहिलोपटक कडा टिप्पणी गरेका हुन्। प्रधानमन्त्री शाह र सभापति लामिछानेको राजनीतिक दृष्टिकोणमै ठूलो भिन्नता रहेकाले पार्टी र सरकारबीच तालमेल नमिलेको राजनीतिक विश्लेषकहरू बताउँछन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा रासोपाका अधिकांश सांसदले बजारमा एलपी ग्यासको अभावको विषयलाई लिएर प्रधान सरकारको चर्को आलोचना गरेका थिए। सरकारले सोचे अनुसार काम गर्ने कुरामा पार्टीका नेताहरूबाट आवश्यक सहयोग नपाएको महसुस गरेर प्रधानमन्त्रीले एक्लो महसुस गर्न थालेको हुन सक्ने रासोपा निकट विश्लेषकहरू बताउँछन्। त्यस्तै सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गरेन र बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्ने भन्दै रवि लामिछानेले चेतावनी नै दिएका छन्। त्यस्तै आफ्नै व्यवहारले एक्लिँदै प्रधानमन्त्री शीर्षकमा यो खबर मध्याह राष्ट्रिय दैनिकमा छ भने यसैसँग जोडिएको अर्को खबर मन्त्रीलाई उत्तरदायी बनाउँदै रासोपा शीर्षकमा खबर छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मन्त्रीहरूलाई पार्टीसँग नियमित संवादमा जोड्दैछ। यसका निम्ति सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय जानै पर्ने गरी पार्टीसँगको प्रत्यक्ष संवादको कार्यक्रम तय गरेको छ। आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्दैछ। कार्यक्रम मार्फत मन्त्रीहरूलाई नागरिक गुनासा समस्या सुझाव र अपेक्षासँग प्रत्यक्ष जोड्न खोजिएको हो। रासोपाका महामन्त्री असीम शाहका अनुसार नयाँ निर्णय अनुसार अबदेखि मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनुपर्नेछ। सहमहामन्त्री असीम शाहले आइतबार विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिएका हुन्। लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनु भएको उल्लेख गर्दै उनले यसै यथार्थलाई मनन गर्दै जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न पार्टीले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्न लागेको बताएका छन्। हरेक महिना पार्टी कार्यालय जानै पर्ने शीर्षकमा यो खबर छ।
0: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति दिनुभएको छ। केन्द्रीय समिति बैठकको शुरूआतमै उहाँले पार्टीभित्रको आन्तरिक अवस्था, आगामी 15 महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान स्पष्ट पार्नु भएको हो। आगामी 15 महाधिवेशनलाई लक्षित गर्दै थापाले यसलाई समावेशी र सबैको सहभागिता सुनिश्चित हुने गरी सम्पन्न गर्नुपर्ने बताउनुभयो। कसैको डर र धम्कीले आफ्नो बाटो नफेर्ने चेतावनी दिँदै उहाँले भन्नुभयो, म तर्साएर तर्सिन्न र थर्काएर थर्किन्न। यो कुरा सबैलाई जानकारी होस्, म तर्साएर तर्सिन्न, दबाएर दबिन्न र फकाएर फकिन्न। उहाँले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूप्रति आफ्नो सम्मान रहेको तर निष्पक्ष महाधिवेशन गर्न सबैलाई समेटेर अगाडि बढ्ने बताउनुभयो। अदालतको पुनरावलोकन आदेशबारे डराउनु पर्दैन। पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशबारे सभापति थापाले कंग्रेस डराउनु पर्ने कुनै कारण नरहेको बताउनुभयो। विशेष महाधिवेशन विधान सम्मत भएको र निर्वाचन आयोगले पनि सदर गरिसकेको भन्दै उहाँले अदालतमा गएर आफ्ना कुरा शानका साथ राख्ने बताउनुभयो। नागरिकमा ठूलो निशा छ भन्दा तत्कालीन नेतृत्वले सुनेन। कंग्रेस सभापति थापाले पार्टी र सरकारको कार्यशैलीप्रति असन्तुष्टि छ भनेर जानकारी दिँदा तत्कालीन नेतृत्वले नसुन्दा अहिलेको यो अवस्था आएको बताउनु भएको छ। काम गर्ने तरिका ठिक नभएको आफ्नो टिप्पणी तत्कालीन नेतृत्वले नसुन्दा जेनजी आन्दोलन भएको उहाँले बताउनुभयो। 8 एजेण्डामा छलफल, नेपाली कंग्रेसको केन्द्रीय कार्य समितिको बैठक, पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरू भएको छ। बैठकमा विभिन्न 8 प्रमुख एजेण्डामाथि छलफल भइरहेको छ। बैठकमा पार्टीको 15 महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अध्यावधिक र वितरण सम्बन्धी विषयमा मुख्य रूपमा छलफल भइरहेको हो। हिमालय टाइम्समा छापिएको खबर हो यो, पार्टीको अन्तर्द्वन्द र न्यायिक प्रक्रियाबारे कंग्रेस सभापतिको आक्रामक अभिव्यक्ति शीर्षकमा।
2: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिस नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएसनको सिफारिसमा वा कानून व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैँ प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक फरक शैलीमा सिफारिस गरिने उनले बताएका छन्। बालिन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष छन्। यसअघि कानून व्यवसायीलाई सिधै वा उच्च अदालत हुँदै आएकालाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने अभ्यास थियो। विगतमा कानून व्यवसायबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर जज जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानून व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिस नगर्ने तयारी भइरहेको परिषदका सदस्यहरूले बताएका छन्। सर्वोच्च अदालत अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाइ छ। सर्वोच्चको न्यायाधीश सिफारिस गर्ने निकाय परिषदमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानून मन्त्री सविता गौतमका साथै महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहेका छन्। न्याय परिषदको बैठक अध्यक्षको हैसियतमा प्रधान न्यायाधीशले बोलाउने अभ्यास छ। प्रधान न्यायाधीश शर्माले न्यायाधीश सिफारिसको तयारी भइरहेको तर कसलाई ल्याउने वा नल्याउने भन्ने बारे केही छलफल नभएको दावी गरेका छन्। सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिस गर्ने अभ्यास तोड्ने न्याय परिषदको तयारी, प्रधान न्यायाधीश सहित भालवाला सबै न्यायाधीश कानून व्यवसायबाट सोझै नियुक्त पाएका लगायतको उपशीर्षकमा सर्वोच्चमा कानून व्यवसायलाई बार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: शासकीय सुधार हट्यो फाइल अड्काउने प्रवृत्ति शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयमा दर्ता भएका फाइल, शुरूआत भएका टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राहीलाई अल्झाउने प्रवृत्तिमा कमी आएको हो। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण, कर्मचारीको जिम्मेवारी स्पष्ट निर्धारण, अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता, डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राही प्रति उत्तरदायित्व बढ्दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको छ। सरकारी निकायको प्रमुख उद्देश्य सेवाग्राहीलाई छिटो छरितो निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भई शासकीय सुधार गर्ने उद्देश्य सहित सरकारले 100 कार्यसूची सार्वजनिक गरी प्रशासनिक सुधारको अभियान चलाएसँगै अहिले सरकारी निकायमा अनावश्यक फाइल अड्काउने र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिमा कमी आएको छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल सिन्हाले दैनिक सेवाग्राहीको चाप बढी हुने भूमि प्रशासन, उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत निकायमा अहिले सेवाग्राहीलाई सेवा दिने क्रममा पहिलाको जस्तो फाइल रोकिने र लुकाउने अवस्था नभएको पाइएको बताउनुभयो। शासकीय सुधार हट्यो फाइल अड्काउने प्रवृत्ति शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 6 महिनामा गरेको विशेष अनुगमनका क्रममा समय पालना नगर्ने र सरकारी पोसाक नलगाउने 9081 कर्मचारीलाई कार्यवाहीका लागि सिफारिस गरिएको छ। केन्द्रले पुस 16 असार मसान्तसम्म देशभरका 1053 सार्वजनिक कार्यालयमा आकस्मिक अनुगमन गरेको हो। केन्द्रका अनुसार कार्यवाहीमा परेका मध्ये 8165 जनाले तोकिएको समय पालना नगरेको र 916 जनाले सरकारी पोसाक नलगाएको पाइएको छ। पहिलो चरणमा 231 कार्यालयमा अनुगमन गरी 2069 कर्मचारीलाई कार्यवाही गरिएको थियो भने चैत 17 असार मसान्तसम्मको दोस्रो चरणमा 822 कार्यालयमा अनुगमन गरी 7012 कर्मचारीलाई कार्यवाही गरिएको थियो। केन्द्रले अनुशासन उल्लङ्घन गर्ने कर्मचारीलाई निजामती सेवा ऐन 2049 दफा 15 बमोजिम सचेत गराई कार्यवाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको छ। केन्द्रका अनुसार अहिले पनि उपसचिव र सतर्कता प्रहरीका प्रहरी परीक्षकको नेतृत्व मा 6 टोली नियमित अनुगमनमा खटिएका छन्। सरकारी अस्पताल, राहदानी, यातायात, वैदेशिक, रोजगार, मालपुर तथा नापी कार्यालयमा अनुगमनलाई निरन्तरता दिएको छ।
0: संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम संविधानको मर्म विपरीत सर्वोच्च शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। सांसदहरूलाई प्रत्यक्ष आयोजना कार्यान्वयनका लागि बजेट उपलब्ध गराउनु, शक्ति पृथकीकरण, नियन्त्रण तथा सन्तुलन र संहिताको मूल मर्म विपरीत हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ। केन्द्र तथा प्रादेशिक सरकारहरूले विभिन्न नाममा सांसदको प्रत्यक्ष हस्तक्षेपकारी भूमिका हुने गरी संसदीय क्षेत्र विकास कार्यक्रमहरू लागू गरेको सन्दर्भमा परेको रिट निवेदनमा सुनवाई गर्दै सर्वोच्चले विकास कार्यक्रम छनौट, बजेट विनियोजन र कार्यान्वयनमा सांसदको प्रत्यक्ष कार्यकारी संलग्नता रहने गरी विवादास्पद कोष वा कार्यक्रम सञ्चालन नगर्न सरकारको आदेश दिएको हो। सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले सांसद विकास कोष गैर संवैधानिक हुने र यसले विधायकी अधिकारको गम्भीर विचलन हुने व्याख्या गरेको हो। सकल मिसिल जलेपछि आदेश पुनः तयार, उपशीर्षकमा यससँगै खबर छ। सर्वोच्च अदालतको यो आदेश सम्बन्धी सक्कली मिसिल गत साल भदौ 25 गते जेएनजी आन्दोलनका बेला भएको आगजनीका कारण नष्ट भएपछि सर्वोच्चले मुद्दाको स्थिति समेतको आधारमा नयाँ आदेश तयार पारेको जनाएको छ भन्दै अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको हो।
2: जापानिज इन्सेफलाइटिस भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको मृत्यु भएको छ। अन्य 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरू मध्ये जेई सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्छ। केही वर्ष यता जेईले प्रकोपकै रूपमा लिन थालेको छ। जेई एसिया तथा पश्चिम